0: श्री गुरूङले सरकारले पूर्ववत 13 बुधी र थप 6 गरिएका 6 बुधी माग पत्र औपचारिक रूपमा ग्रहण गरेको बताउँदै सहमतिका विषयमा कार्यान्वयनका लागि प्रक्रिया अगाडि बढ़ाइने समेत जनाएको छ। धनुषामा लगाएको निषेधज्ञा आज बिहान 5 बजेबाट हटेको छ र शनिबार 10 बजेदेखि जारी गरेको निषेधज्ञा आज बिहान 5 बजेदेखि हटाएको जिल्ला प्रशासन कार्यालय धनुषाले जनाएको छ। आन्दोलनरत पक्षले आन्दोलनका सबै कार्यक्रम फिर्ता लिएको र सुरक्षा व्यवस्था अवस्था र जनजीवन सामान्यकरण फिर्ता उन्मुख भएकाले पछिल्लो अवस्था सुरक्षा अवस्थालाई विश्लेषण गरी निषेधज्ञा हटाउने निर्णय गरिएको जिल्ला प्रशासन कार्यालयको समितिको बैठकले गरेको सूचना उल्लेख गरिएको छ। नेपाली कांग्रेसका नेताहरूले नयनसिंह महर र रंजीत कर्णको अगुवाईमा देश र कांग्रेस जोड्ने अभियान शुरू गरिएको छ। पार्टीभित्र बढ़दो मतभेद अविश्वास र आन्तरिक किचलोले संगठन कमजोर बनेको निष्कर्ष निकाल्दै अभियानले साउन 20 गते काठमाण्डुमा राष्ट्रिय एकता भेला आयोजना गर्ने घोषणा गरेको छ र हिजो पत्रकार आयोजित सम्मेलनमा नेता महरले पार्टी विभाजनको संघारमा पुगेको र आन्तरिक किचलोका कारण नागरिक मुद्दा ओझेलमा परेको उल्लेख गर्दै पार्टीलाई एकजुट बनाउन दबावमूलक कार्यक्रम शुरू गर्नु परेको पनि बताएको छ। देश विषम परिस्थितिबाट गुज्रिरहेका बेला प्रमुख प्रतिपक्षी दल आफै भित्र अल्झिनु दुर्भाग्यपूर्ण रहेको पनि बताएको छ र महरको अनुसार यही साउन 20 गते बिहान 11 बजे सुकेधारामा रहेको मिराकल पार्टी प्यालेसमा देशैभरका 753 पालिका 330 प्रदेश सभा निर्वाचन क्षेत्र र 165 प्रतिनिधि सभा निर्वाचन क्षेत्रका प्रतिनिधिहरूको सहभागितामा विशेष भेला आयोजना गरिनेछ। कांग्रेसको संस्थापन इत्रपक्षले साउन 29 गतेदेखि 31 गतेसम्म छुट्टै राष्ट्रिय भेला आह्वान गरेपछि देश र कांग्रेस जोड्ने अभियान सक्रिय बनेको छ। नेपाल शिक्षक महासंघले आन्दोलनको घोषणा गरिएको छ। शिक्षकप्रति शिक्षकका मागप्रति सरकार अनुदार देखिएको भन्दै आगामी भदौदेखि आन्दोलन गर्ने घोषणा गरेको छ। महासंघ बैठकको निर्णयबारे जानकारी गराउँदै अध्यक्ष लक्ष्मी किशोर सुवेदीले आन्दोलनका कार्यक्रमहरू छिटै सार्वजनिक गरिने समेत बताएका छन्। मेडिकल व्यवसायी दुर्ग प्रसाई र वर्तमान राजनैतिक व्यवस्था र सरकार विरूद्ध पुनः सशक्त आन्दोलन गर्ने घोषणा गरेको छ। काठमाण्डुमा हिजो आइतबार पत्रकार सम्मेलन गर्दै प्रसाईले आन्दोलनको चेतावनी दिएको छ। वर्तमान आन्तरिक लोकतान्त्रिक भनिने व्यवस्थामा अभिव्यक्ति स्वतन्त्रता खोसिएको र नागरिकको अधिकार आधारभूत अधिकार समेत कुण्ठित गरेको उनको आरोप छ र प्रसाईले सरकार र सत्तापक्ष नेताहरूको आफ्नो मान्छे खड़ा गरी नकली सहमति र प्रपञ्च गरिरहेको आरोप लगाएको छ। आफूहरूको आन्दोलनमा कुनै धर्म र समुदायको विशेष विरूद्ध नभइसिंहको व्यवस्था परिवर्तनका लागि भन्दै उनले संविधान संशोधन गरी उच्च स्तरीय कार्यदल मार्फत आफ्नो मागहरू सम्बोधन नभई व्यवस्था ढल्ने चेतावनी समेत दिएको छ। किराँत र बौद्ध धर्महरूको बौद्धिक सनातन हिन्दू अधिराज्य र संस्थाको पुनर्बहाली नै आफूहरूको मुख्य एजेण्डा भएको पनि बताएका छन्। भारतबाट बढ़ेर आएपछि नेपाल आयल निगम इन्धनको मूल्य समायोजन गर्न अलमलमा परेको छ। निगमको अनुसार यस पटक मूल्यमा उल्लेख्य परिवर्तन भएकाले संचालक समितिको बैठक बस्ने तयारी गरिएको छ। इण्डियन आयल कर्पोरेशन आईसीसीले पेट्रोलियम पदार्थको मूल्य दोहोरो अंकले बढ़ाएको छ। आयल निगमका अनुसार पेट्रोलको मूल्य प्रति लिटर 21 पैसा र डिजलको मूल्य प्रति लिटर 85 पैसाले बढ़ाएर आएको छ र एलपी ग्यासको मूल्य प्रति सिलिण्डर 21.66% बढ़ेको छ र अहिले निगमले प्रति सिलिण्डर 325 रूपियाँ घाट छ र अहिले पहिले वर्ग अन्तर्गत 4 अलि विराटनगर जनकपुर अफलेगंज र भालबारी नेपालगंज धनगढ़ी र वीरगंजमा पेट्रोलको मूल्य प्रति लिटर 169.50 र डिजलको मूल्य 157.50 रूपियाँ रहेको छ भने सुर्खेत र दाङमा पेट्रोलको प्रति लिटर 171 र डिजलको मूल्य 159 रूपियाँ कायम गरिएको छ। तेस्रो वर्ग अन्तर्गत काठमाडौँ पोखरा र दिपायलमा पेट्रोलको मूल्य प्रति लिटर 172 र डिजलको मूल्य 160 रूपियाँ छ र ग्यासको मूल्य प्रति सिलिण्डर ग्यासको 1910 रूपियाँ रहेको छ। निगमले सामान्यतया हरेक अंग्रेजी महिनाको 1 र 2, 1 र 16 तारीकमा पेट्रोल, डिजेल, मट्टीतेल र हवाई इन्धन र एलपी ग्यासको मूल्य समायोजन गर्दै आएको छ। यसको आधार आईओसीले नयाँ मूल्य पठाएको छ र स्वचालित मूल्य प्रचलित अनुसार प्रति लिटर 2 रूपियाँ भन्दा बढ़ी मूल्य बढ़ाउन र घटाउनुपर्ने अवस्था संचालक समितिको निर्णय अनिवार्य हुने कानूनी व्यवस्था पनि रहेको छ। त्रिभुवन विश्वविद्यालय अन्तर्गत मानविकी र सामाजिक शास्त्र संकायको स्नातकोत्तर तह प्रथम सेमेस्टरको परीक्षा स्थगित भएको छ। डीनको कार्यालयले जारी गरेको सूचना अनुसार 7 परीक्षा केन्द्र 18 साउनका लागि तोकिएको परीक्षा स्थगित गरिएको छ। डीनको कार्यालयको अनुसार 11 साउनदेखि देशैभरि विभिन्न परीक्षा केन्द्रमा सञ्चालन भइरहेको परीक्षा कार्यक्रम पछिल्लो दिनहरूमा देशका केही स्थानमा उत्पन्न असहज परिस्थितिका कारण 18 साउनदेखि सञ्चालन हुने परीक्षा अर्को सूचना प्रकाशित नभएसम्मका लागि स्थगित गरिएको हो। सप्तरीको महेन्द्र बिन्देश्वरी बहुमुखी क्याम्पस, त्यसै गरी सप्तरीको नेशनल पिपुल के कलेज, सिराहाको राम प्रताप राम प्रसाद तामाङ बहुमुखी क्याम्पस, सिराहाकै जेएस मुरारका क्याम्पस, धनुषाको रामस्वरूप सागर बहुमुखी क्याम्पस, पर्साको ठाकुर राम क्याम्पस र रौतहटको रामज्योति बहुमुखी क्याम्पस परीक्षा केन्द्रको परीक्षा स्थगित गरिएको सूचनामा उल्लेख गरिएको छ। अन्य परीक्षा केन्द्रमा भने परीक्षा पूर्ववत तोकिएको कार्यतालिका अनुसार नै सञ्चालन हुने सूचनामा उल्लेख गरिएको छ। जल तथा मौसम विज्ञान मौसम पूर्वानुमान महाशाखाको अनुसार हिजो रातिबाट बागमती प्रदेश र विभिन्न जिल्लामा भारी वर्षा भइरहेको छ। मधेस र लुम्बिनी प्रदेशका पहाड़ी र तराई भागका थोरै स्थानमा भारी र 1-2 स्थानमा धेरै भारी वर्षाको सम्भावना रहेको छ आज पनि। र महाशाखाको अनुसार आज देशैभर साधारणतया बादल लाग्नेछ। हिमाली भूभागका केही स्थानमा मध्यम वर्षाको सम्भावना र हिमपातको सम्भावना छ। बागमती प्रदेश र गण्डकी प्रदेशका तराई भूभागमा थोरै स्थानमा मध्यम र तराईका विभिन्न स्थानमा कोशी लुम्बिनी सुदूरपश्चिम प्रदेशको तराई क्षेत्रका केही स्थानमा मेघ गर्जन चट्याङ्गा सहित मध्यम वर्षाको सम्भावना छ। र आज बागमती र गण्डकी प्रदेशका हिमाली र पहाड़ी भूभागका 1-2 स्थानमा भारी वर्षाको सम्भावना छ। गण्डकी बागमती प्रदेशको पहाड़ी भूभागका 1-2 स्थानमा धेरै भारी वर्षाको सम्भावना रहेको छ भने र भोलि मंगलबार कोशी बागमती र गण्डकी प्रदेशका हिमाली र पहाड़ी भूभागका 1-2 स्थानमा पनि ठूलो पानी पर्ने सम्भावना रहेका छन्। साझा खबरमा अब विदेशको खबर। ग्रीसको राजधानी एथेन्सको पश्चिमी क्षेत्रमा लागेको डडेलो नियन्त्रण गर्ने क्रममा 2 हेलिकप्टर ठोकिएर दुर्घटनाग्रस्त भएको छ। उक्त दुर्घटनाको पुष्टि ग्रीक फायर सर्भिसले गरेको छ। अधिकारीहरूको अनुसार दुर्घटना अटिका क्षेत्रको पतसा आसपासमा भएको हो र दुवै हेलिकप्टर फायर डिपार्टमेन्टल लिजमा लिएको थियो र प्रत्येक हेलिकप्टरमा 2-2 चालक रहेका थिए र दुवै हेलिकप्टरले एलएपी सैन्य विमानस्थलबाट उडान भरेर डडेलो नियन्त्रणका अभियान सहभागिता जनाएका थिए। दुर्घटनापछि दुर्घटनामा ठूलो स्तरको खोज र उद्धार कार्य पनि सञ्चालन गरिएको छ। आज खबरमा अब खेल खबर। काभा च्याम्पियनशीप महिला लीग भलिबल नेपालले आयोजना गर्ने भएको छ। नेपाल भलिबल संघको 14 पूर्ण बैठकले कार्तिक 15 गतेदेखि 21 गतेसम्म च्याम्पियनशीप आयोजना गर्ने निर्णय गरिएको हो। यस्तै बैठकको संघ 2083-84 को वार्षिक कार्यक्रम पारित गर्दै सार्वजनिक गर्ने र संघ स्थापनाको 50 वर्ष पुगेको अवसरमा गोल्डेन जुबली मनाउने संघको आगामी 13 चुनावी साधारण सभाका लागि असोज 15 गते भित्र जिल्ला प्रदेश पुनर्गठन र प्रदेश केन्द्रीय प्रतिनिधि चयन गर्ने निर्णय पनि गरेको छ। महाधिवेशनको तयारीका लागि 7 प्रदेशमा केन्द्रीय प्रतिनिधि चयन गर्ने भएको छ, जस अन्तर्गत कोशी प्रदेश संयोजकमा मदन खड्का, मधेसमा मोहम्मद फिरोज, बागमतीमा गौतम लसिवा, गण्डकीमा यमबहादुर गुरूङ, लुम्बिनीमा भीम ओली, कर्णालीमा मंगल श्रेष्ठ र श्याम श्रेष्ठ र सुदूरपश्चिममा हरेक सिन्हा धामीलाई संयोजक तोकिएको छ र केन्द्रीय निर्वाचनको मिति पछि तय गरिने संघले जनाएको छ। हामी साझा खबरको अन्तिममा छौं। विदा हुनु पहिला साझा खबरका मुख्य शीर्ष गरौं पुनः एकपटक। सरकार र हिन्दू प्रतिनिधि बीच 19 बुद्धि सहमति, आन्दोलनका कार्यक्रमहरू फिर्ता, धनुषामा 5 बजेबाट निषेधाज्ञा हटाइयो। देश र कांग्रेस जोड्ने अभियानको घोषणा, साउन 20 गते राष्ट्रिय भेला हुने, नेपाल शिक्षक महासंघद्वारा आन्दोलनको घोषणा। सरकार विरूद्ध आन्दोलन गर्ने दुर्गा प्रसाईको घोषणा, आफ्नो मान्छे खड़ा गरेर नक्कली सहमति गरिएको आरोप, ग्रीष्म डढेलो नियन्त्रण गर्ने क्रममा 2 हेलिकप्टर ठोकिएर दुर्घटनाग्रस्त। रखाभा च्याम्पियनशीप महिला लीग भलिबल नेपालले आयोजना गर्ने। साझा खबर अहिलेलाई यति नै। अर्को खबरको साथमा बिहान 9 बजे उपस्थित हुने नै छौ। 3 जेलसम्म प्रविधिमा साथ दिनुहुने प्राविधिक मित्र बर्दा राघव तामाङलाई धन्यवाद दिँदै म आईसिंह तामाङ विदा हुन चाहन्छु। हवस् त, नमस्कार।
1: अब प्रसारण हुँदैछ साझा खबर।

0: शुभ प्रभात। यो सीआईएन को साझा खबर हो। सन्तोष गन्धर्वसँगै लीलप्रकाश चन्दको तपाईंलाई स्वागत छ।
1: सामुदायिक रेडियोबाट देशैभरि एकैसाथ प्रसारण भइरहेको साझा खबर सीआईएन खबर .com सीआईएन को फेसबुक तथा युट्युब च्यानलबाट पनि सुन्न सकिन्छ।
0: आज 2083 साल साउन 18 गते सोमबार, अगस्त 3 तारीक सन् 2026, नेपाल सम्बत 1146, साउन कृष्ण पक्षको पञ्चमी तिथि।
1: साझा खबरमा प्रमुख खबरका शीर्षकहरू।
0: चार महिनामा सर्पको टोकाईबाट 54 जनाको मृत्यु, सावधानी अपनाउन विज्ञहरूको सुझाव। बागमती प्रदेशका अधिकांश स्थानमा पानी पर्दै पेट्रोल, डिजेल र हवाई इन्धनको भाउ बढ़्यो।
1: 13 वर्षमा गण्डकीको 25% हिउँ पग्लियो, खानेपानीको मूल 70% घट्यो। कांग्रेस केन्द्रीय कार्य समिति बैठक आइतबार बस्ने, भारतीय एसएसबीको प्रवेशसँगै सुस्तामा फेरि तनाव।
0: अमेरिका जाने नेपालीलाई धरौटीको बोझ, कोशीमा कार्कीलाई मुख्यमन्त्रीबाट फिर्ता गर्ने कसरत। आन्तरिक उडानमा ढिलाइ भए, अब क्षतिपूर्ति पाउने कानून बनाइँदै।
1: उत्तर पश्चिम चीनमा आएको आकस्मिक बाढ़ीमा 25 जनाको मृत्यु, बढ़दो खडेरीका कारण हंगेरीले आणविक ऊर्जा केन्द्र बन्द गर्ने, इराक र टर्की बीच तेल आयात गर्ने सहमति।
0: र काभा महिला भलिबल च्याम्पियन्स लीग नेपालमा हुने, कार्तिक दोस्रो साताबाट प्रतियोगिता शुरू हुने, सीसीएल सिजन 3 भदौ तेस्रो साताबाट।
2: सयौं रेडियो, हजारौं रेडियो कर्मी र करोड़ौं नेपालीको माझमा यो हो सामुदायिक सूचना नेटवर्क CIN।
0: साझा खबरको सबैभन्दा शुरूमा पेट्रोल, डिजेल र हवाई इन्धनको भाउ गैरातीबाट लागू हुने गरी बढ़ाइएको प्रसंग।
1: नेपाल ऑयल निगमले पेट्रोलियम पदार्थको भाउ बढ़ाएको छ। निगमले गए राती 12 बजेबाट लागू हुने गरी पेट्रोल, डिजेल र हवाई इन्धनको मूल्य वृद्धि गरेको हो। निगमका अनुसार पेट्रोलमा प्रति लिटर 3 रूपियाँ, डिजेल र मट्टीतेलमा 5 रूपियाँ र हवाई इन्धनमा प्रति लिटर 20 रूपियाँका दरले मूल्य वृद्धि भएको हो। यससँगै पेट्रोल र डिजेलको मूल्य काठमाडौँ, पोखरा र दिपायलमा 200 रूपियाँ सुखेत र दाङमा 179 रूपियाँ कायम हुने भएको छ। चार आली, ब्राडनगर, जनकपुर, अमलेखगंज, भलबारी, धनगढ़ी र वीरगंजमा 197.50 रूपियाँ पुगेको छ। एलपी ग्यासको मूल्य भने यथावत राखिएको निगमले जनाएको छ। भारतीय आयल कर्पोरेशनबाट साउन 15 गते प्राप्त नयाँ खरिद मूल्य अनुसार पेट्रोलमा प्रति लिटर 20.919 रूपियाँ र डिजेलमा 39.67 रूपियाँ बढ़ेर आएको भए पनि उपभोक्ताको हितलाई ध्यानमा राखेर न्यून दरमा मात्रै मूल्य बढ़ाएको निगमले दावी गरेको छ। यसरी मूल्य वृद्धि गर्दा समेत निगमलाई पाक्षिक रूपमा करिब 1.49 करोड़ रूपियाँ घाटा हुने गरेको निगमले जनाएको छ। अन्तर्राष्ट्रिय बजारमा भएको आकस्मिक र निरन्तरको मूल्य वृद्धिका कारण निगम चरम आर्थिक दबावमा परेको भन्दै सबै उपभोक्ता र सरकारवालालाई इन्धनको प्रयोगमा मितव्ययता अपनाउन समेत निगमले अनुरोध समेत गरेको छ।
0: यसैबीच ग्यास र इन्धन आयात हुने मुख्य भाग हर्मुज जलमार्ग ढुवानी अवरोध भएपछि करिब 1.5 महिना नेपाली उपभोक्ताले ग्यास अभाव बेहोरेका छन्। आयल निगमले आधा सिलिण्डर ग्यास दिने नीति ल्याएपछि बजारमा ग्यास सर्वसुलभ भएको थियो, तर गएको असार 31 भारी सिलिण्डर अर्थात 14.2 किलो ग्यास दिन थालेको निगमले 15 दिन नहुँदै बजारमा फेरि अभाव देखिएको हो। अहिले करिब 1 सातादेखि काठमाडौँ लगायत देशका धेरै स्थानहरूमा ग्यासको अभाव देखिएको छ। देशका प्रमुख शहरहरूमा ग्यास छैन, तर आयल निगमले सीधै सम्पर्क गर्न अनुरोध गर्दै आएको छ। साना विक्रेताहरूले उद्योगबाट ग्यास नआएको भन्दै उपभोक्ताहरूलाई फर्काउने गरेका छन्। बजारमा ग्यास अभाव भएपछि निगमले राजधानीको टेको स्थित कार्यालयबाट विभिन्न कम्पनीका ग्यास बेच्न शुरू गरेको छ। यसअघि ग्यास अभाव हुँदा पनि निगमले टेकोबाट यसै गरी नै ग्यास दिने गरेको थियो। नेपाल ग्यासले बालाजुबाट उपभोक्तालाई लाइन लगाएर ग्यास दिइरहेको छ। चितौन, दाङ लगायतका जिल्लामा पनि ग्यास लिने उपभोक्ताको लामो लाइन देखिन थालेको छ। हर्मुज जलमार्ग पूर्ण रूपमा नखुले पनि अहिले संसारभर नै इन्धन अभाव भएका समाचारहरू आएको देखिएको छैन। इरान र अमेरिकाबीच द्वन्द बढ़दा र केही कम इन्धनको मूल्यमा पनि थपघट भइरहेको छ, तर आपूर्तिको विषयलाई लिएर ठूलो समस्या देखिएको छैन। संसारभर इन्धन कारोबार र आपूर्तिमा ठूलो समस्या नदेखिएको बेला नेपालमा अचानक ग्यास अभाव हुनुलाई अनौठो रूपमा हेर्न थालेका छन् व्यवसायी र सरोकारवाला निकायले। केही समय अघि इन्धनको मूल्यमा भारी कटौती हुँदा निगमका अधिकारीहरूले सूचना चुहाएका कारण डिलरहरूले इन्धन खरिद नगरेको विषय बाहिरिएको थियो। यही विषयलाई लिएर प्रधानमन्त्री बालेन्द्र शाहले उद्योग मन्त्री गौरी कुमारी यादवलाई हटाउन खोजेको समेत चर्चा चल्यो। अहिले पनि एकाएक ग्यास अभाव गराइनुमा कुनै स्वार्थ लुकेको हो कि भन्ने आशंका सरोकारवालामा देखिन थालेको छ। राजनीतिक सरगर्मीका बीच सरकारले महँगी र उपभोक्ताका मुद्दामा चासो दिन नसक्दा केही महिना यता बजार मूल्य निरन्तर बढ़िरहेकाले उपभोक्ता मारमा छन्। चामल, तेल, चिनी, तरकारी लगायतमा भइरहेको मूल्य वृद्धिले भान्सा महँगिएको छ। खाना पकाउने ग्यास बजारमा सहज उपलब्ध हुन छोडेको छ। आइतबार मात्रै सरकारले पेट्रोल, डिजेल, मट्टीतेल र हवाई इन्धनको मूल्य पनि बढ़ाइसकेको छ। बिजुली खपत र राइड सियरिङ मार्फत हुने ढुवानीमा समेत सरकारको भ्याट लागेको छ। ग्यास सहजै उपलब्ध हुन छोडेको छ। चामल, तेल, चिनी, तरकारी लगायतमा पनि भाउ बढ़ेको छ।
1: चार महिनामा देशभर सर्पदंशका 716 घटनाबाट 54 जनाको मृत्यु भएको छ। 668 जना घाइते भएका छन्। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले सार्वजनिक गरेको तथ्याङ्कमा चार महिनामा सबैभन्दा धेरै सर्पदंशका घटनाहरू भएका छन्। यो अवधिमा देशभरका विभिन्न स्थानमा भएका विपदका घटनाबाट 196 जनाको मृत्यु भएको छ भने 4 अझै बेपत्ता रहेको प्राधिकरणका प्रवक्ता शान्ति महतले सीआईएललाई बताउनुभयो।
3: अब मृत्यु समग्र त्यति सबै विपदबाट मृत्यु हुनेको कुरा हेर्दाखेरि डेटा हेर्दाखेरि 196 जनाको डेथ भएको देखिन्छ। त्यसमा सबैभन्दा बढी चाहिँ सर्पदंशबाट 54 जनाको मृत्यु भएको छ भने अब घाइतेकै कुरा गर्दाखेरि पनि 1200 घाइतेमा चाहिँ 600 भन्दा बढी चाहिँ सर्पदंशबाट घाइते हुनुभएको देखिया छ। यस किसिमले हेर्दाखेरि चाहिँ सर्पदंश चाहिँ अलिकति भयावह अवस्था नै देखिन्छ मृत्यु हुनेको केसमा र घाइतेको अवस्थामा। अब यसको मुख्य कारणहरूमा चाहिँ अब पहिला पनि सर्पदंशबाट मृत्यु त पहिला नै हुने थियो, तर हामीले चाहिँ रेकर्डको हिसाबले चाहिँ अहिले चाहिँ अब बढी अभिलेखीकरणलाई जोड दिएका छौँ र एक्ज्याक्ट अहिले चाहिँ हाम्रो राष्ट्रिय प्रणालीमा चाहिँ त्यो रेकर्ड हुने गरा भएर पनि देखेको छ।
1: यस अवधिमा 4053 विपदका घटना दर्ता भएका छन्, जसबाट 5188 परिवार प्रभावित भएका छन् भने 1218 जना घाइते भएका छन्। त्यस्तै चट्याङबाट 25 लिक लागेर 22, पहिरो र आगलागीबाट 20-20 जना, जनावरको आक्रमणबाट 18, बाढ़ीबाट 14 तथा हावाहुरीबाट 13 जनाको मृत्यु भएको छ। अत्यधिक वर्षा, ढुंगा पल्टिएर वन डढेलो, हिउँ पहिरो र विस्फोट लगायतका घटनाबाट 9 जनाको मृत्यु भएको छ। त्यस्तै हिजो बिहान मात्रै पछिल्लो 24 घण्टामा देशका विभिन्न ठाउँमा 34 विपदका घटनाहरू भएको समेत प्राधिकरणले जनाएको हो।
0: मौसम पूर्वानुमान महाशाखाका कारण वर्खायामको शुरूआतसँगै देशभरमा सर्पदंशको घटना बढ़न सक्छन्। त्यसका लागि बच्नको लागि सरोकारवाला निकायले सावधानी अप्नाउनु पर्ने भनिरहेका छन्। रातिको समयमा नहिड्ने, झूल लगाएर सुत्ने, हिँड्नै परेमा टर्च लगायतका उज्यालो बत्ती बालेर हिँड्ने र माथि घोडासम्मै पुग्ने गरी जुत्ताको प्रयोग गर्न पनि विज्ञहरूको सुझाव रहनेछ। पछिल्लो 1 को विश्लेषण हेर्दा सबभन्दा धेरै बागमती प्रदेशमा पानी परिरहेको छ। बागमती प्रदेशका अधिकांश स्थानमा पानी परिरहेको देखिन्छ भने त्रिशुली काली खोला क्षेत्रमा सबैभन्दा धेरै 36.4 मिलिमिटर पानी परेको छ भने त्यसै गरी कोटगाउँ क्षेत्रमा पनि पानी परेको छ। 13.4 मिलिमिटर पानी पछिल्लो 1 त्यहाँ परेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
1: काठमाडौँ उपत्यकामा महिला तथा ज्येष्ठ नागरिकलाई लक्षित गरी लामो समयदेखि श्रृंखलाबद्ध रूपमा सुनका सिक्री, लुटपाट र मोटरसाइकल चोरी गर्दै आएको सांगठनिक गिरोहलाई प्रहरीले पक्राउ गरेको छ। गिरोहका नायकी आरोपितलाई नियन्त्रणमा लिने क्रममा प्रहरीमाथि खुकुरी प्रहारको प्रयास भएपछि बाध्य भएर गोली चलाउनु परेको प्रहरीले जनाएको हो। जिल्ला प्रहरी परिषद काठमाडौँका प्रमुख वरिष्ठ प्रहरी उपरीक्षक दिलीप घिमिरेका अनुसार विगत 5 श्रृंखलाबद्ध रूपमा डाँका तथा लुटपाटमा संलग्न सिन्धुपाल्चोक लम्ची 4 घर भई हाल काठमाडौँको बौद्धमा बस्दै आएका 34 कर्मा तामाङलाई बुढा नीलकण्ठ 13 चुनीखेल स्थित पानी ट्याङ्की नजिकबाट पक्राउ गरिएको प्रहरीले जनाएको हो।
0: अलग्गै पार्टी बनाउने तयारी स्वरूप इतर पक्षले राष्ट्रिय कार्यकर्ता भेला आह्वान गरेपछि प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको संस्थापन पक्ष पनि सक्रिय देखिएको छ। इतर पक्षले 29 साउनमा भेला आह्वान गरेको 5 दिन अगावै संस्थापन पक्षले 24 साउनमा केन्द्रीय कार्य समितिको बैठक बोलाएको हो। एक साताको बीचमा नेपाली कांग्रेसका दुई समूहले गर्न लागेका घटनाक्रम अर्थपूर्ण छन्। कार्यवाहक मुख्य सचिव कृष्ण प्रसाद दुलालले 24 साउनमा पार्टीको केन्द्रीय कार्यालय सानेपामा दिउँसो 1 बजे बस्ने गरी बैठक बोलाइएको र त्यसमा केन्द्रीय कार्य समितिका पदाधिकारी र सदस्यहरूलाई उपस्थितिका लागि अनुरोध गरिएको बताउनुभयो।
4: यो नेपाली कंग्रेस केन्द्रीय कार्यालयमा श्रावण 24 गते 1 बजीदेखि बैठक प्रारम्भ हुनेछ। यो बैठकमा असमसामयिक विषयवस्तुहरू हुन्छ। हामीसँग नेपाली कंग्रेस सदस्यता स्थितिका कुरा छन्। अनि त्यसपछि हामीले चाहिँ अब 15 महाधिवेशनको लागि वडा अधिवेशन प्रारम्भ गर्नुपर्नेछ। नेपाली कंग्रेसको 15 महाधिवेशनलाई क्रियाशील सदस्यता सूचित गरेर निर्वाचित बुझाउनु छ। यिनै विषयहरूभित्र छलफल र निर्णय हुने हुन्छ।
0: यसैबीच पार्टीको औपचारिक विभाजनको डीलमा पुगेपछि नेपाली कांग्रेसका युवा नेताहरूले देश र कांग्रेस जोड्ने अभियानको घोषणा गरेका छन्। आन्तरिक मतभेद अन्त्य गरी कांग्रेसलाई बलियो बनाउने उद्देश्यले राष्ट्रिय सभा सदस्य रंजित कर्ण, पूर्व केन्द्रीय सदस्य नयन सिंह महर, तनहुँको भानुनगरपालिकाका मेयर आनन्द त्रिपाठी लगायतले अभियानको घोषणा गर्नुभएको हो। उहाँहरूले हिजो काठमाण्डुमा पत्रकार सम्मेलन गरी 20 साउनमा राष्ट्रिय एकता भेला आयोजना गर्ने जानकारी दिनुभएको हो। पार्टी एकताका लागि कांग्रेसबाट निर्वाचित स्थानीय तहका जनप्रतिनिधिले पनि दबाव बढ़ाएका छन्। चिरीबाबु महर्जन, भीमप्रसाद ढुंगाना, उपेन्द्र कार्की सहितका जनप्रतिनिधिले संयुक्त राष्ट्रिय दबाव अभियान संचालन गरिरहनु भएको छ। पार्टी विभाजन भए सामूहिक राजीनामा दिने चेतावनी पनि उहाँहरूको छ। 27 साउनमा उहाँहरूले नै स्थानीय जनप्रतिनिधिहरूको भेला बोलाउनु भएको छ।
1: सामुदायिक सूचना नेटवर्क सीआईएन मार्फत देशैभरि प्रसारण भइरहेको साझा खबरमा सामाजिक सद्भाव र विश्वास जगाउन स्थानीय सरकारको भूमिका,
5: धार्मिक आस्थाको हिसाबले फरक हुनुहुन्छ तर उहाँले यत्रो ठूलो भण्डारा लगाउनु भयो,
6: यति माया दिए समाजले आज सबै सँगै सँगै हिँड्छ, सबै त्यौहार सँगै मनाउने, केही समस्या छैन यहाँ।
0: 13 वर्षमा गण्डकीको 25% हिउँ पग्लियो, खानेपानीको मूल 70% घट्यो, अमेरिका जाने नेपालीलाई धरौटीको बोझ, कोशीमा कार्कीलाई मुख्यमन्त्रीबाट फिर्ता गर्ने कसरत लगायतका खबर बाँकी नै छन्। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
7: नेपाल विविध जाति, भाषा, धर्म र संस्कृतिको साझा फुलबारी हो। मानवता नै सबै धर्मको मूल मर्म हो। आपसी सम्मान, सहिष्णुता र सद्भाव सबै धर्मको सन्देश हो।
8: यस्तो अवस्थामा हामी सबैले संयमता अपनाऊ। अपुष्ट समाचार, अफवाह वा सामाजिक सञ्जालमा फैलाइएका भ्रामक सामग्रीलाई विश्वास नगरौ।
9: मतभेद भए संवादबाट समाधान खोजौं। सबैले कानूनको सम्मान गरौं र एक अर्काको अधिकारको रक्षा गरौं।
7: शान्ति कायम राख्नु हरेक नागरिकको साझा जिम्मेवारी हो। आज हामीले देखाएको संयमता र जिम्मेवारीले भोलिको सुरक्षित, शान्त र समावेशी नेपाल निर्माणमा योगदान पुर्याउँछ।
8: शान्ति, सद्भाव र मानव अधिकारको रक्षाका लागि सामुदायिक रेडियो प्रसारक संघ नेपालको अपील।
10: आँखा, नाक, कान र घाँटी उपचारका लागि अन्तर्राष्ट्रिय स्तरको प्रविधि युक्त दृष्टि आँखा अस्पताल बिर्तामोड, वीरगंज र काठमाडौँ कलंकीका साथै शाखाहरू चावहिल, बानेश्वर, जमल र ओम अस्पतालमा
11: सेवाहरू बिना इन्जेक्सन मोतीबिन्दुको अपरेशन, अपरेशन पछि चश्मा लगाउनु नपर्ने प्रिमियम लेन्स, बाल बालिकाको आँखाको पावर बढ्न रोक्ने मायोपिया कन्ट्रोल लेन्स, ड्राई आँखाको थेरापी, आँखाको पर्दा तथा जलबिन्दुको उपचार, नाक कान घाँटीको उपचार, सामाजिक सुरक्षा कोषको स्वास्थ्य बिमा सुविधा, वेबसाइट drishtiai.org, फोन नम्बर 01-5224-352-5224-353।
12: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन।
0: तपाईँ अहिले देशभरिका सामुदायिक रेडियो सीआईएन खबर .com तथा मोबाइल एप सीआईएन र नेपाली पात्रोबाट पनि सीआईएनको साझा खबर सुनिरहनु भएको छ। अब बाँकी खबर।
1: तराई क्षेत्रमा मनसूनमा अत्यधिक तापक्रम वार्षिक 0.036 डिग्री सेल्सियसका दरले बढ़िरहेका बेला उच्च हिमालय क्षेत्रमा यो वृद्धिदर दोब्बर अर्थात वार्षिक 0.072 डिग्री सेल्सियसले बढ़ेको देखिएको छ। जल तथा मौसम विज्ञान विभागका अनुसार गण्डकी प्रदेशका 11 जिल्लामध्ये हिमाली जिल्लामा सबैभन्दा बढ़ी वार्षिक अधिकतम तापमान वृद्धि भएको छ। प्रदेशमै सबैभन्दा बढ़ी मनाङमा वार्षिक 0.092 डिग्री सेल्सियसका दरले अधिकतम तापक्रम वृद्धि भइरहेको छ। मुस्ताङमा वार्षिक 0.08 डिग्री सेल्सियसका दरले अधिकतम तापमापन वृद्धि भएको छ। उच्च हिमाली क्षेत्रको अध्ययनमा अर्को नौलो संकेत पनि देखिएको छ। यहाँ दिनको समयमा तापक्रम बढ़दै गए पनि रातको समयमा भने चिसो झन बढ़ने क्रम थपिएको छ। मुस्ताङको जोमसोममा न्यून तापमान प्रतिशतका दरले 0.58 डिग्री सेल्सियसमा घटिरहेको छ भने मनाङको चामेमा न्यूनतम तापमापन वार्षिक 0.12 डिग्री सेल्सियसका दरले घटिरहेको विभागले उल्लेख गरेको तथ्याङ्कमा छ। पछिल्लो 9 वर्षमा गण्डकीको औसत तापक्रम 1.1 डिग्री सेल्सियस बढ़ेको छ र सन् 1971 2000 अध्ययनमा तापमापन 17.2 डिग्री सेल्सियस रहेको विभागले जनाएको हो।
0: अब आज काठमाडौँबाट प्रकाशित पत्र पत्रिकाको खबर, नागरिक दैनिकको भित्रीपन्नामा पहिला विश्वासको मत अनि सरकार विस्तार शीर्षकमा देवेन्द्र बस्नेतले दाङबाट लेख्नु भएको खबर छ। सरकारबाट बाहिरिँदै सरकारलाई दिएको समर्थन समेत फिर्ता लिएको नेपाली कांग्रेस भनी अब संसदमा प्रतिपक्षीय भूमिकामा रहनेछ, मुख्यमन्त्रीको विश्वासको विपक्षमा मत दिनेछ। लुम्बिनी प्रदेशमा मुख्यमन्त्रीले विश्वासको मत लिएपछि मात्रै एमाले तथा नेकपा सहित सरकार निर्माण हुनेछ। यी दुई दलबीच भएका पछिल्ला छलफलमा मन्त्रीले विश्वासको मत लिने र त्यसपछि मात्रै संयुक्त सरकार निर्माण गर्ने सहमति बनेको हो। वीरेन्द्रनगरबाट गोविन्द केसीले लेख्नु भएको खबर छ, कर्णाली प्रदेशमा नयाँ मुख्यमन्त्री नियुक्त भएको 6 दिन पुग्दा समेत सत्ता साझेदार दलबीच भागवण्डा नमिल्दा मन्त्रीमण्डल विस्तार हुन सकेको छैन। मुख्यमन्त्री सहित 7 मन्त्रीमण्डलमा नेकपा र एमालेबीच मन्त्री र मन्त्रालयको कुरो नमिल्दा मन्त्रीमण्डल विस्तार हुन नसकेको उल्लेख गरिएको छ। मंगलबार कर्णाली प्रदेश प्रमुख एकराज जोशीले मुख्यमन्त्री मंगलबहादुर शाहीलाई मुख्यमन्त्रीमा नियुक्त गर्नुभएको थियो। नयाँ सरकार गठनमा सकस शीर्षकमा विनोद सुवेदीले विराटनगरबाट लेख्नु भएको खबर पनि छापिएको छ। कोशी प्रदेशमा नेकपा एमाले भित्रको विवादका कारण सरकार परिवर्तनमा सकस देखिएको हो। केन्द्रमा नेकपा र एमाले बीच गठबन्धन गरेर नयाँ सरकार बनाउने सहमति भए पनि कोशी प्रदेशमा एमाले भित्रको विवादले सरकार परिवर्तनमा समस्या देखिएको हो। कोशी प्रदेशमा हाल एमाले र नेपाली कांग्रेसको गठबन्धन सरकार छ। केन्द्रमा कांग्रेस र एमाले बीचको गठबन्धन टुटेर नेकपासँग गठबन्धनको सहमति भइसके पनि नयाँ सरकार गठनका लागि कोशी प्रदेशमा हालसम्म कुनै काम अगाडि बढ़ेको छैन। मुख्यमन्त्रीबाट हेकमत कुमार कार्कीलाई पछाडि सार्ने र नयाँ एमाले नेतृत्वले हालका मुख्यमन्त्री हेकमत कार्कीलाई हटाएर नयाँ सरकारको मुख्यमन्त्रीमा एमाले कोशी प्रदेश संसदीय दलका उपनेता तिलकुमार मेन्याङबोलाई मुख्यमन्त्री बनाउन चाहेको छ। तर कोशीका मुख्यमन्त्री कार्की राजीनामा दिन तयार नभएपछि कोशीमा नयाँ सरकार गठन अन्यलमा परेको उल्लेख गरिएको छ। अर्को खबर, मन्त्रीका 22 थरी सल्लाहकार शीर्षकमा भुवन शर्मा लेख्नुहुन्छ। पूर्वाधार विकास मन्त्रीका लागि 22 थरी सल्लाहकार राख्ने गरी प्रस्ताव तयार पारिएको छ। पूर्वाधार विकास मन्त्रालयले तयार पारेको प्रस्ताव मन्त्रीले एआईदेखि स्यानिटरीसम्मका सल्लाहकार राख्न पाउनेछन्। उक्त प्रस्ताव हाल मन्त्री परिषद तथा प्रधानमन्त्री कार्यालयमा पुगेको छ। मन्त्री परिषदले पास गरेपछि प्रस्ताव कार्यान्वयनमा जानेछ। स्रोतका अनुसार पूर्वाधार मन्त्रीले 22 थरीका सल्लाहकार सहित आफ्नो सचिवालयमा 39 जनासम्म सदस्य राख्न सक्नेछन्। 22 थरी मध्ये विज्ञ सल्लाहकारमा सचिव सरहका एक र सहसचिव सरहका एक रहनेछन्। ती विज्ञ सल्लाहकार स्थानीय पूर्वाधार तथा झोलुङ्गे र खानेपानी तथा ढल व्यवस्थापन सम्बद्ध हुन सक्ने व्यवस्था पनि गरिएको छ। गोर्खा पत्र दैनिकको भित्री पन्नामा राष्ट्रिय सभा विधेयक दर्तासँगै बिजनेस अभाव टर्यो शीर्षकमा ईश्वर चन्द्र झाले लेख्नु भएको छ। नयाँ सरकार गठन भएपछि पहिलो पटक सरकारले राष्ट्रिय सभामा दुईवटा नयाँ विधेयक दर्ता गरेको छ। संघीय संसद सचिवालयले साउन 14 गते राष्ट्रिय सभामा दुईवटा विधेयक दर्ता भएको जनाएको छ। यससँगै लामो समयदेखि देखिएको बिजनेस अभावको समस्या केही समयका लागि टरेको देखिन्छ। व्यापारिक विवाद समाधानमा नयाँ प्रस्ताव शीर्षकमा नारायण काप्लेले लेख्नु भएको छ। वाणिज्य क्षेत्रसँग सम्बन्धी विवादलाई मेलमिलापबाट टुंग्याउन सरकारले वाणिज्य क्षेत्र मेलमिलाप प्रवर्धन समिति गठनको प्रस्ताव गरेको हो। व्यापारिक तथा व्यावसायिक प्रकृतिका विवाद लामो समयदेखि अदालती प्रक्रियामा नै अल्झिने गरेको गुनासो सम्बोधन गर्न सरकारले मेलमिलाप प्रवर्धनको नीति लिएको हो।
1: त्यस्तै आजको कान्तिपुरको पहिलो पृष्ठमा सुस्तामा फेरि तनाव शीर्षकमा नवीन पौडेल र दिपेन्द्र बडुवालले खबर लेख्नु भएको छ। पश्चिम नवलपरासी स्थित सुस्तामा स्थानीय र भारतीय सुरक्षाकर्मी बीच तनाव बढ़ेको छ। नारायणीको कटान रोक्न स्थानीयले निर्माण गरेको माटोको तटबन्ध भारतीय पक्षले भत्काउन थालेपछि विवाद बल्झिएको हो। बस्ती जोगाउन भन्दै सुस्तावासीले माटोको अस्थायी तटबन्ध बनाएकोमा भारतीय पक्षले हिजो भत्काएको हो। स्थानीय र भारतीय पक्षबीच विवाद भएको भिडियो अहिले सामाजिक सञ्जालमा भाइरल बनिरहेको छ। त्यस्तै भिरकुटी मण्डपमा प्रदर्शनी केन्द्र निर्माणको विषय बजेटमा उठिरहन्छ, कार्यान्वयन हुँदैन शीर्षकमा विमल खतिवड़ाले खबर लेख्नु भएको छ। भिरकुटी मण्डपमा अन्तर्राष्ट्रिय स्तरको प्रदर्शनी केन्द्र निर्माण गर्ने विषय वर्षेनी सरकारको नीति तथा कार्यक्रम र बजेटमा आउन छुट्दैन, यसको कार्यान्वयन भनी अहिलेसम्म हुन सकिरहेको छैन। त्यस्तै अमेरिका जाने नेपालीलाई धरोटीको बोझ शीर्षकमा भित्रपृष्ठमा खबर छ। प्रति व्यक्ति वार्षिक आय $1500 आसपास रहेको नेपाल जस्ता मुलुकका यात्रुका लागि अमेरिकी भिजा लिन राख्नुपर्ने अधिकतम $20,000 धरोटी रकम ठूलो आर्थिक बोझ बन्ने देखिएको छ। त्यस्तै सुदूरपश्चिम बागमती र कोशीमा नयाँ सरकार कहिले शीर्षकमा पनि खबर प्रकाशित छ।
0: पत्रिका दैनिकमा नाबालिगको डिम्बको अवैध कारोबार डाक्टर शर्मासहित आरोपित विरूद्ध अदालतले दिएन पक्राउ अनुमति शीर्षकमा ठिकराज थामीले लेख्नु भएको खबर छ। 16 वर्षीय नाबालिगको डिम्बको अवैध कारोबारमा संलग्न डाक्टर नूतन शर्मा लगायत आरोपी विरूद्ध अदालतले पक्राउ पूर्जी जारी गर्न आनाकानी गरेको भनेर खबरमा उल्लेख छ। उनीहरू विरूद्ध पक्राउ पूर्जी जारी नहुँदा प्रहरीले पक्राउ गरिसकेको बिचौलिया राधिका गोतामेलाई पनि 5 दिनको थुनापछि हाजिरी जमानीमा छाडिएको छ। अवैध रूपमा डिम्ब झिकिएकी नाबालिग भने असह्य पीड़ाका कारण डिप्रेशनमा पुगेको पनि उल्लेख गरिएको छ। अर्को खबर कोशीमा कार्कीलाई मुख्यमन्त्रीबाट ब्याग गराउने कसरत शीर्षकमा छ भने भित्री पन्नामा संघीय संसदमा पुगे 9 विधेयक। संवैधानिक पदाधिकारीको दोहोरो सुविधा हटाउनेदेखि न्यायाधीश नै मेलमिलाप गर्दा हुनेसम्मका व्यवस्था गरिएको छ। कमलराज भट्टले यो खबर लेख्नु भएको छ। 15 बुधे मागसहित 4 दिनदेखि अनसनमा नर्स ज्योति शीर्षकमा शिवहरि घिमिरेले लेख्नु भएको खबर छापिएको छ भने आन्तरिक उडानमा ढिलाइ भए यात्रुले क्षतिपूर्ति पाउने कानून बनाउँदै सरकार शीर्षकमा अर्को खबर छ। सरकारले आन्तरिक हवाई सेवामा निर्धारित समयमा उडान रद्द वा स्थगन भएमा वायु सेवा कम्पनीले यात्रुलाई सुविधा तथा क्षतिपूर्ति दिने कानूनी प्रबन्ध गर्दैछ। संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले राष्ट्रिय सभामा दर्ता गरेको आन्तरिक वायु सेवाको दायित्व सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक 2083मा यस्तो व्यवस्था गरिएको हो। काभ्रेमा 28 करोड़ बराबरको 22 रोपनी सरकारी जग्गा व्यक्तिको नाममा दर्ता भएको बारेमा मिलन विश्वकर्माले खबर लेख्नु भएको छ।
1: ताजा खबरमा अब विदेशका खबर। उत्तर पश्चिम चीनमा आएको आकस्मिक बाढ़ीमा परि मृत्यु हुनेको संख्या 25 पुगेको छ भने 23 जना घाइते भएका छन्। सरकारी संचार माध्यमले सार्वजनिक गरेको विवरण अनुसार घटना भएको एक सातापछि मृतकको संख्या 21 भएको हो। मृतक मध्ये अधिकांश पर्यटक रहेको चिनिया संचार माध्यमले उल्लेख गरेका छन्। हंगेरीले आणविक ऊर्जा केन्द्र बन्द गर्ने भएको छ। करिब 44 वर्षपछि पहिलो पटक यस्तो निर्णय सार्वजनिक गरिएको अन्तर्राष्ट्रिय संचार माध्यमले उल्लेख गरेका छन्। युरोपभर लामो समयदेखि जारी खडेरी र अत्यधिक गर्मीका कारण उत्पन्न ऊर्जा संकटको पछिल्लो प्रभावमा हंगेरी पनि परेको अन्तर्राष्ट्रिय संचार माध्यमले उल्लेख गरेका हुन् र इराकले टर्कीसँग इराक टर्की पाइपलाइन मार्फत कच्चा तेल टर्कीको सिहान बन्दरगाहसम्म ढुवानी गरी निर्यात गर्ने 1 वर्षीय सम्झौता गरेको छ। इराकको तेल मन्त्रालयका अनुसार सम्झौता अनुसार इराकले उक्त पाइपलाइन मार्फत दैनिक कम्तीमा 7,50,000 ब्यारल कच्चा तेल निर्यात गर्ने भएको हो। सिहान मार्फत इराकी तेल निर्यात सम्बन्धी 10 वर्षको पुरानो सम्झौताको अवधि आज सकिएपछि नयाँ सम्झौता गरिएको हो।
0: साझा खबरमा अब खेल खबर। काबा च्याम्पियनशीप महिला लीग भलिबल नेपालले आयोजना गर्ने भएको छ। नेपाल भलिबल संघको 14 पूर्ण बैठकले कार्तिक 15 देखि 21 गतेसम्म च्याम्पियनशीप आयोजना गर्ने निर्णय गरेको हो। बैठकले संघको 2083-84 को वार्षिक कार्यक्रम पारित गर्दै सार्वजनिक गर्ने संघ स्थापनाको 50 वर्ष पुगेको अवसरमा गोल्डेन जुबली मनाउने लगायतका विभिन्न निर्णयहरू पनि गरेको छ। कमर्सियल क्रिकेट लीग सीसीएल सिजन 3 आगामी भदौ 18 देखि 21 गतेसम्म आयोजना हुने भएको छ। प्रतियोगिता बुढा नीलकण्ठमा रहेको रियल स्पोर्ट्स पार्क चुनी खेलमा सञ्चालन हुनेछ। प्रतियोगितामा विभिन्न संस्थागत क्षेत्रका 20 कार्पोरेट टोली सहभागी हुनेछन् र राष्ट्रिय पुरूष फुटबल टोलीका खेलाड़ीहरूले सम्बन्धित निकायसँग फिफाको निलम्बन फुकुवा गर्न आग्रह गरेका छन्। दक्षिण एसियाली फुटबल महासंघ साफले निलम्बनका बावजूद पनि नेपालले आसन्न साफ च्याम्पियनशीप 2026 खेल्ने सम्भावना रहेको जनाएपछि आइतबार खेलाड़ीहरूले सामाजिक सञ्जालबाट यस्तो आग्रह गरे। उनीहरूले साफ च्याम्पियनशीप खेल्ने वातावरण बनाउन सरोकारवाला निकायले गम्भीरतापूर्वक कदम चाल्नुपर्ने पनि माग गरेका छन्।
1: शान्ति र सद्भावका लागि बाँकी जिल्लाले देखाउँदै आएको सकारात्मक नमूना अरू जिल्लाका लागि पनि अनुकरणीय रिपोर्ट कार्टुन लगायतका सामग्री बाँकी नै छन्। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
13: क्लासिक टेकको वाइफाई 6 राउटर नाम एक घाम अनेक शक्तिशाली 4 एन्टेनामा वाइड कभरेज 5G स्ट्रेन्थ लो लेटेन्सी र फास्ट स्पीड सबै अस्त्रको शक्ति बोकेको 200 MBPS को इन्टरनेट अब 3 महिनाका लागि मात्र 3300 रुपियाँमा साथमा आईपीटीभी मात्र 250 प्रति महिना। बुकिङको लागि 9801004477 शर्तहरू लागू हुनेछन्। क्लासिक टेक छोयो कि चल्यो।
12: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क CIM।
1: साझा खबरमा अब सद्भावका लागि सरकारवालाको भूमिका। सुनसरी लगायत तराई मधेसका केही जिल्लामा देखिएको तनाव साम्य हुँदै गएको छ। स्थितिलाई साम्य पार्न प्रधानमन्त्री मन्त्री सांसददेखि सरकारवाला सबै सक्रिय छन्। बाँकेको नरेनापुर गाउँपालिका र सिंगो बाँके जिल्लाको धार्मिक सहिष्णुता र सामाजिक एकताको सन्देश दिने शैली भने फरक छ।
14: बाँकेको नरेनापुर गाउँपालिका स्थित धार्मिक स्थल सन्तानेश्वर पुगेका पैदल तीर्थयात्रीहरूको स्वागत गाउँपालिकाका अध्यक्ष मोहम्मद इस्त्याक शाहले रूद्राक्षको माला र खाँदा ओढाएर गर्नुभयो। मुस्लिम समुदायका जनप्रतिनिधिले हिन्दू परम्परा अनुसार तीर्थयात्रीको स्वागत गरेको दृश्यले धार्मिक सहिष्णुता र सामाजिक सद्भाव कायम गर्नका लागि फरक तर सकारात्मक सन्देश दिएको धेरैको बुझाइ छ।
15: उहाँले हामीलाई हिन्दू र मुस्लिम बराबर मान्नुभयो, एकदम खुसी लाग्यो। उहाँहरूले सम्मान गर्नुभयो हामीलाई।
5: नरेन्द्रपुर गाउँपालिकाको अध्यक्ष जो हुनुहुन्छ धार्मिक आस्थाको हिसाबले फरक हुनुहुन्छ, तर उहाँले यत्रो ठुलो चाहिँ यहाँ भण्डारा लगाउनु भयो, हिन्दू धर्म प्रति सद्भाव राख्दै यहाँको पर्यटन विकासको लागि जुन आयोजना गर्नुभयो त्यो एकदमै ब्युटी एकदमै सकारात्मक कुरा हो।
16: यहाँ कुनै पनि जातीय धार्मिक विषयहरू हुँदैन, यहाँ सबै किसिमका व्यक्तिहरू सहभागी हुनुहुन्छ, मुस्लिम युवाहरू पनि सँगै जान्छन्। इभन त्यहाँ भोज भण्डाराहरू गर्ने ठाउँ व्यवस्थापकीय टिम नै मुस्लिम टिम छ।
14: गाउँपालिकाका अध्यक्ष शाह मुस्लिम समुदायबाट प्रतिनिधित्व गर्नुहुन्छ। पूर्वी तराईमा केही तनाव देखिएपछि धर्मका नाममा समाज विभाजित हुनुहुँदैन भन्ने उहाँको सन्देश छ।
6: नरेन्द्रपुरको इतिहास हेर्नुहोस् तपाईँ, 9 साल अगाडि मेरो चुनावको अगाडि जुन भए थियो त्यही मैले यति माया दिए समाजले कि आज सबै सँगैसँगै हिँड्छ, सबै त्यौहार सँगै मनाउने केही समस्या छैन। यहाँ
14: सन्तानेश्वर क्षेत्रमा पुगेका करिब 200 बढी भक्तजनलाई गाउँपालिकाका अध्यक्ष इस्त्याकले स्वागत गर्नुभयो। अधिवक्ता वसन्त गौतम नरेनापुरको उदाहरण देशका अन्य स्थानले पनि सिक्नुपर्ने बताउनुहुन्छ।
5: यो चाहिँ सिको गर्नुपर्ने, अरूले पनि सरकार प्रमुखहरू हुनुहुन्छ, यो चाहिँ नमूनाको रूपमा लिएर चाहिँ अरूले पनि सिको गर्नुपर्ने कुरा भएको छ, एकदमै राम्रो छ, यसले चाहिँ सकारात्मक सन्देश जान्छ।
14: त्यसो त बाँकेमा मुस्लिम समुदाय र हिन्दू समुदायले मनाउने परम्परागत पर्व तथा सुख दुःखमा दुवै धर्मावलम्बीका व्यक्तिको सहभागिता हुने गरेको छ र यो क्रम बढ्दै गएको छ। लुम्बिनी प्रदेशका पूर्व मन्त्री कृष्णा केसी नमुना।
17: जातको रूपले फरक होला तर हाम्रो उद्देश्य भनेको चाहिँ एउटै हो, त्यसकारणले यो साम्प्रदायिक सद्भाव चाहिँ भड्किन हुन्न। हामी सबै नेपाली हौ, हामी सबै चाहिँ ऊ भएर चाहिँ एउटै ठाउँमा चाहिँ एउटै माला भएर चाहिँ अगाडि बढ्नुपर्छ। केही तत्त्वहरूले जुन भड्काउन खोजेको छ यो असाध्य चाहिँ विडम्बना हो।
14: बाँकेमा सद्भाव नबिथोलियोस् भन्नका लागि सरकारवालाहरूको बैठक बस्यो र सद्भाव र्याली पनि निकालिएको बाँकेका प्रमुख जिल्ला अधिकारी दिलकुमार तामाङ बताउनुहुन्छ।
18: जुन घटनामा परेर मृत्युवरण गर्नुभएका भाइहरूको प्रति श्रद्धाञ्जली व्यक्त गर्दै घटनाको निष्पक्ष छानबिन भई दोषी उप कारवाहीको माग राख्ने छानबिन समिति नेपाल सरकारले गठन गरिसकेको छ र घाइतेहरूको सरकारको तर्फबाट निशुल्क स्वास्थ्य उपचार र पूर्ण तथा शीघ्र स्वास्थ्य लाभको कामना गर्ने यही नै हो आजको कार्यक्रम।
14: धार्मिक आस्था फरक हुन सक्छ तर सामाजिक एकता र मानवीय सम्बन्ध सबैभन्दा माथि हुने सन्देश बाँकेले दिँदै आएको छ। वर्तमान परिस्थितिमा पनि विगतदेखिका पहल र सकारात्मक प्रयासले शान्ति सद्भाव र सहिष्णुतालाई थप बलियो बनाउने अपेक्षा गरिएको छ। निशु जोशी, सीआईएन, कृष्ण सार एफएम, नेपालगंज, बाँके।
0: यो रिपोर्टसँगै हामी साझा खबरको अन्त्यमा आइपुगेका छौं। सामुदायिक रेडियो प्रसारक संघद्वारा संचालित सीआईएनको बिहान 6 बजेको साझा खबर सक्नु अघि मुख्य खबर फेरि एकपटक।
1: 4 महिनामा सर्पको टोकाईबाट 54 जनाको मृत्यु। बागमती प्रदेशका अधिकांश स्थानमा पानी पर्दै पेट्रोल डिजेल र हवाई इन्धनको भाव बढ़्यो।
0: 13 वर्षमा गण्डकीको 25% हिउँ पग्लियो। खानेपानीको मूल 70% घट्यो। कांग्रेस केन्द्रीय कार्यसमिति बैठक आइतबार। भारतीय एसएसबीको प्रवेशसँगै सुस्तामा फेरि तनाव।
1: अमेरिका जाने नेपालीलाई धरोटीको बोझ कोशीमा कार्कीलाई मुख्यमन्त्रीबाट फिर्ता गर्ने कसरत। आन्तरिक उडानमा ढिलाइ भए क्षतिपूर्ति पाउने कानून बनाइँदै।
0: उत्तर पश्चिम चीनमा आएको आकस्मिक बाढ़ीमा 25 जनाको मृत्यु। बढ़दो खडेरीका कारण हंगेरीले आणविक ऊर्जा केन्द्र बन्द गर्ने। इराक र टर्की बीच तेल आयात गर्ने सहमति।
1: र काबा महिला भलिबल च्याम्पियन लीग नेपालमा हुने कार्तिक दोस्रो साताबाट प्रतियोगिता शुरू हुँदै सीसीएल सीजन 3 भदौ दोस्रो साताबाट।
0: साझा खबरको अन्त्यमा कार्टुन हामीले आशिष खनाल माटसापले बनाउनु भएको कार्टुन लिएका छौं। व्यङ्ग्य गर्न खोजिएको छ प्रधानमन्त्री र गृहमन्त्री जसको भूमिका पछिल्लो समयमा कतिपयले जसरी निभाउनु पर्ने थियो त्यसरी ननिभाएको भनेर आलोचना र टीका टिप्पणी पनि गरेका छन्। यहाँ एउटा हिलाम्मे कुनै त्यहाँ स्थान जस्तो देखिन्छ जहाँ प्रधानमन्त्री बालेन र गृहमन्त्री सुधन गुरूङ जस्ता देखिने व्यक्ति अगाडिपट्टि बसेर त्यहाँ खेल्दै गर्दाखेरि हिलो चाहिँ मुखतर्फ आइराखेको जस्तो देखाइएको छ। पछाडिपट्टि भने रासोपा सभापति रवि लामिछाने त्यहाँ उभिएर केही भने जस्तो देखिन्छ। माथि यस्तो लेखिएको छ,
1: हस्त प्राविधिक साथी रवि धितालाई धन्यवाद। अहिलेलाई लीलप्रकाश चन्द्र सन्तोष गन्धर्व विदा भयो। तपाईँको आजको दिन शुभ होस्। नमस्कार। यसपछि देशभरिका सामुदायिक रेडियोबाट कार्यक्रम जीवन रक्षा प्रसारण हुनेछ। सुन्ने प्रयास गर्नुहोला।

0: नमस्कार, कार्यक्रम जीवन रक्षामा तपाईंलाई हार्दिक स्वागत छ। म लील प्रकाश चन्द। कार्यक्रम जीवन रक्षा सामुदायिक सूचना नेटवर्क सीआईएन ले उत्पादन तथा प्रसारण गर्दै आएको छ। हरेक हप्ताको सोमबार बिहान 6:30 बजेदेखि आधा घण्टासम्म प्रसारण हुने कार्यक्रम जीवन रक्षामा विशेषतः शिक्षा, स्वास्थ्य लगायतका आधारभूत आवश्यकता परिपूर्तिका लागि सरकारी गैर सरकारी निकाय क्षेत्रबाट भए गरेका काम कार्यवाही, देखिएको नतिजा र सुधार्नुपर्ने पाटो र पक्षका बारेमा छलफल गर्ने गर्छौं। देशभरमा रहेका विभिन्न सामुदायिक रेडियोहरूले आफू अनुकूल हुने गरी पनि यो कार्यक्रम प्रसारण गर्ने गर्छन्। आजको कार्यक्रम जीवन रक्षामा ज्येष्ठ नागरिकको सुरक्षा र स्याहारका लागि अपनाउनुपर्ने सावधानी, गर्नुपर्ने पूर्व तयारी र अरू सरोकारवाला विषयमा छलफल गर्दैछौ। सहकर्मी सुशीला श्रेष्ठ, ज्येष्ठ नागरिक अधिकार अभियन्ता तथा विज्ञ डाक्टर होमनाथ चालिसेसँग कुराकानी गर्दै हुनुहुन्छ।
1: पछिल्लो समय के भन्छौ भने एजिङ विथ डिग्निटी, सम्मानित वृद्धावस्था भनेर भन्छौं। त्यो भनेको हामी आफैले त्यसको लागि तयारी हुनु पर्यो। कसरी तयारी हुने भन्दा, पहिला आफ्नो स्वास्थ्य अहिलेदेखि नै राम्रो बनाउनतर्फ लाग्ने। मानौ म चाहिँ 80 वर्षको अवस्थामा पुगेँ, 85-90 वर्षमा पुगेँ भने मेरा कुरा सुनिदिने मान्छेहरू पनि कोही हुन्, मलाई चाहेको बेलामा सहयोग गर्ने मान्छे कोही होस्, त्यति बेला मलाई पैसा चाहियो भने पैसा पनि मसँग हुनु पर्यो। यी धेरै कुराहरू जोडिएको हुन्छ। त्यसको लागि अहिलेदेखि नै आफ्नो बुढ्यौलीको लागि आफैले नै तयारी गर्नु पर्यो।
2: त्यसको लागि तयारी चाहिँ के गर्नुपर्ने रहेछ? यहाँले थुप्रै अनुसन्धान गर्नुभएको छ।
1: अब यसमा पहिलो आउँछ महत्वपूर्ण पार्ट भनेको स्वास्थ्य हो। सकेसम्म आफ्नो स्वास्थ्यलाई राम्रो बनाउने, कसरी निरोगी हुन सकिन्छ त्यस्तो क्रियाकलापहरू बढी गर्ने, उमेर बढ्दै जाँदा सामाजिक सहभागिता बढाउने, खानपिन पनि त्यही किसिमले ख्याल गरेर मात्र खाने, अनि सकिन्छ जसरी हुन्छ आफ्नो लागि अलिकता पैसा पनि बचाउनु पर्ने रहेछ। कति बेला चाहिन्छ, कति बेला स्वास्थ्य बिग्रिन्छ थाहा हुँदैन। त्यो भएर यी सबै कुराहरू, अनि त्यसपछि आफ्नो एउटा समाज पनि चाहिने रहेछ। कुन समाजमा आफू रमाउने हो, त्यो परिवेशमा आफू घुलमिल हुने वातावरण बनाउनु पर्ने, यस्तै धेरै कुराहरू छन्। ती सबैलाई मिलाएर अगाडि बढ्ने प्रयास चाहिँ गर्नुपर्छ।
2: जस्तो नेपालमा अहिले हेर्दाखेरि सबैभन्दा ठूलो समस्या भनेको चाहिँ बुढ्यौलीपनमा आर्थिक अभावको कुरा। छोरा अथवा परिवारले छोरीले हेर्दैन भनेदेखि जोसँग पैसा छ उसलाई हेर्ने, जसमा पैसा छैन उसलाई चाहिँ नहेर्ने भन्ने जुन एक किसिमको देखिन्छ नि समाजमा, त्यसलाई चिर्नको लागि पनि आर्थिक सुरक्षा चाहिँ महत्वपूर्ण छ भन्ने कुरा यहाँले पनि भनिसक्नु भइसक्यो। त्यो पैसाको जोहो अथवा जतन चाहिँ कसरी गर्ने त, कसरी सुरक्षित रूपमा राख्ने बुढेसकालको लागि यो चाहिँ चाहिन्छ भनेर?
1: अब यसमा कस्तो छ भन्दा, हामी चाहिँ कस्तो समाजमा हुर्केका रहेछौ भने आफ्नो लागि भन्दा पनि आफ्नो सन्तानको भविष्यको बढी चिन्ता गर्ने। पश्चिमी देशहरूमा आफ्नो एउटा समयसम्म चाहिँ सन्तानको चिन्ता गर्छन्, त्यसपछि बाँकी आफ्नो लागि। हामी चाहिँ सन्तान भनेको उनीहरूको 18-19 वर्षसम्म अथवा 12 क्लास पास नगरुन्जेलसम्म अलि बढी चाहिँ ध्यान दिएका हुन्छन्। हामी बढी चाहिँ सन्तानकै लागि नै दिन्छौँ र त्यो सन्तानको लागि हामी सोद्धा सोद्धा आफ्नो लागि ख्याल गर्नै बिर्सिन्छौँ। अब बिस्तारै हाम्रो पनि कस्तो भइदियो भने हाम्रा सन्तानहरू बिस्तारै छिटै नै हामीदेखि टाढा हुन थाले। त्यो भइसकेपछि अब चाहिँ हामी आफ्नै लागि फोकस गर्नु पर्यो। आफूसँग भएको जुन सम्पत्ति छ, जग्गा हुन सक्ला, चल अचल जे जति सम्पत्ति छ, यिनै मेरा छोरा छोरी हुन् नि, यिनलाई छिटै अंश बन्डा लगाइदिउँ, मलाई बुढेसकालमा यिनले हेरिहाल्छन् नि भनेर हतारमा उहाँहरूलाई चाहिँ अंश बन्डा लगाउने काम चाहिँ एउटा चाहिँ गर्नु भएन। त्यो के भन्दा एक प्रकारको एउटा हिडन शक्ति हो, जसले भोलि छोराछोरीले हेरेनन् भने पनि त्यसले चाहिँ अन्य किसिमले सहयोग पाउने चाहिँ त्यसले अवसर पनि दिन्छ। अब अन्य भनेको आफ्नो चाहिँ इन्कम पनि जुन हुन्छ, त्यो इन्कमलाई के गर्नु पर्यो भने कतिपय इन्कमहरू श्रीमान श्रीमती इभन आफ्नो चाहिँ श्रीमान श्रीमतीलाई थाहा नहुने गरेर पनि, चाहे पेवा होस् कि जेसुकै होस्, आफ्नो लागि केही न केही चाहिँ राख्न सक्यो भने अझ राम्रो हुन्छ।
2: तर कतिपय अवस्थामा चाहिँ अंश भण्डार गर्नै पर्ने बाध्यता पनि आइलाग्छ, दिनै पर्ने बाध्यता आइलाग्छ भनेर पनि दिनुहुन्छ नि त, त्यस्तो अवस्थामा चाहिँ के गर्नु?
1: अब त्यो चाहिँ अलिकत हाम्रो सामाजिक उसले त्यो चाहिँ निम्ताइदिएको छ, मै हुने थुप्रै देखिएको छ। तपाईँहरूलाई बुढेसकालमा हेर्ने हामी नै नि हो नि, किन पिर गर्नु भएको छ, यो नगर भन्ने किसिमले एउटा इमोसनल ब्ल्याकमेलिङ थुप्रै त्यो गरेको पाइन्छ। नाम मेरो नाममा के अरे घर छ, घर मेरो नाममा चाहिँ ट्रान्सफर गरिदिनुहोस्, त्यो भयो भने मलाई लोन निकाल्न सजिलो हुन्छ भन्ने किसिमले पनि गरिएको हुन्छ। तर सकेसम्म त्यो गर्दाखेरि भोलि आफूसँग जुन भएको सम्पत्ति गुमिसकेपछि भोलि बच्चा बच्चीले त्यही रूपमा हेर्छन् भन्ने चाहिँ निश्चित चाहिँ छैन। त्यसकारण त्यो भएको प्रोपर्टीलाई सबर हतार गर्नु भएन, उहाँहरूलाई भोलि तिमीहरूको नै हो, अहिले चाहिँ यहाँमा चाहिँ तिमीहरूले आश नगर, पछि चाहिँ तिमीहरूकै त हो नि भन्ने किसिमले आफ्ना बच्चाहरूलाई रिसाउनु पनि भएन, सम्झाइ बुझाइ गर्ने प्रयास चाहिँ गर्नुपर्छ।
2: अर्को भनेको चाहिँ एउटा चाहिँ पैतृक सम्पत्ति आफैसँग राख्ने भन्ने कुरा भयो होइन, अर्को चाहिँ कसरी आर्थिक रूपमा चाहिँ सुरक्षित हुन सकिन्छ, अरू केही उपायहरू छन्?
1: यसमा कतिपय बढ्दो उमेर अनुसार पनि विभिन्न किसिमका सक्रिय कामहरू गरिरहेका उदाहरणहरू पनि छन्। जस्तै नेपालमै पनि एकदमै तल्लो लेभलमा भएकाहरू उहाँहरूले अलिकति केही समूहबाट पैसा लिएर त्योबाट चाहिँ आय आर्जनको कामहरू गरेका उदाहरणहरू पनि नेपालमा छन्। जस्तो कि केही समय पहिले हेल्पएज इन्टरनेसनलले नेपालमा यो आर्थिक क्रियाकलापमा सहभागी बनाउने भन्ने किसिमले ज्येष्ठ नारीहरूको समूह बनायो, त्यो समूह बनाएर उहाँहरूलाई महिनाको सर्टेन पैसा 100 रुपियाँ 200 रुपियाँ भनेर त्यसमा केही पैसा उसले सिड मनीको रूपमा राखिदियो, उहाँहरूले आफैले पनि उठाउने, जसलाई आवश्यकता छ त्यो व्यक्तिले त्यो पैसा प्रयोग गर्ने, 2-3 महिना मिनिमम इन्ट्रेस्ट पनि तिर्ने, अनि त्योबाट चाहिँ कुनै सामान किन्ने, कहीँ मेला लागेको छ भने हाट बजारमा बिक्री गर्ने, अनि त्यो गरेर पनि अलिअलि केही चाहिँ तल्लो लेभलका ज्येष्ठ नागरिकहरूलाई अलिकता राम्रो राहत भएको त्यो उदाहरणहरू पनि नेपालभित्र

0: अब वैदेशिक रोजगारीमा बाहिरिने क्रम बढ्दै जाँदाखेरि परिवारसँग चाहिँ अलिकति टाढा हुने त्यस्तो अवस्था पनि छ भनेर यहाँले नै भनिरहनु भएको थियो होइन, त्यो समस्याको समाधान चाहिँ के हुन्छ त अब?
1: यो पनि अर्को एकदमै ग्लोबल इस्यु नै हो, यो विश्वव्यापी रूपमा यो एक्लोपना लोन्लीनेस भनेर अङ्ग्रेजीमा भनिन्छ। यो नेपालमा पनि मैले गरेको अध्ययन अनुसार 100 लगभग 67 जना भनेको दुई तिहाईलाई एक्लोपनाको समस्या, यो चाहिँ काठमाडौँ भ्यालीभित्र गरिएको रिसर्चले त्यो देखाएको छ। त्यो चाहिँ कस्तो समय रहेछ भने संयुक्त परिवारमा बसिराखेको छ, परिवारमा छन्, छोरा बुहारी पनि छन्, नाति नातिना पनि छन्, तर उहाँलाई एक्लोपना छ। एक्लोपना भने कस्तो भन्दा उहाँसँग अन्तर्क्रिया नगरिदिने, बोल्ने मान्छे नभइदिने, उहाँको चाहिँ आफ्नो केही पीडाहरूलाई सेयर गर्ने मान्छे नभइदिने, सुनिदिने मान्छे नहुने, र त्यो कारणले गर्दा उहाँमा आउने एक प्रकारको समस्या हो त्यो। त्यो चाहिँ पछिल्लो समय बढिरहेछ। अझ यो त पछिल्लो हाम्रो जुन स्कुलिङ छ नि, कहाँबाट यो समस्या आएको छ भने बच्चा बच्चीलाई बोर्डिङ स्कुलमा पढ्न पठाउने, मैले काठमाडौँको नेवार कम्युनिटीमा मैले देखेको, उहाँहरू अब बोर्डिङ स्कुलमा पढ्न जानु भएको छ, जब बच्चा फर्केर घर आउँछ बाउआमा नेपालीमा कुरा गर्नुहुन्छ, अब हजुरबुवा हजुरआमा नेवारीमा कुरा गर्नुहुन्छ, अनि बच्चा बच्चीले बुझ्न त बुझ्ने रहेछ अलिअलि, तर कम्युनिकेसन गर्न नेवारीमा नसक्ने, अनि यसले पनि फेरि अर्को रहेछ होमवर्कको कुरा रमाइलो है आफ्नै उसमा पनि सन्तानको बीचमा पनि। अर्को महत्वपूर्ण पाटो भनेको विद्यालयले यति धेरै होमवर्क दिएको हुन्छ कि अब त्यो अशिक्षित हजुरबा हजुरआमाहरूले त्यो बच्चा चाहिँ होमवर्कमा सहयोग गरिदिन पनि सक्नुहुन्न, अनि फर्केर आइसकेपछि फेरि दिने बाबुआमासँग बसेर होमवर्क गर्नुपर्ने, हजुरबा हजुरआमासँग त उहाँहरू नजिक हुने अवसर पनि नपाउने, अनि यस्तो किसिमको अवस्था पनि रहेछ। यी कुराहरूले गर्दाखेरि सँगै बस्दा बस्दै पनि एक्लोपना बढिरहेको हुन्छ।
0: त्यो सँगसँगै अहिले पछिल्लो समय चाहिँ मोबाइलको कारण पनि एक्लोपना चाहिँ बढिरहेछ भन्ने कुरा देखाइरहँदा यहाँको रिसर्चले चाहिँ के देखाउँछ?
1: यो चाहिँ अर्को अहिलेको समय भनेको अलिकति प्रविधि हो, प्रविधिका फाइदा पनि छन् बेफाइदा पनि छन्। यही मोबाइल जस्तो कुराले गर्दा कतिपय व्यक्तिहरूको फेरि त्यो सहायता बनिराखेको छ, है कुरा गर्ने फ्याक्ट चाहिँ मैले कतिपय चेष्टाहरू भेटिरहेको छु पढ्न जान्नुहुन्न, उहाँको चाहिँ फोटो देख्यो भने फलानु व्यक्ति है, अनि त्यहाँ चाहिँ अनलाइन भएको त्यो संख्या पाउँदाभित्र उहाँले हान्नुहुन्छ, कुराकानी गर्ने एउटा माध्यम पनि भइरहेछ। त्यसले एक्लोपना बढाएको होइन कि इन्गेज पनि गरिरहेछ। एकातिर त्यो कस्तो

0: उसँग नजिक हुने माध्यम चाहिँ त्यो बनिराखेको छ।
1: अब यो एक्लोपनाको समस्यालाई हटाउनको लागि गर्नुपर्ने के छ त?
0: यसको महत्वपूर्ण कुरा भनेको यो सामाजिक सहभागिता, घरभन्दा बाहिर पनि एक ठाउँमा जम्मा हुने, आफ्नो कुरा अर्कालाई सुनाउने, अर्काको कुरा आफूले सुन्ने, घरभित्र पनि केही समय अनि बुवा आमालाई सोध्ने, बुवा आमा आज के गर्नुभयो, के खानुभयो, यस्तो किसिमको एकले अर्कालाई सोध्ने बुझ्ने गर्न थाल्यो भने यसले पनि सानो कुरा हो ठुलो कुरा होइन यसले पनि धेरै हदसम्म यसलाई कम गर्न सहयोग गर्छ।
1: सुरक्षित बुढौलीपनाको कुरा गर्दैथ्यौ हामीले, अब चाहिँ सुरक्षित बुढौलीपनाको लागि चाहिँ के नगर्ने, यो काम चाहिँ हामीले गर्दै गर्नुहुन्न भने त्यस्तो केही छ?
0: अब नगर्ने भन्दा पनि अब यो चाहिँ अलि यो पनि गाह्रो प्रश्न नै हो। यो मान्छेको को कसरी बुढ्यौली हुन्छ व्यक्ति अनुसार धेरै फरक हुन्छ, सबैमा एउटै नियम लागू हुँदैन। त्यति हुँदा हुँदै पनि सकेसम्म कसरी आफू स्वस्थ रहने, कसरी आफूलाई आफ्नो चाहिँ एउटा बस्ने वरिपरिको माहौल राम्रो बनाउने अनि त्यहाँ वरिपरि पनि भएको चाहिँ वातावरणलाई एज फ्रेन्डली भन्छौँ हामी, सकेसम्म घरहरू बनाउँदाखेरि पनि अब एकचोटि बनाएको घरले पछि समय बिस्तारै अलिकति काम दियोस्। जस्तो हामी धेरै जसो माथिल्लो तलामा बस्न खोज्छौँ, जब उमेर बढ्दै जान्छ माथिल्लो तलासम्म बस्न गाह्रो हुन्छ, तल्लो तलामा बस्न सजिलो हुन्छ। यी थुप्रै कुराहरू छ यसमा, सकेसम्म मेजर पाटो भनेको चाहिँ स्वास्थ्य रहेछ, आफ्नो स्वास्थ्यलाई कसरी हुन्छ त्यसलाई सक्रिय बनाइराख्ने, स्वस्थ रहने, सक्रिय रहने, त्यो नै एउटा प्रमुख कारण हो।
1: एउटा कुरा अघि हाम्रो छलफलमा पनि उठेको थियो, घर बनाउँदै गर्दाखेरि त्यो बुढेसकालको आफ्नो त्यो उमेरलाई सम्झेर हामीले चाहिँ बनाउँदा रहेनछौँ, जसले गर्दाखेरि चाहिँ पछि गएर समस्या हुन्छ पनि भन्दै हुनुहुन्थ्यो कि, त्यो बुढेसकालको लागि अहिलेदेखि नै घर बनाउँदाखेरि चाहिँ त्यो सोच राखेर बनाउनु पर्छ भन्ने कुरा उठ्दै गर्दाखेरि यसमा चाहिँ खास के हो त्यो कुरा चाहिँ?
0: यो चाहिँ अहिले यो पश्चिमी देशहरूमा उठिरहेछ, कतिपय ठाउँ कस्तो छ भने मैले एकचोटि बनाएको घरले मलाई मेरो जिन्दगीभरको लागि काम गरोस् भन्ने कन्सेप्ट छ। यो चाहिँ कतिपय आर्किटेक्चरसँग रिलेटेड कुराहरू हो। त्यो भनेको जुन त्यो भर्याङ बनाइन्छ बुढेसकालमा पनि त्यो सिँढीहरू चढ्न सजिलो हुने किसिमको होस्, अनि शौचालय जुन बनाइन्छ शौचालयमा सकभर चाहिँ कम चिप्लिने होस्, अनि त्यहाँ बसिसकेपछि उठ्नलाई सजिलो होस् भनेर त्यो साइडमा त्यो किसिमको स्ट्यान्डहरू राखेको, अनि त्यसपछि पकाउने चुलोहरू पनि तलमाथि गर्दाखेरि गाह्रो हुन्छ, सकेसम्म जुन बसिरहेको एउटा फ्ल्याट छ त्यसैमा नै त्यो सबै कुराहरू होस् भनेर यो पाटोहरूलाई यसमा चाहिँ समेटिएको हुन्छ। यसमा धेरै छन् मेजर कुराहरू
1: सँगसँगै, अब घर बनाउँदाखेरि छोराको लागि बनाइन्छ, बुहारीको लागि, छोरीको लागि, सबैको लागि बनाइन्छ, तर आफ्नै लागि बुढोलीमा बस्ने कोठासम्म हुँदैन भन्ने कुरा पनि गर्नुभएको थियो कि, यो चाहिँ नेपालमा चाहिँ कस्तो छ यस्तो?
0: अब त्यो चाहिँ अहिले हाम्रो हामी चाहिँ त्यो उसमा त्यति पछिल्लो समयसम्मको लागि हामीले सोच्ने गरेका छैनौँ, हामीले वर्तमानलाई सोचेर बनाउने गरेका छौँ। र अहिले पछिल्लो समयमा अलिकता यो होम मोडिफिकेसन अहिले यो कुराहरू चाहिँ आइराखेको छ, कसरी आफ्नो घरलाई चाहिँ मोडिफाई गरेर त्यो उमेर अनुसारको त्यसलाई सजिलो बनाउने भन्ने कुराहरू चाहिँ आइराखेको छ। तर हामी कहाँ अहिले पनि मैले मेरो वृद्धावस्थालाई सोचेर अहिलेदेखि मेरो घर त्यस्तो बनाउने भनेर चाहिँ हामी
1: बुढो हुन्छु भने कल्पना नै हुँदैन जस्तो पनि लाग्छ कतिपय।
0: होइन, कहिले काहीँ कल्पना नगर्नु र आफूलाई सकेसम्म म चाहिँ बुढो भएको छैन भन्ने फिलिङ गर्नु फेरि सकारात्मक कुरा हो है, त्यो चाहिँ सकारात्मक हो, त्यसले सकारात्मक ऊर्जा दिन्छ। मैले कहिले काहीँ एमफिल पिएचडी वालाहरूलाई विद्यार्थी भनौँ कि त्यो सहकर्मी भनौँ ती साथीहरूलाई पढाउने क्रममा के भन्छु भन्दा, तपाईँ आफू म चाहिँ बुढो हुन्न है भन्ने सोच राख्नुहोस् है, सकेसम्म आफूलाई जवान देखाउने प्रयास गर्नुहोस्, त्यसको लागि आफ्नो शरीर पनि त्यही अनुसार मेन्टेन गर्नुहोस्, आफ्नो लवाई पनि त्यही अनुसार मेन्टेन गर्नुहोस् भन्छु कि, त्यो पाटो चाहिँ राख्नु त राम्रो हो, त्यसले आफूलाई सचेत बनाउँछ नि त।
1: तर त्यो हुँदा हुँदै पनि एक दिन बुढेसकालले त छुन्छ,
0: छुन त छुन्छ, तर जब तपाईँ मेन्टली अलिकता मेरो बुढेसकालको लागि म आफै तयारी पनि हुनुपर्छ भनेर सचेत अवस्थाले बढ्नुभयो भने त्यसरी बढ्दाखेरिमा अचानक हुने समस्याबाट हुने पीडा र

0: तयारी सहित हुने उसमा चाहिँ धेरै कम गर्न चाहिँ सकिन्छ।
1: नेपालमा चाहिँ कस्तो छ ज्येष्ठ नागरिकहरूको अवस्था यहाँको रिसर्च अनुसार या अनुसन्धान अनुसार?
0: अब यो त धेरै वृहत क्वेसन आयो। हाम्रो लगभग 3 करोड जति जनसंख्या छ, त्यसको लगभग 10% जति ज्येष्ठ नागरिकहरू हुनुहुन्छ भनेको लगभग 30 लाख ज्येष्ठ नागरिक हुनुहुन्छ। र अनि जन्मिने बच्चाको संख्या घट्दै जाँदा माथिल्लो उमेरसम्मको भनेको 60 वर्ष भन्दा माथिको त्यो बढ्ने अनुपात चाहिँ तीव्र छ। गएको 10 वर्षको तथ्याङ्क हेर्ने हो भने ज्येष्ठ नागरिकको संख्या 38% भन्दा बढीले बढेको छ, तर जन्मिने बच्चा अब त धेरै घटिसकेको छ। अनि त्यो भयो सामान्य। तर यो ज्येष्ठ नागरिकको इस्यु भनेको फेरि कस्तो छ भन्दा, जति उमेर बढ्दै जान्छ पुरुषको संख्या घट्दै जान्छ, महिलाहरूको संख्या चाहिँ त्यो उमेर समूहमा बढ्दै जान्छ। त्यो चाहिँ माथिल्लो उमेर समूहमा पुरुषहरूको मृत्यु दर बढी भएर यतिसम्म छ कि एउटा जापानको सानो म यसैमा छिराइहाल्न मन लाग्यो। जापानमा 1 लाखजना 100 वर्ष भन्दा माथिको ज्येष्ठ नागरिक हुनुहुन्छ, त्यो 1 लाखजनामा 100 जना महिला भएको ठाउँमा पुरुषहरू जम्मा 10 जना हुनुहुन्छ कि। त्यही भएर हामी के भन्छौँ भन्दा, यो ज्येष्ठ नागरिकको कुरा गर्दाखेरि फेमिनाइजेसन अफ एजिङ, यो चाहिँ महिलाहरूको चाहिँ धेरै भएको अर्को इस्यु पनि हो, र महिलाहरूको इस्युलाई हामीले बढी चाहिँ सम्बोधन गर्नुपर्छ भन्ने कुराहरू पनि यसमा आउँछ। र नेपालमा पनि धेरै महिलाहरूमा जस्तै हामीले जब दुर्व्यवहारको कुरा गर्छौँ, बढी दुर्व्यवहार महिलाहरूप्रति भएको, जब आर्थिक कुराहरू गर्छौँ महिलाहरूले आफ्नो लागि राम्रो सेभिङ गर्न नसक्नु भएको, अनि जब स्वास्थ्यका कुराहरू गर्छौँ महिलाहरूमा बढी धेर थुप्रै चाहिँ मर्बिडिटी यो स्वास्थ्यका समस्याहरू बढी भएको, अनि त्यसपछि मानसिक रोगका कुराहरू गर्छौँ बढी महिलाहरूमा यो समस्याहरू भएको यो हाम्रो अध्ययनहरूले चाहिँ देखाएको छ।
1: महिलाको बुढ्यौली र पुरुषको बुढ्यौलीमा केही फरक छ?
0: त्यो त फरक
1: फरक
0: फरक भन्नाले अब एउटा त भइहाल्यो, जति उमेर बढ्दै जान्छ उमेर बढ्दै जाँदा पुरुषको मृत्यु दर बढी हुँदाखेरि प्रत्येक उमेर समूहमा महिलाहरूको संख्या बढ्दै जाने, पुरुषको संख्या घट्दै जाने, र जता पनि हेर्यो महिलाहरू मात्र हुने, एउटा त्यो पाटो छ। अनि अर्को सामाजिक नेटवर्कको कुरा, सामाजिक सहयोगको नेटवर्क हेर्ने हो भने महिलाहरू धेरै भाग्यमानी, महिलाहरूले जतिलाई साथी बनाउनुहुन्छ नि यति क्लोज साथी बनाउनुहुन्छ, पुरुषहरूको उमेर बढ्दै जाँदा पुरुषहरूको आफ्नो नजिकका साथीहरू धेरै कम हुने रहेछन्। अनि अर्को एउटा रमाइलो पाटो के छ भने सन्तानको बीचमा पनि एउटा उमेर बढ्दै गइसकेपछि आमाको छोरी चाहिँ साथी हुन सक्ने रहेछ, आमाले आफ्ना सबै मनका कुरा छोरीसँग सेयर गर्न सक्ने, तर बाउले आफ्ना सबै कुराहरू छोरासँग कहिले पनि सेयर गर्न सक्दैन,
1: छोरीसँग पनि सेयर गर्न सक्छ,
0: छोरीसँग पनि, अब छोरी नजिक भयो भने बरु छोरीसँग पनि गर्न सक्छ, त्यो धेरै कम छन्, त्यो गर्न त सक्छ त्यो कम छन्। अझ रमाइलो त हामीले देखिरहेछौ, बुढी आमा र छोरी रातभर एउटै बिस्तारमा सुतेर रातभर चाहिँ उहाँहरू गन्थन गरेको पनि हामी सुन्छौँ, तर हामीले कहीँ देखेका छौँ एउटा बाउ र छोरासँगै बिस्तारामा सुतेर सेयर गरेको भन्दा, त्यो अट्याचमेन्ट
1: रातभरि गफ गरेको,
0: त्यो अट्याचमेन्ट बाउ छोरामा हुन सक्ने रहेनछ, तर आमा र छोरीको बीचमा त्यो हुने रहेछ। त्यो भएर छोरी भनेको आमाको बुढेसकालको एउटा महत्वपूर्ण साथी हो। त्यस कारण यो चाहिँ उमेरिने, मैले उमेरिने भन्छु यसलाई कहिले काहीँ।
1: यसमा अलिकति जोड्दाखेरि जस्तो पुरुषको भन्दा महिलाको बुढ्यौली चाहिँ अलिक सहज हुन्छ भन्न खोज्नु भएको हो?
0: सहज भन्नाले त्यो सहज पनि महिला त्यति चाहिँ छैन हाम्रो समाजमा हेर्दाखेरि, जस्तो कतिपय अर्थका कुराहरू हुन्छ, त्यसपछि समाजमा महिलालाई हेर्ने दृष्टिकोण र पुरुषलाई हेर्ने दृष्टिकोण, हाम्रो सामाजिक दृष्टिकोणहरूका कुराहरू आउँछन्। त्यसले गर्दा कतिपय ठाउँमा त्यति त्यो नेटवर्कको कुरा गरेँ मैले सामाजिक सहयोगको, तर अर्कोतर्फबाट हेर्दा परिवारभित्रै पनि एउटा बाउलाई जति एउटा परिवारले विश्वास गर्छ कहिलेकाहीँ आमालाई विश्वास नगरेको अवस्था पनि छ, र कतिपय ठाउँमा फेरि आमालाई फेरि छोराछोरीले आमाको माध्यमबाट चाहिँ बाउसँग कम्युनिकेट गर्ने हुँदाखेरि अनि सन्तान र आमाको बीचमा पनि नजिक भएका, यसलाई ठ्याक्कै यस्तै हुन्छ भनेर हामीले जनरलाइज गर्न चाहिँ सकिँदैन।
1: उसको कतै पुरुषलाई सजिलो छ, कहीँ कतै महिलालाई सजिलो छ। समग्रमा अब पुरुष र महिला दुवैको बुढ्यौलीलाई अझ सहज बनाउन, जीवन स्वस्थ बनाउनलाई चाहिँ परिवारको भूमिका चाहिँ के देख्नुहुन्छ?
0: परिवार त सबैभन्दा महत्वपूर्ण कुरा नै हो। अहिले पछिल्लो समय डेभलप कन्ट्रीहरू जस्तो जापानहरूले पनि परिवारलाई बढी फोकस गरिएको छ। ज्येष्ठ नागरिक भइसकेपछि त्यो व्यक्तिको समग्र समस्याहरूलाई परिवारले नै जिम्मा लिनुपर्छ र राज्यले अथवा स्थानीय निकायले पनि परिवारको माध्यमबाट उहाँहरूको केयर गर्ने, माया गर्ने, त्यो हुर्काउने जिम्मा उहाँहरूलाई नै दिनुपर्छ भनेर अझ सिङ्गापुर जस्तो देशले जसले बाबुआमालाई हुर्काएको छ त्यो हुर्काउने छोराछोरीलाई पुरस्कृत गर्ने अथवा कुनै रूपमा उहाँहरूलाई कुनै न केही यसले त काम बाहिर काम गरेको यति कमाउन्थ्यो बुढा बाबुआमाहरूलाई चाहिँ राज्यले हेर्नुपर्ने अवस्थामा आफैले हेरेको छ भने उहाँलाई केही दिनुपर्छ मासिक रूपमा भन्ने किसिमका योजनाहरू पनि लिएर आएका छन्। फेरि अर्को पाटो हामी एउटा परिवार हाम्रो महत्वपूर्ण हुँदा परिवारमै हुर्किन पाउँदा हामी खुसी पनि हुन्छौँ र त्यो त एउटा हाम्रो लागि त खुसीको कुरा नै हो नि।
1: भनेपछि बुढ्यौलीलाई सहज बनाउनको लागि परिवारलाई अझ हौसला बढाउनको लागि सरकारले त्यस खालको नीति पनि ल्याउनु पर्छ।
0: यो चाहिँ हाम्रो परिवेशमा है, किन भन्दा हामी चाहिँ परिवारलाई सन्तान भनेको चाहिँ बुढेसकालको मेरो इन्सुरेन्स हो भन्ने किसिमको जुन सोच राखेका छौँ नि, त्यो सोचले गर्दाखेरि हामीले चाहिँ परिवारलाई नै हामीले बढी चाहिँ जोड दिएर यो नीतिहरू लिएर आउनुपर्छ।
1: सरकारलाई चाहिँ तपाईँको के सुझाव हुन्छ?
0: सरकारले अब पछिल्लो समयमा ज्येष्ठ नागरिकहरूको संख्या पनि बढ्दै गइरहेको अवस्थामा अब हामीले अलिक बढी फोकस गर्नुपर्नेछ। किन भन्दा जता पनि जोडिन्छ, जता गयो जस्तो यात्रा गर्दाखेरि पनि अब उहाँहरूलाई सुरक्षित किसिमले कसरी यात्रा गराउने, त्यसपछि उहाँहरूको समाजमा सामाजिक सुरक्षाको कुराहरू आउँछ, वृद्ध भत्ताका कुराहरू छन्, अनि सबैभन्दा ठूलो खर्च त स्वास्थ्यमा हुन्छ। त्यो स्वास्थ्यमा हुने खर्चलाई कसरी त्यसलाई कम गर्न सकिन्छ र उहाँहरूको चाहिँ योगदान कसरी बढाउने, हामी त एकैचोटि अहिले योगदान नै नगराइकन गरिरहेछौँ। अलि पहिलेदेखि नै म जवान छँदादेखि नै मेरो बुढ्यौलीको लागि भनेर मैले दुई चार पैसा अहिलेदेखि नै मैले त्यो कोषमा लगानी गर्न पाएँ भने भोलि त्योबाट मलाई केही रिटर्न आयो भने राज्यलाई पनि सहज हुन्थ्यो। हामी त्यो पोलिसी चाहिँ हामी बनाएका छैनौँ। हामी त्यो नगरिकन एकैचोटि हामी यति भत्ता दिनुपर्छ भनिरहेका छौँ। अहिले यो चाहिँ लगभग यो चाहिँ खरबमा पुग्दाखेरि त राज्यले अब यस्तो अवस्था आइसक्यो कि राज्यले यसलाई हटाउन पनि नसक्ने, अब हटायो भने भोलि चुनावमा असर गर्ला, अनि इन्डाइरेक्टली के भनेको छ भने तपाईँ सोचे कुछमा अब यो चाहिँ आफै हात उठाएर म लिन्न भनिदिनु न, हेर्नु न, यो किसिमको भारहरू चाहिँ सरकारलाई परिराखेको छ। त्यसकारण आफैले आफ्नो लागि पनि मैले केही भोलिको लागि सुरक्षित गर्नुपर्छ भन्ने किसिमको एउटा योजना राज्यले ल्याइदियो भने त्यो चाहिँ अझ राम्रो हुन्थ्यो जस्तो लाग्छ।
2: ज्येष्ठ नागरिक अधिकार अभियन्ता तथा विज्ञ डाक्टर होमनाथ चालिसेसँग गरिएको यो कुराकानी सँगै आजलाई कार्यक्रम जीवन रक्षाको समय सकिने लागेको छ। कार्यक्रम जीवन रक्षाको अर्को अंकमा अर्को व्यक्ति र विषय बारेका विविध सामग्रीहरू लिएर उपस्थित हुनेछौ। तबसम्मको लागि प्रविधिमा साथ दिने रवि धिताललाई धन्यवाद। कार्यक्रम जीवन रक्षाबाट हामी सबैलाई बिदा दिनुहोस्। नमस्कार।

0: हेलम्बु एफएम 89.6 मेगाहर्ज।
1: अब तपाईँ सुन्दै हुनुहुन्छ कार्यक्रम मुक्तिको मार्ग। न्यानो अभिवादन मेरा आदरणीय दाजुभाइ तथा दिदीबहिनीहरूलाई। आज हामी दुई भाइ फेरि पनि हजुरको माझमा पूर्ण उपस्थित भइसकेका छौं, एउटा फेरि पनि नयाँ खण्ड लिखन हजुरको माझमा अध्ययन गर्नको निम्ति। र हामी आशा गर्दछौ तपाईँहरू सबैजना एकदमै आराम अनि कुशल हुनुहुन्छ। अब आउनुहोस्, हामी ढिला नगरिकन हाम्रो यो कार्यक्रम मुक्तिको मार्गलाई निरन्तर अघि बढाउँ। अघिल्लो अध्ययनमा हामीले परमेश्वरले हामीलाई नयाँ बनाउनुहुन्छ र हामीलाई पूर्ण स्थापना गर्नुहुन्छ भन्ने कुरालाई हेर्दै थियौं भने, आजको दिनमा हामी के विशेष कुरामा चाहिँ रहेर यो अध्ययन यात्रालाई चाहिँ अगाडि बढाउनेछौ
2: भाइ? यी दिनहरूमा हामी भजन संग्रहको पुस्तकबाट यो हाम्रो अध्ययनको यात्रालाई लिइरहेका छौं। आज हामी भजन संग्रह 52-55 अध्यायहरूबाट केही महत्वपूर्ण आत्मिकी सत्यहरूलाई सिक्नेछौ। यी भजनहरूमा दाऊदले अन्याय, शत्रुता, डर, विश्वासघात र संघर्षको बीचमा पनि परमेश्वरमाथि कसरी भरोसा राखे भन्ने कुरालाई हामीले देख्नेछौ।
1: त्यसो भए त यी अध्ययनहरूले चाहिँ जीवनका वास्तविक संघर्षहरूलाई चाहिँ सम्बोधन गर्छ जस्तो मलाई लाग्छ, होइन र?
2: हो भाइ, यहाँ हामी देख्नेछौ कि विश्वास योग्य मानिसहरू पनि कठिनाईबाट मुक्त हुँदैनन्, तर तिनीहरूको शक्ति परमेश्वरसँगको सम्बन्धमा स्थापित हुन्छ भन्ने कुरालाई।
1: यो त कति धेरै गहिरो कुरा रहेछ दाई। यो समय परिस्थितिमा रहेका मानिसहरूलाई यो अध्ययनले उत्साह र जीवन जिउने चाहिँ रहस्य दिनेछ भन्ने कुरामा म विश्वस्त छु।
2: हजुर, हो नि त भाइ। त्यसैले आदरणीय श्रोताहरू, यदि तपाईँ अहिले डर, निराशा, अन्याय वा कुनै प्रकारको पीड़ाबाट गुज्रिरहनु भएको छ भने आजको अध्ययन तपाईँका लागि विशेष उत्साहको स्रोत बन्न सक्छ। त्यसैले आउनुहोस्, मनको तयारीका साथ हाम्रो यो मुक्तिको मार्ग अध्ययनको यात्रालाई शुरू गरौं।
3: आउनुहोस्, हामी वचन अध्ययनमा प्रवेश गर्नुभन्दा पहिले छोटो प्रार्थना गरौं। जीवित अनि सामर्थी परमेश्वर पिता, एकपल्ट हामी तपाईँको चरणमा बडो दीनता र नम्रताको साथ आउँदछौं। यो आशा गर्दै आफ्नो वचनद्वारा हामी हरेकलाई आत्मिक रूपले तृप्त गराउनुहुनेछ। पवित्र आत्मा, तपाईँ स्वयं हाम्रो अगुवाई बन्नुहोस्। आफ्नो बुद्धि ज्ञानले हामीलाई भर दिनुहोस्, ताकि हामी तपाईँको वचनको रहस्यको बुझ्न सकौं र आफ्नो दिन प्रतिदिनको जीवनमा लागू गर्न सकौं। यो छोटो प्रार्थना प्रभु येशु ख्रिस्टको नाममा माग्दछु, आमेन। मित्र, आज हामी बाइबल अध्ययन भजन संग्रह 52-55 देख्न गइरहेका छौं। त सबभन्दा पहिले हामी देख्नेछौ भजन संग्रह 52। यहाँ हामी देख्छौ ख्रिस्ट विरोधी एन्टी ख्राइस्ट, जो उपद्रवको शक्तिशाली मानिस हो। भजन 52 चार अध्यायको एक सिरिज यानी मालाको आरम्भ गर्छ, अनि त्यो चार भजनहरू चाहिँ 52-55 हो, जुनले ख्रिस्ट विरोधीको, जो पापको मानिस हो, त्यसको आगमनको आगम्बाडिक तस्विर दिन्छ, जुन महाक्लेश अवधिमा विश्व शासक भन्नेछ र इसरायलमाथि अधिपत्य गर्नेछ। हाम्रो प्रभुले त्यस ख्रिस्ट विरोधीको बारे जैतुन डाँडाको कुराकानीमा उल्लेख गर्नुभयो। अगमवक्ता दानियल र प्रेरित पाउल दुवैले त्यसको बारेमा बताउँछन्। यी चार भजनहरू मुश्किल भजनहरू हुन्, मतलब शिक्षाका भजनहरू। तिनीहरूले हामीलाई भविष्यका बारेमा गहिरो आत्मिक सत्यताहरूको दिन्छन्। अमित्र, यी चार भजनहरूको मालाका झुप्पाले हामीलाई त्यस मानिस यानी त्यो पापको मानिस ख्रिस्ट विरोधीको बारेमा बिल्कुल सही शिक्षा दिन्छन्, जो आइरहेको छ भविष्यमा। अमित्र, यो 52 दाउदको भजन हो, जब एदोमी डोइक आएर साउललाई भन्यो, दाउद अहिमेलेकको घरमा आएको छ। अर्को शब्दमा, यहाँ एक व्यक्ति छ जसले दाउदलाई धोका दियो, विश्वासघात गर्यो। दाउदलाई उसका मित्र हुँ भनाउँदाहरू धेरैद्वारा आघात पुर्याइए, धोका दिइए। अनि ती उसका धोकेबाजहरूमध्ये एउटाको यस खण्डमा देख्नेछौ। अहंकार घमण्ड नै ख्रीष्ट विरोधीको चिन्ह हो। आउनुहोस् 52:1 हेर्दै अगाडि बढौं। यहाँ यस प्रकार लेखिएको छ, ए वीर मानिस, दुष्ट काममा त किन अहंकार गर्दछस्? परमेश्वरको करुणा निरन्तर रहिरहन्छ। यहाँ त्यो मानिस जो आफ्नो पापको घमण्ड अहंकार गर्दछ, जब दाउदले पाप गरे ऊ चुप रहे, किनभने उनी गहिरो दोष सिद्धि मुनि थिए, कायरता मुनि थिए। जब संसारका मानिसले पाप गर्दछन् उसले यसको मन पराउँछ र यसको बारेमा ठूलो ठूला कुरा गर्दछ, घमण्ड गर्दछ, अहंकार गर्दछ। अनि ख्रीष्ट विरोधीको चिन्ह हुनेछ कि त्यसले आफ्नो पापको बारेमा अहंकार गर्नेछ। यो परमेश्वरको सन्तान र शैतानको सन्तानको बीचको ठूलो भिन्नता हो। परमेश्वरको सन्तानले संसारका मानिसले जस्तै पाप गर्न सक्छ, किनभने ती दुवैसँग पनि पुरानो स्वभाव छ। तर भिन्नता यो हो कि परमेश्वरका मानिसले यसको बारेमा घमण्ड गर्दैन, अहंकार गर्दैन, बरु उसलाई शरमको महसुस हुन्छ, उसले आफै स्वयंलाई घृणा गर्नेछ। तर पापीले आफूले गरेका पाप दुष्कर्मको बारेमा घमण्ड गर्दछ, अनि पापको मानिस ख्रीष्ट विरोधी पनि त्यस्तै खालको हुनेछ। अनि सबै पापीले संसारिक मानिसले यसको लागि उसलाई प्रेम गर्नेछ। अनि आगे पद्धतिमा भनिएको छ, धारिलो छुरा झैं छली काम गर्ने तेरो जिब्रोले दुष्टताको युक्ति निकाल्दछ। परमेश्वरले केही अवधिसम्म पापका मानिस ख्रीष्ट विरोधीलाई सहन गर्नुहुनेछ। 7 सालसम्म ख्रीष्ट विरोधीको जिब्रोले छली काम गर्नेछ, त्यसले धेरैलाई छक्क्याउनेछ। अनि 3 पदमा भनिएको छ, असल भन्दा खराब र धर्मका कुरा बोल्नुभन्दा बरु ढाट्नु तँलाई मनपर्छ। अनि यो नै ख्रीष्ट विरोधीको विशेषता हुनेछ त्यस समयमा। 4 पदमा भनिएको छ, ए छली जिब्रो, सबै विनाश गर्ने कुराहरू त निको मान्छस्। यो भजनले हामीलाई पापको मानिस ख्रीष्ट विरोधीको लागि 2 नाउँहरू दिएको छ। भजन 52 अध्यायमा त्यसलाई वीर मानिस भनिएको छ, अनि यो 4 पदमा उसलाई छली जिब्रो भनिएको छ। त्यसले बोलेका वचनमा विश्वास गर्न सक्नुहुन्न, यो त्यसको अर्को एक विशेषता हो। अनि 5 पदमा भनिएको छ, परमेश्वरले तँलाई त्यसै गरी सदाको निम्ति नाश गर्नुहुनेछ, उहाँले तँलाई तानेर तेरो पालबाट निकाल्नुहुनेछ र जीवनको देशबाट तँलाई जरै समेत उखेल्नुहुनेछ। मित्र, ख्रीष्ट विरोधी विश्व शासक हुनेछ र कुनै मानिसले त्यसलाई रोक्न सक्ने छैन परमेश्वर बाहेक। जब प्रभु येशू पृथ्वीमा फर्कनुहुनेछ, उहाँले त्यस ख्रीष्ट विरोधी पाप मानिसलाई नष्ट गर्नुहुनेछ, पतन गर्नुहुनेछ। अनि 6 पदमा भनिएको छ, धर्मात्माहरू पनि यो देखेर डराउनेछन् र यसो भनेर त्यसलाई हाँसोमा उडाउनेछन्। जब परमेश्वरले ख्रीष्ट विरोधीलाई दण्ड दिनुहुन्छ, जब उहाँले त्यसलाई पतन गराउनुहुन्छ, त्यस ख्रीष्ट विरोधी जस्तै कि पृथ्वीका मानिसहरू डराउँथे, त्यसलाई त्यस बेलामा हाँसोमा उडाउनेछन्। त्यो त्यस बेला विश्वमा हाँस्यको पात्र हुनेछ। अनि 7 पदमा भनिएको छ, हेर, परमेश्वरमा आश्रय नलिने मानिस यही हो, तर त्यसले आफ्ना धन सम्पत्तिको प्रशस्तपनामा भरोसा राख्यो र खराबीमा आफूलाई स्थिर गरायो। मित्र, ख्रीष्ट विरोधी त्यस बेला अति नै धेरै धनी हुनेछ। त्यो शक्तिमा आउने एक कुरा हुनेछ धनको भरमा। यी तमाम कुराको बीचमा परमेश्वरको सन्तानले यो भन्न सक्नेछ, 8-9 पदमा भनिएको छ, तर म चाहिँ परमेश्वरको भवनमा भएको हरियो भद्रक्षको बोर जस्तै छु, म परमेश्वरको करुणामा सदा सर्वदा भरोसा राख्दछु, त्यसो गर्नुभएकोमा म सदा सर्वदा तपाईँलाई धन्यवाद दिनेछु। तपाईँका भक्तजनहरूका सामने म तपाईँको नाउँको बाटो हेरिरहन्छु, किनकि त्यसो गर्नु असल हुनेछ, यानी असल हुन्छ। यो छोटो भजनले हामीलाई ख्रीष्ट विरोधीको र त्यसको शासनमुनि सतावटमा पर्ने बाँकी रहेका ईश्वरीय भक्तजनहरूको अगमबारिक तस्विर दिन्छ। अनि जब त्यसलाई पतन गरिनेछ, त्यस बेला परमेश्वरको स्तुति र प्रशंसा गर्नेछन्। यसपछि भजन 53 अध्यायतिर लागौं। मूर्खले जो ख्रीष्ट विरोधीको पूर्वसूचित हो, परमेश्वरको अस्तित्वको इन्कार गर्दछ। मित्र, यो 53 अध्याय अनुवादको सम्बन्धमा भजन 14 अध्याय जस्तै हो, तर त्यहाँ यसको बारेमा केही चाखलाग्दा कुरा छन्। यो यसरी आरम्भ हुन्छ, भजन 53 अध्यायको शीर्षक खण्ड अनुसार यो भजन मलहत भन्ने रागमा गाइने दाउदको मस्किल भन्ने भजन हो। मलहतले गर्नुपर्ने सरोकार चाहिँ बिमार र दुःखसँग हो र यसले ख्रिस्ट विरोधी शासक हुँदा आखिरी दिनहरूको शोकप्रद अवस्थासँग सम्मान हुँदछ, त्यो निश्चय नै नास्तिक हुनेछ। भजन 14 र भजन 53 अध्याय बीच भिन्नता परमेश्वरको नाउँको प्रयोग हुने तरिकामा छ। भजन 14 अध्यायमा यहोवा नाउँ 4 पल्ट उल्लेख भएको छ र इलोहिम नाम 3 पल्ट प्रयोग भएको छ। भजन 53 अध्यायमा इलोहिम नाम 7 पल्ट उल्लेख भएको छ। यो चाहिँ महत्वपूर्ण छ। इलोहिम चाहिँ सृष्टिकर्ताको रूपमा परमेश्वरको नाउँ हो र अहिले यो कुराको ध्यान दिनुहोस् कि यो बिन्दुबाट, यस पोइन्टबाट नास्तिकवाद आरम्भ हुन्छ। यो हामीसँग, यो सृष्टिसँग सम्बन्ध छ। बाइबल जुन परमेश्वरको प्रकाश हो, अस्वीकार र इन्कार गरिएको छ र विश्वासयोग्य अचूकको रूपमा कति पनि विचार गरिँदैन। उत्पत्तिको पहिलो अध्याय पौराणिक कथा र काल्पनिक कथा जस्तै मुद्राङ्कित गरिएको छ। डार्विनको क्रम विकासवाद सिद्धान्त नै सारा थोकका उत्पत्तिको लागि स्पष्टीकरणको लागि ग्रहण गरिएको छ। एउटा अमेरिकाको अति नै ठूलो युनिभर्सिटी महाविश्वविद्यालयको अध्यक्षले लेखेको लेखमा पढिरहेको थिए, जहाँ उसले भनेथ्यो, हामी कुनै कुरा सजिलैसँग स्वीकार गर्दैनौ, अरू त के परमेश्वरको अस्तित्वको पनि। मित्र, यो ख्रिस्ट विरोधीको आत्मा हो। उसले पिता र पुत्रको अस्तित्वको इन्कार गर्नेछ। त्यस ख्रिस्ट विरोधीले पहिले युहन्ना 2:22 हामीलाई ख्रिस्ट विरोधीको चिन्हको बताउँछ। यहाँ भनिएको छ, येशूलाई ख्रिस्ट होइन भनेर इन्कार गर्ने बाहेक झुट्टा अरू को हो? पिता र पुत्रलाई समेत जसले इन्कार गर्दछ ख्रिस्ट विरोधी त्यही हो। यदि तपाईँ परमेश्वर कहाँ आउनुहुनेछ भने विश्वासद्वारा आउनुपर्छ। हिब्रू 11:6 भन्छ, औ बिना विश्वास उहाँलाई रिझाउन खुशी पार्न असम्भव छ, किनभने जो परमेश्वर कहाँ आउँछ त्यसले उहाँको अस्तित्व छ भन्ने र उहाँलाई खोज्नेहरूलाई प्रतिफल दिनुहुन्छ भन्ने अवश्य विश्वास गर्ने पर्छ। मित्र, नास्तिकवाद ख्रिस्ट विरोधीको एक विशेषता हो। आखिरी दिनमा नास्तिकवादका शक्ति ख्रिस्ट विरोधीद्वारा अगुवाई गरिनेछ। त्यसको बारेमा पाउले लेखे 2 थिसलुनीकि 2:4, त्यसले विरोध गर्दछ र परमेश्वर कहलिएका अथवा पूज्य वस्तुहरू भन्दा पनि आफैलाई उच्च तुल्याउँछ, यहाँसम्म कि आफैलाई परमेश्वर जस्तै तुल्याएर परमेश्वरको पवित्र स्थानमा त्यो बस्दछ। अनि यो भजन 53 अध्याय विश्वास गर्ने बाँकी रहेका भक्त ईश्वरीय जनहरूको, यानि रेमनेन्टहरूको यस लालसाको अभिव्यक्तसँग अन्त हुँदछ। पद 6 भनिएको छ, 53 अध्यायको 6 पदमा, आहा, इसरायलको उद्धार सियोनबाट आएको भए त हुने थियो। जब परमेश्वरले आफ्ना मानिसहरूलाई कैदबाट फर्काएर ल्याउनुहुन्छ तब याकुब रमाउनेछ र इसरायल खुशी हुनेछ। मित्र, परमेश्वरसँग भविष्यमा इसरायलको निम्ति महान योजना छ। परमेश्वरले यो प्रार्थनाको उत्तर दिनुहुनेछ। उहाँले फेरि इसरायलसँग राष्ट्रको रूपमा व्यवहार गर्नुहुनेछ। यसपछि 14 अध्यायतिर पनि लागौं। यहाँ हामी मुख्य विषयको रूपमा देख्छौ ख्रिस्ट विरोधीको समयमा विश्वासको पुकार। यो सानो भजन मार्कलेसको सम्पूर्ण कष्टको बीचमा यहाँ घुसाइएको छ, ताकि हामी परमेश्वरका जनको बाँकी रहेका ईश्वरीय भक्त जनहरू र परमेश्वर कहाँ फर्कने ठूलो संख्याका अन्य जाति विश्वासीहरूको विश्वासको पुकार सुन्न सकौं। यस भजनको ऐतिहासिक पृष्ठभूमिको अहिले हेरौं। जब जिफिमहरू साउल कहाँ आएर दाउद तिनीहरूको बीचमा छिपेका कुरा बताए, जाफिमहरूले दाउदलाई पूर्ण रूपमा धोका दिए। जिफिमहरू चाहिँ जिफीहरू हुन् अनि तिनीहरूको विश्वासघात धोकाको रेकर्ड पहिलो समुएल 23 अध्यायमा पाउँदछौं। जब दाउदले थाहा पाए कि यी मानिसहरूले साउललाई दाउद कहाँ थिए भन्ने कुरा बताए, त्यसबेला उनी यसरी परमेश्वरका पुकार गरे, भजन संग्रह 54 अध्याय 1 र 2 पदमा भनिएको छ, हे परमेश्वर, तपाईँकै नाउँले मलाई बचाउनुहोस् र तपाईँको शक्तिले मेरो इन्साफ गर्नुहोस्। हे परमेश्वर, मेरो प्रार्थना सुन्नुहोस्, मेरा मुखका कुरामा कान लगाउनुहोस्। दाउदलाई धोका दिइए अनि हामीलाई भनिएको छ कि महाक्लेश अवधिमा त्यहाँ दाईले भाइलाई, भाइले दाईलाई धोका दिनेछ। यो फेरि अति नै भयानक समय हुनेछ। अईश्वरीय जमातले दाउदलाई धोका दिएथे। महाक्लेश अवधिमा अईश्वरीय दुष्ट ख्रिस्ट विरोधी शक्तिमा आउनेछ र यहुदी बाँकी रहेका ईश्वरीय भक्तजनहरू, रेमनेन्टहरू, यो ख्रिस्ट विरोधी पापको मानिसको हातमुनि अति नै कठोरपूर्वक सतावट पाउनेछन्। आगे 3 पदमा भनिएको छ, किनकि विदेशीहरू मेरो विरूद्धमा खड़ा भएका छन् र थिचोमिचो गर्ने मानिसहरूले मेरो प्राण लिन खोजेका छन्। तिनीहरूले परमेश्वरलाई आफ्ना सामने राखेका छैनन्। दाउद अति नै गहिरो खिन्नतामा थिए अनि भविष्यको क्लेश अवधिमा बाँकी रहेका ईश्वरीय भक्तजनहरू, रेमनेन्टहरू पनि यस्तै अवस्थामा जानेछन्। यो छोटो भजन परमेश्वरको सहायतामा आत्मविश्वासको अभिव्यक्त उल्लेख हुँदै अन्त हुन्छ। 4-7 भनेको छ, हेर, परमेश्वर मेरो सहायक हुनुहुन्छ, परमप्रभु मेरो प्राण सम्हाल्ने हुनुहुन्छ, खराबी चाहिँ उहाँले मेरा शत्रुहरूतर्फ फर्काइदिनुहुनेछ, आफ्नो सत्यतामा तपाईँले तिनीहरूलाई नष्ट गर्नुहोस्, म तपाईँलाई स्वेच्छा बलि चढाउनेछु, हे परमप्रभु, म तपाईँको नाउँमा धन्यवाद चढाउनेछु, किनकि यो असल छ, किनकि उहाँले मलाई सबै कष्टबाट छुटाउनु भएको छ, औ मेरो आँखाले मैले आफ्नो शत्रुहरूबाट देखेर म सन्तुष्ट भएको छु। औ मेरो आँखाले मैले आफ्नो शत्रुहरूलाई देखेर म सन्तुष्ट भएको छु। हामी ऐतिहासिक रेकर्डबाट जान्दछौं कि परमेश्वरले विश्वासघाती ती जीवीहरूबाट दाउदलाई छुटकारा दिनुभयो अनि विश्वासयोग्य ईश्वरीय बाँकी रहेका भक्तजनहरूले तिनीहरूलाई पनि छुटकारा दिनुहुनेछ भन्ने कुरामा आश्रित हुन सक्छन्। परमेश्वरले निश्चय नै आफ्नो प्रतिज्ञाको पूरा गर्नुहुनेछ। यसपछि हामी देख्नेछौ भजन 55 अध्याय, यहाँ हामी देख्नेछौ ख्रिस्ट विरोधीको शासन मुनि सबभन्दा खराब दिन। यो भजनले ख्रिस्ट विरोधीको तस्विर दिने 4 अगमबाडिक भजनहरूको सानो झोपोको अन्त गर्दछ। यो कुराको ध्यान दिनुहोस् कि यो अर्को मस्किल नामक भजन हो, मतलब शिक्षाको भजन, जसले क्लेश अवधिको सबभन्दा खराब दिनको तस्विर दिन्छ। ख्रिस्ट विरोधी पापको मानिस अति नै उल्लेखनीय तरिकामा चित्रित गरिएको छ, जुनको अरू त के अगमबाडीका धेरै विद्यार्थीहरूले कहिले पनि विचार गरेका छैनन्। अमित्र, यो भजन 55 अध्यायको बारेमा हामीलाई बिल्कुल ठिक पृष्ठभूमिको बताइएको छैन, तर मलाई लाग्छ कि हामी यसको उचित अन्दाज बनाउन सक्छौ। तपाईँलाई यादै होला कि दाउदको आफ्नै छोरा अब्सालोमले उसको विरूद्ध विद्रोहको अगुवाई गरेका थिए। दाउदलाई यरुसलेमको छोड्न बाध्य परेको थियो। उसले पत्ता लगायो कि धेरै मानिसहरूले उसका छोरालाई पछ्याइरहेका थिए र उसले थाहा पायो कि उस समस्यामा पर्नेछन्। आफ्नो प्रिय सहर यरुसलेम नष्ट नहोस् भन्नको खातिर उसले शान्ति भावनामा यरुसलेम छोडे। ऊ फेरि पृथ्वीका गुफामा छिपिन गए। जब दाउदले यरुसलेम सहरलाई रुँदै रुँदै छोडे, समाचार उनी कहाँ ल्याइए कि उसका प्रिय भरपर्दो सल्लाहकार अहितोपेल अफसालोमतिर लागे। उसले दाउदलाई विश्वासघात गरे। हामीले 2 Samuel 15:30-31 पदमा भनिएको छ, जैतुन डाँडाको ओकालीमा जाँदा दाउद रोए, तिनले शिर ढाकेका थिए र नाङ्गो खुट्टाले हिँडेर गए, तिनीसँग भएका सबै मानिसहरू पनि शिर ढाकेर रुँदै हिँडे। षड्यन्त्रकारीहरूमध्ये अहितोपेल अफसालोमसँग छन् भनी दाउदलाई सुनाइयो। तब दाउद यसो भनेर प्रार्थना गरे, हे परमप्रभु, अहितोपेलका सल्लाहलाई व्यर्थ तुल्याइदिनुहोस्। अनि मित्र, परमेश्वरले बिल्कुलै त्यही गर्नुभयो। उहाँले अहितोपेलको सल्लाहलाई व्यर्थमा परिणत गरिदिनुभयो। आमित्र, यो कुराको मनमा राख्नुहोस् जब हामी यो भजनका मुख्य पदहरूलाई टिप्दछौ। भजन संग्रह 55 अध्याय 1 र 2 पदमा भनिएको छ, मेरा प्रार्थनातिर कान लगाउनुहोस् हे परमेश्वर, र मेरा अन्तर्विन्तीबाट तपाईँ नलुक्नुहोस्, मतिर ध्यान दिनुहोस् र मलाई जवाब दिनुहोस्। मेरा दुःख पुकारले म छटपटाउँछु र विलाप गर्छु। अनि आगे भन्छन् 3-4 पदमा, शत्रुहरूको स्वरले र दुष्टहरूको अत्याचारले गर्दा, किनकि तिनीहरू मलाई अधर्म गर्दछन्, रिसले तिनीहरू मेरो खेद गर्दछन्, मेरो मनले मभित्र ज्यादै कष्ट पाएको छ र मृत्युको डर ममाथि आइलागेको छ। दाउदले थाहा पाए कि उसलाई कुनै पनि समय मारिन सक्छ, उसको जीवन जोखिममा छ, त्यसकारण दाउद डराउँछन्। 6 पदमा भन्छन्, अब मैले भने ढुकुरको जस्तै मेरो पखेटा भएता हुने थियो, तब म उडेर विश्राम लिने थिएँ। सबभन्दा पहिले दाउदलाई आफ्नो डाँडामा उडिजान सल्लाह दिएको थियो, तर उसले त्यो गरेनन्। तर अहिले हरेक कुरा गुमेको नजर आउँछ। अरू त के उसका आफ्ना विश्वासयोग्य सल्लाहकारले उसलाई धोका दिएका छन्। के यसले तपाईँलाई अर्को कुराको याद दिलाउँछ? यसले मलाई निश्चय नै यहुदा इस्करियोतीको स्मरण दिलाउँछ, जसले ख्रिस्टलाई धोका दिए थिए। उही समयमा यसले ख्रिस्ट विरोधीद्वारा राष्ट्र धोका दिने समयको पूर्व सूचित गर्दछ। हामी धेरैसँग धोकाको तितो अनुभव पाएका छौं। म केही सालदेखि सेवामा छु र धेरैजना अति नै विश्वासयोग्य भेटाएको छु, त केहीजना यहुदा इस्करियोती जस्तै विश्वासघातीहरू पनि पाएको छु। तिनीहरूले मलाई धोका दिए। जब कसैमाथि तपाईँ पूर्ण भरोसा गर्नुहुन्छ र त्यसले तपाईँलाई धोका दिन्छ भने तपाईँ नराम्रो गरी तपाईँलाई चोट पार्दछ, यसले चोट गर्दछ। आगे 13 पदमा भनिएको छ, तर त चाहिँ म सम्मानको मानिस, मेरो साथी र मेरो परम मित्र थिइस्। अमित्र, म विश्वास गर्दछु कि दाउद आफ्नो जान पहिचानको मित्र अहितोपेलको बारेमा यहाँ बताइरहेका छन्। यो ख्रिस्ट विरोधीको पनि तस्विर हो, जसले इसरायल राष्ट्रलाई त्यस बेला विश्वासघात गर्नेछ। त्यो तिनीहरूको मित्र बन्ने बहाना त गर्नेछ आरम्भमा, तिनीहरूसँग करार पनि बनाउनेछ र त्यसपछि तिनीहरूलाई धोका दिनेछ, विश्वासघात गर्नेछ। आगे 14 भनिएको छ, हामी आपसमा राम्रा राम्रा सल्लाह गर्थ्यौ, हामी परमेश्वरको भवनमा भीड़हरू साथै हिँड्थ्यौं। यी मानिसहरू ती हुन् जो तपाईसँग प्रार्थना गर्दछन् र तपाईँको निम्ति प्रार्थना गर्नेछन् जब तपाईँ तिनीहरूसँग हुनुहुन्छ। तर जब त्यहाँ स्वार्थको कुरा हुन्छ, तिनीहरूले तपाईँको पछाडिबाट छुरी प्रहार गर्छन्। आज हाम्रो वरिपरि पनि त्यस्ता धेरै मानिसहरू छन्। यदि ख्रिस्ट विरोधी भोलि प्रकट भए, आफ्नो पछाडि भीड़का भीड़ त्यसले खिच्दछ। मित्र, दाउदले अर्को पदमा अविश्रापको प्रार्थना चढाउँछन्। उसको कुरालाई सुन्नुहोस्, पद 15, तिनीहरूमाथि अचानक मृत्यु आइपरोस्, तिनीहरू जिउँदै खाडलमा परिजाउन्, किनकि दुष्टता तिनीहरूका घरमा, तिनीहरूका अन्तस्करणभित्रै छ, तिनीहरूका अन्तस्करणभित्रै छ। अर्को शब्दमा दाउदको मतलब हो, तिनीहरू जिउँदै नरकमा परुन्। मित्र, यो कुरा भन्ने काम भएन खो, होइन र दाउदले यो अहितोपेलको सम्बन्धमा भने, उसको ठिक विपरीत हाम्रा प्रभुले ती मानिसहरूको निम्ति प्रार्थना गरिदिनु भयो जसले उहाँलाई चलाकी साथ षड्यन्त्रको साथ विश्वासघात गरे र हामीलाई त्यही गर्न शिक्षा दिनुभयो। पद 16-17 भनिएको छ, म चाहिँ त परमेश्वरलाई पुकार्नेछु र परमप्रभुले मलाई बचाउनुहुनेछ। बिहान बेलुकी र दिउँसो म दुःख पुकार र विलाप गर्नेछु र उहाँले मेरो स्वर सुन्नुहुनेछ। ओ, यो दाउदको खिन्नताको कस्तो तस्विर छ। अनि यहाँ हामी पढ्छौं 17, बिहान बेलुका र दिउँसो म दुःख पुकार र विलाप गर्नेछु र उहाँले मेरो स्वर सुन्नुहुनेछ। मित्र, तपाईँका शत्रुहरूले तपाईँको निम्ति गर्ने एउटा असल कुरा चाहिँ तपाईँलाई अझ धेरै प्रार्थना गर्न विवश गराउनु हो, जस्तो कि तपाईँले अघि कहिले पनि त्यस्तो प्रार्थना गर्नुभएको छैन। अहिले यो ख्रिस्ट विरोधीको तस्विरको ध्यान दिनुहोस्। ओ, त्यो वास्तवमा खास झुटो। यो कुराको याद राखौं कि युहन्ना 8:44 पदमा प्रभु येशूले भन्नुभयो कि शैतान शुरूदेखि नै झुट थियो र त्यस्तै नै ख्रिस्ट विरोधी पनि हो। 21 पदमा भनिएको छ, त्यसको मुख नौनी जस्तै चिप्लो थियो तर त्यसको मनमा चाहिँ लडाई थियो, त्यसका कुराहरू तेल भन्दा चिल्ला थिए, तापनि ती नाङ्गो तरवार चाहिँ थियो। अहितोपेल जो दाउदको मित्र हुने बहाना गरेका थिए उसको विरूद्धमा षड्यन्त्र बनाइरहेका थिए। ओ क्रिस्ट विरोधीको सानो तस्विर थियो। अनि 22 पदमा भनिएको छ, तेरो भारी परमप्रभुमा राख र उहाँले तँलाई सम्हाल्नुहुनेछ र उहाँले धर्मात्मालाई कहिले दब्न दिनुहुने छैन। प्रिय ख्रिष्ट मित्र, म तपाईँलाई भन्न चाहन्छु कि आज शत्रुहरूलाई परमेश्वरको हातमा सुम्पिदिनुहोस्। रोमी 12:19 पदले भन्दछ, तिमीहरूले बदला नल्याऊ बर परमेश्वरको क्रोधको स्थान देऊ, किनकि लेखिएको छ, बदला लिने काम मेरो हो, म बदला लिनेछु, परमप्रभु भन्नुहुन्छ। तपाईँलाई धोका र विश्वासघात गर्नेहरूलाई प्रभु कहाँ सुम्पिदिनुहोस्। उहाँले तपाईँले भन्दा उचित तरिकामा तिनीहरूसँग व्यवहार गर्नुहुनेछ। आफ्नो भारी परमप्रभुमा राख र उहाँले हरेक कुराको ठिकठाक गर्नुहुनेछ। मित्र, माक्लेसको दिनहरूमा इसरायल अन्तिममा प्रभु कहाँ फर्किनेछ, किनभने तिनीहरूको निम्ति फर्किने स्थान अरू कहीँ पनि हुने छैन। त्यस पदमा भनिएको छ, तर हे परमेश्वर, तपाईँले तिनीहरूलाई विनाशको खाडलमा खसाल्नुहुनेछ, हत्यारा र छली मानिसहरू तिनीहरूका आरा आयुसम्म पनि जिउने छैनन्, तर म त तपाईँमा भरोसा राख्नेछु। तपाईँको बारेमा नि आज के, मेरो बारेमा नि के, आज हामी संसारमा कसरी जिउन गइरहेका छौं, के हामीले ती मानिसहरूलाई जुन व्यवहार हामीसँग गरे त्यसको बदला तिनीहरूलाई घृणा गर्नेछौ र आलोचना गर्नेछौ। जब हामीलाई धोका र विश्वासघात गरिन्दछ हामी आफ्नो चित्कार छोडौं, अहा बर परमप्रभुमा भरोसा गर्न शुरू गरौं, त्यो नै खास समाधान हो।
1: आजको दिनले हामीलाई एउटा एकदमै महत्वपूर्ण कुरा सिकायो। दुष्ट त केही समय सफल देखिन सक्छ, तर अन्तत परमेश्वरको न्यायबाट बच्न भने सकिँदैन। र धर्मी मानिसलाई हरियो जैतुनको रूखसँग चाहिँ तुलना गरिएको आजको अध्ययनबाट चाहिँ हामीले पाएका छौं।
2: हो नि त भाइ, भजन संग्रह 52 दाउदले शक्तिशाली र घमण्डी मानिसहरूको बारेमा लेखेका छन्, तर अन्त्यमा परमेश्वरको सत्य र न्याय नै विजयी हुन्छ। त्यसैले हामीले अन्याय देख्दा निराश हुनु पर्दैन। अर्को कुरा, दाउदले संकटमा सहायता माग्नुभयो, यसले हामीलाई प्रार्थनाको महत्वको बारेमा सम्झाएको छ।
1: साँच्चै नै हो दाई, जब हामी आफ्नै शक्तिमा कमजोर हुन्छौ तब परमेश्वरको सामर्थ्य चाहिँ प्रकट हुन्छ। संकष्टको समयमा प्रार्थना गर्नु कमजोरी होइन, विश्वासको चाहिँ चिन्ह हो भन्ने कुरा आजको दिनले हामीलाई बताएको छ।
2: एकदमै सही कुरा गर्नुभयो भाइ तपाईँले। हो, जसले परमेश्वरमा भरोसा गर्छ ऊ कठिन परिस्थितिमा पनि स्थिर रहन्छ। बाहिरी आँधीले उसको विश्वासलाई उखेल्न सक्दैन। कहिलेकाहीँ अपरिचित मानिसको चोट भन्दा नजिकका मानिसहरूको धोका नै पीड़ादायक हुन्छ, तर दाउदले आफ्नो पीड़ा परमेश्वरको सामु राखे। उनले बदला होइन परमेश्वरको न्याय खोजे। यो कति अद्भुत कुरा हो नि भाइ।
1: साँच्चै दाई, हामीले यो पनि सिकेका छौं कि संकष्ट, डर, निराशा वा विश्वासघातको बीचमा पनि परमेश्वर हाम्रो शरण स्थान हुनुहुन्छ। उहाँले हाम्रो पुकार सुन्नुहुन्छ र उचित समयमा सहायता गर्नुहुन्छ। त्यसैले आदरणीय श्रोताहरू, यदि तपाईँ अहिले कुनै बोझ बोकिरहनु भएको छ भने त्यसलाई एक्लै बोक्ने प्रयास नगर्नुहोस्, आजै परमेश्वरको सामु नै राख्नुहोस्।
2: हजुर, र आदरणीय श्रोताहरू, परमेश्वर हाम्रो पुकार सुन्नको लागि तयार हुनुहुन्छ, तपाईँ एक्लो हुनुहुन्न। अन्तमा अर्को अध्ययनमा हामी फेरि पनि परमेश्वरको अमूल्य वचनसँग भेट्नेछौ। यही आशासहित परमेश्वरको शान्ति, सुरक्षा र सामर्थ्य हामीहरू सबैसँग रहिरहोस्।
1: आजको अध्ययनलाई भने हामी यही नै अन्त्य गर्दै हजुरहरूको माझबाट विदा लिन चाहन्छौ र हजुरहरूलाई शुभ समयको हामी कामना गर्दछौ। र तपाईँहरूको प्रार्थना विषय अथवा हाम्रो कार्यक्रमबारे केही प्रश्न जिज्ञासाहरू छन् भने पनि हामीलाई कल गर्न अथवा मिस कल गर्नको निम्ति नहिचकिचाउनुहोस्। हाम्रो सम्पर्क नम्बर 97024209797 0420 9797।

0: के गरेको यो? गेट आउट।
1: दिदी, उहाँले मेरो भिडियो बनाइराख्नु भएको छ।
0: पाँच
1: साँच्ची

0: घरी गयो? गेट आउट।
1: दिदी, उहाँले मेरो भिडियो बनाइराख्नु भएको छैन।
0: पाँच
1: साँच्चीकै मेरो भिडियो बनाइराख्नु भएको छ। कसम।

0: இளம்பு பிரேக் டைம்.
1: यदि कोही महिलाको इच्छा विपरीत जबरजस्ती प्रलोभन देखाई प्रेम सम्बन्ध बनाई पद प्रतिष्ठा या पैसाको मोहमा पारेर या झुक्क्याएर राखिने यौन सम्बन्ध जबरजस्तीकरणी हो। कसैले 18 वर्ष भन्दा कम उमेरको बालिकालाई निजको मंजूरी नै लिएर यौन सम्बन्ध राखे पनि यो जबरजस्तीकरणी नै हुन्छ। यस्तो कार्य दण्डनीय छ। खबरदारी गरौ, कोही कसैलाई यस्तो परेमा उजुरी गरौं र कानूनी कार्यवाही गरौं।
2: नेपाल सरकार विज्ञापन बोर्ड।
3: ए बाबु अँध्यारो छ, टर्च बालेर जाऊ।
4: आ पर्दैन आमा, त्यही पुग्ने त हो, एकैछिन त हो नि, म पुगेर आइहाल्छु के।
3: बर्खाको बेला छ, अँध्यारोमा हिँड्दा सर्पले टोक्न सक्छ। उज्यालो बालेर जुत्ता अझ भए बुट लगाएर हिँड्नु पर्ने, नत्र त सर्पले टोकिहाल्छ नि।
4: अँ है, बल्ल सम्झे। सर्पको टुकाईबाट बस्न त खेतबारी र झाडीमा जाँदा गमबुट लगाउने, सुत्नु अघि ओछ्यान टकटक्याउने र झुला हालेर मात्रै सुत्ने बानी बसाल्नु पर्छ भनेर मिसले भन्नुभएको थियो।
3: अनि सर्पको टोकाईबाट जोगिन घर वरिपरि सफा राख्ने, घाँस पराल र दाउरा झिक्न जाँदा सचेत हुने भनेर मिसले भन्नुभएन?
4: भन्नुभयो नि। मिसले त घर वरिपरि दुलोहरू पुर्ने र तालतलैया नदीनालामा विषालु सर्प हुन सक्ने भएकोले नजाने पनि भन्नुभएको थियो।
3: हो, सावधानी अपनाउँदा सर्पको टोकाईबाट बस्न सकिन्छ, सानो लापरवाहीले ज्यान जान सक्छ।
2: सतर्कता अपनाउने गरौं, सुरक्षित बनौं।
5: नेपाल सरकार विज्ञापन बोर्ड।
6: ए श्याम भाई, त्यो पारीको बाटो बनाउने भनेर काम थालेका थिए तर रोकिएछ, किन हो? तिमीलाई केही थाहा छ?
7: खोइ दिदी, ठेकेदार र पालिकाले बजेट पुगेन भनेको छ रे, के भएको हो कुन्नी?
6: त्यसो हो भने यसो गर्नु पर्ला भाइ, उपप्रमुखलाई भेटेर सोधौ न त के भएको रहेछ।
7: ए दिदीले सही भन्नुभयो, उसो भए दिपा र रमितलाई पनि सँगै लिएर जाउ न।
6: ए भाइ बहिनी हो, तिमीहरू के गर्दैछौ त्यहाँ?
7: यता आइजाऊ न, एकपटक पारीको बाटो किन बन्न रोकिएको रहेछ बुझेर आउनु पर्यो।
6: कहाँ जाने दिदी, उपप्रमुखलाई भेट्न। नमस्कार उपप्रमुख ज्यू।
8: ओहो नमस्कार नमस्कार, सबैजना आउनु भएछ त, ल बसौ बसौ, कति कामले होला, आउँदै नआउने साथीहरूलाई पनि देख्छु त।
6: खासमा कुरा के हो भने उपप्रमुखज्यू, हाम्रो गाउँपालिको बाटो बन्दै थियो, बन्दा भन्दै रोकिएछ, अनि यसो बुझ्दा पालिकाले बजेट दिएन भन्ने सुन्यो। खास कुरा चाहिँ के रहेछ त भनेर यही आएको बुझ्नलाई।
8: ए त्यो पारीको बाटो बन्दै छ त, बनिहाल्छ नि, किन हतार गर्नु भा? हामी त बाटो बनाउनै भनेर त आएका हौ नि, हतार नगरौ न साथीहरू, बन्छ।
7: रोकिएको पनि 5-6 महिना भइसक्यो, के भएको रहेछ भनेर जानकारी लिऊ भनेर उपप्रमुख ज्यू।
8: बाटो बन्छ, समयमै बन्छ, म अरू के भनौ हेर्नुहोस्, अहिले अलि हतारमा छु, पछि कुरा गरौं, अहिले चाहिँ म निस्किएँ है।
7: अब यतिकै छोड्न हुन्न साथीहरू, बाटो के कारणले रोकिएको पत्ता लगाएरै छाड्नुपर्छ।
6: अनि के गर्नु त अब, उहाँ त निस्किसक्नु भयो, अब यसो गरौ दिदी, म सूचनाको हकको प्रयोग गरी जानकारी माग गर्छु, हेरौ न के भएको रहेछ।
9: हरेक नागरिक निगरानीकर्ता र प्रयोगकर्ता हो। तपाईँको गाउँमा भएका वा हुन नसकेका विकास निर्माण, सड़क, धारा वा अन्य योजनाको निगरानी गरौ, शंका लागे उजुरी गरौ, भ्रष्टाचारमा शून्य सहनशीलता अपनाऊ, सचेत नागरिकको भूमिका निर्वाह गरौ।
0: नेपाल सरकार विज्ञापन बोर्ड।
10: सुन्दै हुनुहुन्छ हेलम्बु एफएम 89.6 मेगाहर्ज।
11: अबदेखि मलाई फोन नगर, म आज नै तिमीलाई र यो सहरलाई छोडेर गाउँ जानेछु।
12: दिया के भयो तिमीलाई एक्कासी?

0: कति खुसी थियो हाम्रो जीवन
1: तिमी थियो म थिएँ तर आज जा त्यसको मैयालाई लिएर आइजा अनि मात्रै त्यो दिलोबाट निस्किन्छ
2: हिट जाऊ

0: minute, just a minute, we will return back. Return back.
1: आज त तिमी धेरै मलिन थकित देखिन्छौ नि, के भयो?
2: उसले आज फेरि गाली गर्यो, पैसा पनि दिएन, मोबाइल पनि खोस्यो।
1: ओहो दिदी, कुट्नु मात्र हिंसा होइन, गाली गर्नु, डर देखाउनु, पैसा नियन्त्रण गर्नु, यी सबै घरेलु हिंसा हुन्।
2: हो र, मैले त सोचेकै थिइनँ, यी त घरभित्रका सामान्य कुरा होलान् भनेर।
1: होइन नि, घरेलु हिंसा भनेको घरभित्र वा नजिकको सम्बन्धमा हुने कुनै पनि प्रकारको दुर्व्यवहार हो। यसमा शारीरिक हिंसा, मानसिक हिंसा, भावनात्मक हिंसा, यौन हिंसा सबै पर्छन्। मोबाइल नियन्त्रण गर्नु, आवत जावत रोक्नु पनि निजी कुरा होइनन् नि, घरेलु हिंसा हुन्, अपराध हुन्।
2: त्यसो भए अब म चुप बस्दिन, सहायता खोज्छु।
3: घरेलु हिंसा कसुर र सजाय ऐन 2066 ले हिंसा गर्नेलाई जरिवाना र कोही दुवै सजाय हुन सक्ने व्यवस्था गरेको छ। हिंसा गर्नेले 3,000 देखि 25,000 सम्म जरिवाना वा 6 महिनासम्म कैद भोग्नु पर्छ। दुर्व्यवहार दोहरिएमा सजाय दोब्बर हुन्छ।
4: हिंसा सहनु पनि अपराध हो। हिंसा भएको छ भने नजिकको प्रहरी कार्यालयमा उजुरी दिनुहोस्। उजुरी गर्दा दोषीलाई कारवाहीको दायरामा ल्याउन सकिन्छ।
5: नेपाल सरकार, विज्ञापन बोर्ड।
6: लगभग सबैजना आइसक्नु भयो, आजको वडा स्तरको छलफल सुरु गरौँ न त। आज हामी पहिरो जानु पूर्वको लक्षणहरूको बारेमा विज्ञको कुरा सुन्छौ।
7: हेर्नुहोस्, भिरालो र सुक्खा जमिनमा पानी रसाउने, जमिन भुक्क फुल्ने, धाजा फाट्ने वा पहिल्यै फाटेको छ भने धाजा फराकिलो हुने र जमिन भासिने जस्ता लक्षण पहिरोका लक्षणहरू हुन्।
8: ल, पहिरोका पनि लक्षण हुन्छन् र भनेको? हामीले त पहिरो ईश्वरको लीला पो सम्झेको त। सचेत भन्दा पहिरो जाने संकेत थाहा हुने रहेछ है।
7: हो नि, पहिरो जानु पहिले जमिन मुनिबाट चट्याङ परेको जस्तो ठूलो आवाज आउने, पानीको मूल सुक्ने वा धमिलो हुने, रूख र बिजुलीका पोलहरू ढल्किने जस्ता लक्षणहरू देखिन सक्छन्।
6: पहिरो जाने संकेत थाहा पाएर के गर्नु? बसेको ठाउँ छोड्न सकिन्न?
7: त्यसो भनेर कहाँ हुन्छ, पहिरो जाने संकेत देखियो भने तुरन्तै सुरक्षित स्थलमा गइहाल्नु पर्छ।
8: घरका सरसामान निकाल्नु पर्यो, यत्तिकै हिँडिहाल्न मिलेन।
7: यस्तो गल्ती चाहिँ झुक्किएर पनि गर्नु हुँदैन। घरका सरसामान निकाल्ने तर्फ लाग्नु भनेको जोखिम बढाउनु हो। सामानको लोभ गरेर अलमल गर्न थाल्नु भयो भने पहिरोका कारण ज्यान समेत जान सक्छ।
6: हो, उहाँले भनेको कुरा सही हो। ज्यान बाँचे पो धन, ज्यानै नभए के धन के मन।
9: नेपाल सरकार, विज्ञापन बोर्ड।
10: ओइनी के पार ओइ मित्र, यदुमसले हल गोरु चाहिँ हल बाँधेर कतासम्मको यात्रा हो मित्र।
11: मित्र, छ्यास लाएर बनेपातिर जाउँ भनेर हिँडेको हामी त।
12: ए आमा हो, साङ्लो बरु बनेपा नै पुग्नु पर्ने विशेष काम चाहिँ के छ नि?
11: अबै किन हुनु नि मेरो भाइ, टाइम मात्र लगाएर भएन नि, अब सुट प्यान्ट सिलाउन बनेपातिर चाहिँ लागे है म।
10: राम राम राम राम राम, अब भो त यति कामको लागि यदुमसँगले बनेपा नै जानु पर्छ त। हाम्रै बजार चौतारामा राजेश टेलरिङ एन्ड सटिङ सुटिङ सेन्टर खुलिसक्यो नि।
11: अबै अघि नै भन्नु पर्दैन त मेरो भाइ, के कस्तो सुविधा छ भनिहालौँ त।
13: हजुर, यहाँ बिहे, छेवार, सरकारी गैर सरकारी कर्मचारीको ड्रेस, कलेज र विद्यार्थीहरूको ड्रेस, दौरा सुरुवाल, रेडिमेड कपडा पाउनका साथै राम्रो आकर्षक सिलाई पनि गरिन्छ। 3 जनाको ग्रुप बनाएर ड्रेस किन्न र सिलाउन आएमा विशेष छुटमा सिलाइन्छ र

check is 9 AM. अहिले बिहानको 9 बजेको छ।

नमस्कार, हेलम्बो एफएमबाट प्रसारण भइरहेको बिहान 9 बजेको हेलम्बो खबरमा स्वागत छ। म आयुष सिंह तामाङ। शुरूमा हेलम्बो खबरका मुख्य शीर्षकहरूबाट: नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढ़ायो, पश्चिम नवलपरासीको सुस्त तटबन्ध विवाद, नेपाल भारत बीच आज छलफल हुँदै, रोल्पाको इरिवाङ केन्द्रबिन्दु भएर 4.4 म्याग्निच्युडको भूकम्प, मनसून सक्रिय, 3 प्रदेशमा आज भारी वर्षाको सम्भावना, सतर्कता रहन अनुरोध, हिंसाको विरोधमा भेला भएका मानिसहरूको भीड़मा विस्फोट हुँदा पाकिस्तानमा 14 जनाको मृत्यु, र काभा च्याम्पियनशीप महिला लीग भलिबल नेपालमा हुने। लम्बु खबरको शुरूमा स्थानीय खबर: उपत्यकाका विभिन्न स्थानमा महिला र वृद्धा वृद्धहरूलाई त्रसित बनाउँदै श्रृंखलाबद्ध रूपमा सुनका सिक्री लुटपाट गर्ने कर्म समूहको नायिकी र सदस्यहरूलाई प्रहरीले पक्राउ गरिएको छ। जिल्ला प्रहरी परिसर काठमाडौँले हिजो पत्रकार सम्मेलन आयोजना गरी उक्त गिरोहक नायिकी कर्म तामाङ सहित 5 जनालाई नियन्त्रणमा लिएको जानकारी दिएको छ। विगत लामो समयदेखि काठमाडौँको सड़कहरूमा चेन स्नेचिङ, सिक्री लुटपाटको आतंक मचाउँदै आएको यो समूहले विशेष गरी बिहान र बेलुकाको समयमा एक्लै हिँडिरहेका महिला र वृद्ध वृद्धहरूलाई निशाना बनाउने गरिएको थियो। लुटपाट गर्ने क्रममा प्रतिकार गर्ने खोज्ने पीड़ितहरूलाई घाँटी थिच्ने, कुटपीट गर्ने र घाइते बनाउने सम्मका निर्दय गतिविधिको यो समूह संलग्न रहेको प्रहरी अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ। समूहका नायिकी 34 वर्ष कर्मा तामाङलाई पक्राउ गर्न प्रहरीले गोली नै प्रहार गर्नुपर्ने परेको बताएको छ। कर्म समूहले लुटपाटमा प्रयोग गरेका शुरूमा 220 सीसीका पल्सर मोटरसाइकलहरू चोरी गर्ने गरेको पाएको छ र लुटपाट गरिसकेपछि उनीहरूले पुनः मोटरसाइकलको नम्बर प्लेट र स्वर परिवर्तन गर्ने र उक्त मोटरसाइकललाई उपत्यका बाहिर लगेर सस्तो मूल्यमा बिक्री गर्ने गरेको प्रहरीले बताएको छ। घटनास्थलबाट प्रहरीले मोटरसाइकल, खुकुरी, 5 थान, फरार, फरक फरक नम्बर प्लेट र मोटरसाइकलको लग तोड्ने प्रयोग गरिने मास्टर की र टी लग समेत बरामद गरेको जिल्ला प्रहरी परिसर काठमाडौँका प्रहरी वरिष्ठ उपरीक्षक दिलीप घिमिरेले बताउनु भएको छ। सिन्धुपाल्चोक जिल्लाको मेलम्ची नगरपालिका 4 घर भई बौद्ध बस्ने कर्मालाई पक्राउ गर्न प्रहरी टोलीले लामो समयदेखि निगरानी गरिरहेको थियो। कर्म तामाङ यसअघि पनि पटक पटक चोरी र डाका मुद्दामा पक्राउ परेका व्यक्ति र प्रहरी वृद्ध स्वयम्भूको हिरासतबाट समेत फरार भएका व्यक्ति रहेको खुलेको छ। नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य वृद्धि गरेको छ। आज राति 12 बजेदेखि 1 मिनटदेखि लागू हुने गरी पेट्रोल, डिजल, मट्टीतेल र हवाई इन्धनमा मूल्य वृद्धि गराएको निगमले जनाएको छ। निगमले पेट्रोल प्रति लिटर 3 रूपियाँ, डिजल र मट्टीतेल 5 रूपियाँले वृद्धि गरेको छ। हवाई इन्धन आन्तरिक तर्फ रू 20 र अन्तर्राष्ट्रिय तर्फ प्रति किलोमिटर अमेरिकी डलर 131 रूपियाँले वृद्धि गरेको छ। इण्डियन आयल कर्पोरेशनले 31 जुलाई 2026 ठाएको नयाँ खरिद मूल्य अनुसार पेट्रोल 20 रूपियाँ 19 पैसा, डिजेल 39 रूपियाँ 67 पैसा र हवाई इन्धन प्रति लिटर 19 रूपियाँले बढ़ाएको छ। नयाँ मूल्य सूची अनुसार पेट्रोल मूल्य, डिजेलको मूल्य काठमाडौँ पोखरा र दिपायलमा प्रति लिटर 200 रूपियाँ पुगेको छ भने सुर्खेत र दाङमा 169 रूपियाँ कायम गरिएको छ र चारअली, विराटनगर, जनकपुर, अमलेखगंज, भालबारी, धनगढ़ी र वीरगंजमा 197.50 रूपियाँ पुगेको छ भने खाना पकाउने एलपी ग्यासको मूल्य भने यथावत राखिएको निगमले जनाएको छ। यसअघि पेट्रोल प्रति लिटर 197 र डिजेल मट्टीतेल प्रति लिटर 195 थियो। पेट्रोलको मूल्य पदार्थ बिक्री मूल्य समायोजन गर्दा निगमलाई परीक्षक पक्षिक रूपमा पनि 1.49 करोड़ रूपियाँ बराबरको घाटा हुने आज जारी गरेको विज्ञप्तिमा उल्लेख गरिएको छ। पश्चिम नवलपरासीको सुस्त गाउँपालिका 5 थारू टोलमा नारायणी नदीको कटान रोक्न स्थानीयवासीले निर्माण गरिरहेको अस्थायी तटबन्धलाई लिएर उत्पन्न विवाद समाधानका लागि आज सोमबार नेपाली र भारतीय पक्षबीच पुनः छलफल हुने भएको छ। नारायणी नदीको कटानबाट बस्ती जोगाउन स्थानीयवासीले श्रमदान मार्फत माटो थुपारेर अस्थायी तटबन्ध निर्माण गरिरहेको बेला भारतीय सीमा सुरक्षा बल एसएसबीले अवरोध गर्दै संरचना हटाउन खोजेपछि आइतबार हिजो सीमा क्षेत्र
क्षेत्रमा तनाव उत्पन्न भएको थियो। पश्चिम नवलपरासीका प्रमुख जिल्ला अधिकारी दीपक राज नेपालको अनुसार सीमा क्षेत्रको संवेदनशीलतालाई ध्यानमा राख्दै यस्तो निर्णय र गतिविधिमा कुनै दुवै पक्ष बीच सम्बन्ध आवश्यक हुन्छ र उहाँको अनुसार यसअघि भारतीय पक्षले 132 मिटर तटबन्ध निर्माणमा अवरोध गरेपछि सो क्षेत्रमा नदीले निरन्तर कटान गरिरहेको थियो र त्यसपछि स्थानीयवासीले संविधान मार्फत माटो थुपारेर अस्थायी तटबन्ध निर्माण गरेको थियो। आइतबार साँझ पोसाकमा आएका भारतीय एसएसबीका जवान र केही भारतीय नागरिकले तटबन्ध भत्काउन थालेपछि विवाद उत्पन्न भएको थियो र नेपाली भूभागमा कटान रोक्न काम गरिरहँदा भारतीय पक्षले अनधिकृत रूपमा अवरोध गरेको समेत बताएको छ। रोल्पा जिल्लाको इरीवाङ आसपास केन्द्रबिन्दु भएर आज बिहान 3:07 समयमा 4.4 म्याग्निच्युडको भूकम्प गएको छ। राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रको अनुसार भूकम्पको केन्द्रबिन्दु रोल्पाको इरीवाङ आसपासमा भएको थियो। भूकम्प बिहान 3:07 समयमा रेकर्ड गरिएको केन्द्रले जनाएको छ। भूकम्पको कारण हालसम्म कुनै पनि मानवीय र भौतिक क्षतिको विवरण भने प्राप्त भएको छैन। सम्बन्धित निकायले भूकम्पपछिको अवस्थाका बारेमा थप जानकारी संकलन गरिरहेको समेत बताएको छ। देशभर मनसून वायुको प्रभाव कायम छ। हाल मनसूनको न्यून चापीय रेखा सरदर स्थानभन्दा केही उत्तरतर्फ नेपालको तराई भूभागमा नजिक रहेको छ। मनसूनी वायुको प्रभाव कायम रहँदा देशैभर बादल लाग्ने जल तथा मौसम विज्ञान विभागले जनाएको छ। विभागको अनुसार हिमाली विभागका केही स्थानमा मध्यम वर्षा र हिमपातको सम्भावना छ भने पहाड़ी भेगका धेरै र तराईका केही स्थानमा हल्कादेखि मध्यम वर्षा हुने अनुमान गरिएको छ। बागमती र गण्डकी प्रदेशको तराई भूभागका एक दुई स्थानमा मध्यम वर्षा र प्रदेशका साथै कोशी लुम्बिनी र सुदूरपश्चिम प्रदेशको तराई भूभागका एक दुई स्थानमा मेघगर्जन चट्याङ सहितको मध्यम वर्षाको सम्भावना छ र कोशी बागमती गण्डकी प्रदेशका हिमाली र पहाड़ी भूभागका एक दुई स्थानमा भारी वर्षाको सम्भावना छ र आज राति पनि देशभरका सामान्यदेखि बदली रहने पूर्वानुमान गरिएको छ। लम्बो खबरमा अब विदेशको खबर। पाकिस्तानको एक प्रहरी चौकी बाहिर भएको आत्मघाती बम विस्फोटमा 14 जनाको मृत्यु भएको छ भने 22 जना घाइते भएका छन्। हिजो साँझ अफगानिस्तानको सीमावर्ती खैबर पाख्तुनवा प्रान्त अन्तर्गत स्वत उपत्यकाको काबल शहरमा विरोध प्रदर्शनका लागि भेला भएका मानिसहरूको भीड़ नजिकै विस्फोट भएको थियो। प्रहरी टोलीले चौकीको प्रवेशद्वारमा आत्मघाती आक्रमणकारीलाई रोक्न खनतलासी गर्ने प्रयास गरेपछि उनीहरू आफूलाई विस्फोट गराएको बताएको छ। आक्रमणको जिम्मेवारी हालसम्म कुनै पनि समूहले लिएको छैन। उक्त क्षेत्रमा बढ़दो हिंसा विरूद्ध सरकारले प्रभावकारी कार्यवाही गर्नुपर्ने माग सहित नजिकैको चोकमा 100 मानिस भेला भएका छन् र सभाको अन्तिम वक्ताले सम्बोधन गरिरहेको बेला विस्फोट भएपछि भागदौड़ मचिएको थियो। संचालन गरी नियन्त्रणमा लिन अघि यो उपत्यका पाकिस्तानी तालिबान अर्थात तेहरिक ए तालिबान पाकिस्तानको मुख्य अखड़ा थियो र मुख्य घटनापछि पाकिस्तानका राष्ट्रपति आसिफ अली जरदरी र प्रधानमन्त्री शहबाज शरीफले बम विस्फोटको कड़ा भत्सणा गर्दै घनझनको क्षतिप्रति दुःख व्यक्त गरेका छन्। खबरमा अब खेल खबरमा काभा च्याम्पियनशीप महिला लीग भलिबल नेपालले आयोजना गर्ने भएको छ। नेपाल भलिबल संघको 14 पूर्ण बैठकले कार्तिक 15 गतेदेखि 21 गतेसम्म च्याम्पियनशीप आयोजना गर्ने भएको छ। बैठकले संघको 2083-84 वार्षिक कार्यक्रम पारित गर्दै सार्वजनिक गर्ने संघ स्थापनाको 50 वर्ष पुगेको अवसरमा गोल्डेन जुबली मनाउने संघको आगामी 13 चुनावी साधारण सभाका लागि असोज 15 गतेभित्र जिल्ला र प्रदेशको पुनर्गठन र केन्द्रीय प्रतिनिधि चयन गर्ने निर्णय पनि गरिएको छ। महाधिवेशनको तयारीका लागि 7 प्रदेशमा केन्द्रीय प्रतिनिधित्व समेत चयन गरिएको छ। हामी हिलम्बु खबरको अन्तिममा छौं। विदा हुनु पहिला हिलम्बु खबरका मुख्य शीर्षकहरू पुनः एकपटक। नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य वृद्धि। पश्चिम नवलपरासीको सुस्त तटबन्ध विवाद। नेपाल भारत बीच आज छलफल हुँदै रोल्पाको इरीवाङ केन्द्रबिन्दु भएर 4.4 म्याग्निच्युडको भूकम्प। मनसून सक्रिय। 3 प्रदेशमा भारी वर्षाको सम्भावना। हिंसाको विरोधमा भेला भएका मानिसहरूको भीड़मा विस्फोट हुँदा 14 जनाको मृत्यु। र काभा च्याम्पियनशीप महिला लीग भलिबल नेपालले आयोजना गर्ने।
बिहान 9 बजेको समाचार सकियो। अर्को समाचारका साथमा मध्याह 12 बजे उपस्थित हुनेछौ। यतिन्जेलसम्म प्रविधिमा साथ दिनुहुने प्राविधिक मित्र राघव तामाङलाई धन्यवाद दिँदै म आइसिंह तामाङ बिदा हुन चाहन्छु। हवस् नमस्कार।

0: के तपाईँ राम्रो र भर पर्दो बाइक तथा स्कुटरको खोजीमा हुनुहुन्छ? यदि त्यसो हो भने अब मात्र 30,000 देखि 3,00,000 सम्मको बाइक तथा स्कुटर तपाईँ हाम्रै बजार सिन्धुपाल्चोक चौतारामा रहेको छ।
1: नयाँ ब्रान्डेड बाइकहरू सुपथ मूल्यमा बिक्री वितरण, पुराना बाइक तथा स्कुटर सट्टापट्टा, साथै नयाँ पुराना हेलमेटको पनि सट्टापट्टा, सजिलो किस्ताबन्दी सुविधा अनि चाहिएको बेला सिधै बाइक भाडा पनि उपलब्ध गराइन्छ। बाइक मात्र होइन, तपाईँको राइडलाई अझ धमाकेदार बनाउनका लागि सम्पूर्ण सर्भिसिङ र स्पेयर पार्ट्सको सुविधा पनि छ।
0: स्थान भिन्तुना एवान ट्रेडर्स, चौतारा सागर, चोगडी नगरपालिका, वडा नम्बर 5 को कार्यालय अगाडि। सम्पर्क नम्बर अंकित श्रेष्ठ 98 41 057 105।

0: आजको डिजिटल युगमा सूचना तपाईँको औंलामा हुन्छ, तर ती सूचना मिथ्या पनि हुन सक्छन्। तपाईँले हेरेको, पढेको र सुनेको सूचना सही हो भनेर कसरी थाहा पाउने?
1: मिथ्या सूचना र सही सूचना छुट्याउने केही तरिका यस्ता हुन सक्छन्। सूचनाको स्रोत जाँच्ने।
0: विश्वसनीय समाचार संस्थाले सही सूचना दिन्छन्। विश्वसनीय समाचार संस्था हो भनेर थाहा पाउने वेबसाइटको ठेगाना जाँच्नुहोस् र त्यसमा दर्ता वा अभिलेखीकरण भएको निकाय खोज्नुहोस्।
1: सूचनाको क्रस चेक गर्नुहोस्। सूचनाको एउटै स्रोतको भर नपर्नुहोस्। यदि सनसनीपूर्ण सूचना छ भने अन्य स्रोतहरूमा पनि त्यही सूचना छ कि छैन जाँच्नुहोस् र सूचनाको विश्वसनीयता यकिन गर्नुहोस्।
0: समाचार लेख्नेको विश्वसनीयता जाँच गरौं। विषयगत ज्ञान भएका अनुभवी पत्रकारले लेखेका समाचार अधिकांश विश्वसनीय नै हुन्छन्।
1: सूचना पुष्टि गर्ने अन्य स्रोतको पनि परीक्षण गरौं। आधिकारिक सूचनामा विश्वस्त स्रोतबाट आधारित तथ्य हुन्छन् जसलाई प्रमाणित गर्न सकिन्छ।
0: याद राख्नुहोस्, सही सूचनाले तपाईँलाई सबल बनाउँछ, तर मिथ्या वा भ्रामक सूचना फैलाउने र ग्रहण गर्ने दुवै समस्यामा पर्न सक्छन्।
1: त्यसैले अब हरेक पटक कुनै समाचार देखेपछि त्यसलाई शेयर गर्नु पहिले एक पटक आफै समाचारको परीक्षण गरी समाचार प्रति विश्वस्त हुनुहोस्।
0: सही निर्णय गर्न सही सूचना चाहिन्छ। सही सूचना प्राप्त गर्न मिथ्या सूचना चिन्नु जरूरी हुन्छ।
1: आउनुहोस्, सत्य र सही सूचनाको डिजिटल संसार बनाऊ। सुसूचित हुनुहोस्, चनाखो रहनुहोस्।
0: मिथ्या वा भ्रामक समाचारको भ्रमबाट भ्रमित नबनौ, सत्य समाचारको खोजी गरौं।
2: बागमती प्रदेश सरकार, आन्तरिक मामिला तथा कानून मन्त्रालय, संचार रजिष्ट्रारको कार्यालय।
3: नेपालको संविधान 2072 अनुसार नेपाल स्वतन्त्र, अविभाज्य, सार्वभौम सत्ता सम्पन्न, संघीय, लोकतान्त्रिक, गणतन्त्रात्मक राज्य हो भनेर त विद्यार्थी भाइ बहिनीहरू, नेपाल कस्तो राज्य हो रे?
4: संघीय, लोकतान्त्रिक, गणतन्त्रात्मक राज्य हो।
3: संघीयता हाम्रो संविधानको मुख्य विशेषता हो। विकास भनेर त संघीयताले परिकल्पना गरेको राज्य व्यवस्था कस्तो हो?
5: संघ, प्रदेश र स्थानीय तह गरी तीन तहको सरकार रहने व्यवस्था छ सर।
3: हो, अनि यो तीनै तहका सरकारका आफ्नै विशेषता र अधिकार पनि छन्। नेपालमा पहिलो पटक प्रदेश सरकारको व्यवस्था गरिनु यो संविधानको सबैभन्दा प्रमुख विशेषता हो। अनि यो प्रदेशको अधिकार संविधानमा कहाँ उल्लेख गरिएको छ?
6: संविधानको अनुसूची 6 प्रदेशको एकल अधिकारको सूची छ, त्यस्तै अनुसूची 7 संघ र प्रदेशको साझा अधिकारको सूची छ, र अनुसूची 9 भने संघ, प्रदेश र स्थानीय सरकारको साझा अधिकारको सूची छ सर।
3: संघ, प्रदेश र स्थानीय तहको सम्बन्धलाई कसरी व्यवस्था गरिएको छ संविधानमा? सबैजनाले एकै स्वरमा भन त।

0: सबल र सक्षम प्रदेशले विकास र समृद्धि सुनिश्चित गरी जनताको अधिकार स्थापित गर्छ।
1: बागमती प्रदेश सरकार, आन्तरिक मामिला तथा कानून मन्त्रालय, संचार रजिस्ट्रारको कार्यालय।
2: हाम्रो प्रशिक्षण तपाईँको सुरक्षित भविष्य।
3: भरपर्दो, विश्वासिलो र व्यावसायिक ड्राइभिङ तालिमका लागि सुमन ड्राइभिङ सेन्टर चौतारा। समूहमा आउनेहरूको लागि विशेष छुटको व्यवस्था रहेको छ। सिप सिक्ने इच्छा र चाहना तपाईँको, दक्ष चालक उत्पादनको दायित्व हाम्रो।
2: ट्रायल सेन्टरको मापदण्ड अनुरूप दक्ष र अनुभवी प्रशिक्षकहरूद्वारा कार मोटरसाइकल चलाउन सिकाइने सिन्धुपाल्चोकको एकमात्र ड्राइभिङ सेन्टर। प्रोप्राइटर सुमन भुजेल, ठ्याक्कै डिभिजन सिंचाई कार्यालय चौतारा सँगै। सम्पर्क नम्बर 9842404054।
4: Elambu FM 89.6 MHz.

0: இளம்பு பிரேக் டைம்.
1: एवा चौतारा बजार आउनु भएको छ. अघिदेखि तपाईँ यता उता गर्दै खोज्दै हुनुहुन्छ, होइन? के को खोजीमा हुनुहुन्छ बा?
2: ल्याउनु नानी, छोराको बिहे पनि आइहाल्यो. बिहेको लागि आकर्षक भरपर्दो र विश्वासिलो गरगहनाको पसल कहाँ होला भनेर खोज्दैछौ नानी.
1: ल बा, पनि त्यसको लागि किन चिन्ता लिनुहुन्छ? हाम्रै चौताराको पुरानो बजारसँगै रहेको कृष्ण मन्दिर छेउमा पुरानो विश्वासिलो भरपर्दो बेखारत्न साक्य ज्यासल सुनचारी पसल छँदैछ नि.
3: प्रोप्राइटर वीरेन्द्र रत्न साक्य, 011-620-51 9141567484. चौताराको पुरानो बजार कृष्ण मन्दिर सँगै.

0: स्वस्थ जीवनको लागि सही निर्णय गरौं, धूम्रपान त्यागौं, जीवन बचाऊ।
1: धूम्रपानका असरहरू: फोक्सोको क्यान्सर, मुखको क्यान्सर तथा अन्य क्यान्सरको जोखिम बढ्दछ। मुटु रोग, उच्च रक्तचाप र स्ट्रोकको खतरा बढ्दछ। दम, खोकी तथा श्वास प्रश्वास सम्बन्धी समस्या हुन्छ। रोग प्रतिरोधात्मक क्षमता कमजोर हुन्छ। गर्भवती महिला र बालबालिकाको स्वास्थ्यमा नकारात्मक असर पर्छ। प्रत्यक्ष धूम्रपान अरूले गरेको धूम्रपानको धुवाले पनि परिवारका सदस्यलाई हानि पुर्याउँदछ।
0: धूम्रपानबाट बच्ने उपायहरू: धूम्रपान शुरू नै नगर्ने, धूम्रपान गर्ने साथीहरूको दबावबाट टाढा रहने, धूम्रपान छोड्ने निर्णय गरी परिवार र साथीहरूको सहयोग लिने, तनाव व्यवस्थापनका लागि व्यायाम, खेलकुद वा अन्य सकारात्मक गतिविधिमा सहभागी हुने, आवश्यक परे स्वास्थ्य कर्मी वा परामर्श सेवाको सहयोग लिने, घर, विद्यालय र सार्वजनिक स्थानलाई धूम्रपान मुक्त बनाउने, घर, विद्यालय र सार्वजनिक स्थानलाई धूम्रपान मुक्त बनाउने, धूम्रपान छोडौं, आफू पनि बाँचौं, अरूलाई पनि बचाऊ।
1: नेपाल सरकार, स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालय, राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा संचार केन्द्र।

0: शिशु तथा बाल बालिकालाई अत्याधिक गर्मीबाट जोगाउन, बाल बालिकालाई दिउँसोको चर्को घामबाट टाढा राखौं, उनीहरूलाई हलुका र खुकुलो कपडा लगाइदिऊ, गर्मीबाट बचाऊ।
1: नेपाल सरकार स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालय, राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा संचार केन्द्र।

Time check. It's 10 AM. अहिले बिहानको 10 बजेको छ।

Elimbu FM 89.6 MHz. हेलम्बु एफएम 89.6 मेगाहर्जमा अब तपाईँ सुन्न सक्नुहुन्छ तामाङ सेलो।

0: minute, just a minute. We will return back. Return back.
1: के भयो? के को हल्ला खल्ला भयो?
2: के हुनु? डोजर चलेको नि? अब त हाम्रा दुःखका दिन सकिए.
3: के सकिनु नि? गाउँमा सडक बने पनि बसाई हिँड्नु पर्ला भन्ने डर छ. रातभरि सुत्न सके होइन?
1: होइन, किन माइली भाउजू? अब गाडी चलेपछि हामीलाई नै सजिलो हुने हो क्या? खन्ने मात्रै होइन, हाम्रो जस्तो पछि पारिएको क्षेत्रमा सार्वजनिक यातायात पनि चल्नु पर्छ भनेर हामीले नै माग गर्नुपर्छ क्या?
3: सडक बन्दैमा के नै भइहाल्छ र? जथाभावी बाटो खनेकाले टारी खेतमा पहिरो जान थाल्यो, पर्तिरको मुहानको धारो पनि सुक्यो. अब पानी लिन 2 घण्टा तल खोलामा पुग्नुपर्छ. बाटो मात्र भएर के गर्ने?
2: हो त है, हामीले त ध्यानै नदिएको.
3: त्यही त, भौतिक पूर्वाधारहरू बनाउनु पर्छ, तर वातावरण बिगारेर होइन, वातावरण बचाएर.
4: विकासका नाममा विनाश ननिम्त्याउ. नेपाल सरकार, विज्ञापन बोर्ड.
5: सामाजिक सञ्जालको अधिक प्रयोगले व्यक्तिमा एक्लोपन, परिवारमा अविश्वास र कलहका साथै समाजमा नकारात्मक प्रभाव पार्न थालेको छ.
6: गलत एवं भ्रमपूर्ण सामग्रीका साथै अश्लील र नकारात्मक सामग्री पोस्ट र शेयर नगरौं.
5: सामाजिक सञ्जाललाई नयाँ प्रविधि र विषयवस्तुको जानकारी लिने तथा अध्ययन अनुसन्धान गर्ने माध्यमको रूपमा सदुपयोग गरौं.
6: अरूको अश्लील फोटो तथा भिडियो खिचेर अपलोड गर्ने, द्वन्द बढ़ाउने, हिंसा फैलाउने र चरित्र हत्या गर्ने सामग्रीहरू नराखौं.
5: अरूलाई होच्याउने, निज देखाउने तथा तथ्य बंग्याई चरित्र हत्या गर्ने जस्ता कार्य दण्डनीय हुन्छ.
6: यस्ता कार्य गर्नेलाई विद्युतीय कारोबार ऐन अनुसार साइबर अपराधमा कानूनी कार्यवाही हुन्छ.
5: सचेत बनाऊ.
6: सामाजिक सञ्जाललाई सद्भाव, सकारात्मक विचार र प्रेरणा फैलाउने माध्यम बनाऊ.
5: नेपाल सरकार, विज्ञापन बोर्ड.
0: न्यू अरुणिको होटल एण्ड रेस्टुरेन्ट प्राइभेट लिमिटेड, रेस्टुरेन्ट प्राइभेट लिमिटेड, चौतारा स्वागत छु. गढी नगरपालिका 5 सिन्धुपाल्चोक. Our services: deluxe room with AC, hot and cold water, LED TV, seminar hall, restaurant and bar, free Wi-Fi, parking area, familiar and joyful environment. Customer satisfaction is our conjugance. New Aruniko Hotel and Restaurant Private Limited, Chautara Sangha Chowkari Nagarpalika 5, Sindhupalcho. Email: hotelaruniko@gmail.com. Contact: 011-620-326-9860-982293. New Aruniko Hotel and Restaurant Private Limited, Chautara Sangha Chowkari Nagarpalika 5, Sindhupalcho.
7: ज्येष्ठ नागरिक ज्ञान र अनुभवका स्रोत हुन् भने सन्ततिका लागि पथ प्रदर्शक पनि हुन्.
8: उनीहरूमा रहेको ज्ञान, सीप र अनुभवलाई पुष्टान्तरण गरौं.
7: ज्येष्ठ नागरिक एवं असहायलाई परिवारका साथ हेरविचार, माया र सम्मान गरौं.
8: ज्येष्ठ नागरिक तथा असहायको स्याहार सुसार, सरसफाई र उपचारमा ध्यान पुर्याउ.
7: हामीले अहिले गरेको व्यवहार हाम्रा भावी पुस्ताले पनि सिक्छन्.
8: कतै अहिले आफैले गरेको व्यवहारको परिणाम आफैले भोग्नुपर्ने त होइन.
7: सजग रहौं, आफ्ना अग्रजको सम्मान गरौं, आफ्ना सन्ततिलाई असल शिक्षा र संस्कार दिऊ.
5: नेपाल सरकार, विज्ञापन बोर्ड.
9: Elambu FM 89.6 MHz.

0: இளம்பு பிரேக் டைம்.
1: हेर न, यस्ता मान्छे त बिहान बिहान ननिस्के पनि हुने नि। भर्खर खुट्टा नभएको मान्छेले अल्झायो, अहिले फेरि आँखा नदेख्ने।
2: होइन, के भन्नु भएको? हेर्दा त मान्छे बुझ्ने जस्तो हुनुहुन्छ, यसरी अर्कालाई भन्न पाइन्छ?
1: होइन, ठिकै त भने नि, काम त केही गर्न सक्दैनन् सक्दैनन्, अरूलाई अल्झाउनेलाई नभनेर मैले कसलाई भनौँ त?
3: अङ्कल, अङ्कल आउनुहोस्, म हजुरलाई बाटो घटाइदिन्छु।
4: धन्यवाद बाबु, तिमीले मलाई सहारा मात्र होइन सम्मान पनि दियो।
5: समस्या शरीरमा होइन दाई, तपाईँ हाम्रो सोचमा छ।
1: भइगो भइगो, म अलि आवेशमा आएछु, अलि हतारमा पनि थिएँ, बाबुले आँखा खोलिदिए, धन्यवाद है बाबु।
6: नेपालको संविधानले हरेक नागरिकलाई समान अधिकार र सम्मानको रक्षा गर्छ। जात, लिङ्ग, अपाङ्गता वा सीमान्तकृत पहिचानको आधारमा गरिने विभेद केवल गलत व्यवहार मात्र होइन, कानूनी रूपमा दण्डनीय अपराध पनि हो।
7: अरूको सम्मान गरौं, सम्मानित जीवन बिताउ, सभ्य समाज निर्माण गरौं।
8: नेपाल सरकार, विज्ञापन बोर्ड।
9: बालक बालिकालाई काममा लगाएको पाइएमा कानुन अनुसार कडा कारवाही हुने व्यवस्था रहेको छ।
10: यहाँ साउजी को हुनुहुन्छ? यता बोलाउनुहोस्।
11: किन खोज्नु भएको होला हजुर? को पर्नुभयो?
10: रेडियोमा बाल बालिकालाई श्रममा नलगाऊ भनेर सुन्ने अनि आफै काममा लगाउने?
11: हजुर, रेडियोले त भनिरहन्छ नि यिनीहरूलाई मैले काम नदिए भोकै पर्दैन, त्यही भएर मैले खाना बस्न दिएको छु, काम लिएको छु। हजुरहरूलाई के मतलब भयो यस्तो कुरा?
10: हेर्नुहोस्, हामी श्रम कार्यालय र प्रहरी कार्यालयबाट आएका, तपाईँ विरुद्ध बाल श्रम शोषण गरेको उजुरी परेको छ, तपाईँ हामीसँग जानुपर्छ, हिँड्नुहोस्।
11: होइन हजुर, होइन, कसले उजुरी गर्यो? मैले त त्यस्तो गरेको छैन हजुर, मैले त उनीहरूकै लागि गरेको, यसो नगरौ न हजुर।
7: तपाईँले पनि बाल बालिकालाई कामदारका रूपमा घर तथा कारखाना वा अन्यत्र कतै काममा लगाउनु भएको छ भने कुनै पनि बेला कारवाहीमा पर्न सक्नुहुन्छ। 14 वर्ष मुनिका बाल बालिकालाई काममा लगाएको पाइए 10,000 रुपियाँसम्म जरिवाना र 1 वर्षसम्म कैद वा दुवै सजाय हुन सक्छ।
12: सबै प्रकारका बाल श्रम उन्मूलन गर्न एकजुट हौ, बाल श्रम अनुगमन संयन्त्र बलियो बनाऊ, बाल बालिकालाई श्रम होइन शिक्षा दिऊ।
8: नेपाल सरकार, विज्ञापन बोर्ड।
13: बाबा, मलाई आज स्कुल जाने मन छैन, आज जाँदिन नि है।
14: लो, किन नि? के भयो, सन्चो भएन?
13: होइन, यतिकै जानै मन लागेन।
14: यतिकै पनि हुन्छ?
13: मैले साइन्सको कन्ठै गर्न सकिनँ, सरले कुट्नुहुन्छ।
14: ए, कुरा त्यस्तो पो, ल हिँड, म पनि तिमीसँगै जान्छु। नमस्ते म्याडम, म रिनाको बुवा।
15: नमस्ते, कति कामले पाल्नु भयो?
14: आज रिनाले स्कुल जान्न भनी साइन्सको कण्ठ गर्न सकिन रे, सरले पिट्नुहुन्छ भन्दै थिए।
15: ओहो, हो र, हजुर आएर राम्रो गर्नुभयो। विद्यार्थीलाई कुट्न तर्साउन कहाँ पाइन्छ र? विद्यार्थीलाई शारीरिक तथा मानसिक सजाय गरे 1 वर्षसम्म कैद र 50,000सम्म जरिवाना हुन्छ। म साइन्सको सरलाई सम्झाउँछु। रिना, तिमी क्लासमा जाऊ त, सरले केही गर्नुहुन्न।
13: हस् म्याडम।
16: नेपाल सरकार, विज्ञापन बोर्ड।
17: के तपाईँ राम्रो र भर पर्दो बाइक तथा स्कुटरको खोजीमा हुनुहुन्छ? यदि त्यसो हो भने अब मात्र 30,000 देखि 3,00,000सम्मको बाइक तथा स्कुटर तपाईँ हाम्रै बजार सिन्धुपाल्चोक चौतारामा रहेको छ।
18: नयाँ ब्रान्डेड बाइकहरू सुपथ मूल्यमा बिक्री वितरण, पुराना बाइक तथा स्कुटर सट्टापट्टा, साथै नयाँ पुराना हेलमेटको पनि सट्टापट्टा, सजिलो किस्ताबन्दी सुविधा अनि चाहिएको बेला सिधै बाइक भाडा पनि उपलब्ध गराइन्छ। बाइक मात्र होइन, तपाईँको राइडलाई अझ धमाकेदार बनाउनका लागि सम्पूर्ण सर्भिसिङ र स्पेयर पार्ट्सको सुविधा पनि छ।
17: स्थान भिन्तुना एवान ट्रेडर्स, चौतारा सागर, चोगडी नगरपालिका, वडा नम्बर 5 को कार्यालय अगाडि। सम्पर्क नम्बर अंकित श्रेष्ठ 98 41 057 105।
19: एलम्बु एफएम 89.6 मेगाहर्ट्ज।

0: it. Just a minute. We will return back. Return back.
1: शिशु तथा बालबालिकालाई अत्याधिक गर्मीबाट जोगाउन, बालबालिकालाई दिउँसोको चर्को घामबाट टाढा राखौ, उनीहरूलाई हलुका र खुकुलो कपडा लगाइदिऊ, गर्मीबाट बचाऊ।
2: नेपाल सरकार स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालय, राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा सञ्चार केन्द्र।

0: स्वस्थ जीवनको लागि सही निर्णय गरौं, धूम्रपान त्यागौं, जीवन बचाऊ।
1: धूम्रपानका असरहरू: फोक्सोको क्यान्सर, मुखको क्यान्सर तथा अन्य क्यान्सरको जोखिम बढ्दछ। मुटु रोग, उच्च रक्तचाप र स्ट्रोकको खतरा बढ्दछ। दम, खोकी तथा श्वास प्रश्वास सम्बन्धी समस्या हुन्छ। रोग प्रतिरोधात्मक क्षमता कमजोर हुन्छ। गर्भवती महिला र बालबालिकाको स्वास्थ्यमा नकारात्मक असर पर्छ। प्रत्यक्ष धूम्रपान अरूले गरेको धूम्रपानको धुवाले पनि परिवारका सदस्यलाई हानि पुर्याउँदछ।
0: धूम्रपानबाट बच्ने उपायहरू: धूम्रपान शुरू नै नगर्ने, धूम्रपान गर्ने साथीहरूको दबावबाट टाढा रहने, धूम्रपान छोड्ने निर्णय गरी परिवार र साथीहरूको सहयोग लिने, तनाव व्यवस्थापनका लागि व्यायाम, खेलकुद वा अन्य सकारात्मक गतिविधिमा सहभागी हुने, आवश्यक परे स्वास्थ्य कर्मी वा परामर्श सेवाको सहयोग लिने, घर, विद्यालय र सार्वजनिक स्थानलाई धूम्रपान मुक्त बनाउने, घर, विद्यालय र सार्वजनिक स्थानलाई धूम्रपान मुक्त बनाउने, धूम्रपान छोडौं, आफू पनि बाँचौं, अरूलाई पनि बचाऊ।
1: नेपाल सरकार, स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालय, राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा संचार केन्द्र।

0: एभा, चौतारा बजार आउनु भएको छ। अघिदेखि तपाईँ यता उता गर्दै खोज्दै हुनुहुन्छ, होइन के को खोजीमा हुनुहुन्छ बा?
1: ल्याउनु नानी, छोराको बिहे पनि आइहाल्यो। बिहेको लागि आकर्षक भरपर्दो र विश्वासिलो गरगहनाको पसल कहाँ होला भनेर खोज्दैछौ नानी।
0: ल बा, पनि त्यसको लागि किन चिन्ता लिनुहुन्छ? हाम्रै चौताराको पुरानो बजारसँगै रहेको कृष्ण मन्दिर छेउमा पुरानो विश्वासिलो भरपर्दो बेखारत्न साक्य ज्यासल सुनचारी पसल छँदैछ नि।
2: प्रोप्राइटर वीरेन्द्र रत्न साख्य, 011-620-051, 98-41-51-67-84, चौतारको पुरानो बजार कृष्ण मन्दिर सँगै।
3: बा,
4: हजुर बुहारी,
3: ग्रिल मेसिन, फर्निचरका मेसिन, ट्र्याक्टरका पार्ट्सहरू चाहिएको थियो, लिन पठाउनु भएको छ, कहाँ जाने होला?
4: ए बुहारी, त्यसको लागि पिर लिनै पर्दैन नि। सिन्धुपाल्चोकको चौतारामा घले इन्टरप्राइज छँदैछ नि। ट्र्याक्टर र जेनेरेटर मर्मतका लागि होम सर्भिसको सुविधा, रुख काट्ने मेसिन, चेन अथवा चेनको पार्ट पूर्जा फेर्ने एउटै मात्र पसल, त्यही घले इन्टरप्राइज त हो नि। हजुर, हामी कहाँ ग्रिल मेसिन, फर्निचर मेसिन, ट्र्याक्टर पावर टिलर का पार्ट्सहरू सुपथ मूल्यमा पाइन्छ। विद्युतीय उपकरण चाहिएमा वा स्तरीय हाउस वायरिङ वा प्लम्बिङ सेवा चाहिएमा हामीलाई सम्झनुहोस्। घले इन्टरप्राइजेस, सिन्धुपाल्चोक चौतारा, जिल्ला हुला कार्यालयको ठिक अगाडि। प्रोप्राइटर नारायण घले, मोबाइल 98-493-40-667 र 98-188-77-908। मेसिनरी सामानको समस्याको एकमात्र विकल्प घले इन्टरप्राइजेस।
5: यति बेला तपाईँ सुन्दै हुनुहुन्छ फिल्म बयाथ 89.6 मेगाहर्ज।

0: இளம்பு பிரேக் டைம்.
1: हाम्रो प्रशिक्षण तपाईको सुरक्षित भविष्य शीर्षक आत्मनिर्भर बनाऊ।
2: भरपर्दो विश्वासिलो र व्यावसायिक ड्राइभिङ तालिमका लागि सुमन ड्राइभिङ सेन्टर चौतारा समूहमा आउनेहरूको लागि विशेष छुटको व्यवस्था रहेको छ। सिप सिक्ने इच्छा र चाहना तपाईँको, दक्ष चालक उत्पादनको दायित्व हाम्रो।
1: ट्रायल सेन्टरको मापदण्ड अनुरूप दक्ष र अनुभवी प्रशिक्षकहरूद्वारा कार मोटरसाइकल चलाउन सिकाइने सिन्धुपाल्चोकको एकमात्र ड्राइभिङ सेन्टर। प्रोप्राइटर सुमन भुजेल, ठ्याक्कै डिभिजन सिंचाई कार्यालय चौतारा सँगै। सम्पर्क नम्बर 9842420254।
2: के तपाईँ राम्रो र भर पर्दो बाइक तथा स्कुटरको खोजीमा हुनुहुन्छ? यदि त्यसो हो भने अब मात्र 30,000 देखि 3,00,000 सम्मको बाइक तथा स्कुटर तपाईँ हाम्रै बजार सिन्धुपाल्चोक चौतारामा रहेको छ।
1: नयाँ ब्रान्डेड बाइकहरू सुपथ मूल्यमा बिक्री वितरण, पुराना बाइक तथा स्कुटर सट्टापट्टा, साथै नयाँ पुराना हेलमेटको पनि सट्टापट्टा, सजिलो किस्ताबन्दी सुविधा, अनि चाहिएको बेला सिधै बाइक भाडा पनि उपलब्ध गराइन्छ। बाइक मात्र होइन, तपाईँको राइडलाई अझ धमाकेदार बनाउनका लागि सम्पूर्ण सर्भिसिङ र स्पेयर पार्ट्सको सुविधा पनि छ।
2: स्थान भिन्तुना एवान ट्रेडर्स, चौतारा सागर चोगडी नगरपालिका, वडा नम्बर 5 को कार्यालय अगाडि। सम्पर्क नम्बर अङ्कित श्रेष्ठ 98 41 057 105।

0: टाढै मित्र यदुमसँगले हलगोरु चाहिँ हल बाँधेर कतासम्मको यात्रा है मित्र
1: मित्र छ्यास्तो लाएर बनेपातिर जाउँ भनेर हिँडेको हामी त
0: ए आमा हो साङ्लो बरु बनेपा नै पुग्नु पर्ने विशेष काम चाहिँ के छ नि
1: किन हुनु नि मेरो भाइ टाइम मात्र लगाएर भएन नि अब सुट प्यान्ट सिलाउन बनेपातिर चाहिँ लागे है म
0: राम राम राम राम राम अब भो त यति कामको लागि यदुमसँगले बनेपा नै जानुपर्छ त हाम्रै बजार चौतारामा राजेश टेलरिङ एन्ड सटिङ सुटिङ सेन्टर खुलिसक्यो नि
1: अघि नै भन्नु पर्दैन त मेरो भाइ के कस्तो सुविधा छ भनिहालौँ त
2: हजुर यहाँ बिहे छेवर सरकारी गैर सरकारी कर्मचारीको ड्रेस कलेज र विद्यार्थीहरूको ड्रेस दौरा सुरुवाल रेडीमेड कपडा पाउनका साथै राम्रो आकर्षक सिलाई पनि गरिन्छ तीन जनाको ग्रुप बनाएर ड्रेस किन्न र सिलाउन आएमा विशेष छुटमा सिलाइन्छ र अर्जेन्ट लुगा छ भने 24 घण्टामा सिलाई पनि गरिन्छ
3: स्थान राजेश टेलरिङ एन्ड सर्टिङ सुटिङ सेन्टर चौतारा बजार कुबिन्डे चोकको अगाडि लाली गुराँस फोटो स्टुडियो घर भएको ठ्याक्कै मुनि
2: प्रोप्राइटर राजेश परियार सम्पर्क नम्बर
4: 9849913727
5: सेवा बुक स्टोर चौतारा पाँच सिन्धुपाल चोक
6: हाम्रा सेवाहरू
5: स्टेसनरीका सम्पूर्ण सामानहरू
6: फोटोकपी प्रिन्ट
5: कलर प्रिन्ट
6: पीवीसी आईडी कार्ड
5: सबै प्रकारका खेलकुद सामग्रीहरू
6: सबै तहको तथा विभिन्न पुस्तकहरू
5: सबै प्रकारका कम्प्युटर सम्बन्धी कामहरू
6: ट्रफी
5: मायाको चिनो
6: मेडल
5: फ्रेम
6: जर्सी सेटहरू तथा प्रिन्ट
5: सब्लिमेसन प्रिन्ट
6: जर्सी प्रिन्ट
5: कस्टमाइज कप प्रिन्ट
6: मेटल फोटो प्रिन्ट
5: प्रोप्राइटर
6: प्रकाश श्रेष्ठ
5: सेवा स्टेसनरी एन्ड सप्लायर्स
6: कन्ट्याक्ट नम्बर 9841924274
7: यो हो हेलम्बु एफएम 89.6 मेगाहर्ज।

0: Time check. It's 12 noon.
1: अहिले मध्याह्नको 12 बजेको छ।

Elimbu FM 89.6 MHz. हेलम्बु एफएम 89.6 मेगाहर्जमा अब तपाईँ सुन्न सक्नुहुन्छ हेलम्बु खबर।

0: नमस्कार, हेलम्बु एफएमबाट प्रसारण भइरहेको मध्याह बाह्र बजेको हेलम्बु खबरमा स्वागत छ। म आई सिंह तामाङ। शुरूमा हेलम्बु खबरका मुख्य मुख्य शीर्षकहरूबाट। सप्तरीको राजविराज र बोधी बस्त्राइन नगरपालिका क्षेत्रमा जारी गरिएको निषेधाज्ञा हट्यो। स्थानीयलाई संघ सरकारको निर्देशन, वित्तीय अनुशासन कायम राख्न, प्राथमिकता बाहिर बजेट नछुटाउन अनुरोध। शिक्षा ऐन जारी हुन नसकेको भन्दै नेपाल शिक्षक महासंघ राष्ट्रिय समितिले फेरि आन्दोलन गर्ने तयारी। नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य वृद्धि गर्यो। कोशीदेखि महाकालीसम्मको नदीहरूमा बहाव बढ़ने सावधानी अपनाउन आग्रह। रूसको आयल रिफाइनरी र एयरबेसमा पनि युक्रेनको हमला। र काभा च्याम्पियनशीप महिला लीग भलिबल नेपालले आयोजना गर्ने। हेलम्बु खबरको शुरूमा स्थानीय खबर। विश्व प्रसिद्ध नेपाली पर्वतारोही निर्मल पूर्जा निम्स दाई तथा ब्रड पीक हिमाल आरोहणका क्रममा ज्यान गुमाएका नेपाली पर्वतारोहीहरूको सम्झनामा हिजो साँझ सिन्धुपाल्चोक जिल्लाको चौतारा सागरचोकगढ़ी नगरपालिकाको टुडेखेल स्थित फाल्समा दीप प्रज्वलन कार्यक्रम सम्पन्न गरिएको छ। जुगल पर्यटन प्रवर्धन तथा वातावरण संरक्षण मञ्च नेपालको आयोजनामा भएको कार्यक्रममा चौतारा सागरचोकगढ़ी नगरपालिकाकी उपप्रमुख सीता थापा, स्थानीय जनप्रतिनिधि, पर्यटन व्यवसायी, पर्वतारोही प्रेमी, युवा तथा सर्वसाधारणहरूको पनि उल्लेख्य रूपमा सहभागी रहेको थियो। कार्यक्रममा सहभागीहरूले दीप प्रज्वलन गर्दै दिवंगत पर्वतारोही प्रति श्रद्धांजलि अर्पण गरिएको छ। उनीहरूले निर्मल पूर्जा निम्स दाई सहित ब्रड पीक दुर्घटनामा ज्यान गुमाएका पर्वतारोहीहरूको साहस, समर्पण र नेपालको पर्वतारोहण क्षमता क्षेत्रलाई अन्तर्राष्ट्रिय स्तरमा चिनाउनु पुर्याएको योगदानको स्मरण समेत गरिएको थियो। आयोजक अनुसार पर्वतारोहणका क्रममा ज्यान गुमाएका वीर पर्वतारोहीहरूको योगदानप्रति सम्मान प्रकट गर्दै नयाँ पुस्तामा उनीहरूको संघर्ष, साहस र प्रेरणादायी जीवनका बारेमा जानकारी गराउने उद्देश्यले कार्यक्रम आयोजना गरिएको थियो। हेलम्बु खबरमा अब राष्ट्रिय खबर। सप्तरीको राजविराज र बोधे बर्साइन नगरपालिका क्षेत्रमा जारी गरिएको निषेधाज्ञा हटाएको छ। आज बिहान बसेको जिल्ला सुरक्षा समितिको बैठकले भएको निर्णय अनुसार बिहान 10 बजेदेखि पूर्ण रूपमा निषेधाज्ञा हटाएको प्रमुख जिल्ला अधिकारी श्यामकृष्ण थापाले जानकारी दिनुभएको छ। सुनसरी घटनापछि विकसित भएको घटनाक्रमलाई मध्यनजर गर्दै प्रशासनले गत बिहिबार राति 10 बजेदेखि बोधे बर्साइन र शुक्रबार बिहान 8 बजेदेखि राजविराजमा कर्फ्यू लगाएको थियो। अवस्था सहजै बन्दै जाँदा आइतबार दिउँसोबाट प्रशासनले कर्फ्यू हटाएर त्यहाँ निषेधाज्ञा जारी गरिएको हो। स्थानीय प्रशासन ऐन 2028 दफा 3 क बमोजिम निषेधाज्ञा गरेको प्रशासनले बोधे बर्साइनमा पूर्वमा हुलाकी राजमार्ग स्थित सड़क पुलदेखि पश्चिममा ब्रितमपुर चोकसम्म तथा उत्तरमा नेङ्गडा चोकदेखि दक्षिणमा मनराज चोकसम्मलाई 4 किलो तोकिएको थियो र राजविराजमा भने पूर्वमा खाडो खोलादेखि पश्चिममा हुलाकी राजमार्ग स्थित जमुनी थलाहीसम्म, उत्तरमा रूपनी रोडको बस भिट्टी चोकदेखि दक्षिणसम्म पश्चिमी मूल नहरसम्मको 4 किल्ला तोडेर निषेधाज्ञा जारी गरिएको थियो। भूमि व्यवस्था, सहकारी संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले स्थानीय तहलाई बजेट विनियोजन र कार्यान्वयनमा वित्तीय अनुशासन कायम गर्न निर्देशन दिएको छ। मन्त्रालयले स्थानीय सरकार सञ्चालन ऐन 2074 निर्धारण गरेको प्राथमिकता क्षेत्रमै बजेट केन्द्रित गर्न र कानून विपरीत प्राथमिकता बाहिर संस्था वा गतिविधिमा बजेट विनियोजन नगर्न आग्रह गरिएको हो। मन्त्रालयको अनुसार ऐनको दफा 24 उपदफा 3 गाउँपालिका र नगरपालिकाले योजना तर्जमा गर्दा आर्थिक विकास, गरीबी निवारण, उत्पादनमूलक तथा छिटो प्रतिफल दिने योगदान लगायतका 10% क्षेत्रलाई आधार बनाउनु पर्ने व्यवस्था गरेको छ। सोही व्यवस्था अनुसार बजेट विनियोजन कुशलता र कार्यान्वयनमा वित्तीय अनुशासन कायम गर्न स्थानीय तहलाई सचेत गराएको मन्त्रालयले जनाएको छ। स्थानीय तहले योजना बनाउँदा संघीय र प्रदेश सरकारका नीति, लक्ष्य, उद्देश्य, समयसीमा र प्रक्रियासँग समन्वय संरक्षण समन्वय गर्नुपर्ने, सुशासन सुनिश्चित गर्नुपर्ने र वातावरण संरक्षण र जलवायु परिवर्तन जस्ता अन्तर सम्बन्धित विषयले पनि प्राथमिकतामा राख्नुपर्ने कानूनी व्यवस्था रहेको मन्त्रालयले जनाएको छ। फटक फटक आन्दोलन गरी सरकारसँग सहमति गरे पनि विद्यालय शिक्षा ऐन जारी हुन नसकेको भन्दै नेपाल शिक्षक महासंघ राष्ट्रिय समितिले फेरि आन्दोलन गर्ने तयारी गरेको छ। विगतमा धेरै आन्दोलन गरे पनि शिक्षकहरूको हातमा परिणाम नआएको निष्कर्षमा पुगेको शिक्षक महासंघले छिट्टै आन्दोलन गर्ने तयारी गरिएको छ। नेपाल शिक्षक महासंघ राष्ट्रिय समितिको अध्यक्ष लक्ष्मी किशोर सुवेदीले अब आन्दोलन गरिने बताएको छ। नेपाल शिक्षक महासंघ तेस्रो राष्ट्रिय परिषदको काठमाडौँमा आयोजित कार्यक्रममा बोल्दै परिणाम आउने गरी आन्दोलन गर्नुपर्नेमा जोड़ दिएको छ। आफू भदौ 18 गते नै वृद्ध हुन लागेको सुनाएको यसअघि नै आन्दोलन गर्ने संकेत पनि गरेको छ। उनले यसअघि आन्दोलनका अहिलेसम्म ठूलो र प्रदर्शन पनि धेरै दिनसम्म चलेको उल्लेख गर्दै सरकारसँग त्यस बेला गरिएको सहमति राजनीतिक परिस्थितिका कारण कार्यान्वयन हुन नसकेको बताएको छ र उहाँले सरकारको पनि आलोचना गरेका छन्। सरकारले शुरू शुरूमा ठूला ठूला कुरा गरे पनि विद्यालय कर्मचारी ईसीडी शिक्षक र शिक्षण सिकाई अनुदानका शिक्षकहरूको तलब वृद्धि नगरेको पनि बताएका छन्। नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य वृद्धि गरिएको छ। आज राति 12:01 लागू हुने गरी पेट्रोलियम पदार्थ डिजल मट्टीतेल र हवाई इन्धनमा मूल्य वृद्धि गरिएको निगमले जनाएको छ। निगमले पेट्रोलियम पदार्थको प्रति लिटर 3 रूपियाँ डिजल र मट्टीतेल 5 रूपियाँले वृद्धि गरेको छ भने हवाई इन्धन र आन्तरिक तर्फ ₹20 र अन्तर्राष्ट्रिय तर्फ प्रति किलोमिटर अमेरिकी डलर ₹131 वृद्धि गरेको छ र इण्डियन आयल कर्पोरेशनले 31 जुलाई 2026 पठाएको नयाँ खरिद अनुसार पेट्रोलमा 20 रूपियाँ 19 पैसा डिजलमा 39 रूपियाँ 67 पैसा र हवाई इन्धनमा प्रति लिटर 19 रूपियाँ 6 पैसा बढ़ाएर आएको छ। नयाँ मूल्य सूची अनुसार पेट्रोल र डिजलको मूल्य काठमाडौँ पोखरा र दीपायलमा प्रति लिटर 200 रूपियाँ पुगेको छ भने सुर्खेत र दाङमा 199 रूपियाँ गरिएको छ। यसै गरी चारअली विराटनगर जनकपुर अम्लेखगंज त्यसै गरी भालबारी धनगढ़ी र वीरगंजमा 197.50 रूपियाँ पुगेको छ भने खाना पकाउने एलपी ग्यासको मूल्य भने यथावत राखिएको निगमले जनाएको छ। जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले आगामी 3 दिन देशका प्रमुख नदी र सहायक नदीहरूमा बहाव बढ़ने अनुमान गरिएको छ। विभागले जारी गरेको बाढ़ी पूर्वानुमान बुलेटिन अनुसार कोशी नारायणी बागमती कर्णाली महाकाली र अन्य नदीहरूमा जलसतह बढ़ने सम्भावना रहेको छ। विभाग अनुसार आज बिहानको मापदण्ड मापन अनुसार कोशी नारायणी बागमती कर्णाली महाकाली र तीनका सहायक नदीहरूमा कनकाई कमला बबाई पूर्वी पश्चिम राप्ती नदीको बहाव सतर्कता तह भन्दा तल रहे पनि केही नदीमा बहाव बढ़दो क्रममा देखिएको छ। 3 दिनको पूर्वानुमान अनुसार कोशी र जलधारका सप्तकोशी तमर अरूण दूधकोशी तामाकोशी र सुनकोशी लगायतका विभिन्न नदीमा बहाव उल्लेख्य रूपमा बढ़ने सम्भावना छ भने जलधारका नारायणी त्रिशुली बुढ़ी गण्डकी मर्स्याङदी सेती कालीगण्डकी समेत बहाव बढ़ने अनुमान गरिएको छ भने विभागले आज काठमाण्डु भक्तपुर ललितपुर काभ्रे पलाञ्चोक सिन्धुली ताप्लेजुङ झापा धनुकुटा संखुवा सभा सोलखुम्बु उदयपुर दोलखा सिन्धुपाल्चोक रसुवा नुवाकोट धादिङ मकवानपुर गोलखा गोर्खा लमजुङ तनहु कास्की पर्वत गुल्मी चितवन नौलपरासी लगायतका जिल्लामा बहने ससाना नदीमा पनि आकस्मिक बाढ़ी फाइल्सको फ्लडको माध्यममा जोखिम रहेको जनाएको छ। विभाग अनुसार साउनको 19 गतेदेखि केही ससाना नदीमा बहाव आकस्मिक बढ़न सकिने र साउन 20 गतेसम्म पनि केही नदीहरूमा बहाव बढ़न सक्ने भएकाले विशेष सावधानी अपनाउन आग्रह गरिएको छ। खबरमा अब विदेशको खबर। युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले आइतबार युक्रेनी सेनाले रूसका सैन्य तथा ऊर्जा पूर्वधारहरूमा लामो दूरीको सटीक हमला गरेको दावी गरेको छ र हमलाहरूमा सारतोब आयल रिफाइनरी र एलगेल सैन्य एयरवेजलाई पनि निशाना बनाएको जनाएको छ र यसै बीचमा रूसको युक्रेनको आक्रमणबाट 8 जनाको मृत्यु भएको पुष्टि गरेको छ। जेलेन्स्कीले सामाजिक सञ्जाल मार्फत एक्समा लेख्दै युक्रेनी सेनाले रूसभित्र गहिराईमा गरेका धेरै महत्वपूर्ण रणनीतिक अखटाहरूमा हमला गरेको समेत बताएका छन्। लम्बो खबरमा अब खेल खबरमा काभा च्याम्पियनशिप महिला लीग भलिबल नेपालले आयोजना गर्ने भएको छ। नेपाल भलिबल संघको 14 पूर्ण बैठकले कार्तिक 15 गतेदेखि 21 गतेसम्म च्याम्पियनशिप आयोजना गर्ने निर्णय गरिएको हो। यसै बैठकले संघको 2083-84 वार्षिक कार्यक्रम पारित गर्दै सार्वजनिक गर्ने संघ स्थापनाको 50 वर्ष पुगेको अवसरमा गोल्डेन जुबाजी मनाउने संघको आगामी 13 चुनाव सर्वसाधारणका लागि असोज 15 गते भित्र जिल्ला र प्रदेशको पुनर्गठन र केन्द्रीय प्रतिनिधि चयन गर्ने निर्णय गरिएको छ र महासंघको प्रतिवेदन तयारीका लागि 7 प्रदेशमा केन्द्रीय प्रतिनिधि पनि चयन गरिएको छ। हामी हेलम्बु खबरको अन्तिममा छौं। विदा हुनु पहिला हेलम्बु खबरका मुख्य शीर्षकहरू पुनः एकपटक। सप्तरीको राजविराज र बोधे बरसाइन नगरपालिका क्षेत्रमा जारी गरिएको निषेधाज्ञा हट्यो। स्थानीयले संघ सरकारको निर्देशन वित्तीय अनुशासन कायम राख्न र प्राथमिकता बाहिर बजेट नछुट्याउन अनुरोध। शिक्षा ऐन जारी हुन नसकेको भन्दै नेपाल शिक्षक महासंघ राष्ट्रिय समितिले फेरि आन्दोलनको गर्ने तयारी। नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढ़ायो। कोशीदेखि महाकालीसम्मको नदीहरूमा बहाव बढ़ने सावधानी अपनाउन आग्रह। रूसको आयल रिफाइनरी र एयरवेजमा युक्रेनी हमला। र काभा च्याम्पियनशिप महिला लीग भलिबलमा नेपालले आयोजना गर्ने। मध्याह 12 बजेको समाचार सकियो। अर्को समाचारका साथमा दिउँसो 3 बजे उपस्थित हुने नै छौं। यतिन्जेलसम्म प्रविधिमा साथ दिनुहुने प्राविधिक मित्र वरदान गुरूङलाई धन्यवाद दिँदै म आयुसिंह तामाङ बिदा हुन चाहन्छु। हवस् नमस्कार।
1: हेर त रगतै रगत भो छ्या, म त त्यस्तो हेर्न नि सक्दिन।
2: कस्तो जेब्रा क्रसबाट बाटो काट्नु पर्ने, कहाँ बिचबाट पो बाटो काटेको।
1: अरे हेर त, धन्न हेलमेट हुनाले मोटरसाइकल चलाउने बाँच्यो। बाटो काट्ने मान्छे मर्ने हो कि बाँच्ने हो केही ठेगान छैन।
2: तिमीको जेब्रा क्रसिङबाट बाटो काटेको भए पनि हुने नि, केही हुँदैन थियो नि। हेर त अब
1: हो त, त्यही भएर त बाटो काट्दा जेब्रा क्रसबाट मात्रै बाटो काटौ भनेको
3: हो। बाटो काट्दा जेब्रा क्रसबाट काटौं। जेब्रा क्रसमा अनिवार्य रूपमा सवारी साधन रोकौं र पैदल यात्रीलाई बाटो काट्न दिऊ।
4: सवारी साधन चलाउँदा मोबाइल प्रयोग नगरौं। बालबालिकालाई सड़क नियम सिकाऊ र सुरक्षित स्थानमा हिँड्न प्रेरित गरौं।
5: नेपाल सरकार विज्ञापन बोर्ड।

0: नेपाल सरकार विज्ञापन बोर्ड।
1: यता नआऊ है बुहारी, तलै बस, छाचुक नगर। आज कति दिन रे?
2: तीन दिन भयो।
1: तिमीलाई थाहा छैन, अझै पनि धेरै ठाउँमा महिनावारी भएका पाँच दिनमा फरक फरक व्यवहार गरिन्छ। कतै घर बाहिर राखिन्छ, कतै चाहिँ घरभित्रै फरक व्यवहार गरिन्छ।
2: केही हुन्न मुआ, छुनै नहुने होइन कि, सफा गरे भइहाल्यो नि।
1: आ जेसुकै भन, म छुन्जेल चाहिँ चार दिन चाहिँ बार्नुपर्छ है, पछि जेसुकै गर।
2: मुआ, महिनावारी भएको बेला खान नदिनु, भान्सा वा पूजा कोठामा जान नदिनु, केही कुरा सुन नदिनु, यी सबै विभेद हुन्। यस्ता कार्य कानून र संविधान विपरीतका काम हुन्। अरूलाई भन्नुभयो भने त कारवाही हुन्छ मुआ, पहिलाको जस्तो छैन अहिले।
3: हो, तिमीले ठिक भन्यौ बुहारी, महिनावारी हुँदा वा नहुँदा समान व्यवहार हुनुपर्छ। यस्तो काम समानता, स्वतन्त्रता, महिला हक विरुद्ध छ। यस्तो विभेद मानसिक, शारीरिक, योजन हिंसामा पनि जोडिएको हुन्छ। कस्तो नबुझेको?
1: ससुरा बुहारी मिल्नु पर्दैन, मैले बुझे, अबदेखि गर्दिन। हामीले जे सिक्यौं त्यही भनेको त हो नि, के गर्नु, हाम्रो पालामा जस्तो कहाँ हुन्छ र।
4: महिनावारीलाई मर्यादित बनाउ, विभेद अन्त्य गर्नु।
5: नेपाल सरकार विज्ञापन बोर्ड।
6: यति बेला तपाईँ सुन्दै हुनुहुन्छ फिल्म एफएम 89.6 मेगाहर्ज।

ಮಾತಿ ಸಮಾ

हिम्मत है यो माया, ला ला।

नमस्ते नमस्ते नमस्ते नमस्कार अनि हार्दिक स्वागत गर्न चाहन्छु। सुन्दै हुनुहुन्छ हेलम्बु एफएम 89.6 मेगाहर्ज कार्यक्रम टक टू हेलम्बु लिएर उपस्थित भएको छु म कार्यक्रम प्रस्तुत आइसिंह तामाङ। सो भने यति बेला मेरो यो आवाज तपाईँको रेडियो सेट, मोबाइल सेट लगायतका अन्य विभिन्न विद्युतीय माध्यमसम्म यो आवाज पुर्याउनका लागि यति बेला मलाई प्राविधिक कक्षबाट साथ दिँदै हुनुहुन्छ। प्राविधिक मित्र हुनुहुन्छ राघव तामाङ, अनि सुनेर भरपूर साथ दिँदै हुनुहुन्छ तपाईँ सम्पूर्ण श्रोता महानुभावहरूले। र यति बेला तपाईँहरूले यो प्रोग्राम सुन्दै हुनुहुन्छ सिन्धुपाल्चोक जिल्लाको चौताराबाट सुन्दै हुनुहुन्छ भने काठमाडौँ, नुवाकोट, धादिङ र सुवा मकवानपुर, रामेसाप, दोलखा, सिन्धुली लगायतका विभिन्न आसपासका स्थानीय जिल्लाहरूबाट हेलम्बा एफएम सुनिराख्नु भएको छ र सुन्दै पनि आइराख्नु भएको छ। विशेष गरी कार्यक्रम टक टू हेलम्बु हरेक साताको छ दिन सुन्न सक्नुहुनेछ। तपाईँहरूले दिउँसोको 1 बजेबाट 2 बजेसम्म कार्यक्रम टक टू हेलम्बु सुन्न सक्नुहुनेछ र यो प्रोग्राम तपाईँहरूले आइतबार बाहेक गर्ने दिनहरूमा 1 बजेबाट 2 बजेसम्म 1 घण्टाको अवधिभर हाम्रो यो प्रोग्राम सुन्न पाउनुहुनेछ अनि सुनेर साथ दिन सक्नुहुनेछ। यो प्रोग्राममा तपाईँहरूले आफूलाई मनपर्ने गीतहरू, नेपाली गीत, आधुनिक गीत, हिन्दी गीत, डिजे गीत, जुनसुकै विधाको गीतहरू तपाईँहरूले आफ्नो रोजाइमा पार्न सक्नुहुनेछ। तपाईँलाई समय सन्दर्भ अनुसारका विभिन्न गीतहरू सुन्न मन लागेको हुन सक्छ, होइन मनपर्छ होला पनि, र सोही मन अनुसारको तपाईँहरूले गीत रोज्न पाउनुहुनेछ यो व्यवसायमा है। तपाईँहरूले जुनसुकै विधाको गीतहरू पनि आफ्नो रोजाइमा पार्न सक्नुहुनेछ, सँगसँगै आफ्नो साथीहरूलाई पनि सम्झिन सक्नुहुनेछ। त्यसको लागि पनि आजको यस कार्यक्रममा सहभागिता जनाउन सक्नुहुनेछ। कार्यक्रममा कल गर्दै सहभागिता जनाउनु होला भन्न चाहन्छु। र हामी कार्यक्रमको 6 दिन आउने गर्दछौं र 6 दिन नै हामी छुट्टा छुट्टै बसाईमा उपस्थित हुने गर्दछौं र त्यसैको सन्दर्भमा आज हामी पहिलो बसाईमा जोडिएका छौं। यति बेला सामाजिक सञ्जाल फेसबुक पेजबाट पनि अडियो लाइभ प्रसारण भइरहेको छ। तपाईँहरूले राम्रोसँग चाहिँ रेडियो नसुन्ने जिल्ला अनि राम्रोसँग रेडियो नटिप्ने ठाउँहरूबाट मजाले हेलम्बा एफएमलाई तपाईँहरूले आफ्नो सामाजिक जाल फेसबुक पेज लगायतका अन्य विभिन्न वेबसाइटहरूबाट पनि एकैसाथ यो प्रोग्राम सुन्न पाउनुहुनेछ। अनि यो सँगसँगै यो दिउँसोको समय पनि हो। धेरैजना श्रोता साथीहरू यति बेला आफ्नो कामतिर बिजीव्यस्तता हुनुहुन्छ, विभिन्न काम गर्दै हुनुहुन्छ होला, होइन अब बारीका कामहरूमा कोदो रोपाईको कामहरू मेलापातिर व्यस्तता हुनुहुन्छ होला, अब कतिपय साथीहरू होटल व्यवसायतिर आफ्नो काम गर्दै हुनुहुन्छ होला, कतिपय साथीहरू यति बेला खानपिन भएर मजाले आराम गर्दै हुनुहुन्छ होला, कतिपय श्रोताहरू अझै पनि आफ्नो गृह कार्यमा लागि राख्नु भयो होला। सो जे जस्तो अवस्थामा रहनु भए तापनि अबको 1 घण्टाको अवधिभर भने हामी सँगै सहयात्रा गर्नुहोला, हामीलाई पनि कार्यक्रम सुनेर साथ दिनुहोला, कार्यक्रम सुन्दै गर्नुहोला भन्न चाहन्छु। अबको 1 घण्टा भने हामी तपाईँहरू सँगसँगै रम्नेछौं, रमाउनेछौं, तपाईँहरूले रोजाइमा पार्नुभएका विभिन्न गीतहरू बजाउँदै रमाइलो गर्नेछौं। त्यसको लागि भने कार्यक्रममा कल गर्नुपर्ने हुन्छ। यदि तपाईँहरू कार्यक्रममा कल गर्न चाहनुहुन्छ भने कल गर्नका लागि नम्बर खुल्ला गरिएको छ हामीले 98 60 52 55 25 98 60 52 55 25 कार्यक्रममा कल गर्दै सहभागिता जनाउन सक्नुहुनेछ। सोही नम्बर हुँदै कार्यक्रममा कल गर्दै आउँदै गर्नुहोला। कार्यक्रमको शुरूआतमा भने हामी एकदमै मिठो अनि रमाइलो गीत राख्छौं। गीतपछि तपाईँहरूको माझमा हामी आउनेछौ, तपाईँहरू भने हेलम्बा एफएम सुन्दै गर्नुहोला।

हजुर, एकदमै निकै नै मिठो गीत हामीले राखिसकेका छौँ। सो गीतपछि पनि स्वागत गर्न चाहन्छु। सुन्दै हुनुहुन्छ हेलम्बा एफएम 89.6 मेगाहर्ज कार्यक्रम टक टू हेलम्बो सुन्दै हुनुहुन्छ। यो प्रोग्राममा तपाईँहरूले गीत रोज्न पाउनुहुनेछ। गीत रोज्नका लागि नम्बर रहेको छ 98 60 52 55 25, 98 60 52 55 25 कार्यक्रममा कल गर्दै गीत रोजाएका लागि तपाईँहरू जोडिन सक्नुहुनेछ। र यति बेला भने कोही साथी लाइनमा जोड्दै हुनुहुन्छ, हामी उहाँसँग कुराकानी गर्नेछौँ। र तपाईँहरू पनि यदि कल गर्ने योजनामा हुनुहुन्छ भने कल गर्नका लागि हामीले नम्बर खुल्ला गरिएको छ 98 60 52 55 25 को माध्यम हुँदै कार्यक्रममा कल गर्न सक्नुहुनेछ। यो दिउँसोको समय छ, आज हामी कार्यक्रमको पहिलो दिन यानि कि सोमबार व्यवसायमा छौँ। सोमबार व्यवसायमा तपाईँहरूले आफूलाई मनपर्ने गीतहरू रोज्न पाउनुहुनेछ। गीत रोज्नका लागि नम्बर रहेको छ 98 60 52 55 25, सो नम्बरमा कार्यक्रममा कल गर्दै सहभागिता जनाउन सक्नुहुनेछ अनि आफूलाई मनपर्ने गीतहरू विभिन्न समय सान्दर्भिक गीतहरू रोज्न पाउनुहुनेछ है श्रोताहरू तपाईँहरूले, अनि आफ्नो साथी सङ्गीत सबैजनालाई सम्झना पनि राख्न पाउनुहुनेछ है। नम्बरहरू एकदमै खुल्ला छ यो दिउँसोको समय, हेलम्बा एफएम सुन्दै हुनुहुन्छ र फेसबुक पेजबाट पनि यति बेला प्रत्यक्ष लाइभ प्रसारण भइरहेको छ। उक्त लाइभ मार्फत तपाईँहरूले आफूलाई मनपर्ने कमेन्टहरू पनि राख्नुहोला, कमेन्टहरू पनि गर्न सक्नुहुनेछ। र यति बेला भने कोही साथी लाइनमा जोडिनु भएको छ, म उहाँसँग कुराकानी गर्न चाहन्छु। हजुर नमस्कार। हजुर नमस्कार, कहाँबाट को बोल्दै हुनुहुन्छ? हजुर, अनि विजयजी के गर्दै हुनुहुन्छ यति बेलाको समयमा तपाईँ? हजुर, कार्यक्रम सुन्दै बसिराख्नु भएको छ अनि सन्चै हुनुहुन्छ? हजुर हजुर, भनेपछि बादल लागेको छ आज, मौसम चिसो चिसो छ है? हजुर, ल ठिकै छ। पक्कै पनि हामी यता हुने ठाउँतिर पनि एकदमै आज मौसम अलिकति गडबडी नै छ, सिमसिम पानी पर्ला पर्ला जस्तो महसुस पनि भइरहेको छ। समग्रमा दिन ठिकै छ भनौँ न है? हजुर एकदमै सिमसिम पानी पर्ला जस्तो छ। अनि आजको दिन कसरी बिताउने योजनामा हुनुहुन्छ? ओके, अनि कुन गीत रोज्न चाहनुहुन्छ आज? हजुर हजुर, गीतको बोल एकचोटि बताइदिनुहोस् त। सिन्धुपाल्चोक झुम्ना ज घुम्ना जाऊ बसमा सरर भन्नुभयो। ओके, ल हामी गीत राख्नेछौँ अनि गीत मार्फत कसलाई सम्झिन चाहनुहुन्छ? ओके, बाई बाई साथी हुनुहुन्थ्यो विजय सापकोटा हुनुहुन्थ्यो यति बेला हामी माझबाट बाजिसक्नु भएको छ, उहाँले लोक भाग गीत रोज्नु भएको छ। यदि तपाईँहरू पनि यस्तै मिठो अनि रमाइलो गीत आफूलाई मनपर्ने गीतहरू उज्न चाहनुहुन्छ भने 98 60 52 55 मा कल गर्दै आउँदै गर्नुहोला र फेसबुक पेजबाट यति बेला प्रत्यक्ष लाइभ भइरहेको छ, लाइभमा तपाईँहरूले कमेन्ट पनि राख्दै गर्नुहोला कुन कुन ठाउँबाट यो प्रोग्राम सुन्दै हुनुहुन्छ र मौसमको अवस्था के छ सो कुराहरू पनि खुलाउँदै गर्दै गर्नुहोस्। अहिलेको लागि भने एकदमै मिठो अनि रमाइलो गीत सुन्दै गर्नुहोला।

हजुर, एकदमै मिठो अनि रमाइलो गीत हामीले राखिसकेका छौं। सो गीतपछि फेरि पनि स्वागत गर्न चाहन्छु। पालो तपाईँहरूको नै हो। कार्यक्रममा कल गर्न चाहनुहुन्छ भने 98 60 52 55 25 कल गर्दै कार्यक्रममा सहभागिता जनाउँदै गर्नुहोला। र यति बेला भने कोही साथी लाइनमा हुनुहुन्छ, म उहाँसँग कुराकानी गर्न चाहन्छु। हजुर नमस्कार। हजुर नमस्कार, कहाँबाट को बोल्दै हुनुहुन्छ तपाईँ? हजुर तिर्सनाजी, के गर्दै हुनुहुन्छ यो समयमा? हजुर बसिराख्नु भएको छ, सन्चै हुनुहुन्छ नि? सन्चै हुनुहुन्छ नि तपाईँ? हजुर म पनि एकदमै ठिकै छ, सन्चै आरामै छु भन्नुपर्छ। अनि सुनाउनुहोस् आजको दिन कसरी बिताउँदै हुनुहुन्छ? हजुर घर आइसी काम गर्दै आजको दिन बिताउँदै हुनुहुन्छ है? ओके, अनि आज कुन गीत रोज्न चाहनुहुन्छ नि? हजुर ए झाँक्री भा दुधको दुध पानीको पानी छुट्याइदेऊ भन्नुभयो। गीतको बोल नै यही हो र? ओके ल हुन्छ, हामी गीत राख्नेछौ। गीत मार्फत को कसलाई सम्झिन चाहनुहुन्छ? ओके भाइ भाइ साथी हुनुहुन्थ्यो, हामीलाई फोन गर्नुभएकोमा त्रिसनाजीलाई धेरै धेरै धन्यवाद छ। सो उहाँले पनि मिठो गीत रोज्नु भएको छ र यस्तै मिठो गीत रोज्न चाहनुहुन्छ भने 98 60 52 55 25 कल गर्दै आउँदै गर्नुहोला। र अहिलेको लागि भने यो मिठो गीत सुन्दै गर्नुहोस्।

एकदमै मिठो अनि रमाइलो गीत पछि फेरि पनि स्वागत गर्न चाहन्छु। यस्तै मिठो मिठा अनि रमाइलो गीतहरू तपाईँहरू पनि आफ्नो रोजाइमा पार्न चाहनुहुन्छ भने 9860552525 कार्यक्रममा कल गर्दै आउँदै गर्नुहोला। र यति बेला कोही साथी लाइनमा हुनुहुन्छ, म उहाँसँग कुराकानी गर्न चाहन्छु। हजुर नमस्कार। हजुर नमस्ते। हजुर नमस्ते, कहाँबाट बोल्दै हुनुहुन्छ तपाईँ? हजुर बतासे भुसलुङबाट कृष्णजी बोल्दै हुनुहुन्छ। हजुर कृष्णजी के गर्दै हुनुहुन्छ यति बेला? हजुर प्रोग्राम सुन्दै बसिराख्नु भएको छ अनि आरामै हुनुहुन्छ नि है? हजुर मलाई पनि एकदमै ठिकै छ, सन्चै आरामै छु भन्नुपर्छ। अनि आज कार्यक्रममा कल गर्नु भएको छ, कुन गीत रोजाइमा पार्न चाहनुहुन्छ नि आज? हजुर आउँछौ आउँदिन भन्ने बोलको गीत है? ओके ल हामी गीत राख्नेछौ। गीत मार्फत कसलाई सम्झिन चाहनुहुन्छ? ओके साथी हुनुहुन्थ्यो कृष्ण परियार हुनुहुन्थ्यो यति बेला हामीलाई फोन गर्नुभएको थियो यता बतासेबाट। सो उहाँले पनि उपसाईमा फोन गर्नुहुँदै कार्यक्रमबाट बाहिरिसक्नु भएको छ, धन्यवाद व्यक्त गर्न चाहन्छु उहाँलाई। एकदमै मिठो लोक दोहोरी गीत रोज्नु भएको छ। अहिलेको लागि पनि एकदमै मिठो रमाइलो यो गीत सुन्दै गर्नुहोला। गीतपछि फेरि पनि आउनेछौँ, तपाईँहरू पनि रमाइलो गर्दै गर्नुहोला है।

एकदमै मिठो गीतपछि फेरि पनि स्वागत गर्न चाहन्छु पालो तपाईँहरूको नै हो सुन्दै हुनुहुन्छ हेलम्बु एफएम 89.6 मेगाहर्ज कार्यक्रम टक टु हेलम्बु सुन्दै हुनुहुन्छ। यो प्रोग्राममा हामी तपाईँहरूको रोजाइमा रहेका मिठा अनि रमाइलो गीतहरू सुन्दै अनि सुनाउँदै आउँदै स्वर पनि रमाइलो गर्दैछौ र यसैको सन्दर्भमा यति बेला कोही साथी लाइनमा जोडिनु भएको छ, म उहाँसँग कुराकानी गर्न चाहन्छु। हजुर नमस्कार। हजुर नमस्कार, कहाँबाट को बोल्दै हुनुहुन्छ? हजुर काभ्रेबाट निरन मगर भन्नुभयो। हजुर निरनजी के गर्दै हुनुहुन्छ यति बेलाको समयमा? हजुर पानी परिरहेको मौसममा प्रोग्राम सुन्दै बसिराख्नु भएको छ है। हजुर हजुर अनि आर्मी हुनुहुन्छ होला नि तपाईँ? ओके ल ठिकै छ, अनि सुनाउनुहोस् अब आज यो मौसम पनि खराबै छ, पानी पर्ला जस्तो अथवा परि पनि रहेको छ, यो बाँकी दिन कसरी बिताउने योजना बनाउनु भएको छ? बाँकी दिनलाई कसरी बिताउने योजना गर्नु भएको छ आज? ओके अनि आज कुन गीत रोज्न चाहनुहुन्छ तपाईँ? हजुर रामजी खानको आवाजमा रहेको गीतको बोल एकचोटि बताइदिनुहोस् त। हजुर आज बादल लाएको छ रे भन्नुभयो। ओके हुन्छ हामी गीत राख्नेछौ, सो गीत मार्फत को कसैलाई सम्झिन चाहनुहुन्छ? हजुर हजुर ओके साथी हुनुहुन्थ्यो निरन मगर हुनुहुन्थ्यो, सो उहाँले रामजी खानको आवाजमा रहेको आज बादल लाग्दैछ अरे भन्ने बोलको गीत रोज्नु भएको छ है, र हामी गीत राख्नेछौ। र यति बेला कमेन्ट गर्नु भएको छ, नमस्कार हजुर म प्रोग्राम सुन्दैछु तेह्रथुमबाट भन्नुभएको छ सोनाजीले कमेन्ट गर्नु भएको छ, साथीहरू धेरैजनालाई सम्झिनु भएको छ उहाँले। अप्सरा खड्का सबिना सुनिता स्वस्थानी अप्सरा अनि अन्जिता मल्ल सम्झना सुनवार राधिका कार्की मीना घरती मीना घिसिङ विनिता थामी लेखक बान्तुवा अनि युक्त प्रसाद दिया सबैजनालाई भन्नुभएको छ, धन्यवाद छ कमेन्टको लागि। अनि गुड आफ्टरनुन नेपाली नमस्ते नमस्कार हजुर म प्रोग्राम सुन्दैछु उदयपुर चौधरी नगरपालिका 8 रायचोकदेखि फेसबुक लाइभमा हेलम्बु एफएम सुन्दैछु है त भन्नुभएको छ। ठेक बहादुर पुमाजीले पनि यति मिठो कमेन्ट गर्नुभएको छ, उदयपुरबाट मिठो कमेन्टको लागि धन्यवाद छ ठेक बहादुरजी है। अनि हेलो हजुर गुड आफ्टरनुन नमस्ते सर के छ खबर भन्नुभएको छ, मेरो खबर एकदमै ठिकै छ तपाईँको पनि एकदमै ठिकै नै होला भन्ने मैले एकदमै आशा गरेँ, र यो मिठो कमेन्टको लागि धेरै धेरै धन्यवाद छ। र अहिलेको लागि भने हामी कार्यक्रमको बीचमा एकदमै मिठो अनि रमाइलो गीत राख्छौँ, गीतपछि आउनेछौँ तपाईँहरू भने हेलम्बु एफएम सुन्दै गर्नुहोला।

0: हजुर, एकदमै मिठो अनि रमाइलो गीतपछि फेरि पनि स्वागत गर्न चाहन्छु पालो तपाईँहरूको नै हो कार्यक्रममा कल गर्दै। गीत रोज्नको लागि तपाईँहरूले कार्यक्रममा कल गर्नुपर्ने हुन्छ र यति बेला भने कोही साथी लाइनमा जोडिनु भएको छ, म उहाँसँग कुराकानी गर्न चाहन्छु। हजुर नमस्ते, हेलो नमस्कार। हजुर साथी हुनुहुन्थ्यो, सो उहाँको कल भने यति बेला कटिसकेको छ, सो फेरि पनि कल लगाउँदै आउनु होला। कल उठेपछि भोलि चाहिँ अब बोल्ने प्रयास गर्नुहोला साथीहरू, कार्यक्रममा कल लागिन्छ, कल लागेपछि बोल्नु होला है, सुनेर चाहिँ नबस्नु होला है, त फेरि गीत रोज्ने पालो डाउन हुन सक्छ होइन। र त्यसको लागि नम्बर रहेको छ तपाईँहरूको लागि 98 60 52 55 25 मा। यति बेला कोही साथी लाइनमा हुनुहुन्छ, म उहाँसँग कुराकानी गर्न चाहन्छु। हजुर नमस्कार।
1: नमस्कार
0: हजुर, कहाँबाट को बोल्दै हुनुहुन्छ? हजुर बतासे भुसलुङबाट पूर्णजी बोल्दै हुनुहुन्छ है? हजुर पूर्णजी के गर्दै हुनुहुन्छ यति बेलाको समयमा? हजुर हजुर, गोडमिलको कामहरू अब बिस्तारै अगाडि बढ्ने वालामा छ है? हजुर ल ठिकै छ। अनि सुनाउनु आजको मौसमको अवस्था के छ तपाईँ हुने ठाउँतिर? हजुर भनेपछि पानी पर्ला पर्ला जस्तो मौसम छ है? ओके ल, अनि आज कार्यक्रममा जोडिनु भएको छ, कुन गीत रोजाइमा पार्न चाहनुहुन्छ? हजुर पानुसमा बत्ती बालेको है? ओके ल हुन्छ, हामी मिठो लोक भाग गीत राख्नेछौ, अनि यो गीत मार्फत कसलाई सम्झिन चाहनुहुन्छ तपाईँ?
1: यति राम्रो प्रोग्राम चलाउने हजुरलाई भन्न चाहन्छु।
0: हजुर हजुर,
1: अनि मेरो घर फ्यामिलीलाई भन्न चाहन्छु, साथीहरू त सबैजना अब सिकिसकेको अवस्था भइरहेको छ, अब सम्झिने चाहिँ के गर्नु नै, अब
0: ओके बाई बाई। साथी हुनुहुन्थ्यो, हामीलाई फोन गर्नु भएको थियो, सो उहाँलाई धेरै धेरै धन्यवाद व्यक्त गर्न चाहन्छु। र यसै गरी तपाईँहरू पनि कार्यक्रममा जोडिन सक्नुहुनेछ र अहिलेको लागि भने एकदमै मिठो अनि रमाइलो गीत हामी राख्छौ, गीतपछि आउनेछौ तपाईँहरू भने लम्बा एफएम सुन्दै गर्नुहोला।

हजुर, एकदमै मिठो अनि रमाइलो गीत पछि फेरि पनि स्वागत गर्न चाहन्छु। हामीले तपाईँहरूको रोजाइमा रहेका एकदमै मिठा मिठा अनि रमाइलो गीतहरू बजाउँदै आइरहेको नै छ र त्यसैको सन्दर्भमा तपाईँहरूले गीत रोज्न चाहनुहुन्छ भने 9860525525 कार्यक्रममा कल गर्न सक्नुहुनेछ। यो दिउँसोको समयमा धेरैजना श्रोता साथीहरूले यति बेला हेलम्बा एफएम सुन्दै हुनुहुन्छ र तपाईँहरूले गीत रोज्न चाहनुहुन्छ भने हाम्रो यस बसाइमा कार्यक्रममा कल गर्न सक्नुहुनेछ र तपाईँहरूको लागि चाहिँ हामीले नम्बरहरू एकदमै खुल्ला गरिएको छ 9860525525 र यति बेला भने कोही साथी लाइनमा जोडिनु भएको छ, म उहाँसँग कुराकानी गर्न चाहन्छु। हजुर नमस्ते। हजुर नमस्कार, कहाँबाट को बोल्दै हुनुहुन्छ? इर्खुबाट। शुभ नाम? सिमन तामाङ भन्नुभयो। हजुर सिमनजी, के गर्दै हुनुहुन्छ तपाईँ यति बेला? हजुर बसिराख्नु भएको छ अनि सन्चै हुनुहुन्छ नि? हजुर ल, अनि आज कुन गीत रोज्न चाहनुहुन्छ तपाईँ? हजुर कुन गीत सुन्न चाहनुहुन्छ तामाङ सेलोमा? गीतको बोल भन्न सक्नुहुनेछ तपाईँले? हजुर जुन भए पनि हुन्छ है। ओके हुन्छ, हामी गीत राख्नेछौँ अनि गीत मार्फतको कसलाई सम्झिन चाहनुहुन्छ नि? हजुर हजुर भन्दै छुटिन्छौँ है। ओके साथी हुनुहुन्थ्यो सिमन तामाङ हुनुहुन्थ्यो यति बेला इर्खुबाट, सो उहाँले पनि यो व्यवसायमा फोन गर्नुहुँदै कार्यक्रमबाट बाहिरिनु भएको छ, धन्यवाद छ। सो मिठो तामाङ सेलो गीत सुन्न चाहनु भएको छ, हामी एकदमै मिठो अनि रमाइलो तामाङ सेलो गीत बजाउँछौ। गीतपछि फेरि पनि आउनेछौ, तपाईँहरू पनि हेलम्बा एफएम सुन्दै गर्नुहोला।

हजुर, एकदम मिठो अनि रमाइलो गीत पछि फेरि पनि स्वागत गर्न चाहन्छु र पालो तपाईँहरूको नै हो कार्यक्रममा आउन सक्नुहुनेछ र यति बेला कोही साथी लाइनमा जोडिनु भएको छ, म उहाँलाई स्वागत गर्न चाहन्छु। हजुर नमस्ते। हेलो नमस्कार। हजुर नमस्कार, गुड आफ्टरनुन, कहाँबाट को बोल्दै हुनुहुन्छ? हजुर काभ्रेबाट मायाजी बोल्दै हुनुहुन्छ। हजुर मायाजी, अनि यो समयमा के गर्दै हुनुहुन्छ तपाईँ? हजुर बसै बसाई गर्दै हुनुहुन्छ। अनि आजको खबर के छ, मौसम कस्तो छ तपाईँ हुने ठाउँतिरको? हजुर पानी परिरहेको छ है तपाईँ हुने ठाउँतिर? हजुर, भनेपछि आज चाहिँ काभ्रेतिर पानीको बर्सात धेरै नै छ त्यसो भए? ओके ल, अनि आज कार्यक्रममा कल गर्नु भएको छ, कुन गीत रोजाइमा पार्न चाहनुहुन्छ? हजुर सञ्जीव घिसिङको आवाजमा रहेको मायालाई मान्जी भन्नुभयो। ओके ल, हामी गीत बजाउनेछौँ, अनि यस्तो गीत मार्फत कसलाई सम्झिन चाहनुहुन्छ नि? हजुर धन्यवाद। ओके बाई बाई साथी हुनुहुन्थ्यो, सो उहाँलाई धेरै धेरै धन्यवाद छ। मायाजी हुनुहुन्थ्यो, अन्तिम श्रोता हुनुहुन्थ्यो, र यति बेला हामी कमेन्ट तर्फ लाग्छौँ। कमेन्ट गर्नु भएको छ, हेलो दाई हजुरको खाजो भयो, म सिमथली दुईबाट प्रोग्राम सुन्दैछु है भन्नुभएको छ। वीर लामा हुनुहुन्छ, सो सिमथलीबाट प्रोग्राम सुन्दै हुनुहुन्छ, सो वीरजीलाई पनि धेरै धेरै धन्यवाद। अनि अरूको साथीले कमेन्ट गर्नु भएको छ, हेलो दादा हजुर नमस्कार, म पनि प्रोग्राम सुन्दैछु साइप्रसदेखि, र मिस गर्नुपर्दा मेरो घर फ्यामिली अनि हेलम्बा एफएम होल युनिट टिमको लागि सम्झिँदै छुटिन चाहन्छु, बाई बाई भन्नुभएको छ निर्मला तामाङजीलाई। धेरै धेरै धन्यवाद छ निर्मलाजी, सो यो मिठो कमेन्टको लागि। अनि अरूको साथीको कमेन्ट छ, प्रवासी भूमिबाट हजारौं लगायत मेरो नामसँग चिर परिचित सम्पूर्णमा मिठो माया एवं सम्बन्धहरू सम्झना, घर चाहिँ मेरो सुन्दर उपत्यका दाङको तुलसीपुर, हाल भारतको हिमाञ्चलबाट जोडिएको जानकारी गराउन चाहन्छु, र यस कार्यक्रम मार्फत मेरो घर परिवार र विशेष माया अनि सम्झना भन्दै उझेल पढ्छु भन्नुभएको छ। कर्णप्रिय केसी संगीत हुनुहुन्छ, सो कर्णजीलाई पनि धेरै धेरै धन्यवाद छ यति मिठो कमेन्टको लागि है, र आगामी दिनमा पनि यस्तै मिठो कमेन्टको अपेक्षा छ। र विकास तामाङजी हुनुहुन्छ, हाई भन्नुभएको छ, सो धन्यवाद छ तपाईँले पनि। अनि अरूको साथीको कमेन्ट छ, हेलो सर दर्शन नमस्कार, म धनकोटाबाट प्रोग्राम सुन्दैछु, सम्पूर्णमा मिठो सम्झना अनि शुभ दिनको कामना है भन्नुभएको छ। मुना राई हुनुहुन्छ, मुनाजीलाई पनि धेरै धेरै धन्यवाद व्यक्त गर्दछु। र अर्को साथीले कमेन्ट गर्नु भएको छ, हेलो हजुर शिवारो, इट्स मी प्याकुली गीता फ्रम इलामबाट, र सबैजनाको लागि छुटिन चाहन्छु, बाई बाई भन्नुभएको छ है। र गीता लिम्बुजीलाई पनि धेरै धेरै धन्यवाद छ। र अब भने हामी तपाईँहरूको फोन कल अनि कमेन्ट लिन सक्दैनौ साथीहरू, निर्धारित समय सकिएको छ। आज जति पनि साथीहरूले कार्यक्रममा कल गर्नुभयो, सम्पूर्ण श्रोता महानुभावहरूले धेरै धेरै धन्यवाद व्यक्त गर्न चाहन्छु यति मिठो मिठो कमेन्ट गर्नुभएकोमा। अनि कार्यक्रममा कल गर्नुहुने साथीहरूलाई पनि विशेष धन्यवाद छ, कल गर्नुभयो, कल लागेन र कल उठेन भनेर उदास मन भने कहिले पनि नबनाउनुहोला। यो मिठो कलको लागि पनि साथीहरूलाई धेरै धेरै धन्यवाद व्यक्त गर्दछु। र यति जेलसम्म तपाईँहरूले दिउँसोको समयमा हामीलाई घण्टक अवधिभर प्रोग्राम सुनेर साथ दिनुहुने सम्पूर्ण रेडियो प्रेमी आमा बाबु दाजुभाइ तथा दिदी बहिनीहरूलाई पनि धेरै धेरै धन्यवाद छ। आगामी दिनमा पनि यसरी नै प्रोग्राम सुन्दै साथ दिनुहोला, सपोर्ट गर्दै जानुहोला, यही कामना व्यक्त गर्दछु। प्राविधिक कक्षबाट साथ दिनुहुने प्राविधिक मित्र राघव तामाङलाई धन्यवाद दिँदै म आइसी

0: check. It's 2 p.m.
1: अहिले दिउँसोको 2 बजेको छ।

0: स्वस्थ जीवनको लागि सही निर्णय गरौं, धूम्रपान त्यागौं, जीवन बचाऊ।
1: धूम्रपानका असरहरू: फोक्सोको क्यान्सर, मुखको क्यान्सर तथा अन्य क्यान्सरको जोखिम बढ्दछ। मुटु रोग, उच्च रक्तचाप र स्ट्रोकको खतरा बढ्दछ। दम, खोकी तथा श्वास प्रश्वास सम्बन्धी समस्या हुन्छ। रोग प्रतिरोधात्मक क्षमता कमजोर हुन्छ। गर्भवती महिला र बालबालिकाको स्वास्थ्यमा नकारात्मक असर पर्छ। प्रत्यक्ष धूम्रपान अरूले गरेको धूम्रपानको धुवाले पनि परिवारका सदस्यलाई हानि पुर्याउँदछ।
0: धूम्रपानबाट बच्ने उपायहरू: धूम्रपान शुरू नै नगर्ने, धूम्रपान गर्ने साथीहरूको दबावबाट टाढा रहने, धूम्रपान छोड्ने निर्णय गरी परिवार र साथीहरूको सहयोग लिने, तनाव व्यवस्थापनका लागि व्यायाम, खेलकुद वा अन्य सकारात्मक गतिविधिमा सहभागी हुने, आवश्यक परे स्वास्थ्यकर्मी वा परामर्श सेवाको सहयोग लिने, घर, विद्यालय र सार्वजनिक स्थानलाई धूम्रपान मुक्त बनाउने, घर, विद्यालय र सार्वजनिक स्थानलाई धूम्रपान मुक्त बनाउने, धूम्रपान छोडौं, आफू पनि बाँचौं, अरूलाई पनि बचाऊ।
1: नेपाल सरकार, स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालय, राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा संचार केन्द्र।

0: एबा चौतारा बजार आउनु भएको छ। अघिदेखि तपाईँ यता उता गर्दै खोज्दै हुनुहुन्छ होइन? के को खोजीमा हुनुहुन्छ बा?
1: ल्याउनु नानी, छोराको बिहे पनि आइहाल्यो। बिहेको लागि आकर्षक भरपर्दो र विश्वासिलो गरगहनाको पसल कहाँ होला भनेर खोज्दैछौ नानी।
0: ल बा, पनि त्यसको लागि किन चिन्ता लिनुहुन्छ? हाम्रै चौताराको पुरानो बजारसँगै रहेको कृष्ण मन्दिर छेउमा पुरानो विश्वासिलो भरपर्दो बेठारत्न साक्य ज्यासल सुनचारी पसल छँदैछ नि।
2: प्रोप्राइटर वीरेन्द्र रत्न साख्य, 011-620-51 98-41-51-67-84 चौतारको पुरानो बजार कृष्ण मन्दिर सँगै।
3: बा,
4: हजुर बुहारी,
3: ग्रिल मेसिन, फर्निचरका मेसिन, ट्र्याक्टरका पार्ट्सहरू चाहिएको थियो, लिन पठाउनु भएको छ, कहाँ जाने होला?
4: ए बुहारी, त्यसको लागि पिर लिनै पर्दैन नि। सिन्धुपाल्चोकको चौतारामा घले इन्टरप्राइज छँदैछ नि। ट्र्याक्टर र जेनेरेटर मर्मतका लागि होम सर्भिसको सुविधा, रुख काट्ने मेसिन, चेन अथवा चेनको पार्ट पूर्जा फेर्ने एउटै मात्र पसल, त्यही घले इन्टरप्राइज त हो नि। हजुर, हामी कहाँ ग्रिल मेसिन, फर्निचर मेसिन, ट्र्याक्टर पावर टिलर का पार्ट्सहरू सुपथ मूल्यमा पाइन्छ। विद्युतीय उपकरण चाहिएमा वा स्तरीय हाउस वायरिङ वा प्लम्बिङ सेवा चाहिएमा हामीलाई सम्झनुहोस्। घले इन्टरप्राइजेस, सिन्धुपाल्चोक चौतारा, जिल्ला हुला कार्यालयको ठिक अगाडि। प्रोप्राइटर नारायण घले, मोबाइल 98-493-40-667 र 98-188-77-908। मेसिनरी सामानको समस्याको एकमात्र विकल्प घले
5: इंटरप्राइजेस। सुर में गाना सीखिए पाधानीसा ऐप के साथ। AI पावर्ड पर्सनल म्यूजिक टीचर फ्रॉम सारेगामा।

0: सेवा बुक स्टोर चौतारा 5 सिन्धुपाल्चोक
1: हाम्रा सेवाहरू
0: स्टेशनरीका सम्पूर्ण सामानहरू
1: फोटोकपी प्रिन्ट
0: कलर प्रिन्ट
1: पीवीसी आईडी कार्ड
0: सबै प्रकारका खेलकुद सामग्रीहरू
1: सबै तहको तथा विभिन्न पुस्तकहरू
0: सबै प्रकारका कम्प्युटर सम्बन्धी कामहरू
1: ट्रफी
0: मायाको चिनो
1: मेडल
0: फ्रेम
1: जर्सी सेटहरू तथा प्रिन्ट
0: सब्लिमेसन प्रिन्ट
1: जर्सी प्रिन्ट
0: कस्टमाइज कप प्रिन्ट
1: मेटल फोटो प्रिन्ट
0: प्रोप्राइटर
1: प्रकाश श्रेष्ठ
0: सेवा स्टेशनरी एन्ड सप्लायर्स
1: कन्ट्याक्ट नम्बर 9841924274
2: Wait just a minute. We will return back.
0: हाम्रो प्रशिक्षण तपाईँको सुरक्षित भविष्य शीर्षक आत्मनिर्भर बनाऊ
3: भर पर्दो विश्वासिलो र व्यावसायिक ड्राइभिङ तालिमका लागि सुमन ड्राइभिङ सेन्टर चौतारा समूहमा आउनेहरूको लागि विशेष छुटको व्यवस्था रहेको छ सिप सिक्ने इच्छा र चाहना तपाईँको दक्ष चालक उत्पादनको दायित्व हाम्रो
0: ट्रायल सेन्टरको मापदण्ड अनुरूप दक्ष र अनुभवी प्रशिक्षकहरूद्वारा कार मोटरसाइकल चलाउन सिकाइने सिन्धुपाल्चोकको एकमात्र ड्राइभिङ सेन्टर प्रोप्राइटर सुमन भुजेल ठ्याक्कै डिभिजन सिंचाई कार्यालय चौतारासँगै सम्पर्क नम्बर 9842404054
4: को होटल एन्ड रेस्टुरेन्ट प्राइभेट लिमिटेड चौतारा सागरचु गढी नगरपालिका 5 सिन्धुपाल्चोक Our services, deluxe room with AC, hot and cold water, LED TV, seminar hall, restaurant and bar, free Wi-Fi, parking area, family and joyful environment. Customer satisfaction is our conjugate. New Aruniko Hotel and Restaurant Private Limited. Sautara Sangha Chaguri Nagarpalika 5, Singapore Soap. Email hotelaruniko@gmail.com. Contact 011-620-326-960-982293. New Aruniko Hotel and Restaurant Private Limited, Chautara Sangha Chaguri Nagarpalika 5, Singapore Soap.
5: ओइनी के पार ओ मित्र ये दुम्सले हल गोरु चाहिँ हल बाँधेर कतासम्मको यात्रा हो मित्र
6: मित्र छ्यास्तो लाएर बनेपातिर जाउँ भनेर हिँडेको हामी त
7: ए आमा हो साङ्लो बरु बनेपा नै पुग्नु पर्ने विशेष काम चाहिँ के छ नि
6: अब किन हुनु नि मेरो भाइ टाइम मात्र लगाएर भएन नि अब सुट प्यान्ट सिलाउन बनेपातिर चाहिँ लागेँ है म
5: राम राम राम राम राम अब भो त यति कामको लागि यदुमसँगले बनेपा नै जानुपर्छ त हाम्रै बजार चौतारामा राजेश टेलरिङ एन्ड सटिङ सुटिङ सेन्टर खुलिसक्यो नि
6: अघि नै भन्नु पर्दैन त मेरो भाइ के कस्तो सुविधा छ भनिहालौँ त
8: हजुर यहाँ बिहे छेवर सरकारी गैर सरकारी कर्मचारीको ड्रेस कलेज र विद्यार्थीहरूको ड्रेस दौरा सुरुवाल रेडिमेड कपडा पाउनका साथै राम्रो आकर्षक सिलाई पनि गरिन्छ तीन जनाको ग्रुप बनाएर ड्रेस किन्न र सिलाउन आएमा विशेष छुटमा सिलाइन्छ र अर्जेन्ट लुगा छ भने 24 घण्टामा सिलाई पनि गरिन्छ
3: स्थान राजेश टेलरिङ एन्ड सर्टिङ सुटिङ सेन्टर चौतारा बजार कुबिन्डी चोकको अगाडि लाली गुराँस फोटो स्टुडियो घर भएको ठ्याक्कै मुनि
8: प्रोप्राइटर राजेश परियार सम्पर्क नम्बर
9: 9849-2327
10: This is your radio. This is LMFM 89.6 MHz. 89.

0: नमस्कार, हेलम्बु एफएमबाट प्रसारण भइरहेको दिउँसो 3 बजेको हेलम्बु खबरमा स्वागत छ। म अन्जु। शुरूमा हेलम्बु खबरका मुख्य शीर्षकहरू। राजविराज र बोधे बस साइनमा निषेधाज्ञा हटाइयो, सद्भाव कायम राख्न प्रशासनको आग्रह। शिक्षा ऐन जारी हुन नसकेको भन्दै नेपाल शिक्षक महासंघ राष्ट्रिय समितिले फेरि आन्दोलन गर्ने तयारी। नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य वृद्धि। रूसी मिसाइल आक्रमणमा किएवमा 9 जनाको मृत्यु, 28 घाइते। र हिरोज अन्तर्राष्ट्रिय तेकान्दोमा नेपाललाई 4 पदक। हेलम्बु खबरको शुरूमा स्थानीय खबर। सिन्धुलीको फिक्कल गाउँपालिका 2 नवलपुरबाट नजिक मध्य पहाड़ी लोकमार्गमा आज बिहान सुनकोशी नदीमा खसेको कारमा सवार यात्रुहरूको पहिचान खुलेको छ। सिन्धुली प्रहरीका अनुसार आज बिहान करिब 11:45 जाँदा काठमाण्डुबाट ओखल ढुंगातर्फ जाँदै गरेको बा प्र 08001 044 नम्बरको यात्रुवाहक बसले विपरीत दिशाबाट खोटाङबाट खुर्कोटतर्फ आउँदै गरेको सड़क विभाग यान्त्रिक कार्यालय मूलकोट मध्य पहाड़ी लोकमार्ग अन्तर्गत प्रयोग हुने कारलाई ठक्कर दिएको थियो। ठक्करपछि कार करिब 50 फिट तल सुनकोशी नदीमा खसेको प्रहरीले जनाएको छ। दुर्घटनामा कार चालक सिन्धुपाल्चोक निवासी करिब 39 वर्षीय दिलकुमार लामा, स्काभेटर चालक सिन्धुलीको गोलन्जोर गाउँपालिका 1 निवासी करिब 27-28 वर्षीय गणेश थापा तथा नाम र बतन नखुलेको अन्य 2 जना बेपत्ता भएका छन्। प्रहरीका अनुसार दुर्घटनाग्रस्त कार सड़क विभाग यान्त्रिक कार्यालय मूलकोट र मध्य पहाड़ी लोकमार्गसँग सम्बन्धित रहेको जनाएको छ। यसअघि प्राप्त जानकारी अनुसार कारसँग सम्बन्धित चालक तिल कुमार लामा मध्य पहाड़ी लोकमार्ग निर्माण आयोजनासँग आबद्ध कन्ट्रेक्टर रहेको बताइएको थियो। प्रहरीले घटनाको थप अनुसन्धान गरिरहेको छ। दुर्घटनापछि बसका चालक फिक्कल गाउँपालिका सन निवासी 26 वर्षीय हेमबहादुर तामाङलाई नियन्त्रणमा लिई बससहित खाङसाङ प्रहरी चौकीमा राखिएको सिन्धुली प्रहरीले जनाएको छ। प्रहरी सशस्त्र प्रहरी तथा अन्य उद्धार टोली घटनास्थलमा परिचालित भई सुनकोशी नदीमा बेपत्ता कार र 4 जनाको खोजी तथा उद्धार कार्यलाई तीव्र बनाइएको प्राप्त समाचारमा जनाएको छ। हेलम्बु खबरमा अब राष्ट्रिय खबर। जिल्ला प्रशासन कार्यालय सप्तरीले राजविराज र बोधे बसाइन नगरपालिका क्षेत्रमा जारी गरेको निषेधाज्ञा आज बिहान 10 बजेदेखि पूर्ण रूपमा हटाइएको छ। सप्तरीका प्रमुख जिल्ला अधिकारी श्याम कृष्ण थापाका अनुसार सुनसरीको देवागंज गाउँपालिका 3 कप्तानगंजमा भएको घटनापछि 2 समुदायबीच उत्पन्न तनावलाई ध्यानमा राख्दै जिल्लामा केही क्षेत्रमा कर्फ्यू तथा निषेधाज्ञा लागू गरिएको थियो। यसबीच हिजो जिल्ला प्रशासनको समन्वयमा राजविराज सहित जिल्लाका विभिन्न स्थानमा शान्ति तथा सद्भाव र्याली आयोजना गरिएको थियो। र्यालीमा विभिन्न समुदायका प्रतिनिधि, राजनीतिक दल, नागरिक समाज तथा सर्वसाधारणको उल्लेख्य सहभागिता रहेको प्रशासनले जनाएको छ। जिल्ला प्रशासनले सबै नागरिकलाई आपसी सद्भाव, धार्मिक सहिष्णुता र सामाजिक एकता कायम राख्न आग्रह समेत गरेको छ। भूमि व्यवस्था सहकारी संघीय मामिला तथा समन्वय प्रशासन मन्त्रालयले स्थानीय तहलाई बजेट विनियोजन र कार्यान्वयनमा वित्तीय अनुशासन कायम गर्न निर्देशन दिएको छ। मन्त्रालयले स्थानीय सरकार सञ्चालन ऐन 2074 निर्धारण गरेको प्राथमिकता क्षेत्रमै बजेटले केन्द्रित गर्न तथा कानून विपरीत प्राथमिकता बाहिरका संस्था वा गतिविधिबाट बजेट विनियोजन नगर्न आग्रह गरेको हो। मन्त्रालयका अनुसार ऐनको दफा 24 उपदफा 3 गाउँपालिका र नगरपालिकाले आयोजना तर्जुमा गर्दा आर्थिक विकास, गरीबी निवारण, उत्पादनमूलक तथा छिटो प्रतिफल दिने योजना लगायत 10 प्राथमिकता क्षेत्रलाई आधार बनाउनु पर्ने व्यवस्था गरेको छ। पटक पटक आन्दोलन गरी सरकारसँग सहमति गरे पनि विद्यालय शिक्षा ऐन जारी हुन नसकेको भन्दै नेपाल शिक्षक महासंघ राष्ट्रिय समितिले फेरि आन्दोलन गर्ने तयारी गरेको छ। विगतमा धेरै आन्दोलन गरे पनि शिक्षकहरूको हातमा परिणाम नआएको निष्कर्षमा पुगेको शिक्षक महासंघले छिटै आन्दोलन गर्ने गरी तयारी गरेको हो। नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य वृद्धि गरेको छ। आज राति 12:01 लागू हुने गरी पेट्रोल, डिजेल, मट्टीतेल र हवाई इन्धनमा मूल्य वृद्धि भएको निगमले जनाएको छ। निगमले पेट्रोल प्रति लिटर 3 रूपियाँ, डिजेल र मट्टीतेल 5 रूपियाँ वृद्धि गरेको छ। यस्तै हवाई इन्धन आन्तरिक तर्फ रू 20 र अन्तर्राष्ट्रिय तर्फ प्रति किलोमिटर अमेरिकी डलर 131 वृद्धि भएको हो। इन्डियन आयल कर्पोरेशनले 31 जुलाई 2026 पठाएको नयाँ खरिद मूल्य अनुसार पेट्रोलमा 20 रूपियाँ 19 पैसा, डिजेलमा 39 रूपियाँ 67 पैसा र हवाई इन्धनमा प्रति लिटर 19 रूपियाँ 6 पैसा बढ़ाएर आएको छ। जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले आगामी 3 दिन देशका प्रमुख नदी तथा सहायक नदीहरूमा बहाव बढ़ने अनुमान गरेको छ। विभागले जारी गरेको बाढ़ी पूर्वानुमान बुलेटिन अनुसार कोशी, नारायणी, बागमती, कर्णाली, महाकाली तथा अन्य नदीहरूमा जल सतह बढ़ने सम्भावना रहेको छ। विभागका अनुसार आज बिहानको मापन अनुसार कोशी, नारायणी, बागमती, कर्णाली, महाकाली र तीनका सहायक नदीहरू तथा कन्काई, कमला, बबई, पूर्वी र पश्चिम राप्ती नदीको बहाव सतर्कता तहभन्दा तल रहे पनि केही नदीमा बहाव बढ़ने क्रममा रहेको थियो। 3 दिनको पूर्वानुमान अनुसार कोशी जलधारका सप्तकोशी, तम्मोर, अरूण, दूधकोशी, तामाकोशी, सुनकोशी लगायतका नदीमा बहाव उल्लेख्य बढ़ने सम्भावना रहेको प्राप्त समाचारमा जनाएको छ। अब विदेशको खबर। युक्रेनको राजधानी किएवमा रूसले गरेको ब्यालिस्टिक मिसाइलमा आक्रमणमा परि कम्तीमा 9 जनाको मृत्यु भएको छ भने 28 जना घाइते भएका छन्। रूसी रक्षा मन्त्रालयले जारी गरेको विज्ञप्तीमा आफ्ना सशस्त्र बलले रातभर किएव स्थित ड्रोन तथा मिसाइल उत्पादन केन्द्र, सैन्य औद्योगिक प्रतिष्ठान र सैन्य रसद केन्द्रहरूलाई लक्षित गरी आक्रमण गरेको जनाएको छ। खेलकुदको खबर। नेपालका 4 जना खेलाड़ीले थाइल्याण्डमा भएको 9 औं हिरोज अन्तर्राष्ट्रिय तेकन्दो च्याम्पियनशीपमा 4 पदक जितेको छ। थाइल्याण्डको पाटाया सिटीमा सम्पन्न च्याम्पियनशीपमा 3 नेपाली खेलाड़ीले समान 2 रजत र काँस्य पदक जितेको नेपाली टोलीकी प्रशिक्षक मुना खवास मगरले जानकारी दिनुभयो। राकेश सापकोटा, आरूण श्रेष्ठले रजत तथा सिरिसा खनाल र केलासाङ दाहालले फरक विधामा सफलता पाउनु भएको छ। राकेशले 18 वर्ष माथि उमेर समूहको स्पीड किक विधामा रजत पदक जित्नु भएको हो भने उही समूह उमेर समूहमा नै स्पीड किङमा सिरिसले नेपाललाई काँस्य पदक दिलाउनु भएको हो। केलसाङले क्याओरोगी 12-14 वर्ष उमेर समूहमा सफलता पाउनु भएको छ। त्यसै गरी 47 केजी मुनिमा उहाँले काँस्य पदक जित्नु भएको हो। आनन्दले 9-10 वर्ष उमेर समूहको स्पीड किक विधामा नै उत्कृष्ट प्रदर्शन गर्दै पदक जित्नु भएको छ। हामी हेलम्बु खबरको अन्तिममा छौं। विदा हुनु पहिला हेलम्बु खबरका मुख्य मुख्य शीर्षकहरू। राजविराज र बोधे बस साइनमा निषेधाज्ञा हटाइयो। सद्भाव कायम राख्न प्रशासनको आग्रह। शिक्षा ऐन जारी हुन नसकेको भन्दै नेपाल शिक्षक महासंघ राष्ट्रिय समितिले फेरि आन्दोलन गर्ने तयारी। नेपाल ऐन निगमले पेट्रोलियम पदार्थको मूल्य वृद्धि। रूसी मिसाइल आक्रमणमा किएवमा 9 जनाको मृत्यु, 28 घाइते। र हिरोज अन्तर्राष्ट्रिय तेकन्दोमा नेपाललाई 4 पदक। दिउँसो 3 बजेको हेलम्बु खबर सकिएको छ। अर्को खबर लिएर साँझ 6 बजे उपस्थित हुनेछौ। यतिन्जेलसम्म प्रविधिमा साथ दिनुहुने मित्र राघव तामाङलाई धन्यवाद दिँदै मलाई पनि बिदा दिनुहोस्। हवस् त, नमस्कार।
1: शिशु तथा बालबालिकालाई अत्याधिक गर्मीबाट जोगाउन बालबालिकालाई दिउँसोको चर्को घामबाट टाढा राखौं। उनीहरूलाई हलुका र खुकुलो कपडा लगाइदियौ। गर्मीबाट बचाऊ।
0: नेपाल सरकार स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालय, राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा संचार केन्द्र।

0: स्वस्थ जीवनको लागि सही निर्णय गरौं, धूम्रपान त्यागौं, जीवन बचाऊ।
1: धूम्रपानका असरहरू: फोक्सोको क्यान्सर, मुखको क्यान्सर तथा अन्य क्यान्सरको जोखिम बढ्दछ। मुटु रोग, उच्च रक्तचाप र स्ट्रोकको खतरा बढ्दछ। दम, खोकी तथा श्वास प्रश्वास सम्बन्धी समस्या हुन्छ। रोग प्रतिरोधात्मक क्षमता कमजोर हुन्छ। गर्भवती महिला र बालबालिकाको स्वास्थ्यमा नकारात्मक असर पर्छ। प्रत्यक्ष धूम्रपान अरूले गरेको धूम्रपानको धुवाले पनि परिवारका सदस्यलाई हानि पुर्याउँदछ।
0: धूम्रपानबाट बच्ने उपायहरू: धूम्रपान सुरु नै नगर्ने, धूम्रपान गर्ने साथीहरूको दबावबाट टाढा रहने, धूम्रपान छोड्ने निर्णय गरी परिवार र साथीहरूको सहयोग लिने, तनाव व्यवस्थापनका लागि व्यायाम, खेलकुद वा अन्य सकारात्मक गतिविधिमा सहभागी हुने, आवश्यक परे स्वास्थ्यकर्मी वा परामर्श सेवाको सहयोग लिने, घर, विद्यालय र सार्वजनिक स्थानलाई धूम्रपान मुक्त बनाउने, घर, विद्यालय र सार्वजनिक स्थानलाई धूम्रपान मुक्त बनाउने, धूम्रपान छोडौ, आफू पनि बाँचौ, अरूलाई पनि बचाऊ।
1: नेपाल सरकार स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालय, राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा संचार केन्द्र।

0: बा
1: हजुर बुहारी,
0: ग्रिल मेसिन, फर्निचरका मेसिन, ट्र्याक्टरका पार्ट्सहरू चाहिएको थियो, लिन पठाउनु भएको छ, कहाँ जाने होला?
1: ए बुहारी, त्यसको लागि पिर लिनै पर्दैन नि। सिन्धुपाल्चोकको चौतारामा घले इन्टरप्राइज छँदैछ नि। ट्र्याक्टर र जेनेरेटर मर्मतका लागि होम सर्भिसको सुविधा, रुख काट्ने मेसिन, चेन अथवा चेनको पार्ट पुर्जा फेर्ने एउटै मात्र पसल, त्यही घले इन्टरप्राइज त हो नि।
2: हजुर, हामी कहाँ ग्रिल मेसिन, फर्निचर मेसिन, ट्र्याक्टर पावर टिलर का पार्ट्सहरू सुपथ मूल्यमा पाइन्छ। विद्युतीय उपकरण चाहिएमा वा स्तरीय हाउस वायरिङ वा प्लम्बिङ सेवा चाहिएमा हामीलाई सम्झनुहोस्। घले इन्टरप्राइजेस, सिन्धुपाल्चोक चौतारा, जिल्ला हुला कार्यालयको ठिक अगाडि। प्रोपाइटर नारायण घले। मोबाइल 98493406667 र 98187798। मेसिनरी सामानको समस्याको एकमात्र विकल्प घले इन्टरप्राइजेस।
3: तपाईँ अहिले हेलम्बु FM 89.6 मेगाहर्ज सुनिरहनु भएको छ।

0: नानीको त मैले यसो गेम कुरा सुन्छु नि के हो
1: त्यसको त मेरो विचारै मिल्दैन, त्यो अर्कै पार्टीको म अर्कै पार्टीको त्यसलाई कसरी सम्झि भन्ने मैले, त्यसले हामीलाई भोटै दिन्न, मैले त मेरै पार्टीको मान्छेसँग छोरीको बिहा गरिदिइसकेँ, त्यही भएर आज बराई कार्यक्रम राखेँ।
0: ए ठिकै छ सुभाइलाई।

0: wait just a minute. We will return back.
1: उहिले के पारो ए मित्र, यो रुमसँगले अल्गोरु चाहिँ हल बाँधेर कतासम्मको यात्रा हो मित्र?
2: मित्र सासो लाएर बनेपातिर जाउँ भनेर हिँडेको हामी त।
3: ए आमा हो साङ्लो बरु, बनेपा नै पुग्नु पर्ने विशेष काम चाहिँ के छ नि?
2: किन हुनु नि मेरो भाइ, टाइम मात्र लगाएर भएन नि, अब सुट प्यान्ट सिलाउन बनेपातिर चाहिँ लागे है म।
1: राम राम राम राम राम, अब भो त यति कामको लागि यदुमसँगले बनेपा नै जानु पर्छ त। हाम्रै बजार चौतारामा राजेश टेलरिङ एन्ड सर्टिङ सुटिङ सेन्टर खुलिसक्यो नि।
2: अघि नै भन्नु पर्दैन त मेरो भाइ, के कस्तो सुविधा छ भनिहालौँ त।
4: हजुर, यहाँ बिहे छेवर सरकारी गैर सरकारी कर्मचारीको ड्रेस, कलेज र विद्यार्थीहरूको ड्रेस, दौरा सुरुवाल, रेडिमेड कपडा पाउनुका साथै राम्रो आकर्षक सिलाई पनि गरिन्छ। तीन जनाको ग्रुप बनाएर ड्रेस किन्न र सिलाउन आएमा विशेष छुटमा सिलाइन्छ र अर्जेन्ट लुगा छ भने 24 घण्टामा सिलाई पनि गरिन्छ।
5: स्थान राजेश टेलरिङ एन्ड सर्टिङ सुटिङ सेन्टर, चौतारा बजार कुबिन्डे चोकको अगाडि लाली गुराँस फोटो स्टुडियो घर भएको ठ्याक्कै मुनि।
4: प्रोप्राइटर राजेश परियार, सम्पर्क नम्बर
6: 98 49 13 27।
7: आजको डिजिटल युगमा सूचना तपाईँको औंलामा हुन्छ, तर ती सूचना मिथ्या पनि हुन सक्छन्। तपाईँले हेरेको, पढेको र सुनेको सूचना सही हो भनेर कसरी थाहा पाउने?
8: मिथ्या सूचना र सही सूचना छुट्याउने केही तरिका यस्ता हुन सक्छन्। सूचनाको स्रोत जाँच्ने।
7: विश्वसनीय समाचार संस्थाले सही सूचना दिन्छन्। विश्वसनीय समाचार संस्था हो भनेर थाहा पाउने वेबसाइटको ठेगाना जाँच्नुहोस् र त्यसमा दर्ता वा अभिलेखीकरण भएको निकाय खोज्नुहोस्।
8: सूचनाको क्रस चेक गर्नुहोस्। सूचनाको एउटै स्रोतको भर नपर्नुहोस्। यदि सनसनीपूर्ण सूचना छ भने अन्य स्रोतहरूमा पनि त्यही सूचना छ कि छैन जाँच्नुहोस् र सूचनाको विश्वसनीयता यकिन गर्नुहोस्।
7: समाचार लेख्नेको विश्वसनीयता जाँच गरौं। विषयगत ज्ञान भएका अनुभवी पत्रकारले लेखेका समाचार अधिकांश विश्वसनीय नै हुन्छन्।
8: सूचना पुष्टि गर्ने अन्य स्रोतको पनि परीक्षण गरौं। आधिकारिक सूचनामा विश्वस्त स्रोतबाट आधारित तथ्य हुन्छन् जसलाई प्रमाणित गर्न सकिन्छ।
7: याद राख्नुहोस्, सही सूचनाले तपाईँलाई सबल बनाउँछ, तर मिथ्या वा भ्रामक सूचना फैलाउने र ग्रहण गर्ने दुवै समस्यामा पर्न सक्छन्।
8: त्यसैले अब हरेक पटक कुनै समाचार देखेपछि त्यसलाई शेयर गर्नु पहिले एक पटक आफै समाचारको परीक्षण गरी समाचार प्रति विश्वस्त हुनुहोस्।
7: सही निर्णय गर्न सही सूचना चाहिन्छ। सही सूचना प्राप्त गर्न मिथ्या सूचना चिन्नु जरूरी हुन्छ।
8: आउनुहोस्, सत्य र सही सूचनाको डिजिटल संसार बनाऊ। सुसूचित हुनुहोस्, चनाखो रहनुहोस्।
7: मिथ्या वा भ्रामक समाचारको भ्रमबाट भ्रमित नबनाऊ, सत्य समाचारको खोजी गरौं।
9: बागमती प्रदेश सरकार, आन्तरिक मामिला तथा कानून मन्त्रालय, संचार रजिस्ट्रारको कार्यालय।
10: सेवा बुक स्टोर, चौतारा 5 सिन्धुपाल्चोक।
11: हाम्रा सेवाहरू:
12: स्टेशनरीका सम्पूर्ण सामानहरू,
11: फोटोकपी प्रिन्ट,
12: कलर प्रिन्ट,
11: पीवीसी आईडी कार्ड,
12: सबै प्रकारका खेलकुद सामग्रीहरू,
11: सबै तहको तथा विभिन्न पुस्तकहरू,
12: सबै प्रकारका कम्प्युटर सम्बन्धी कामहरू,
11: ट्रफी,
12: मायाको चिनो,
11: मेडल,
12: फ्रेम,
11: जर्सी सेटहरू तथा प्रिन्ट,
12: सब्लिमेसन प्रिन्ट,
11: जर्सी प्रिन्ट,
12: कस्टमाइज कप प्रिन्ट,
11: मेटल फोटो प्रिन्ट,
12: प्रोप्राइटर
11: प्रकाश श्रेष्ठ,
12: सेवा स्टेशनरी एन्ड सप्लायर्स।
11: कन्ट्याक्ट नम्बर 9841924274।
13: अरुणीको होटल एन्ड रेस्टुरेन्ट प्राइभेट लिमिटेड, रेस्टुरेन्ट प्राइभेट लिमिटेड, चौतारा सागर छु गढी नगरपालिका 5 सिन्धुपाल्चोक। Our services: deluxe room with AC, hot and cold water, LED TV, seminar hall, restaurant and bar, free Wi-Fi, parking area, familiar and joyful environment. customer satisfaction is our conjugate. New Araniko Hotel and Restaurant Private Limited. Chautara Sangasuguri Nagarpalika 5 Sindhupalchok. Email hotelaraniko@gmail.com. Contact 011-620-326-9860-982293. New Araniko Hotel and Restaurant Private Limited. Chautara Sangasuguri Nagarpalika 5 Sindhupalchok.
6: यति बेला तपाईँ सुन्दै हुनुहुन्छ फिल्म बयाथ्याम 89.6 मेगाहर्ज।

0: निर्मली, ए निर्मली,
1: हजुर,
0: भोलि घट्टा जाने होइन त?
1: जाने हो नि,
0: मेरो पनि चिठीहरू पुर्याउनु जानु, सके जाउँ है?
1: हुन्छ
0: ल, अहिले गएँ ल।

Thank you.

0: Elimbu FM 89.6 MHz.
1: कार्यक्रम प्रतिभाको डबली

नमस्ते नमस्ते नमस्कार अनि गुड आफ्टरनून अनि हार्दिक स्वागत गर्न चाहन्छु कार्यक्रम प्रतिभाको डबली लिएर यति बेला तपाईँहरूको माझमा सदाझै उपस्थित भइसकेकी छु म कार्यक्रम प्रस्तुत अन्जु अनि प्राविधिक क्षेत्रमा रहेर यति बेला मेरो आवाजलाई तपाईँको रेडियो सेट मोबाइल सेट अनलाइन वेबसाइटसम्म पुर्याउन विभिन्न माध्यमसम्म पुर्याउनका लागि प्राविधिक कक्षमा रहेर मलाई साथ दिँदै हुनुहुन्छ मित्र हुनुहुन्छ आइसिङ तामाङ हुनुहुन्छ। आज पनि हामी यो अपराह्नको समयमा तपाईँहरूको माझमा आइसकेका छौ काली ओराली भन्जाङ्गनी चौतारी गाउँ बस्ती शहर कुना कन्दरा जतासुकै यति बेला तपाईँको रेडियो सेटमा अनलाइन वेबसाइटमा हाम्रो पात्र एप्समा सामाजिक सञ्जाल फेसबुकमा हामी गुन्जिसकेका छौं। अपराह्नको यो समय छ अनि तपाईँहरूले खाजा नास्ता लिनुभयो त पक्कै लिनुभयो होला, लिनु भएको छैन भने समयमै लिनु होला है साथीहरू पनि भनेर भन्न चाहन्छु। त्यसै गरेर यो अपराह्नको समय छ, कामधन्दातिर मस्त व्यस्तै हुनुहुन्छ होला होइन, लगभग अब रोपाईहरू त सकिन लागिसक्यो होला होइन, त्यसै गरी अब मकैहरू भाँच्नेदेखि लिएर विभिन्न ठाउँमा विभिन्न कामहरू चलिरहेको होला। आफ्नो स्वास्थ्यको ख्याल गर्दै कामधन्दा गर्नुहोला अनि साथमा चाहिँ हामीलाई पनि माया गरेर सुनेर साथ दिनुहुनेछ भन्ने मैले एकदमै आशा र अपेक्षा लिएकी छु। त्यसै गरेर साताको छ दिन चाहिँ तपाईँहरूले हामीलाई सुन्न सक्नुहुनेछ, सुन्दै आइराख्नु भइरहेको छ। शनिबार बाहेकका दिनहरूमा चाहिँ हामी तपाईँहरूको माझमा आउने गर्दछौं। एकदमै अपराह्नको चार बजेदेखि पाँच बजेसम्म एक घण्टा अवधिभर हामी तपाईँहरूको बीचमा रहेर फलाकुसारी गर्छौं। यो एक घण्टाको समय चाहिँ हामी तपाईँहरूको फोन कलहरू लिन्छौं, तपाईँहरूसँग मिठा मिठा कुराकानीहरू गर्छौं। विशेष त कार्यक्रम प्रतिभाको ढवली भएको कारणले चाहिँ तपाईँहरूले नै राख्नुहुने विविध प्रतिभाहरू नै हामी सुन्ने गर्छौं, लिने गर्छौं है। त्यसै गरेर तपाईँहरू पनि धेरै पारखी प्रतिभा पारखी मित्रहरू हुनुहुन्छ, धेरै साथीहरूले होइन विभिन्न खालका प्रतिभाहरू जस्तै आवाजद्वारा राख्न मिल्ने कति प्रतिभाहरू भएका प्रतिभावान साथीहरू हुनुहुन्छ होइन, त्यसै गरेर विभिन्न प्रतिभावान साथीहरू हुनुहुन्छ। तर यस कार्यक्रममा चाहिँ तपाईँले फोन गरेर आवाजद्वारा राख्न मिल्ने प्रतिभाहरू मात्रै सुनाउन सक्नुहुनेछ हामीलाई होइन। त्यसको लागि एकदमै तपाईँ नयाँ साथीहरू पनि जोडिन सक्नुहुनेछ, पुराना साथीहरू पनि जोडिन सक्नुहुनेछ, जुनसुकै उमेर वर्गका साथीहरू पनि कार्यक्रमलाई चाहिँ माया गरेर फोन गरेर प्रतिभाहरू राख्नका लागि आउन सक्नुहुनेछ। यहाँहरूका लागि हामीले एकदमै नम्बर खुला गरेका छौं, तपाईँहरूलाई एकदमै कण्ठ भएकै नम्बर 97 48 26 65 89 80 है, 97 48 26 65 89 80 तपाईँहरूलाई चाहिँ एकदमै कण्ठै भएको नम्बर एकदमै हामीले छोडेका छौं। आफूभित्र भएका विविध प्रतिभाहरू राख्नका लागि तपाईँहरू जोडिन सक्नुहुनेछ। त्यसै गरेर सामाजिक सञ्जाल फेसबुक मार्फत जोडिएर जति पनि साथीहरूले हामीलाई सुन्दै हुनुहुन्छ, हेर्दै हुनुहुन्छ, कहाँ कहाँदेखि सुन्दै हेर्दै हुनुहुन्छ कमेन्ट बक्समा कमेन्ट गर्नुहोला साथीहरू। अनि कार्यक्रम प्रतिभाको डबली भएको कारणले यदि तपाईँहरूले होइन मुक्तकहरू गजलहरू कविताहरू चुटकिलाहरू पनि लेखेर तपाईँले कमेन्ट बक्समा छोड्न सक्नुहुनेछ, तपाईँका कमेन्टहरूलाई पनि मैले अनियर गर्नेछु है साथीहरू भनेर पनि यहाँलाई चाहिँ अवगत गर्न चाहन्छु। त्यसै गरेर 97 48 26 65 89 80 यहाँहरूका लागि हामीले नम्बर खुला गरेका छौं, सो माध्यम हुँदै कार्यक्रममा जोडिँदै गर्नुहोला। कार्यक्रमको शुरूआती ढोका उगार्छौं एकदमै मिठो सांगीतिक कोसेलीद्वारा, सांगीतिक कोसेलीपछि पुनः उपस्थित हुनेछौ, तपाईँ भने कार्यक्रम सुन्दै गर्नुहोला।

हजुर, यहाँहरूको माझमा हामीले राख्यौं एकदमै मिठो यो सांगीतिक कोसेली। सांगीतिक कोसेलीपछि फेरि पनि कार्यक्रममा सहभागिता जनाइसकेका छौं, उपस्थित भइसकेका छौं। अब भने हामी तपाईँहरूकै फोन कलहरू लिनेछौं कार्यक्रमको व्यवसायमा। फोन डायल गरेर आउन सक्नुहुनेछ है साथीहरू, एकदमै नम्बर खुला छ 97 48 26 65 79 छ अनि 20 चाहिँ नहान्नु होला है साथीहरू, 26 हान्नु होला 97 48 26 65 79। सो माध्यम हुँदै तपाईँ कार्यक्रम प्रतिभाको डबलीमा प्रतिभाहरू राख्नका लागि आउन सक्नुहुनेछ। त्यसै गरेर हामीलाई सामाजिक सञ्जाल फेसबुक मार्फत तपाईँले जोडिएर सुन्दै हुनुहुन्छ, हेर्दै हुनुहुन्छ भने पनि तपाईँले पनि कार्यक्रममा चाहिँ फोन लगाउन सक्नुहुनेछ। एकदमै फोन लाग्छ है साथीहरू, होइन, एकदमै छिटो भन्दा छिटो फोन ट्राई गर्नु होला, एकदमै फोन लाग्नेछ, लागेन भनेर निराश नहुनुहोस्, फोन लाग्छ। एकचोटि प्रयास गर्दा अनि दुईचोटि प्रयास गर्दा लागेन भनेर निराश नहुनुहोस्, हामी तपाईँहरूकै एकदमै फोन कलको प्रतीक्षामा छौं, होइन। नयाँ साथीहरू पनि जोडिन सक्नुहुनेछ, कहाँ कहाँदेखि हामीलाई सुन्दै हुनुहुन्छ, यो प्रहरमा के गर्दै हुनुहुन्छ, होइन, सो जानकारीहरू पनि दिन सक्नुहुनेछ। बरसातको समय छ, विविध काम धन्दातिरै हुनुहुन्छ होला, आफ्नो स्वास्थ्यको पनि ख्याल गर्नुहोला पनि भन्छु, होइन, अनि साथमा माया गरेर सुनेर पनि साथ दिनुहोला भनेर यहाँहरूलाई सो भन्न चाहन्छु। त्यसै गरेर तपाईँले हामीलाई चाहिँ दोलखा, रामेछाप, धादिङ, रसुवा, नुवाकोट, काभ्रे, काठमाडौँ, ललितपुर, भक्तपुर, मकवानपुर, सिन्धुली, सर्लाई लगायत यिनै विभिन्न स्थानीय जिल्लाहरूमा एकैसाथ सुनेर साथ दिन सक्नुहुनेछ। अनि त्यसै गरेर यदि अनलाइन वेबसाइटबाट तपाईँ हामीलाई सुन्न चाहनुहुन्छ भने पनि अनलाइन वेबसाइटको माध्यमद्वारा पनि तपाईँले विश्वभर रहेर हामीलाई सुनेर साथ दिन सक्नुहुनेछ। त्यसै गरेर यो पछिल्लो समय सामाजिक सञ्जाल फेसबुक मार्फत पनि जोडिएर हामीलाई तपाईँले प्रत्यक्ष सुन्न सक्नुहुनेछ, प्रत्यक्ष हेर्न सक्नुहुनेछ है साथीहरू। अनि कहाँ कहाँदेखि कार्यक्रमलाई सुन्दै हुनुहुन्छ, हेर्दै हुनुहुन्छ तपाईँहरूले, होइन, सो कमेन्ट बक्समा कमेन्ट पनि गर्न सक्नुहुनेछ, कमेन्ट छोड्न सक्नुहुनेछ, यहाँहरूको कमेन्टहरू पनि मैले सो एकदमै लिनेछु साथीहरू पनि भनेर भन्न चाहन्छु, होइन। सो एकदमै साथीहरूको फोन कल भन्दा नि मिस कल चाहिँ आइरहेको छ है, मिस कल चाहिँ नगर्नु होला साथीहरू, एकदमै माया गरेर फोनै गर्नुहोस्, बल्ल बल्ल कार्यक्रममा फोन लाग्छ अनि फेरि तपाईँले चाहिँ मिस कल गर्नुहुन्छ, मिस कल गरिसकेपछि, होइन, अलिकति गाह्रो हुन्छ, त्यसले गर्दाखेरि मिस कल भन्दा पनि फोन कलै गर्नुहोला पनि भनेर यहाँहरूलाई अवगत गर्छु, जानकारी गराउँछु। त्यसै गरी आफ्ना रचनाहरू छन्, लेखहरू छन् भने पनि तपाईँले लेखेर मलाई पठाउन सक्नुहुनेछ, तपाईँका रचनाहरूलाई पनि मैले एकदमै स्थान दिनेछु है साथीहरू पनि भन्छु। एकदमै म्यासेजमा पनि आफ्ना रचनाहरू छन् भने लेखेर छोड्नुहोला, पठाउनुहोला, जति पनि साथीहरूले कमेन्ट बक्समा पनि लेखेर छोड्न सक्नुहुनेछ, फोन डायल गरेर पनि तपाईँहरू प्रत्यक्ष रूपमा चाहिँ हामीलाई, होइन, तपाईँहरूले चाहिँ फोन डायल गरेर आउन सक्नुहुनेछ अनि प्रतिभाहरू सुनाउन सक्नुहुनेछ। त्यसै गरेर यति बेला मैले केही प्रतिभाहरू, केही गजलहरू पनि सावर गरेकी छु, सो एकदमै मिठो गजल प्राप्त भएको छ है प्रवीण भट्टराई प्रयासजी हुनुहुन्छ, सो केही दिनदेखि उहाँले लेख्नुभएका गजलहरू पनि मैले वाचन गर्दै आएकी छु, सो एकदमै मिठो गजल लेख्नुहुन्छ। त्यसै क्रममा मैले उहाँले नै लेख्नुभएको यो एकदमै मिठो गजल तपाईँहरूको माझमा प्रस्तुत गर्छु, सुनेर साथ दिनुहोला है त। एक दिन म पनि कसैको खास हुनेछु, एक दिन म पनि कसैको खास हुनेछु, उनी फूल भए म उनको सुवास हुनेछु, उनी फूल भए म उनको सुवास हुनेछु। ओठले नभने पनि आँखाले बुझ्नेछन्, ओठले नभने पनि आँखाले बुझ्नेछन्, उनी मुस्कुराउँदा म मधुर आवाज हुनेछु, एक दिन म पनि कसैको खास हुनेछु। चन्द्रमा झैं उज्यालो उनको मुहार हुनेछ, चन्द्रमा झै उज्यालो उनको मुहार हुनेछ, म रातको झुन्झै उनको आसपास हुनेछु, एक दिन म पनि कसैको खास हुनेछु। दूरीले कहिल्यै प्रेमलाई हराउन सक्दैन, दूरीले कहिल्यै प्रेमलाई हराउन सक्दैन, मुटुको गहिराईमा सधैँ उनको निवास हुनेछ, एक दिन म पनि कसैको खास हुनेछु। समयले हाम्रो कथा अवश्य लेख्नेछ, समयले हाम्रो कथा अवश्य लेख्नेछ, र शब्द शब्दमा उनको विश्वास हुनेछु, एक दिन म पनि कसैको खास हुनेछु। जन्मौ जन्म साथ दिने हाम्रो माया हुनेछ, जन्मौ जन्म साथ दिने हाम्रो माया हुनेछ, उनी मेरो धड्कन म उनको विश्वास हुनेछु, एक दिन म पनि कसैको खास हुनेछु।
उनी फूल भए म उनको सुवास हुनेछु, एक दिन म पनि कसैको खास हुनेछु, उनी फूल भए म उनको सुवास हुनेछु। हजुर, यहाँहरूको माझमा मैले यो एकदमै मिठो गजल प्रस्तुत गरे। प्रवीण भट्टराई प्रयासजीले लेख्नु भएको, एकदमै तपाईँहरूलाई पनि मन परे होला होइन। यसै गरी तपाईँहरू पनि आउन सक्नुहुनेछ, आफूभित्र भएका विभिन्न प्रतिभाहरू कार्यक्रमको व्यवसायमा तपाईँहरूले पनि प्रस्फोटन गर्न सक्नुहुनेछ है। साथीहरू नम्बर खुला छ 97 48 26 65 79 भन्दै कार्यक्रममा जोडिनु होला साथी भन्दै, यति बेला फेरि पनि हामी एकदमै मिठो गीत राख्छौ। गीतपछि पुनः उपस्थित हुनेछौ, कार्यक्रम सुन्दै गर्नुहोला।

कार्यक्रम प्रतिभाको डबली डबली हजुर कार्यक्रममा हामीले राख्यौं एकदमै मिठो अनि रमाइलो यो सांगीतिकको सेली गीतपछि पुनः स्वागत गर्न चाहन्छु. सुन्दै हुनुहुन्छ यति बेला तपाईँ हिलम्बा एफएम 89.6 मेगाहर्जको प्रस्तुति कार्यक्रम सुन्दै हुनुहुन्छ प्रतिभाको डबली. साथीहरूलाई चाहिँ मैले एकदमै नम्बर खुला गरेको छु है 97 48 26 65 89 सो माध्यमै चाहिँ तपाईँ आफूभित्र भएका प्रतिभाहरू राख्नका लागि आउन सक्नुहुनेछ भन्छु होइन. त्यसै गरेर यति बेला चाहिँ मलाई केही कमेन्टहरू पनि प्राप्त भएका छन्, कमेन्टहरू पनि लिन्छु होइन, अनि प्रतिभाहरू रचनाहरू पनि राख्छु यहाँहरूको माझमा. त्यसै गरेर यति बेला मैले कमेन्ट लिए भन्दै थिएँ होइन, सो लिँदैछु है, तपाईँहरू सुनेर साथ दिनुहोला. लेख्नु भएको छ साथी हुनुहुन्छ बिर्जाङ लिम्बू हुनुहुन्छ, सो उहाँले लेख्नु भएको छ हेलो हजुर सेवारो नमस्ते है, म पनि सुन्दैछु पाँच थरबाट भन्नुभएको छ बिर्जाङजी हजुरलाई धन्यवाद. मनको साथी जीवन कार्यकै हुनुहुन्छ नमस्कार भन्दै हुनुहुन्छ, नमस्कार हजुर कमेन्टको लागि धन्यवाद यहाँलाई पनि. त्यसै गरी रामजी घिमिरे हुनुहुन्छ नमस्कार म पनि हाजिर भए है चितवनबाट भन्नुभएको छ, धन्यवाद रामजीजी हजुरलाई. अमिना हुनुहुन्छ लेख्नु भएको छ नमस्ते दी विथ मी अमिना सुनवार फ्रम दोलखा प्यारी सुशीला विश्वकर्मा दादा राज घले मगर विवश कुलुङ पृथक त्यसै गरी तिलक विष्ट रत्नबहादुर थापा लगायत सम्पूर्ण सबैजनालाई चाहिँ सम्झन चाहन्छु भन्नुभएको छ, सो धेरै धेरै धन्यवाद यहाँलाई पनि. प्रिया लामा हुनुहुन्छ लेख्नु भएको छ नमस्ते सिस हजुरलाई एण्ड हाउ आर यु सिस भन्नुभएको छ, मलाई ठिक छ हजुरलाई के छ हजुर एण्ड ब्युटिफुल वर्क एण्ड इट्स मी प्रिया लामा फ्रम काभ्रे नगरकोट एण्ड सी यु अगेन लेटर एण्ड टेक केयर एण्ड बाई भन्नुभएको छ, सब बाई हजुर तपाईँ पनि आफ्नो केयर गर्नुहोला प्रियाजी. कमेन्टको लागि धन्यवाद. अर्को कमेन्टले अहिले लेख्नु भएको छ भावना मगर हुनुहुन्छ हेलो नमस्कार सिस म पनि सुन्दैछु इण्डियाबाट हो मिस वल भन्नुभएको छ, धन्यवाद हजुर सुनेर साथ दिनुभएकोमा भावनाजी. त्यसै गरी अर्को कमेन्ट पनि लिइहाले राज कालीकोटी हुनुहुन्छ, सो उहाँले लेख्नु भएको छ हाई गुड आफ्टरनुन म झापाली हिरो राज कालीकोटी हो कि बिर्तामोन झापाबाट नआउँछ युए मिस वल भन्नुभएको छ, धन्यवाद यहाँलाई पनि राज कालीकोटीजी. त्यसै गरी रश्मि तामाङ हुनुहुन्छ सो उहाँले लेख्नु भएको छ परिस्थिति अनुसार साथ दिने मान्छे खोजेको थियो तर तिमी त आफ्नो मोड अनुसार पो व्यापार गर्ने रहेछौ भन्नुभएको छ है. हेलो हजुर गुड आफ्टरनुन के छ खबर खाजा खानुभयो भन्नुभएको छ, खाजा भयो मेरो चाहिँ तपाईँको भयो कि नै, म प्रोग्राम सुन्दैछु केटीएमबाट रश्मि तामाङ मिल्छ भने लेख्नु भएको छ साउनी बोलको गीत बजाइदिनु न भन्नुभएको छ है, सो धन्यवाद यहाँलाई कमेन्टको लागि. यसै गरी तपाईँहरू कमेन्टमा पनि जोडिँदै गर्नुहोला होइन, अनि कार्यक्रममा फोन डायल गरेर पनि सहभागिता जनाउँदै गर्नुहोला. यति बेला फेरि पनि एकदमै मिठो गीत राख्छौ, गीतपछि फेरि पनि उपस्थित हुनेछौ, तपाईँ भने कार्यक्रम सुन्दै गर्नुहोला.

साह्रो मिठो तिम्रो बढ्दीको छ्यान छ्याङमा रसिलो लाग्यो तिम्रो ज्यान पोटिलो कम्पटी त भयो म त फ्यान के गर्नु दाते हाम्रो भोटेको ग्याङ छुटिन्छु भने किन टाङ टाङ बताइदिन्छु तिमीलाई पनि किन टाङ टाङ जसले गर्छ कान्छी पुग्दाखेरि ल्याङ ल्याङ जातिमा हान्छु तातो गोली ड्याङ ड्याङ जाने भयो गाउँ कान्छी भट भटेमा तर जपानी बिच यहाँ कट कटेमा कान्छी बेसी गर्ने त छट पढे म अब त लान्छु तिमीलाई भट भटेमा हल्का चकचके पक्राउँदै कम्पनी हाल साढे छाप ब्रेक मार्दै मैले उठेँ।

तिमीलाई चाहिने पैसा मलाई चाहिने दिन कति पर्छ भन गरौ आज दिन मरि जाने चोला गर्नु पर्छ दिन गर्न देऊ न मलाई पनि त्यो जवानीको फिल खाँदिन गाँसको ती पिउँछु हल्का रङ तिमी बिना फुल्लो फुल्लो लाग्छ कसम छिमेको बम अनि मजाको बम देखा आउँछु तिमीलाई आज बस्तीको दम तुम छाङ नदिङ अनि थिटी दवाल फिर छाङ अनि खेला तानी फुमुला मलाई थुम सवाल किराना सिथोमा

हजुर, हामीले कार्यक्रममा राख्यौँ यहाँहरूकोमा आजमा एकदमै मिठो गीत. गीतपछि फेरि पनि कार्यक्रममा स्वागत गर्न चाहन्छु. सुन्दै हुनुहुन्छ यति बेला तपाईँ हेलम्बा एफएम 89.6 मेगाहर्जको प्रस्तुति कार्यक्रम प्रतिभाको डबली सुन्दै हुनुहुन्छ. यो व्यवसायमा हामी तपाईँहरूकै फोन कलहरू लिने एकदमै जमर्को गरिरहेका छौं, तर कारणवश है यसो फोनहरू लिन सकिरहेको छैनौं केही कारणवश है, र पनि जमर्को चाहिँ गरिरहेका छौं. 97 48 26 69 79 एकदमै नम्बर खुला छ. नयाँ साथीहरू पनि जोडिनुहोला, पुरानो साथीहरू पनि जोडिनुहोला. यदि तपाईँले होइन सामाजिक सञ्जाल फेसबुक मार्फत पनि कमेन्टहरू गरेर राख्न सक्नुहुनेछ, तपाईँका कमेन्टहरूलाई पनि मैले लिनेछु. रचनाहरू छन् भने पनि लेखेर छोड्नुहोला, तपाईँका रचनाहरूलाई पनि मैले स्थान दिनेछु साथीहरू भनेर भन्न चाहन्छु. त्यसै गरेर 97 48 26 65 79 80 चाहिँ हामीले एकदमै नम्बर खुला गरेका छौं. सो माध्यम हुँदै तपाईँ आफूभित्र भएका विविध प्रतिभाहरू राख्नका लागि कार्यक्रमको व्यवसायमा सहभागिता जनाउन सक्नुहुनेछ. नयाँ साथीहरू पनि आउन सक्नुहुनेछ, त्यसै गरेर पुराना साथीहरू पनि आउन सक्नुहुनेछ. सबै खालका साथीहरू चाहिँ व्यवसायमा जोडिन सक्नुहुनेछ साथीहरू पनि भन्छु होइन. त्यसै गरेर तपाईँले सिन्धुपाल्चोक लगायत विभिन्न स्थानीय जिल्लाहरूमा रहेर हामीलाई सुनेर साथ दिन सक्नुहुनेछ. अनलाइन वेबसाइटको माध्यमदेखि लिएर तपाईँले होइन सामाजिक सञ्जाल फेसबुक अनि त्यसै गरेर हाम्रो पात्र एप्सदेखि लिएर होइन हेलम्बा एप 89.6 मेगाहर्जको फ्रिक्वेन्सीबाट तपाईँले हामीलाई सुनेर साथ दिन सक्नुहुनेछ साथीहरू. त्यसै गरेर यति बेला कमेन्ट पनि प्राप्त भएको छ, सो कमेन्ट पनि लिइहाल्छु होइन. सो लिइहाले साथी लेख्नु भएको छ काभ्रेली साजन हुनुहुन्छ, सो उहाँले लेख्नु भएको छ हाई दिदी नमस्कार, म चाहिँ काभ्रे नगरकोटदेखि भन्नुभएको छ. सो धन्यवाद उहाँलाई कमेन्टको लागि, कमेन्ट गरेर साथ दिनुभएकोमा. यसै गरी यति बेला हामी गीत राख्छौ, गीतपछि पुनः उपस्थित हुनेछौ तपाईँ भने कार्यक्रम सुन्दै गर्नुहोला.

0: Time check. It's 5 p.m.
1: अहिले साँझको 5 बजेको छ।

0: कोटला राखेको छ कता हो
1: सन्चै छ।

0: अनि यो आकाशमा तिम्रो बाउको अनुहार कसरी आयो?
1: ए छुचुन्द्र अनुहार पऱ्यो भाते, संसारमा तैँले कुनै केटी पाएनस् र मेरै छोरीलाई घुमाउनु पर्छ तँलाई?
0: हजुरको छोरीलाई घुमाएर के त? हजुरको छोरीलाई अहिलेसम्म रिङ्गट लागेको छैन क्या?
1: मेरो छोरीलाई रिङ्गट लाए नलाओस्, तर तँ भातेलाई चाहिँ अब रिङ्गट लाग्ने बनाइदिन्छु म। तँ मरिस आजा, तँ मरिस, तँ मरिस।
0: रिङ्गट लागेको छ भनेदेखि

कतिले उसको मात्रै छोरी भएर कस्तो सान्द्य हो आखिर एउटा दुई फेला जसरी पनि दिनु पर्ने भएपछि त यसले के त हेरेर मैले दिए भइहाल्यो नि त

0: सकिन छु भने म तेरो बाउ होइन बुझिस् ल भइहाल्यो भइहाल्यो आउँदो दसैँमा चाहिँ तपाईँले न आउनु है लगिहाल्यो नि पाङ्रेले पाङ्रे पनि के भन्छ छोरी लगाएपछि त ज्वाइँ भइगयो हस् त हस् नमस्कार
1: ब्रेक टाइम
2: यदि कोही महिलाको इच्छा विपरीत जबरजस्ती प्रलोभन देखाई प्रेम सम्बन्ध बनाई पद प्रतिष्ठा या पैसाको मोहमा पारेर या झुक्क्याएर राखिने यौन सम्बन्ध जबरजस्तीकरणी हो कसैले 18 वर्ष भन्दा कम उमेरको बालिकालाई निजको मंजूरी नै लिएर यौन सम्बन्ध राखे पनि यो जबरजस्तीकरणी नै हुन्छ यस्तो कार्य दण्डनीय छ खबरदारी गरौं कोही कसैलाई यस्तो परेमा उजुरी गरौं र कानूनी कार्यवाही गरौं
3: नेपाल सरकार विज्ञापन बोर्ड
4: ए बाबु अँध्यारो छ टर्च बालेर जाऊ
5: आ पर्दैन आमा त्यही पुग्ने त हो एकैछिन त हो नि म पुगेर आइहाल्छु के
4: बर्खाको बेला छ अँध्यारोमा हिँड्दा सर्पले टोक्न सक्छ उज्यालो बालेर जुत्ता अझ भए बुट लगाएर हिँड्नु पर्ने नत्र त सर्पले टोकिहाल्छ नि
5: अँ है बल्ल सम्झे सर्पको टुकाईबाट बच्न त खेतबारी र झाडीमा जाँदा गमबुट लगाउने सुत्नु अघि ओछ्यान टकटक्याउने र झुला हालेर मात्रै सुत्ने बानी बसाल्नु पर्छ भनेर मिसले भन्नुभएको थियो
4: अनि सर्पको टोकाईबाट जोगिन घर वरिपरि सफा राख्ने घाँस पराल र दाउरा झिक्न जाँदा सचेत हुने भनेर मिसले भन्नुभएन
5: भन्नुभयो नि मिसले त घर वरिपरि दुलोहरू पुर्ने र तालतलैया नदीनालामा विषालु सर्प हुन सक्ने भएकोले नजाने पनि भन्नुभएको थियो
4: हो सावधानी अपनाउँदा सर्पको टोकाईबाट बस्न सकिन्छ सानो लापरवाहीले ज्यान जान सक्छ
3: सतर्कता अपनाउने गरौं सुरक्षित बनौं
6: नेपाल सरकार विज्ञापन बोर्ड
3: मानसिक समस्याबाट बच्ने उपायहरू
6: आफ्नो बारेमा अरूसँग खुलेर कुरा गरौं
3: स्वस्थ खानपिनका साथै राम्रोसँग सुत्ने गरौं
6: दैनिक शारीरिक व्यायाम तथा योग ध्यान गर्ने गरौं
3: काममा व्यस्त रहने र अनावश्यक तनाव नलिऊ
6: असल साथीहरूसँग मात्रै संगत गरौं
3: मादक पदार्थ र लागू औषध सेवन नगरौं
6: नियमित स्वास्थ्य परीक्षण गरौं मानसिक समस्या भएकाहरूले अन्य रोगहरू मधुमेह उच्च रक्तचापको औषधि नियमित सेवन गर्ने गरौं
3: स्वस्थ रहौं अरूलाई पनि स्वस्थ रहन सल्लाह दिऊ
6: नेपाल सरकार विज्ञापन बोर्ड
1: लम्बु एफएम 89.6 मेगाहर्ट्ज
7: ओए के हो एक्लै बसेर टोलिरहेछु त आएर
8: के गर्ने यार माया बसेको 3-4 वर्ष भइसक्यो
9: चिनोदेको रुममा त च्यातेर जानु लागिसक्यो
8: उसले दिएको चिनो टोपी पनि च्यातिसक्यो
9: घरमा बेगर बेगर भनेर तनावतिर
8: न आफूले बेगर भन्न सक्छ न उसले गर्नु
9: के गर्ने होला
7: कहाँ त्यसो भनेर हुन्छ
10: भन्नु पर्यो नि कि त च्याते टोपी सिलाउनु पर्यो कि त पे गर्नु पर्यो कि त अर्को खोजिदिनु पर्यो
7: कि च्यातेको रुममा सिलाउनु पर्यो कि पे गर्नु पर्यो कि अर्को खोजिदिनु पर्यो
9: सही हो
8: कि च्यातेको टोपी सिलाउनु पर्यो के बिहे गर्नु पर्यो के अर्को मिलाउनु पर्यो आज भनिदिनु हुन्छ
9: के रुमाल सिलाइदिनु पर्यो कि त बिहे गर्नु पर्यो नभए अर्को त खोजिदिनु पर्यो नि जाम अहिले नै भन्छु म

0: त्यो अप्सरा भन्दा यो चाँदनी च्वाँ छ यार, यसलाई त म पट्टारै छोड्छु।
1: अरे यो चाँदनीलाई त मैले पटाउनु यार।
0: बाजी
2: Wait, just a minute. We need to return back.

0: नेपाल सरकार विज्ञापन बोर्ड।
1: मरेको के हो?
2: हेर त रगतै रगत भयो, छ्या म त त्यस्तो हेर्न नि सक्दिन।
1: कस्तो जेब्रा क्रसबाट बाटो काट्नु पर्ने, कहाँ बिचबाट पो बाटो काटेको। एम्बुलेन्स एम्बुलेन्स आयो, एम्बुलेन्स आयो। ल ल ल उठाउ त उठाउ, लगिहाल लगिहाल।
2: अरे हेर त, धन्न हेलमेट हुनाले मोटरसाइकल चलाउने बाँच्यो, बाटो काट्ने मान्छे मर्ने हो कि बाँच्ने हो केही ठेगान छैन।
1: तिमीको जेब्रा क्रसिङबाट बाटो काटेको भए पनि हुने नि, केही हुँदैन थियो नि। हेर त अब
2: हो त, त्यही भएर त बाटो काट्दा जेब्रा क्रसबाट मात्रै बाटो काटौ भनेको
3: हो। बाटो काट्दा जेब्रा क्रसबाट काटौं, जेब्रा क्रसमा अनिवार्य रूपमा सवारी साधन रोकौं र पैदल यात्रीलाई बाटो काट्न दिऊ।
4: सवारी साधन चलाउँदा मोबाइल प्रयोग नगरौं, बालबालिकालाई सड़क नियम सिकाऊ र सुरक्षित स्थानमा हिँड्न प्रेरित गरौं।
3: नेपाल सरकार विज्ञापन बोर्ड।
5: एलम्बु एफएम 89.6 मेगा

Time check. It's 6 p.m. अहिले साँझको 6 बजेको छ।

0: नमस्कार। हेलम्बु एफएमबाट प्रसारण भइरहेको साँझ छ बजेको हेलम्बु खबरमा स्वागत छ। म आई सिंह तामाङ। शुरूमा हेलम्बु खबरका मुख्य मुख्य शीर्षकहरूबाट। सुनको सीमाकार दुर्घटना हुँदा सिन्धुपाल्चोक पूर्व वडा अध्यक्ष सहित चारजना बेपत्ता। देशैभरका बाल सुधार गृहमा रहेका बाल बालिकाको स्वास्थ्य परीक्षण गर्न सर्वोच्चको आदेश। बाँकी रहेका जिल्ला र प्रदेश अधिवेशन गर्न रासोपाको परिपत्र। गणेश नेपालीको घटनाको बारेमा सत्य तथ्य छानबिन गर्न गठित न्यायिक समितिको काम पूरा। दुर्गा प्रसाईलाई राज्य विरूद्धको कसूर सहित तीन मुद्दामा अनुसन्धान गर्न सात दिनको म्याद माग। तीन दिन भारी वर्षाको सम्भावना, सतर्कता रहन आग्रह। र नेपाल भलिबल संघको वार्षिक कार्यक्रम सार्वजनिक आभाग चार प्रतियोगिता काठमाडौँमा हुने। हेलम्बु खबरको शुरूमा स्थानीय खबर। बसको ठक्करपछि सुनकोशी नदीमा खसेको कारमा सवार तीनजना बेपत्ता भएको छ। सिन्धुलीको फिक्कल गाउँपालिका दुई नवलपरासी स्थित मध्य पहाड़ी लोकमार्गबाट सुनकोशी नदीमा खसेको कारमा सवारी तीनैजना बेपत्ता भएको छ। नदीमा खसेको कार समेत भेलमा डुबेको छ। बेपत्ता हुनेमा सड़क आयोजनाको ठेकेदार एवं सिन्धुपाल्चोक जिल्लाको जुगल गाउँपालिका सातका पूर्व वडा अध्यक्ष दिल कुमार लामा, सिन्धुलीको फिक्कल गाउँपालिका पाँच बस्ने पूर्णबहादुर तामाङ र सिन्धुलीकै गोलन्जोर गाउँपालिका एक बस्ने 28 वर्ष गणेश थापा रहेका छन्। दुर्घटनामा परेर कारमा कार ठेकेदार लामाको भएको र उनी आफै चलाएको बताएको छ। बेपत्ता भएकाहरूको मध्ये गणेश इसका भेटर चालक र पूर्णबहादुर हेल्पर भएको प्रहरीले जनाएको छ। खोटाङबाट काठमाडौँतर्फ जाँदै गरेको कारलाई काठमाडौँबाट ओखलढुङ्गातर्फ जाँदै गरेको बागमती प्रदेश 03-08-00-1-00-144 नम्बरको बसले ठक्कर दिएपछि कार सड़कबाट अन्दाजी 30 मिटर तल सुनकोशी नदीमा खसेको थियो र बेपत्ता भएकाहरूको खोजीका लागि विपद व्यवस्थापन बेस खुर्कोटबाट सशस्त्र प्रहरीको गोताखोर टोली सहितको र नेपाल प्रहरीका टोली परिचालन गरिएको छ। तर सुनकोशी नदीमा तीव्र गतिमा बढ़िरहेको बाढ़ीको चाप रहेका कारण खोज र उद्धारमा समस्या भएको स्थानीय प्रशासनले जनाएको छ। कारलाई ठक्कर दिने बस र बस चालक सिन्धुलीको फिक्कल गाउँपालिका छ बस्ने 26 वर्षको हेमबहादुर तामाङलाई प्रहरीले नियन्त्रणमा लिएको छ। हेलम्बु खबरमा अब राष्ट्रिय खबर। जिल्ला प्रशासन कार्यालय सप्तरीले राजविराज र बोधे बसाइरैन गाउँपालिका नगरपालिकामा क्षेत्रमा जारी गरिएको निषेधाज्ञा आज बिहान 10 बजेदेखि पूर्ण रूपमा हटाएको छ। सप्तरीका प्रमुख जिल्ला अधिकारी श्यामकृष्ण थापाको अनुसार सुनसरीको देवागंज गाउँपालिका तीन कप्तान गजमा भएको घटनापछि दुई समुदायबीच उत्पन्न तनावलाई ध्यानमा राख्दै जिल्लाका केही क्षेत्रमा कर्फ्यू र निषेधाज्ञा लागू गरिएको थियो र यसैबीच आइतबार जिल्ला प्रशासन कार्यालयको समन्वयमा राजविराज स्थित जिल्लाका विभिन्न स्थानमा शान्ति तथा सद्भाव कायम र्याली आयोजना गरिएको थियो र र्यालीमा विभिन्न समुदायका प्रतिनिधि, राजनीतिक दल, नागरिक समाज र सर्वसाधारणको पनि उल्लेख्य सहभागी रहेको प्रशासनले जनाएको छ। जिल्ला प्रशासनले सबै नागरिक हरूलाई आपसी सद्भाव, धार्मिक सहिष्णुता र सामाजिक एकता कायम राख्न पनि आग्रह गरिएको छ। नेपालका कारागार प्रहरी हिरासत र बाल सुधार गृहहरूको संरचना सुधारको माग गर्दै सर्वोच्चमा रिट दायर भएको छ। अधिवक्ता कुमार प्रसाद थपलियाले आज सर्वोच्च अदालतमा उक्त रिट दायर गरिएको हो। रिटमा नेपाल पत्रकार, नेपाल सरकार, प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालय, गृह मन्त्रालय सहितका कारागार व्यवस्थापन विभाग र प्रहरी प्रधान कार्यालयलाई विपक्षी बनाएको छ र रिटमा हिरासत र सुधार गृहमा रहेकाहरूको विशेष चिकित्सकद्वारा स्वास्थ्य परीक्षण गराउन, मानसिक स्वास्थ्यका लागि सुसाइड प्रिभेन्सन प्रोटोकल लागू गर्न र बालबालिकाहरूमाथि बल प्रयोग नगर्न तत्काल अन्तरिम आदेश जारी गर्न माग गरेको छ। र आजै सर्वोच्च अदालतले अर्को एक मुद्दामा देशभरका बाल सुधार गृहमा रहेका बालबालिकाहरूको स्वास्थ्य परीक्षण गर्न पनि अनुरोध गरिएको छ। विगतमा अदालतबाट भएको आदेश पालना नभएको भन्दै सर्वोच्चले दोस्रो पटक यस्तो आदेश गरेको छ। पुष्प दंगालले दायर गरेको रिटमा न्यायाधीश द्वय हरिप्रसाद फुइयाल र श्रीकान्त पौडेलको इजलासले बाल सुधार गृह सानो थिमी भक्तपुरको मात्र प्रतिवेदन प्राप्त भएकाले अन्यमा पनि गराउन आदेश दिएको छ। राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाले पार्टी बाँकी रहेका जिल्ला र प्रदेश अधिवेशन गर्न परिपत्र गरेको छ। पार्टीको केन्द्रीय निर्वाचन आयोगका प्रमुख भुवन केसीले परिपत्र जारी गर्दै यसको आग्रह गर्नुभएको हो। आयोगको अनुसार पार्टीको प्रथम महाधिवेशन चक्र अन्तर्गत सञ्चालन भइरहेका जिल्ला र प्रदेश अधिवेशन सम्बन्धी निर्वाचन प्रक्रियामा एकरूपता वैधानिक र निष्पक्ष कायम राख्न केन्द्रीय निर्वाचन आयोगबाट यस्तो निर्देशन जारी गरेको छ र निर्देशन अनुसार प्रथम महाधिवेशनमा चक्रमा कुनै पनि सदस्यले अर्को तहबाट प्रतिनिधि वा कुनै पदमा उम्मेद्वारी दर्ता गरेसँगै सोही अधिवेशन महाधिवेशन चक्रका लागि बहल रहेको निजको प्रतिनिधिको हैसियतले स्वतः समाप्त भएको मानिनेछ र यसको लागि छुट्टा छुट्टै राजीनामा र स्वीकृति आवश्यक पर्ने छैन। पार्टी विधान अनुसार महाधिवेशनबाट शून्यका सभापति सहित 8 जना पदाधिकारी र 900 जना केन्द्रीय सदस्य बाहेक बाँकी पदमा सभापतिको सिफारिशमा केन्द्रीय समितिले मनोनयन गर्नुपर्ने व्यवस्था छ। वरिष्ठ नेता उपसभापति महामन्त्री सहित 11 जना पदाधिकारी र 51 जना केन्द्रीय सदस्य सभापतिले मनोनयन गर्ने व्यवस्था छ। मनोनित गर्ने लगायतका काम बाँकी रहेको बेला पार्टीको केन्द्रीय निर्वाचन आयोगले बाँकी रहेका जिल्ला र प्रदेश अधिवेशन गर्न परिपत्र गरिएको हो। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग सम्बन्ध चिसिएपछि कोशी प्रदेशका मुख्यमन्त्री हेकमत कुमार कार्की पद संकटमा परेको छ। अध्यक्ष ओलीले राजीनामा गर्न निर्देशन दिए पनि कार्कीले भने टेरेको छैन। आफ्नो निर्देशन नमान्नेपछि ओलीले श्रीधन राईलाई विराटनगरमा पठाएका छन् र तिलकुमार मेन्याङबोलाई मुख्यमन्त्री बनाउने म्यान्डेट लिएर विराटनगरमा आएका पार्टी सचिव राईसँग पनि मुख्यमन्त्री कार्कीले विधि प्रक्रियाबाट अपनाउनु पर्ने जवाब दिएको छ। मन्त्री कार्कीले राजीनामा दिन नमानेपछि एमाले संसदीय दलले उनी विरूद्ध हस्ताक्षर संकलन शुरू गरेको छ। ओली पक्षका सांसदले हस्ताक्षर गरिरहेका छन् तर संसदीय दलको विधानमा 2/3 बहुमतले मात्र दलको नेता फेर्ने सक्ने प्रावधान छ। नेताहरूको अनुसार प्रदेशमा ओली पक्षसँग बहुमत भए पनि 2/3 भने पुग्नेवाला छैन। यदि संसदीय दलको नेताबाट हटाए पनि उनी मुख्यमन्त्री पदमा नै रहनेछ किनकि यो सरकार उपधारा 5 बमोजिम बनेको छ। यो उपधारा अनुसार सरकार बनाउनको दलको नेता हुनु पर्दैन र एमाले पुनर्गठन अभियानमा रहेका सांसदहरू कार्कीको पक्षमा छ र प्रदेश संसदीय दलका प्रमुख सचेतक रमेश बस्नेतले पार्टीभित्र देखिएको जटिलतालाई समाधान गर्ने प्रयास भइरहेको समेत बताएका छन्। काठमाडौँको त्रिपुरेश्वरमा आफैलाई आगो लगाएर ज्यान गुमाएको गणेश नेपालीको घटनाको बारेमा सत्य तथ्य छानबिन गर्न गठित न्यायिक समितिले आफ्नो काम पूरा गरेको छ। मन्त्री परिषदले गत साउन 3 गते उच्च अदालतका पूर्व न्यायाधीश केशव प्रसाद बास्तुलाको अध्यक्षतामा सुसमिति गठन गरेको थियो। समितिले घटनाको सत्य तथ्य छानबिन गरी प्रतिवेदन तयार पारेको छ। समितिले मुख्य सचिव गोविन्द बहादुर कार्कीलाई प्रतिवेदन बुझाएको छ। साउन 13 गते मुख्य सचिवलाई प्रतिवेदन हस्तान्तरण गरिएको समितिका संयोजक न्यायाधीश केशव प्रसाद बास्तुलाले बताएको हो। त्रिपुरेश्वर स्थित राहदानी विभाग अगाडि असार 25 गते शरीरमा पेट्रोल छर्केर आत्मदाहको प्रयास गरेका नेपालीको उपचारका क्रममा मृत्यु भएको थियो। असार 28 गते सरकार र गणेश नेपालीका परिवारबीच स्वतन्त्र छानबिन समिति गठन गर्ने सहमति भए बमोजिम मन्त्री परिषदले सुन्यायिक समिति बनाएको हो र मुगुको सुर गाउँपालिका वडा नम्बर 1 जलाधारका गणेश र काठमाडौँ महानगरका बालकी सुरक्षाकर्मी मीना नगरकोठी मोटरसाइकलमा हुइल लक गरेको विषयमा विवाद भएको थियो। सोही विवादपछि उनले आत्मदाह गरिएको थियो। यसै गरी न्यायिक समितिले सरकारले 4 वटा विषयमा सुधार गर्न सुझाव दिएको छ। ट्राफिक व्यवस्थापनमा दोहोरो ह्याण्डलिङ भएको निष्कर्ष निकाल्दै समितिले सिंगल ह्याण्डलिङ प्रणाली लागू गर्न पनि सुझाव दिएको छ। मेडिकल व्यवसायी दुर्गा प्रसाईलाई राज्य विरूद्धको कसुर सहित 3 वटा मुद्दामा अनुसन्धान गर्नुपर्ने भन्दै प्रहरीले 7 दिनको म्याद मागेको छ। जिल्ला प्रहरी परिसर भक्तपुरले सरकारी वकिल मार्फत 7 दिनको म्याद मागेको छ। प्रसाईलाई म्याद थप बारे जिल्ला अदालत भक्तपुरमा बहस भइरहेको छ। आइतबार हिजो राति प्रहरीले उनलाई भक्तपुर स्थित निकोसेराबाट पक्राउ गरेको हो। उनी विरूद्ध प्रहरीले राज्य विरूद्धको कसुर अन्तर्गतको सार्वभौमसत्ता र अखण्डतामा खलाल पार्न सकिने गरी गतिविधि गरेको, सार्वजनिक शान्ति विरूद्धको कसुर गरेको र विद्युतीय कारोबार सम्बन्धी ऐन विरूद्धको कसुरमा हिजरासतमा राखेर अनुसन्धान गर्नुपर्ने भन्दै म्याद मागेको छ। सार्वभौम सत्ता र अखण्ड आमा खलाल पुर्याउन सक्ने गरी वर्गीय जातीय धार्मिक क्षेत्र वा अरू कुनै पनि आधारमा घृणा देश वा अवहेलना उत्पन्न हुने काम गरे गराएमा 3 वर्षसम्मको कैद वा 3,000 भन्दा बढ़ी 3,000 रूपियाँसम्म जरिवाना हुने कानूनी व्यवस्था पनि रहेका छन्। नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो सीआईडीले परराष्ट्र मन्त्रालयका सहसचिव पुष्पराज भट्टराईलाई पक्राउ गरेको छ। सहसचिव भट्टराईले पक्राउ गरेको सीआईडीका एसपी अनुपम शमशेर झ्यवाराले जानकारी दिनुभएको छ। उहाँको अनुसार तिब्बती शरणार्थीको नाममा गैर कानूनी रूपमा यात्रा अनुमति ट्राभल डकुमेन्ट जारी गरेको आरोपमा भट्टराई गत सोमबार जिल्ला सरकारी वकिल कार्यालय काठमाडौँ जिल्ला अदालत काठमाडौँमा राहदानीको सुर सम्बन्धी मुद्दा परेको थियो र मुद्दा दायर हुँदा उनी उपस्थित नभए ले अदालतबाट नै पक्राउपर्जी जारी गरिएको हो। आगामी तीन दिन देशका विभिन्न स्थानमा वर्षा र केही क्षेत्रमा भारीदेखि धेरै वर्षाको सम्भावना रहेकाले सतर्कता अपनाउन आग्रह गरिएको छ। जल तथा मौसम विज्ञान विभागले आज देशका पहाड़ी र भूभागका एक दुई स्थानमा र लुम्बिनी प्रदेशका तराईका एक दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको पनि जनाएको छ। विगतका प्रवक्ता विभूति पोखरेलको अनुसार विगत 24 घण्टामा देशका अधिकांश स्थानमा मध्यम वर्षा भएको छ र आज मंगलबार भोलि कोशी बागमती गण्डकी प्रदेशका हिमाली र पहाड़ी भूभाग र मध्य प्रदेशका एक दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको पनि जनाएको छ। खबरमा अब विदेशको खबर। युक्रेनको राजधानी कियेवमा रूसले गरेको ब्यालिस्टिक मिसाइल आक्रमणमा परि कम्तीमा 9 जनाको मृत्यु भएको छ भने 28 जना बेपत्ता भएका छन्। रूसी रक्षा मन्त्रालयले शनिबार जारी गरेको विज्ञप्तीमा आफ्ना सशस्त्र बलले रातभर कियेव स्थित ड्रोन र मिसाइल उत्पादन केन्द्र सैन्य औद्योगिक प्रतिष्ठान र सैन्य रसद केन्द्रहरूलाई पनि लक्षित गरी आक्रमण गरिएको जनाएको छ। खेलम्बु खबरमा अब खेल खबर। खेल खबरमा नेपाल भलिबल संघले 2083-84 वार्षिक कार्यक्रम सार्वजनिक गर्दै एक वर्षभित्र 4 अन्तर्राष्ट्रिय भलिबल प्रतियोगिता आयोजना गर्ने भएको छ। संघले सार्वजनिक गरेको कार्यक्रम अनुसार नेपाल सेन्ट्रल एसियन भलिबल एसोसिएशन काभा महिला च्याम्पियनशीप लीग, काभा पुरूष भलिबल च्याम्पियनशीप, काभा पुरूष च्यालेन्ज कप र थ्री नेशन्स कप प्रतियोगिता आयोजना गरिनेछ। महिला च्याम्पियनशीप लीग 1-7 सेप्टेम्बरसम्म काठमाडौँमा हुने तयार भइसकेको छ भने नेपालले यसअघि 2024 र 2026 यो प्रतियोगिता आयोजना गरिसकेको छ र गत संस्करणको पनि प्रतियोगिता नेपालमै हुने भएको थियो तर जेएनजी आन्दोलनका कारण प्रतियोगिता ताजिकिस्तानमा सारिएको थियो। उक्त प्रतियोगितामा नेपाल सहभागी थिएन र 2024 उपविजेता हो र 2026 भने नेपाल चौथो भएको थियो भने अन्य प्रतियोगिताको मिति भने पछि तय गरिने संघले जनाएको छ। हामी हेलम्बु खबरको अन्तिममा छौं। विदा हुनु पहिला हेलम्बु खबरका मुख्यमुख्य शीर्षकहरू फोन एकपटक। सुनको सीमाकार दुर्घटना हुँदा सिन्धुपाल्चोक पूर्व वडा अध्यक्ष सहित 4 जना बेपत्ता। देशभरका बाल सुधार गृहमा रहेका बाल बालिकाको स्वास्थ्य परीक्षण गर्न सर्वोच्चको आदेश। बाँकी रहेका जिल्ला तथा प्रदेश अधिवेशन गर्न रासुपाको परिपत्र। गणेश नेपालीको घटनाको बारेमा सत्य तथ्य छानबिन गठित न्यायिक समितिको काम पूरा। दुर्गा प्रसाईलाई राज्य विरूद्धको कसूरमा 7-3 मुद्दामा अनुसन्धान गर्न 7 दिनको म्याद माग। 3 दिन भारी वर्षाको सम्भावना, सतर्कता रहन आग्रह। र नेपाल भलिबल संघको वार्षिक कार्यक्रम सार्वजनिक, काभा 4 प्रतियोगिता काठमाडौँमा हुने। आज 6 बजेको समाचार सकियो। अर्को समाचारका साथमा भोलि बिहान 5:40 समयमा उपस्थित हुने नै छौं। यतिन्जेलसम्म प्रविधिमा साथ दिनुहुने प्राविधिक मित्र राघव तामाङलाई धन्यवाद दिँदै म आई सिंह तामाङ बिदा हुन चाहन्छु। हवस् त, नमस्कार।
1: हाम्रो प्रशिक्षण तपाईँको सुरक्षित भविष्य, आत्मनिर्भर बनाऊ।
2: भरपर्दो, विश्वासिलो र व्यावसायिक ड्राइभिङ तालिमका लागि सुमन ड्राइभिङ सेन्टर चौतारा। समूहमा आउनेहरूको लागि विशेष छुटको व्यवस्था रहेको छ। सिप सिक्ने इच्छा र चाहना तपाईँको, दक्ष चालक उत्पादनको दायित्व हाम्रो।
1: ट्रायल सेन्टरको मापदण्ड अनुरूप दक्ष र अनुभवी प्रशिक्षकहरूद्वारा कार मोटरसाइकल चलाउन सिकाइने सिन्धुपाल्चोकको एकमात्र ड्राइभिङ सेन्टर। प्रोप्राइटर सुमन भुजेल, ठ्याक्कै डिभिजन सिंचाई कार्यालय चौतारा सँगै। सम्पर्क नम्बर 9842-40-20-54।
3: एवा चौतारा बजार आउनु भएको छ। अघिदेखि तपाईँ यता उता गर्दै खोज्दै हुनुहुन्छ, होइन के को खोजीमा हुनुहुन्छ बा?
4: के हुनु नानी, छोराको बिहे पनि आइहाल्यो। बिहेको लागि आकर्षक भरपर्दो र विश्वासिलो गरगहनाको पसल कहाँ होला भनेर खोज्दैछौ नानी।
3: ल बा, पनि त्यसको लागि किन चिन्ता लिनुहुन्छ? हाम्रै चौताराको पुरानो बजारसँगै रहेको कृष्ण मन्दिर छेउमा पुरानो विश्वासिलो भरपर्दो बेखा रत्न साके ज्यासल सुनचारी पसल छँदैछ नि।
2: प्रोप्राइटर वीरेन्द्र रत्न साख्य 011-620-051 98-41-5167-84
0: चौतारको पुरानो बजार कृष्ण मन्दिर सँगै।

0: जयमसी तथा ख्रिष्टीय अभिवादन। यहाँहरू सम्पूर्ण हाम्रा प्रिय श्रोताहरूलाई कार्यक्रम जीवनको वचनको पर्खाईमा बसिरहनु भएका यहाँहरू सम्पूर्णलाई हार्दिक स्वागत गर्दछु। म कार्यक्रम प्रस्तोता गोविन्द विश्वकर्मा। नेपाल क्रिश्चियन सामुदायिक मण्डलीद्वारा संचालित रेडियो कार्यक्रम जीवनको वचनको यो नयाँ श्रृंखला लिएर आज पनि तपाईँको घर आँगनको रेडियो स्टेशन मार्फत हामी उपस्थित भइसकेका छौं। प्रिय श्रोता, रेडियो कार्यक्रम जीवनको वचन तपाईँको आफ्नै कार्यक्रम हो। हाम्रो विश्वासको आधार धर्मशास्त्र बाइबल हो। धर्मशास्त्र बाइबलको यहुन्नाको पुस्तक 3:16 पदमा यसरी लेखिएको छ, किनकि परमेश्वरले संसारलाई यस्तो प्रेम गर्नुभयो कि उहाँले आफ्नो एकमात्र पुत्र दिनुभयो, ताकि उहाँमाथि विश्वास गर्ने कोही पनि नाश नहोस् तर त्यसले अनन्त जीवन पाओस्। यो कार्यक्रमको मुख्य व्यक्ति प्रभु येशू ख्रीष्ट हुनुहुन्छ। उहाँ मानिसको पाप उठाई लैजाने परमेश्वरको थुमा हुनुहुन्छ। उहाँ स्वयं परमेश्वर हुनुहुन्छ, तर आजभन्दा धेरै वर्ष पहिले उहाँ मानवको रूप धारण गरेर यो संसारमा तपाईँ र मेरो लागि आउनुभयो। त्यसकारण वचनमा भनिएको छ कि उहाँमाथि विश्वास गर्ने कोही पनि नाश हुने छैन तर त्यसले अनन्त जीवन प्राप्त गर्नेछ। यस्तै सन्देश हामी तपाईँको माझमा लिएर आउने गर्दछौ र आज पनि हामी तपाईँको बीचमा धर्मशास्त्र बाइबलबाट परमेश्वरको जीवित वचन लिएर आएका छौं। मलाई विश्वास छ तपाईँले हामीलाई शुरूदेखि अन्त्यसम्म सुनेर साथ दिनुहुनेछ। आउनुहोस्, अब ढिलो नगरिकन वचनतर्फ लाग्नेछौं।
1: आजको प्रवचन सेवामा उपस्थित सम्पूर्ण आदरणीय श्रोताहरू, जोहरू परमेश्वरको वचन धर्मशास्त्रबाट सुन्नका लागि उपस्थित हुनुभएका सम्पूर्णलाई मेरो तर्फबाट ख्रिष्टीय अभिवादन तथा जयमसी भन्न चाहन्छु। आजको प्रवचन सेवाको लागि यहाँहरूको बीचमा मैले बाइबल धर्मशास्त्रबाट पाठ गर्नका लागि विशेष गरेर फिलिपी 2:1-11 पदहरूलाई यहाँहरूको बीचमा पाठ गर्न गइराखेको छु। आउनुहोस्, यहाँहरूलाई यो वचनको खण्ड म पाठ गरेर सुनाउनेछु। आशा छ यहाँहरूले ध्यान दिएर सुन्नुहुनेछ भनेकन। यदि ख्रिस्टमा केही प्रोत्साहन छ भने प्रेमको केही प्रेरणा, पवित्र आत्माको केही संगति, केही स्नेह र सहानुभूति छ भने तिमीहरू एउटै मनको भएर एउटै प्रेम राखेर पूर्ण सहमति साथ एउटै चित्तको भएर मेरो आनन्द पूरा गर। स्वार्थ वा अहंकारमा केही नगर, तर नम्रतामा एउटाले अर्कालाई आफूभन्दा श्रेष्ठ ठान। तिमीहरू हरेकले आफ्नै हित मात्र नखोज, तर अरूको हितलाई पनि हेर। तिमीहरूमा यस्तो मन होस् जो ख्रीष्ट येशूमा पनि थियो। परमेश्वरको स्वरूपमा भएर पनि उहाँले परमेश्वरको बराबरी हुने कुरालाई एउटा पक्री राख्ने वस्तु जस्तो ठान्नु भएन, तर आफैलाई रित्याइकन कमराको रूप धारण गरेर नयाँ अथवा तथा मनुष्य भएर जन्मनु भयो। स्वरूपमा मानिस जस्तै भएर आफैलाई होच्याउनु भयो र मृत्युसम्मै अर्थात क्रूसको मृत्युसम्मै आज्ञाकारी रहनुभयो। त्यसै कारण परमेश्वरले उहाँलाई अति उच्च पार्नुभयो र उहाँलाई त्यो नाउँ प्रदान गर्नुभयो जो हरेक नाउँभन्दा उच्च छ, कि स्वर्गमा, पृथ्वीमाथि र पृथ्वी मुनि भएको हरेक प्राणीले येशूको नाउँमा घुँडा टेक्नुपर्छ र हरेक जिब्रोले परमेश्वर पिताका महिमाको निम्ति येशू ख्रीष्टलाई प्रभु भनी स्वीकार गर्नुपर्छ। आदरणीय श्रोता, यो खण्डमा विशेष गरेर नम्रतामा आज्ञाकारी हुँदा इनामको भागीदार भइन्छ भन्ने विषयलाई हामी मनन गर्नेछौ। नम्रतामा आज्ञाकारी हुँदा इनामको भागीदार निश्चय नै हुन्छ भन्ने कुरा हो। आदरणीय श्रोताहरू, यो खण्डमा हामीले विशेष गरेर पावललाई खुशी पार्नका लागि एउटै विचार, चित्त र प्रेममा जिउनलाई विन्ती गरेका छन्। मण्डलीका प्रत्येक व्यक्तिहरू जब एउटै विचारका हुन्छन्, एउटै चित्तका हुन्छन् र एउटै प्रेममा उनीहरू जिउँछन्, तब त्यस ठाउँमा आनन्दका क्षणहरू हुन्छ, खुशी त्यहाँनिर हुन्छ, त्यहाँ विवादहरू हुँदैन, झगडा हुँदैन, त्यहाँनिर मिलापका कुराहरू हुन्छन्। र पावलले आफूलाई खुशी कुन हदमा, कुन अवस्थामा खुशी हुन्छ भन्दाखेरि, जब मानिसहरू, जब विश्वासीहरू एउटै विचारका हुन्छन्, एउटै चित्तको भएर जिउँछन्, एउटै प्रेममा जिउँछन्, त्यतिखेर खुशी आउँदछ। र आफ्नो मात्र भलाइ नखोजेर अरूको पनि भलाइ खोज्ने कुरालाई प्रोत्साहन दिएका छन्। आदरणीय श्रोता, धेरै मानिसहरूले आफ्नो मात्र भलाइ खोजेको कुरा हाम्रो अगाडि हामीले छर्लङ्ग देखिरहेका छौं, तर परमेश्वरको वचनले हामीलाई यो प्रकारले स्पष्ट पारिराखेका छन् कि आफ्नो मात्र भलाइ होइन रहेछ, अरूको पनि भलाइ खोज्नुपर्ने रहेछ। आफ्नो भलाइ त गर्नु नै पर्छ, तर आफ्नो भलाइ मात्रै गर्नु हुँदैन, अरूको पनि भलाइ चिताउनु पर्छ, अरूको पनि भलो चिताउनु पर्छ भन्ने बाइबल धर्मशास्त्रको यो शिक्षा हो। र आज यहाँहरूले स्पष्ट रूपमा बुझ्नुहुन्छ कि एउटा स्वार्थी व्यक्तिले आफूलाई मात्रै विचार गर्छन्, आफ्नो परिवारलाई मात्रै विचार गर्दछन्, आफ्नोलाई मात्रै विचार गर्दछन्। यो स्वार्थ भावना हो, यो स्वार्थ कुराहरू हुन्। मानव स्वाभाविकैले स्वार्थी भएको कारणले गर्दा यो कुराहरू आउनु स्वाभाविकै हो। तर यीशु ख्रीष्टलाई विश्वास गरेका प्रत्येक व्यक्तिहरूले यो कुरा बुझ्नुपर्छ कि प्रभुको शक्तिमा, परमेश्वरको सहायतामा अरूको पनि भलाइ गर्नुपर्छ। अरूको भलाइ गर्न थाक्नु हुँदैन भनेर बाइबल धर्मशास्त्रले अर्को ठाउँमा पनि भनेका छन्। आदरणीय मित्रहरू, नम्रतामा एकले अर्कोलाई आफूभन्दा श्रेष्ठ ठान्ने बारेमा पनि प्रोत्साहन दिएका छन्। नम्रतामा एउटाले अर्कालाई आफूभन्दा श्रेष्ठ ठान्ने, आफूलाई जब एउटा व्यक्तिले आफूलाई नम्र तुल्याउँछ, त्यो व्यक्तिले अरूलाई पनि एउटा आदरको दृष्टिले हेर्न थाल्छ। घमण्डले चाहिँ कहिले पनि अरूलाई आदर गर्न सक्दैन, तर नम्र व्यक्तिले अरूलाई जहिले पनि आदर सम्मान दिइरहेको हुन्छ। र यो खण्डमा हामीले स्पष्ट देख्छौ कि एकले अर्कोलाई आफूभन्दा अथवा अरूलाई आफूभन्दा श्रेष्ठ ठान्ने एउटा शिक्षा यहाँनिर हामी देख्न पाउँछौ। जब एउटा व्यक्तिले अर्को व्यक्तिलाई आफूभन्दा श्रेष्ठ ठान्छ, त्यस ठाउँमा मिलाप हुन्छ, त्यस ठाउँमा खुशी हुन्छ, त्यस ठाउँमा सबै कुरा व्यवस्थित भएर मिलेर जान्छ। आफ्नो मात्र होइन, अरूको पनि विचार गर भनिएको छ। आफ्नो भलाइ मात्रै नखोज्ने, अरूको पनि भलाइ खोज्नुपर्ने कुरा छ। आफ्नो मात्र होइन, तर अरूको पनि विचार गर्नुपर्छ। आदरणीय श्रोताहरू, हामी सामाजिक प्राणी हौ, हामी परमेश्वरका सन्तानहरू हौ, हामी धेरै एउटै शरीरका धेरै अङ्गहरू हौ, हामी एक अर्का प्रति अथवा एकले अर्कालाई सम्मान गर्नु जरुरी छ, आदर दिनु जरुरी छ, र अरूको पनि विचारलाई बुझिदिनुपर्ने हुन्छ। आफ्नो भावना मात्र होइन, अरूको भावनालाई पनि बुझिदिनुपर्ने हुन्छ। हरेकको व्यवहार यीशु ख्रीष्टको जस्तै हुनुपर्ने सुझाव पनि यहाँ हामी पाउँछौ। हरेक व्यवहारमा यीशु ख्रीष्टको जस्तै हुनुपर्ने, यीशु ख्रीष्टले जुन प्रेमले समानुभूति, सहानुभूति उहाँले गर्नुभयो, मानिसहरूलाई धेरै पटक सहानुभूतिका शब्दहरू प्रयोग गर्नुभयो, मानिसहरूको समानुभूति कुराहरूलाई पनि अनुभव गर्नुभयो र यीशु रुनु पनि भयो। यसरी हरेकको जीवनमा यीशुको जस्तै व्यवहार भयो भने आज मण्डलीमा, समाजमा, देशमा ठूलो शान्ति र खुशी त्यहाँनिर हुन्छ। यीशु ख्रिस्ट परमेश्वर भएर पनि नम्रतामा मानिसको चोलामा जन्मनु भयो। यीशु परमेश्वर हुनुहुन्छ, अदृश्य परमेश्वरको दृश्य रूप यीशु हुनुहुन्छ। यीशुलाई विश्वास गर्ने मानिसहरूले आनन्द जीवन प्राप्त गर्दछन् र यीशु ख्रिस्ट परमेश्वर नै हुनुहुन्छ र उहाँ चाहिँ यो संसारमा मानव जातिको उद्धार र मुक्तिको निम्ति पापको बलिदान, पापको प्रायश्चितको निम्ति बलिको एउटा बलिको थुमा भएर उहाँ आउनुभयो र उहाँ मानव जातिको निम्ति मर्नका लागि आउनुभयो। मानव जातिको पापको प्रायश्चितको निम्ति पापको ज्याला मृत्यु थियो, त्यो मृत्यु भोग्नका निम्ति त्यो मृत्युको लागि उहाँ आउनुभयो र मृत्युसम्मै उहाँ आज्ञाकारी बन्नुभयो र यीशु यो संसारमा मानव जातिको निम्ति आउनुभएको, परमेश्वर भएर पनि मानवको चोलामा उहाँ आउनुभएको हो। अदृश्य परमेश्वर दृश्य रूपमा उहाँ आउनुभएको हो र मानिसले परमेश्वरलाई कहिल्यै देख्दैनन् किनभने परमेश्वर अदृश्य हुनुहुन्छ। परमेश्वर आत्मा हुनुहुन्छ, आत्मालाई देख्न सकिँदैन। नदेखेको परमेश्वरलाई देखाउनको निम्ति यीशु यो संसारमा मानव भएर आउनुभयो र उहाँले नै परमेश्वरको बारेमा, स्वर्ग र नरकको बारेमा र परमेश्वरको राज्यको बारेमा उहाँले नै बताउन सक्नुहुन्छ र उहाँले बताउनुभयो र उहाँले आफू मृत्युसम्मै आज्ञाकारी भएर उहाँ यो संसारमा जिउनुभयो। परमेश्वरले उहाँलाई सबैभन्दा माथि उठाउनुभयो। जब यीशु ख्रिस्टले आफूलाई नम्र तुल्याएर आज्ञाकारी भएर यो संसारमा मानव चोलामा जन्मेर उहाँ पापको बलि भनौँ, पापको प्रायश्चितको निम्ति बलि हुनलाई उहाँ आउनुभयो र त्यसपछि उहाँ परमेश्वरले उहाँलाई सबैभन्दा माथि उठाउनुभयो। सबैले उहाँको नाउँमा घुँडा टेक्ने भविष्यवाणी गरेका छन् र यो वचन, यो धर्मशास्त्रमा हामीलाई भनिएको कुरा, यीशु ख्रिस्टको नाउँमा हरेक प्राणीले घुँडा टेक्नु पर्ने छ भनिएको छ। आज धेरैले यीशुलाई विभिन्न तरिकाले विरोध गरिरहेका छन्। यीशु ख्रिस्टलाई मानिसहरूले नचिनेको कारणले गर्दा उनलाई एउटा सामान्य मानव मात्रै भनेर मानिसहरूले व्याख्या गरिरहेका छन्। तर यीशु ख्रिस्टमा पूर्ण मानव, पूर्ण ईश्वर भएको कुरा हामी यहाँ थाहा पाउँछौं र यीशु ख्रिस्ट परमेश्वर नै हुनुहुन्छ र उहाँ मानव चोलामा आउनु भएको हो भन्ने कुरा स्पष्ट बुझ्नुपर्छ। र अब यीशुलाई मानिसहरूले आज सामान्य व्यक्तिको रूपमा हेरेका छन्, तर एक दिन समय आउनेछ हरेक प्राणीले घुँडा टेक्नुपर्नेछ भनेर यहाँ स्पष्ट बताएका छन् र यीशु ख्रिस्ट नै प्रभु हुनुहुन्छ भनेर स्वीकार गर्नुपर्नेछ भनिएको छ। आज यीशुलाई विश्वास गर्नुहोस् भन्दाखेरि विश्वास गर्दिन भन्ने मानिसहरू अनगिन्ती छन्। यीशुलाई विश्वास गर्यो भने उद्धार र मुक्ति पाइन्छ भन्दाखेरि पनि कति व्यक्तिहरूले यसलाई स्वीकार गर्दैनन्। यीशु को हो र यीशुलाई हामीले किन विश्वास गर्नुपर्छ र भन्ने खालको विचारहरू मानिसहरूले गरेका हुन्छन्। तर सत्य यही हो, एक दिन यीशु ख्रिस्ट नै प्रभु हुनुहुन्छ भन्ने कुरा हरेक मुखले स्वीकार गर्नु नै पर्नेछ भनिएको छ। आदरणीय श्रोताहरू, आज त यहाँहरू हामी सबैले आफ्ना आफ्ना विचारहरू पोखाउन पाउँछौ, आफ्ना आफ्ना इच्छाहरू इच्छा अनुसार जिउन सक्छौ। तर सत्य कुरा यो हो कि यीशुलाई आज प्रभु भनेर भन्न नसक्नेहरू, आज यीशुलाई प्रभु भनेर मुखले स्वीकार नगर्ने व्यक्तिहरू, ले पनि यो कुरा स्पष्ट बुझ्नुपर्छ। एक दिन यही मुखले ए यीशु नै प्रभु हुनुहुन्छ भनेर त्यो उच्चारण गर्नुपर्नेछ, घोषणा गर्नुपर्नेछ। त्यो दिन आउँदैछ। त्यसकारण आज नै समय हुँदा नै यहाँहरूले यीशुलाई, यीशु प्रभु को हुनुहुन्छ भनेर जान्नु जरूरी छ। यीशु प्रभु यो संसारमा किन आउनुभयो भन्ने कुरा जान्नु आवश्यक छ। यीशु प्रभु क्रूसमा किन मर्नुभयो जान्नुपर्ने आवश्यक छ। उहाँलाई क्रूसमा टाँगेर मरेको शरीरलाई चिहानमा राखेर तेस्रो दिनमा उहाँ किन बौरी उठ्नुभयो यो कुरा जान्नु आवश्यक छ। यदि यहाँहरूलाई यो जिज्ञासा लाग्यो भने बाइबल धर्मशास्त्र पाठ गर्नुहोस्, बाइबल धर्मशास्त्रलाई पढ्नुहोस्, बुझ्नुहोस्। एक दिन लासमा पढ्नु पर्दैन, एक दिन फेरि पछताउनु पर्दैन। आजै समय छँदै येशूलाई विश्वास गर्नुहोस्, येशूलाई विश्वास गर्नुहोस्, येशूलाई प्रभु भनेर मुखले स्वीकार गर्नुहोस्। आज नै घुँडा टेकेर येशूलाई प्रभु भनेर मुखले स्वीकार गर्नुहोस् र एक दिन त्यो दिनमा पछताउनु नपर्ने हुन्छ। आजै हो समय। येशूलाई विश्वास गर्नुभयो भने यहाँहरूले पनि आनन्द जीवन पाउनेछ र स्वर्गीय नागरिक हक पाउनेछ। येशु जस्तै महिमित शरीरमा सबैजना स्वर्ग राज्यमा राज्य गर्नेछन्। आउनुहोस्, येशूलाई विश्वास गर्नुहोस् र येशूलाई आजै प्रभु येशूलाई मुखले स्वीकार गर्नुहोस्। उहाँलाई उहाँ मरेकोबाट जीवित हुनुभएको हो भनेर हृदयले विश्वास गर्नुहोस् र मुखले येशू नै प्रभु हुनुहुन्छ भनेर स्वीकार गर्नुहोस् र यहाँहरूले उद्धार पाउनुहुनेछ र स्वर्गीय राज्यका नागरिक हुनुहुनेछ। यदि भन्दै आजको प्रवचन सेवालाई यही अन्त गर्न चाहन्छु। यदि परमेश्वरले यहाँहरूलाई फेरि पनि अर्को समय पाएर प्रवचनको सेवा गर्न पाए भने फेरि आउनेछु र प्रभुको फेरि अर्को प्रवचनको सेवा यहाँहरूको बीचमा गर्नेछु। त्यतिन्जेलसम्म यहाँहरूबाट म विदा लिन चाहन्छु। सबैलाई परमेश्वरले प्रशस्त रूपमा आशीर्वाद दिनुभयो।

क्रियाको निकै प्रतीक्षा रहनेछ। हवस् त, आजका लागि जीवनको वचनको सम्पूर्ण टीम एकैसाथ बिदा हुन्छौ। तपाईँलाई परमेश्वरले धेरै आशिष दिनुभएको होस्।

0: Elimbu FM 89.6 MHz.
1: Hey,

सबै कुरा थाहा पाएछि, दुखी रहेछ मन सबै कुरा थाहा पाएछि, दुखी रहेछ मन बाले सारङ्गी रेटिरहेछन् यता र म

बाउ नचिन्नलाई छैन उनको विराम, आफ्नो बाउ नचिन्नुमा छैन उनको विराम। गोसलाले लैसी पशुपति।

सबै कुरा थाहा पाएछि, दुखी रहेछ मन सबै कुरा थाहा पाएछि, दुखी रहेछ मन बाल सारङ्गी रेटिरहेछन् यता र म।

कलर पनि कता कता गए यसको भाउ त खोजैला त्यो तिम्रो क्यारी भयो।

हे यसकै छोरो भन्छु भन्दा दुनियाँले सुन्छ, यसकै छोरो भन्छु भन्दा दुनियाँले सुन्छ, मम्मी पनि कहिले कसो भेट्न आउनु।

रहेछ अचम्मैको बुढो पाउन पनि पाउनु भए रहेछ अचम्मैको बुढो टाउका हानि भन्छ छोराले आमाले खन्चाइरहन्छ नि घोडा।

नचिन्नलाई छैन उनको विराम, आफ्नो बाउ नचिन्नुमा छैन उनको विराम, गोस्वामी लैसकेपछि पशुपति।

0: 1,84 जनाको ध्वनि भएको छ।
1: प्रत्येक वर्ष ठूलो संख्यामा नेपाली युवा रोजगारीका लागि खाड़ी मुलुक मलेसिया तथा अन्य गन्तव्यमा जाने गरे पनि कार्यस्थलको सुरक्षा, स्वास्थ्य सेवा, अत्यावधिक श्रम, सड़क दुर्घटना, हृदयघात तथा अन्य कारणले मृत्यु हुने क्रम पूर्ण रूपमा रोकिएको छैन। सिन्धुलीको फिक्कल गाउँपालिका 2 नवलपुर स्थित मध्य पहाड़ी लोकमार्गमा बसको ठक्करपछि सुनकोशी नदीमा खसेको कार र त्यसमा सवार 4 जनाको खोजीका लागि गोताखोर सहितको सशस्त्र प्रहरी टोली परिचालन गरिएको छ। खोटाङबाट काठमाण्डुतर्फ आउँदै गरेको कारलाई बसले ठक्कर दिएपछि कार करिब 30 मिटर तल नदीमा खसेको थियो। दुर्घटनामा सिन्धुपाल्चोकका दिलबहादुर लामा, सिन्धुलीका 28 वर्षीय गणेश थापा तथा पहिचान खुल्न बाँकी अन्य 2 जना बेपत्ता छन्। गोताखोर टोली र नेपाल प्रहरीले संयुक्त रूपमा खोजी तथा उद्धार कार्य जारी राखेको भए पनि पानीको बहाव धेरै भएकाले खोजी कार्यमा समस्या भएको प्रमुख जिल्ला अधिकारी स्किन श्रेष्ठले सीआईएनसँग बताउनुभयो।
2: घटना चाहिँ अब फिक्कल गाउँपालिकाको नवलपुर भन्ने ठाउँमा घटना घटेको हो हजुर। अब यो चाहिँ हामीलाई प्राप्त जानकारी अनुसार चाहिँ यो 11:30 आसपासमा यो घटना घटेको हो भन्ने छ र यो घटनामा चाहिँ रोकिराखेको कारलाई चाहिँ सोही दिशाबाट आउँदै गरेको अर्को गाडीले ठक्कर दिइसके पछाडि खोलामा खसेको भन्ने प्रारम्भिक रिपोर्टिङ छ। खबर प्राप्त भएदेखि नै अब हाम्रो सबै सुरक्षा निकायहरू संयुक्त रूपमा परिचालन भएर खोजी कार्यहरू भइरहेको छ। गोताखोर सहितको टिमहरू हामीले परिचालन गरेका छौँ तर सुनकोशी नदीमा पानीको बहाव एकदमै धेरै भएको करेन्ट ज्यादा भएको कारणले गर्दाखेरि चाहिँ अहिले हामीलाई रेस्क्यूमा समस्या चाहिँ भइरहेको छ। हाम्रो गोताखोरहरूले चाहिँ भित्रसम्म गएर हेर्न सकिरहेको अवस्था चाहिँ छैन।
1: त्रिपुरेश्वर स्थित राहदानी विभाग अगाडि आत्मदाह प्रयासपछि मृत्यु भएका गणेश नेपालीको घटनाबारे छानबिन गर्न गठित न्यायिक समितिले सरकारलाई 4 महत्वपूर्ण सुधारका सुझाव दिएको छ। उच्च अदालतका पूर्व न्यायाधीश केशव प्रसाद बास्तोलाको अध्यक्षतामा गठित समितिले छानबिन पूरा गरी मुख्य सचिव गोविन्द बहादुर कार्कीलाई प्रतिवेदन बुझाएको हो। समितिले ट्राफिक व्यवस्थापनमा देखिएको अधिकार दोहोरोपण अन्त्य गर्दै सिंगल ह्याण्डलिङ प्रणाली लागू गर्न सिफारिश गरेको छ। त्यस्तै सड़क सुरक्षालाई थप प्रभावकारी बनाउन बढ़दो राइड शेयरिङ सेवाको उचित व्यवस्थापन गर्न र मानसिक तनावमा रहेका व्यक्तिका लागि काउन्सिलिङ सेन्टर स्थापना गर्न समितिले सरकारलाई सुझाव दिएको छ। छानबिनका क्रममा गणेश नेपालीको र सुरक्षाकर्मी बीच भएको विवादका क्रममा प्रहरी हवलदार विकास बुढाथोकीले नेपालीलाई झापडा हानेको तथ्य समेत खुलेको छ। यसैबीच सिराहाको गोलबजारमा भएको घटनाको सत्य तथ्य सार्वजनिक गर्ने उद्देश्य सहित गृह मन्त्रालयले गठन गरेको उच्चस्तरीय छानबिन टोली घटनास्थल पुगेको छ। गृह मन्त्रालयका सहसचिव पुष्पराज शाहीको नेतृत्वमा रहेको टोलीले घटनाको प्रत्यक्ष पक्षलाई सूक्ष्म रूपमा अध्ययन गरिएको जनाएको छ। आगामी 3 दिन ठूलो पानी पर्ने सम्भावना रहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार नेपालका धेरै स्थानमा धेरै ठूलो पानी पर्ने चेतावनी जारी भएकाले उच्च सतर्कता अपनाउन आग्रह गरिएको छ। आज लुम्बिनी प्रदेशका केही स्थान तथा पहाड़ी भूभागमा भारी वर्षाको सम्भावना छ भने कर्णालीका पहाड़ी क्षेत्र र लुम्बिनीका केही स्थानमा धेरै ठूलो पानी पर्ने सम्भावना छ। आज राति भोलि र पर्सी कोशी बागमती र गण्डकी प्रदेशका हिमाली पहाड़ी तथा तराईका केही स्थानमा पनि ठूलो पानी पर्ने पूर्वानुमान गरिएको मौसमविद रोजन लामिछानेले सीआईएनसँग बताउनुभयो।
3: राति हिमाली भूभागहरूको केही स्थान देशको पहाड़ी भूभागहरूको चाहिँ अलि धेरै स्थानहरूमा मध्यमसम्मको वर्षा हुन सक्ने कुरा देखिन्छ भने भूभागको पनि केही स्थानहरूमा चाहिँ सम्भावना देखिएको छ। विशेष गरी मधेस लुम्बिनी बागमती र कोशी प्रदेशको तराई भूभागहरूमा चाहिँ बढी सम्भावना छ र पहाड़ी भूभागहरूमा त छँदैन छ। र भोलि बिहानसम्म चाहिँ यो देशैभरको धेरै जसो स्थानहरूमा चाहिँ मेघगर्जन चट्याङ सहित हल्कादेखि मध्यम वर्षा र थुप्रै स्थानहरूमा चाहिँ भारी वर्षा नै हुन्छ भन्ने अनुमान चाहिँ गरिएको छ।
1: काठमाडौँ उपत्यका सहित धेरै जिल्लाका साना नदी र खोलामा पानीको बहाव उल्लेख्य बढ़ने तथा आकस्मिक बाढ़ीको जोखिम रहेको छ। काठमाडौँ, भक्तपुर, ललितपुर र काभ्रे प्लानचोकमा उच्च जोखिम रहेको छ भने ताप्लेजुङ, झापा, धनकुटा, थ्रङ्कुवासभा, सोलुखुम्बु, उदयपुर, दोलखा, सिन्धुपाल्चोक, रसुवा, नुवाकोट, धादिङ, मकवानपुर, गोर्खा, लमजुङ, तनहुं, कास्की, पर्वत, म्याग्दी, स्याङ्जा, पाल्पा, गुल्मी, चितौन तथा नवलपरासीका विभिन्न क्षेत्रमा पनि सतर्कता अपनाउन आग्रह गरिएको छ। कांग्रेसले सुनसरी लगायत मधेशका जिल्लामा भएको घटनाको निष्पक्ष छानबिन गर्न संसदीय समितिको माग गरेको छ। आज बसेको संसदीय दलले तथ्य सत्य छानबिनको माग गर्दै संसदीय समिति बनाउनु पर्ने निर्णय गरेको हो। त्यस्तै सांसदहरूको कार्य सम्पादनलाई थप प्रभावकारी र व्यवस्थित बनाउन स्वकीय सचिव नियुक्ति सम्बन्धी नयाँ मापदण्ड जारी गरेको निर्णय पनि गरेको छ। प्रतिनिधि सभा र राष्ट्रिय सभा सदस्यका लागि स्वकीय सचिव नियुक्ति सम्बन्धी कार्यविधि 2083 तर्जुमा गरी लागू गरिएको प्रमुख सचेतक वासुना थापाले सीआईएनलाई जानकारी दिनुभयो।
2: यो घटनाको लागि हजुरको न्यायिक छानबिन समिति गठन गर्ने र सरकारसँग जोडदार माग गर्ने भन्ने विषयमा राखे। जुन निर्णयले चाहिँ संविधानको मर्म र भावनासँग विपरीत भएको हुँदाखेरि हामीले चाहिँ छानबिन समिति गठन गर्ने भनेर एउटा निर्णय चाहिँ यो गरेका छौँ। संघीय पदाधिकारी तथा सदस्यहरू जुन हुनुहुन्छ उहाँहरूको सुविधाको लागि जुन यो स्वकीय सचिव राख्ने भनेको छ। पार्टीले केही क्युआरहरू तयार गरेको छ सचिवालयको निर्णय अनुसार भनेर केही कार्य त्यसको एउटा कार्यविधि भनौँ न सम्बन्धित कार्यविधि तयार पारेको छ। त्यसमा के स्वकीय सचिव राख्ने भनेर चाहिँ यो एउटा निर्णय गरेका छ हजुरको।
1: कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कुमार कार्कीलाई हटाउने प्रयास स्वरूप नेकपा एमाले संसदीय दलभित्र हस्ताक्षर अभियान शुरू गरेको छ। पार्टी अध्यक्ष केपी शर्मा ओलीले राजीनामा दिन निर्देशन दिए पनि कार्कीले पार्टीको औपचारिक निर्णय बिना पद नछाड्ने अडान दोहोर्याउनु भएको थियो। उता ओली पक्षले कार्की विरूद्ध हस्ताक्षर संकलन थाले पनि संसदीय दलको नेता परिवर्तनका लागि आवश्यक दुई तिहाई समर्थन जुटाउन कठिन देखिएको छ। त्यस्तै तत्काल अविश्वासको प्रस्ताव दर्ता गर्न पनि संवैधानिक रूपमा सम्भव नरहेको र त्यसका लागि सत्ता साझेदार नेकपाको समर्थन आवश्यक पर्ने अवस्था छ। तर नेकपाले भने एमालेको आन्तरिक विवादमा आफू संलग्न नहुने स्पष्ट पारेको छ। सात साना राजनैतिक दलहरूले संयुक्त रूपमा अग्रगामी मोर्चा गठन गर्ने निर्णय गरेका छन्। आज बसेको दलहरूको छलफलले आगामी 23 साउनमा मोर्चाको औपचारिक घोषणा गर्ने निर्णय गरेको छ। जनमत पार्टीका अध्यक्ष डाक्टर सीके रावतका अनुसार मोर्चामा विभिन्न वैकल्पिक तारका राजनैतिक दलहरू सहभागी हुने भएका छन्। पश्चिम नवलपरासीको सुस्तामा स्थानीयवासी र भारतीय सशस्त्र सीमा बल एसएसबी बीच आज हुने भनिएको बैठक स्थगित भएको छ। हिजो दिउँसो अस्थायी बाँध निर्माणका विषयलाई लिएर उत्पन्न तनाव अहिले साम्य भए पनि सोही विषयमा छलफल गर्ने सहमति भएको थियो। तर एसएसबीका एक जवानलाई सर्पले टोकेपछि उपचारका लागि खटिनु परेको भन्दै भारतीय पक्षले छलफल स्थगित गरेको छ। सुस्ता गाउँपालिकाका अध्यक्ष प्रभुनाथ हरियरले भारतीय पक्षले हिजो आफूहरूले चिनो लगाएको स्थानसम्म अस्थायी बाँध निर्माण गर्न मौखिक सहमति दिएको सीआईएनलाई बताउनुभयो।
0: छलफल गर्न त्यो कुरो थियो, तर एकजनाको

0: एसएसपी जीवनको सर्फ टोकेट
1: अन्तर्गत नर्स ज्योति राणा भाटमाका प्रतिनिधि नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो सीआईबीले परराष्ट्र मन्त्रालयका सहसचिव पुष्पराज भट्टलाई पक्राउ गरेको छ। सहसचिव भट्टराईलाई पक्राउ गरेको सीआईबीले जनाएको छ। तिब्बती शरणार्थीका नाममा गैर कानूनी रूपमा यात्रा अनुमति पत्र ट्राभल डकुमेन्ट जारी गरेको आरोपमा भट्टराई विरूद्ध गत सोमबार जिल्ला सरकारी वकिल कार्यालय काठमाण्डौले जिल्ला अदालत काठमाण्डौमा राहदानी कसुर सम्बन्धी मुद्दा दायर गरेको थियो। दायर हुँदा उहाँ उपस्थित नभएकाले अदालतबाट पक्राउ पर्ची जारी गरिएको थियो। साझा खबरमा अब खेल खबर। नेपालमा यो वर्ष भलिबलका तीन अन्तर्राष्ट्रिय प्रतियोगिता हुने भएका छन्। नेपाल भलिबल संघ एनभीएले आर्थिक वर्ष 2083-84 लागि वार्षिक क्यालेण्डर सार्वजनिक गरेको हो। काबा महिला च्याम्पियनशीप लीग, काबा पुरूष भलिबल च्याम्पियनशीप र काबा च्यालेन्ज कप पुरूष नेपालमा हुने तय भएको छ भने नेपालले 20 एसियाली खेलकुदमा महिला भलिबल टोली सहभागी गराउने भएको छ। राष्ट्रिय प्रतियोगिता अन्तर्गत 35 राष्ट्रिय फुटबल पुरूष तथा 25 राष्ट्रिय महिला भलिबल प्रतियोगिता सुर्खेतमा आयोजना हुनेछ। 10 एनभीए महिला तथा पुरूष भलिबल च्याम्पियनशीप काठमाण्डुमा हुनेछ भने प्रधानमन्त्री कप एनभीए महिला तथा पुरूष भलिबल लीग 7 महिला तथा 8 पुरूष राष्ट्रिय बीच भलिबल U19 राष्ट्रिय भलिबल प्रतियोगिता फ्रेन्चाइज अन्तर्गत एभरेस्ट महिला भलिबल लीग र पुरूषको नेपाल भलिबल लीग पनि क्यालेण्डरमा समावेश भएको छ।
2: सिद्धबाबाको पहिरोको त्रास कायमै
3: यो बाटो हर साल भत्केको भत्केको हुन्छ अनि यहाँ बस्न जलतरास भइराखेको छ। हिन्द्र लाग्दैन, अब हिउँ लाग्यो भने धुलोले बस्न हुँदैन, बर्खा लाग्यो भने अब यही जलतरास छ।
2: सुरुङ बने पनि जोखिम टरेन रिपोर्ट, सुशासनका लागि स्थानीय सरकारले गर्न सक्ने काम, विशेष कुराकानी लगायतका सामग्री बाँकी नै छन्। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
4: नेपाल विविध जाति, भाषा, धर्म र संस्कृतिको साझा फुलबारी हो। मानवता नै सबै धर्मको मूल मर्म हो। आपसी सम्मान, सहिष्णुता र सद्भाव सबै धर्मको सन्देश हो।
5: यस्तो अवस्थामा हामी सबैले संयमता अपनाऊ। अपुष्ट समाचार, अफवाह वा सामाजिक सञ्जालमा फैलाइएका भ्रामक सामग्रीलाई विश्वास नगरौं।
6: मतभेद भए संवादबाट समाधान खोजौं। सबैले कानूनको सम्मान गरौं र एक अर्काको अधिकारको रक्षा गरौं।
4: शान्ति कायम राख्नु हरेक नागरिकको साझा जिम्मेवारी हो। आज हामीले देखाएको संयमता र जिम्मेवारीले भोलिको सुरक्षित, शान्त र समावेशी नेपाल निर्माणमा योगदान पुर्याउँछ।
5: शान्ति, सद्भाव र मानव अधिकारको रक्षाका लागि सामुदायिक रेडियो प्रसारक संघ नेपालको अपील।
7: उच्च गति, भरपर्दो कनेक्टिभिटी र बलियो नेटवर्कद्वारा सञ्चालित सिमलेस ब्राउजिङ र स्ट्रिमिङका लागि डिश होम इन्टरनेट, अत्याधुनिक प्रविधिको नेपालमा पहिलो पटक वर्ल्ड क्लास इन्टरटेनमेन्टको आईपीटीभी सेवा प्रदान गर्ने डिश होम इन्टरनेट, नेपालको एकमात्र नेक्स्ट जेनेरेशन वाईफाई 6 प्रविधि भएको वाईफाई 6 राउटरहरूसँग उत्कृष्ट जडान प्रदान गर्ने डिश होम इन्टरनेट, साथै इन्टरनेट, टीवी र अन्य सेवाहरू सजिलै व्यवस्थित गर्ने एउटा उपयोगी सेल्फ केयर एप माई डिश होम एप।
8: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन।
2: तपाई सामुदायिक सूचना नेटवर्क सीआईएन ले काठमाण्डुमा तयार पारेको साझा खबर सुनिरहनु भएको छ। साझा खबरमा अब बाँकी खबर। बर्खा लागेसँगै पाल्पा बुटवल सड़कमा फेरि सधैँ जस्तै दुर्घटनाको जोखिम बढ़ेको छ। वर्षौंदेखि यो सड़क खण्डको स्तर उन्नति र दिगो समाधानका बहस भए पनि हालसम्म दीर्घकालीन समाधान निस्कन सकेको छैन। सुरुङ मार्ग बनेर आधुनिक प्रविधिबाट सड़क सुरक्षित बनाउने काम पनि अन्तिम चरणमा पुगेको छ। तर बर्खाको बेला नागरिकले भोग्नुपर्ने शास्ति र जोखिम भने आज पनि उत्तिकै छ।
9: बर्खा शुरू भएसँगै पहाड र तराई जोड्ने सिद्धार्थ राजमार्गको पाल्पा टोल सड़क खण्डमा तरास र शास्तीमा यात्रा गर्नुपर्ने बाध्यता हुने गरेको छ। आकाशमा कालो बादल मडारिन थालेपछि यो बाटो भएर यात्रा गर्ने हजारौं यात्रु र सवारी चालकहरूको मनमा एउटै मात्र चिन्ता शुरू हुन्छ, कसरी सुरक्षित गन्तव्यमा पुग्ने। स्याङ्जाबाट गरेका यदु भट्टराई।
10: यो सिद्धार्थ राजमार्ग यात्रा गर्ने म यस्तो छु है, म जाँदैछु भन्ने हिसाबले नहुने पीडा चाहिँ सरकारले बुझ्दै हुन्थ्यो भन्ने।
9: तर दक्षिण जोड छ, बुटोलबाट पाल्पा, गुल्मी, अर्घाखाँची, स्याङ्जा, पोखरा, बागलुङ र पर्वत लगायतका दर्जनौ जिल्लाका लागि यही सड़क एकमात्र भरपर्दो माध्यम हो। तर राजमार्गका वरपर बस्ने नागरिकमा समेत बर्खा लागेसँगै पहिरोको तरास हुने गरेको छ। तिनाउ दुईका शोभा केसी।
11: पहिरोले हाम्रो हामीलाई एकदम डर छ, हाम्रो सानसाना बच्चाहरू बाल बच्चाहरू छन्, एकदम डर छ हामीलाई। भोलि बिहान उड्दाखेरि हामी कहाँ गएर बस्ने, के गर्ने के गर्ने भन्ने, अब यो कतिखेर जान्छ के गर्छ भन्ने, अब हामीलाई दिउँसैमा पनि डर छ।
9: पाल्पाको दोभानदेखि सिद्धबाबा मन्दिरसम्मको दूरीमा यात्रा गर्न सबैभन्दा खतरा मानिन्छ। वर्षा शुरू हुने बित्तिकै यहाँका सड़क माथिबाट कति बेला ठूला ठूला चट्टान खस्छन् र कति बेला लेदो सहितको पहिरो आउँछ कसैलाई थाहा हुँदैन। दोभानका स्थानीय डोलकान्त पौडेल।
3: यो बाटो हर साल भत्केको भत्केको हुन्छ, अनि तलतिर तिनाउ खोला माथितिर दबेको देख्दाखेरि हामीलाई पनि यहाँ बस्न जलतरास भइराखेको छ। भिन्द्र लाग्दैन, अब हिउँ लाग्यो भने धुलोले बस्न हुँदैन, बर्खा लाग्यो भने अब यही जलतरास छ।
9: सिद्धार्थ राजमार्गको सिद्ध बाबा, झुम्सा, हिउँदे खोला, पिपल डाँडा र ग्रामीण सड़कका विभिन्न खण्डहरूमा पनि पहिरो खस्ने जोखिम छ। मनसून जन्ने विपदबाट हुने क्षति कम गर्न र उद्धारका लागि चारै तहका सुरक्षा निकाय, स्थानीय तह तथा सरकारवाला निकाय तयारी अवस्थामा राखिएको बताउँदै पाल्पाका सहायक प्रमुख जिल्लाधिकारी ऋषिराम सुवेदी।
12: प्रत्येक पालिका अनि सड़क डिभिजन कार्यालय यिनीहरूले चाहिँ डोजर स्ट्यान्ड बाई रूपमा राख्ने र हाम्रो चारवटै सुरक्षा निकायका हाम्रो सुरक्षाका फौजहरू यो विपद व्यवस्थापनको लागि एकदम तयारी अवस्थामा रहने निर्णय गराएका छौ।
9: सामान्य झरीमा पनि बाटो अवरुद्ध हुनु, घण्टौसम्म यात्रुहरू बाटैमा अलपत्र पर्नु र ज्यानै जोखिममा पारेर यात्रा गर्नुपर्ने यो सड़कको नियमित र सामान्य दिनचर्या झैं बनेको छ। राज्यले महत्वपूर्ण राजमार्गको दिगो समाधान चाँडो भन्दा चाँडो नगरिदिँदा वर्षेनी कैयौं नागरिकले अनाहकमा ज्यान गुमाउनु परेको छ भने हजारौंले शास्ति खेपिरहेका छन्। भुवन राय माझी, सीआईएन रेडियो मुक्तिनाथ, पाल्पा।
2: तपाई सामुदायिक सूचना नेटवर्क सीआईएन ले काठमाण्डुमा तयार पारेको साझा खबर सुनिरहनु भएको छ। सुशासनका लागि स्थानीय सरकारले सुधार गर्नुपर्ने कुरा,
13: सबै चाहिँ भुक्तानी नहुने त्यो रोग चाहिँ नेपालमा छ, त्यो त यहाँ पनि छ। अब यसबाट अलिक बेलैमा चाहिँ त्यो भुक्तानी, अब विकास निर्माणका कामहरू, अरू कुराहरू चाहिँ, अरू क्रियाकलापहरू बेलैमा सम्पन्न भइदिएका भएदेखि त्यो अवस्था त आउने थिएन। सचेत हुनुपर्छ भन्ने मलाई लाग्छ।
2: जनप्रतिनिधि र सरकारवालाको समन्वयका कारण पर्ने प्रभाव, कुराकानी लगायतका सामग्री बाँकी नै छन्। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
14: आँखा, नाक, कान र घाँटी उपचारका लागि अन्तर्राष्ट्रिय स्तरको प्रविधि युक्त दृष्टि आँखा अस्पताल बिर्तामोड, वीरगंज र काठमाडौँ कलंकीका साथै शाखाहरू चावहिल, बानेश्वर, जमल र ओम अस्पतालमा।
15: सेवाहरू बिना इन्जेक्सन मोतीबिन्दुको अपरेशन, अपरेशन पछि चस्मा लगाउनु नपर्ने प्रिमियम लेन्स, बाल बालिकाको आँखाको पावर बढ्न रोक्ने मायोपिया कन्ट्रोल लेन्स, ड्राई आँखाको थेरापी, आँखाको पर्दा तथा जलबिन्दुको उपचार, नाक कान घाँटीको उपचार, सामाजिक सुरक्षा कोषको स्वास्थ्य बिमा सुविधा, वेबसाइट drishtieye.org, फोन नम्बर 01-5224-352-5224-353।
16: क्लासिक टेकको वाइफाई 6 राउटर, नाम एक घमन एक, शक्तिशाली 4 एन्टिनामा वाइड कभरेज, 5G स्ट्रेन्थ, लो लेटेन्सी र फास्ट स्पीड, सबै अस्त्रको शक्ति बोकेको 200 MBPS को इन्टरनेट अब 3 महिनाका लागि मात्र 3300 रुपियाँमा, साथमा IPTV मात्र 250 प्रति महिना। बुकिङको लागि 9801004477, शर्तहरू लागू हुनेछन्। क्लासिक टेक, छोयो कि चल्यो।
8: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क CIN।
2: तपाई सामुदायिक सूचना नेटवर्क CIN ले काठमाण्डुमा तयार पारेको साझा खबर सुन्दै हुनुहुन्छ। साझा खबरमा अब स्थानीय सरकारले गरेका र सुधारका पाताहरू। स्थानीय सरकारलाई घर दैलोको सरकारका रूपमा पनि व्याख्या गरिन्छ।

0: कल्याणको वागजोर नगरपालिकाका प्रशासकीय प्रमुख टंक भट्टराईसँग साथी लीलप्रकाश चन्दले कुराकानी गर्नु भएको छ।
1: विशेष गरी कर्णाली प्रदेशमा क्षेत्रमा आएर केही समय बस्ने, सेवा प्रवाहन गर्ने र यहाँको सबै कुराहरू अध्ययन गर्ने एउटा अवसर पनि प्राप्त भएको छ। त्यो मेरो रुचि अनुसार नै म यहाँ आएको हुँ।
2: कस्तो पाउनुभयो कल्याणको बागचौर नगरपालिकामा?
1: 3 महिना भयो म वैशाख चैत अन्तिम 2082 चैत अन्तिममा यहाँ आएको हो। यस क्रममा अहिले 3 महिना पुरै व्यतीत, भर्खर 3 महिना क्रस भएको छ। अब यस क्रममा चाहिँ सुरुमै पनि म जसरी यहाँ आए, आउँदा चाहिँ बागचौर प्रकृति, यहाँको हरियाली, यहाँको कृषि पर्यटन, अब त्यसले चाहिँ प्रभावित बनायो। अध्ययन गर्ने क्रममा नै छु अहिले पनि, होइन 2-3 वर्ष यता स्थानीय के अरे निमित्तले चलाइरहनु भएको थियो। अब यस क्रममा निमित्तको निमिट्यान भनेर कोही बेला बहुहरू आइराखेका थिए समाचारहरू, होइन यो प्रयास भएको छ।
2: जस्तो तपाईँ आइसकेपछि यो चाहिँ नयाँ केही मैले गर्न सुरुवात गरे भन्ने के छ स्थिति अहिले?
1: अब यहाँ सुरुवात चाहिँ अब नीतिगत कुराहरूमा, नीतिगत निर्णयका कुराहरूमा चाहिँ जुन राजनीतिक तह हुन्छ मेयर साहबको नेतृत्वमा, होइन अब यसमा चाहिँ मैले त्यो पनि जुन एक किसिमको समन्वय विभिन्न क्षेत्र, होइन विभिन्न चाहिँ पार्टीका जनप्रतिनिधिहरू बिच एउटा राम्रो समन्वय भएर यहाँको विकासका गतिविधिहरू त्यस्तो चाहिँ राम्रोसँग समन्वय भएको पाइयो। अब त्यसमा यहाँको विकासको लागि मत ऐक्य बद्धता त्यो छ, र प्रशासनिक क्षेत्रमा पनि, सेवा प्रवाहको क्षेत्रमा पनि त्यस्तो गुनासो चाहिँ अहिलेसम्म कुनै उजुरी पेटिकामा एउटा उजुरी पनि प्राप्त भएको छैन। छिटो छरितो चाहिँ सेवा प्रवाह भइरहेको छ र त्यसलाई अझ चुस्त, अझ नागरिकहरूलाई सेवा प्रवाह सेवाग्राहीहरूलाई चाहिँ छिटो सेवा दिने, के अरे हाँसेर सेवा दिने, होइन उनीहरूलाई चाहिँ एउटा सम्बोधन गर्ने, रेस्पोन्स गर्ने कुराहरूमा चाहिँ अझ बढोत्तरी भएको छ भन्ने मलाई लाग्छ।
2: सुशासनको हिसाबले, विकास निर्माणको हिसाबले यो बागचौर नगरपालिकालाई अझ उचाइमा पुर्याउनको लागि यसो गर्न पाए हुन्थ्यो भन्ने ढंगबाट मेयर साहब लगायतका अरू जनप्रतिनिधिसँग सल्लाह सुझाव दिएको लिएको त्यस्तो खालको केही छ कि छैन?
1: हामी चाहिँ कार्यपालिकाको बैठकमा भयो होस् या चाहिँ अरू अनौपचारिक छलफल भइरहन्छ, कृषिको क्षेत्रमा अब्बल सम्भावना भएको, त्यसले एउटा समृद्धिको यात्रा पनि तय गरेको छ, होइन अब जस्तै सुन्तलाको पकेट क्षेत्र भयो, अदुवाको भयो, होइन अनि टिम्बुरको भयो, आलुको भयो, यसले गर्दाखेरि चाहिँ यहाँ चाहिँ एउटा समृद्धिको यात्रा चाहिँ अरूभन्दा अब्बल के छुट्टै यसरी छिटो चाहिँ यहाँ एउटा समृद्धिको यात्रा तय गरिरहेको नगरपालिका हो। समर्पित श्रमजीवीहरू, किसानहरू यसैमा चाहिँ खुसी, यसैमा चाहिँ श्रम गरेर यसलाई चाहिँ एकदम विकसित र उन्नत बनाउन लागिरहनु भएको छ। यसको लागि त अब राजनीतिक नेतृत्वमा चाहिँ जस जान्छ नै, र सबैको पार्टीहरू र सबैको जनताहरूको समन्वय, सहकार्य चाहिँ, प्रभावकारी कर्मचारीहरू, होइन सबैको चाहिँ नि समन्वय, सहकार्य चाहिँ प्रभावकारी बन्दै गइरहेको अनुभूति मैले गरेको छु।
2: कृतिको हिसाबले 3 वटा पुस्तकका कृतिहरू प्रकाशन भए। बागचौर नगरपालिकाको पर्यटन अथवा यहाँको साहित्य संस्कृतिलाई कोणबाट पनि हेरेर योजना बनाउनु पर्छ अथवा गतिविधि

0: धेरै ठाउँहरूमा चाहिँ झगडा परेको, कुटाकुट भएको, प्रशासनिक कर्मचारी प्राविधिक कर्मचारीमाथि हातपात भएको समाचारहरू यही आर्थिक वर्षको अन्त्यमा सुन्नमा आउँछ र यसपाला पनि आयो। धेरै ठाउँमा त्यस्ता घटनाहरू दुर्व्यवहारहरू भए। यहाँ चाहिँ यो अहिलेसम्मकै एक किसिमको सौहार्द ढङ्गले त्यस्तो किसिमको रातो मुख गर्नु परेन, रातो कालो मुख गर्नु परेन, यो मेरो लागि पनि सौभाग्य। यसमा चाहिँ अब हाम्रो चाहिँ नगर प्रमुख, अरू चाहिँ वडाध्यक्षज्यूहरू, उप प्रमुख लगायत सबैको एउटा समन्वयकारी भूमिकामा मेरो पनि केही भूमिका रह्यो। त्यसमा चाहिँ अब दायित्व त सिर्जना भयो नि, होइन, एउटा राष्ट्रिय रोगै हो यो। विशेष गरी चाहिँ आर्थिक वर्षको अन्त्यमा विकासका कामहरू चाहिँ एकदम गर्ने, अरू बेला चाहिँ निष्क्रिय जस्तो भएर बस्ने, यो बेला नै बढी चाहिँ गर्दाखेरि भुक्तानीमा समस्या आउने, किनभने धेरै फाइल सिर्जना यही बेला हुने, त्यसले गर्दाखेरि सबै चाहिँ भुक्तानी नहुने त्यो रोग चाहिँ नेपालमा छ। त्यो त यहाँ पनि छ। अब यसबाट अलिक बेलैमा चाहिँ त्यो भुक्तानीका अब विकास निर्माणका कामहरू, अरू कुराहरू चाहिँ, अरू क्रियाकलापहरू बेलैमा सम्पन्न भइदिएका भएदेखि त्यो अवस्था त आउने थिएन। सचेत हुनुपर्छ भन्ने मलाई लाग्छ।
1: गणेश नेपाली मृत्यु घटनामा छानबिन समितिको चार सिफारिस, ट्राफिक व्यवस्थापनदेखि तनाव व्यवस्थापनसम्म सुधारको सुझाव दिइएको छ। गोलबजार घटनाको अध्ययन गर्न गृहको उच्च स्तरीय छानबिन टोली घटनास्थलमा पुगेको छ। पानीको बहाव बढ़ेपछि सुनकोशीमा खसेको कारको खोजीमा चुनौती देखिएको छ। मधेसवादी सात दलद्वारा अग्रगामी मोर्चा गठनको घोषणा, कोशीका मुख्यमन्त्री कार्की विरूद्ध हस्ताक्षर अभियान सञ्चालन भएको छ। अविश्वास प्रस्ताव को साथ भने नपाउने भएको छ। नेपाली कांग्रेसद्वारा स्वकीय सचिव नियुक्ति सम्बन्धी नयाँ मापदण्ड जारी भएको छ। अबको तीन दिन ठूलो पानी पर्ने सम्भावना रहेको छ। अनशनरत नर्स ज्योति राणा भाटका प्रतिनिधिसँग स्वास्थ्य मन्त्रालयले वार्ता गरेको छ। एक वर्षमा वैदेशिक रोजगारीमा 1223 नेपालीको मृत्यु भएको छ। राहतमा 1 अर्ब भन्दा बढ़ी खर्च भएको छ र नेपालमा यो वर्ष भलिबलका 3 अन्तर्राष्ट्रिय प्रतियोगिता हुने भएको छ। हवस् त, आजलाई साझा खबरको समय सकियो। प्राविधिक साथी राजेन्द्र रिजाललाई धन्यवाद। भोलि साउन 19 गते बिहान 6 बजेको साझा खबरमा फेरि भेटौंला। अहिलेलाई सुशीला श्रेष्ठ पनि विदा हुन्छु। नमस्कार, शुभरात्रि।
2: अहिले बेलुकीको 8 बजेको छ।

0: तपाईँ अहिले हेलम्बु एफएम 89.6 मेगाहर्ज सुनिरहनु भएको छ।
1: Enjoy with us.

0: Time check. It's 9 PM.
1: अहिले बेलुकीको 9 बजेको छ।
2: आज पनि मेरो हरेक

0: Elimbu FM 89.6 MHz.
1: कार्यक्रम शुभरात्रि शनिबार बाहेक 9 बजेदेखि 10 बजेसम्म सुन्न नभुल्नुहोला.

हेलो, नमस्ते नमस्ते नमस्ते नमस्कार अनि हार्दिक स्वागत गर्न चाहन्छु। साथमा रात्रिकालीन विवाद अन्त गराउन चाहे सुन्दै हुनुहुन्छ हेलम्बा एफएम 89.6 मेगाहर्ज कार्यक्रम शुभरात्रि लिएर उपस्थित भएको छु। म कार्यक्रम प्रस्तुत आइसिंह तामाङ छु भने यति बेला मेरो यो आवाज तपाईँहरूको रेडियो सेट, मोबाइल सेट लगायतका अन्य विभिन्न विद्युतीय माध्यमसम्म यो आवाज पुर्याउनका लागि मलाई प्राविधिक कक्षबाट साथ दिँदै हुनुहुन्छ। प्राविधिक मित्र हुनुहुन्छ राघव तामाङ, अनि साथमा सुनेर भरपूर साथ दिँदै हुनुहुन्छ तपाईँ सम्पूर्ण श्रोता महानुभावहरूले। र यति बेला तपाईँहरूले यो प्रोग्राम सुन्दै हुनुहुन्छ सिन्धुपाल्चोक जिल्लाको चौताराबाट सुन्दै हुनुहुन्छ भने काठमाडौँ कोड धादिङ र सुवा मकवानपुर रामेछाप दोलखा सिन्धुली लगायतका विभिन्न आसपासका स्थानीय जिल्लाहरूबाट हेलम्बा एफएमको फ्रिक्वेन्सीबाट र हेलम्बा एफएमको फेसबुक पेजबाट एकैसाथ यो प्रोग्राम तपाईँहरूले सुनिराख्नु भएको छ र सुन्दै पनि आइराख्नु भएको छ। विशेष गरी कार्यक्रम शुभरात्रि हरेक सातको छ दिन तपाईँहरूले सुन्दै आइराख्नु भएको छ। रातिको 9 बजेबाट 10 बजेसम्म शनिबार बाहेक अन्य दिनहरूमा तपाईँहरूले यो प्रोग्राम सुन्न पाउनुहुनेछ र सुन्न सक्नुहुनेछ पनि र सुन्दै आइराख्नु भएको छ पनि है। र यो प्रोग्राममा चाहिँ तपाईँहरूले आफ्ना घर परिवारजन आफन्त इष्ट मित्र साथीभाइजनमा रात्रिकालीन सन्देशहरू व्यक्त गर्न सक्नुहुनेछ, मिठो निधरीको कामना व्यक्त गर्न सक्नुहुनेछ र साथ साथमा तपाईँहरूले कल गर्न सक्नुहुनेछ। यदि कल लागिरहेको छैन भने कमेन्ट गर्न सक्नुहुनेछ, तपाईँहरूको कमेन्ट कलहरूलाई हामी समेट्ने प्रयत्न पनि गर्ने नै छौँ है। र यति बेला यो रातिको समय धेरैजना श्रोता साथीहरूले खाना खानुभयो होला होइन, अब कतिपय साथीहरूको खाना बाँकी नै होला, कतिपय साथीहरू खाना खाएर मजाले सुतिसक्नु भयो होला र कतिपय साथीहरू गृह कार्य गर्दै हुनुहुन्छ होला, कतिपय साथीहरू चाहिँ अझै पनि आफ्नो कामतिर अझै पनि ड्युटी गर्दै हुनुहुन्छ होला। सो जे जस्तो अवस्थामा रहनु भए तापनि अबको एक घण्टाको अवधिभर भने हामी सँगै सहयात्रा गर्नुहोला, हामीले पनि कार्यक्रम सुनेर साथ दिनुहोला। हामी यही आग्रह र यही अनुरोध गर्न

चाहन्छु तपाईहरूलाई है। र यो प्रोग्राममा तपाईहरूले रात्रिकालीन सन्देश राख्नुपर्ने हुन्छ र यो रातिको समय मौसम भने यति बेला पानी पर्न थालिसकेको छ हामी हुने स्थानहरूमा र तपाईँहरूले ठाउँहरूमा के कस्तो छ सो एकदमै सुरक्षित रहेर बस्नुहोला। समय सन्दर्भ अनुसार कार्यक्रमलाई पनि सुनेर साथ दिनुहोला यही आग्रह गर्न चाहन्छु। र आज पनि हामी तपाईँहरूको माझमा मिठो कुराकानी गर्दै तपाईँहरूको रात्रिकालीन सन्देश अनि फोन कल लिनेछौ र यदि कल लागिरहेको छैन भने कमेन्ट गर्नुहोला। तपाईँहरूको कमेन्टहरू हामी अवश्य अन्य गर्नेछौ, कमेन्टहरूलाई पनि हामी स्थान दिनेछौ। कमेन्ट गर्नका लागि भने फेसबुकको आफ्नो सर्च बक्समा जानुहोला अनि त्यसमा हेलम्बा एफएम 89.6 सर्च गर्नुभयो भने तपाईँहरूले विश्वको जुनसुकै स्थानमा रहनु भए तापनि हेलम्बा एफएम सुन्न पाउनुहुनेछ र प्रोग्राम मजाले हेर्न सक्नुहुनेछ है त। र कल गर्न चाहनुहुन्छ कार्यक्रममा रात्रिकालीन सन्देश राख्न चाहनुहुन्छ भने तपाईहरूको लागि हामीले नम्बर खुल्ला गरिएको छ 98 60 52 55 25 98 60 52 55 25 तपाईहरूले कार्यक्रममा कल गर्न सक्नुहुनेछ अनि फेसबुकको पेजबाट पनि कमेन्ट गर्न सक्नुहुनेछ। तपाईहरूले यो प्रोग्राम जुन जुन ठाउँबाट सुन्दै हुनुहुन्छ कल गर्दै कार्यक्रममा सहभागिता जनाउन पाउनुहुनेछ। तपाई जो कोही व्यक्तित्वहरूले पनि जुनसुकै स्थानबाट यो कार्यक्रममा सहभागिता जनाउन सक्नुहुनेछ। सो नम्बर एकदमै खुल्ला गरिसकेको छ तपाईहरूको लागि, माध्यमहरू एकदमै कार्यक्रममा जोड्दै गर्नुहोला। कार्यक्रमको शुरूआतमा चाहिँ हामी एकदमै मिठो अनि रमाइलो गीत राख्छौं, गीतपछि आउनेछौ तपाईँहरू भने लम्बा एफएम सुन्दै गर्नुहोला।

0: हजुर, एकदमै मिठो अनि रमाइलो गीत हामीले तपाईँहरूको माझमा राखिसकेका छौ। सो गीतपछि फेरि पनि स्वागत गर्न चाहन्छु र सुन्दै हुनुहुन्छ हेलम बाफएम 89.6 मेगाहर्ज कार्यक्रम शुभरात्रि सुन्दै हुनुहुन्छ। यति बेला यो प्रोग्राम सिन्धुपाल्चोक जिल्लाको चौताराबाट सुन्दै हुनुहुन्छ। यो प्रोग्राममा तपाईँहरूले रात्रिकालीन सन्देश राख्नको लागि कार्यक्रममा सहभागिता जनाउन सक्नुहुनेछ। त्यसको लागि भने यति बेला हामीले नम्बर खुल्ला गरिएको छ 98 60 52 55 25 कार्यक्रममा कल गर्दै रात्रिकालीन सन्देश राख्नको लागि सहभागिता जनाउन सक्नुहुनेछ। यो रातिको समय छ, धेरैजना श्रोता साथीहरू खाना खाएर मजाले सुत्ने तर्खरमा हुनुहुन्छ। सो जे जस्तो अवस्थामा रहनु भए तापनि यो समय भने तपाईँहरूको लागि नै हो है। अब खाना खाएर मजाले सुत्ने अनि प्रोग्राम सुन्ने आराम गर्ने समय पनि हो र कतिपय ठाउँहरूमा यति बेला पानी परिसकेको छ भने कतिपय ठाउँहरूमा अझै पनि मौसममा एकदमै सफा नै छ। र कार्यक्रममा कल गर्नका लागि 98 60 52 55 25 कल गर्दै कार्यक्रममा जोडिनुहोला। र यति बेला भने आजको लागि पहिलो मित्र टेलिफोन लाइनमा जोडिनु भएको छ, म उहाँसँग कुराकानी गर्न चाहन्छु। हजुर नमस्ते। हजुर नमस्कार, हाल खबर एकदमै ठिकै छ, तपाईँको के छ सुनाइदिनु होला। हजुर हजुर हजुर, अनि के छ खबर सुनाउनुहोस् त, धेरै समय पछाडि सम्झिनु भएको छ।
1: नयाँ नयाँ साथीहरूलाई पनि यसो टाइम पनि दिनुपर्छ भन्ने लागेर अहिले धेरै नयाँ नयाँ साथीहरूले गर्नुहुन्छ नि होइन।
0: हजुर हजुर एकदमै
1: सधैँ छ नि होइन, उहाँ उता रुकुमको के भन्छ बर्दियातिरबाट गर्नुहुन्छ, टाउनतिरबाट गर्नुहुन्छ साथीहरूले, इलामतिरबाट गर्नुहुन्छ।
0: हजुर
1: हामीहरूले पालो दिएन भने उहाँहरूले गर्नु पाउँदैन, त्यो भएर गर्नु उहाँहरू झुली बोल्दा त्यही लाग्छ सधैँ हामीले मात्रै किन त भन्ने हिसाबले पनि हो। के होस्
0: हजुर हजुर, ल पक्कै पनि एकदमै खुसी लाग्यो। अनि के छ खबर आज भोलि, विशेष के कामहरू चल्दैछ गाउँ घरतिर सुनाइदिनुहोस् न।
1: आजै भोलि चाहिँ त घरहरू हो होइन, सबै घटनाहरू यो अब केही महिना अब केही दिन भनौँ न पछाडि मकर सङ्क्रान्ति सम्झाउने बेला हुन्छ।
0: हजुर
1: पानी आउँछ, अर्थ त अचेल भोलि केही छैन,
0: भनेपछि अब घर आइसी कामहरू गर्ने, प्रोग्रामहरू सुन्ने है। हजुर, अनि खानपिन त गरिसक्नु भयो होला?
1: खानपिन भयो भाइ तपाईँहरूको?
0: हजुर एकदमै खानपिन भएर नै कार्यक्रममा जोडेका छौँ। अनि सुनाउनुहोस् आजको मौसमको अवस्था के छ तपाईँ हुने ठाउँतिर?
1: अब दिनभर पानी आइरहेको थियो होइन, अहिले चाहिँ
0: हजुर, भनेपछि आज दिनभरि नै पानी पर्यो है तपाईँ हुने ठाउँतिर? हजुर हाम्रो यतातिर चाहिँ आज दिनभर मौसम एकदमै सफा नै भयो र यति बेला भने हल्का सिमसिम पानी पर्ला जस्तो चाहिँ भइरहेको नै छ है।
1: बिहान 4:30 झन्डै तपाईँको 12-1 बजेसम्म पानी परिरहेको दिनमा है त।
0: हजुर, भनेपछि लगभग आज दिनभरि जस्तै नै पानी परेछ नि त।
1: हजुर हजुर, दिनभर पानी आएर आज काम सब लागेन।
0: ओके ल हुन्छ, एकदमै खुसी लाग्यो, धेरै समय पछाडि कार्यक्रममा कल गर्नु भएको छ र रात्रिकालीन सन्देश पनि राख्न सक्नुहुनेछ तपाईँले। हजुर एकदमै सबैजना आराम कुशल नै छौँ हामी, सम्पूर्ण टिम नै है। हजुर हजुर हस् धन्यवाद
1: तपाईँलाई अनि मेरो साथीहरूमा बिए सापकोटा यता मखमली ठकुल दिदी, काठमाडौँ पवातेल हुनुहुन्छ गाडी, रमजना थामीजी, कृष्ण परियार भाइ, अनि जीवन तामाङजी कता कता हुनुभयो, यता धरानतिर पनि सुन्नुहुँदो रहेछ हाम्रो शेखर प्रसाद अङ्कल, इलामतिर सुन्नुहुँदो रहेछ हाम्रो कुमल राई, यता जो जो जति सुनेर बस्नुहुन्छ उहाँ सबैलाई बर्खाको बेला छ होसियार रहनुहोला, हिँड्दाखेरि अलिक जतनसँगले ओर्ने चिजहरू लिएर बोकेर हिँड्नुहोला, अनि बिहानका बास बस्दा सुत्दा पनि अलिकति दायाँ बायाँ अलिकति विचार गरेर होसियार भएर बस्नुहोला, बाढी पहिरो जाने काम दहरू खस्ने सम्भावना धेर हुन्छ, अनि अझै भोलि अब पानीहरू सकेसम्म तताउने फिल्टर गर्ने गरेर खानु भए राम्रो,
0: ओके भाइ भाइ साथी हुनुहुन्थ्यो हामीलाई फोन गर्नु भएको थियो है काभ्रेबाट. सो उहाँले पनि सम्पूर्ण साथीहरूलाई शुभरात्रि भन्दै बाइदिनु भएको छ. धेरै धेरै धन्यवाद छ अनि मिठो निन्द्रको कामना पनि व्यक्त गर्न चाहन्छु. र यसै गरी तपाईँहरू पनि कार्यक्रममा सहभागिता जनाउन सक्नुहुनेछ रात्रिकालीन सन्देश राख्नको लागि है त. र यति बेला अर्को साथी लाइनमा जोडिनु भएको छ, म उहाँलाई पनि स्वागत गर्न चाहन्छु. हजुर नमस्कार. नमस्कार, कहाँबाट को बोल्दै हुनुहुन्छ? हजुर उदयपुरबाट मुनाजी बोल्दै हुनुहुन्छ है. ए मीनाजी, हजुर मीनाजी के गर्दै हुनुहुन्छ यति बेला? हजुर प्रोग्राम सुन्दै बसिराख्नु भएको छ. अनि खानपिन गर्नुभयो त? हजुर एकदमै, मेरो पनि खाना भइसक्यो भन्नुपर्छ है, खाना भएर नै कार्यक्रममा जोडेका छौँ. अनि तपाईँ उनी ठाउँतिरको आजको खबर के छ, मौसमको अवस्था पनि सुनाइदिनु होला. हजुर हाम्रो यतातिर पनि यति बेला चाहिँ अब दिनभरि मौसम एकदमै सफा भयो र यति बेला भने सिमसिम पानी परिरहेको छ भनौँ न है. हजुर अनि आजको दिन कस्तो भयो नि तपाईँको? ओहो ल हुन्छ, कार्यक्रममा जोडिनु भएको छ, रात्रिकालीन सन्देश पनि राख्न सक्नुहुनेछ तपाईँले. हजुर धन्यवाद, तपाईँले पनि शुभरात्रि. ओके बाई बाई साथी हुनुहुन्थ्यो मीना श्यामलिङ राई हुनुहुन्थ्यो, हामीलाई फोन गर्नुभएको थियो यता उदयपुरबाट र उहाँले पनि सम्पूर्ण साथीहरूलाई शुभरात्रि भन्दै बाइदिनु भएको छ. धन्यवाद छ है तपाईँले पनि शुभरात्रि. र यति बेला हामीलाई फेसबुक पेज मार्फत पनि कमेन्ट प्राप्त भएको छ, कमेन्ट गर्नुभएको छ. नमस्ते गर्नुभएको छ मनको साथी जीवन कार्की हुनुहुन्छ पोखराबाट. सो जीवनजीलाई पनि धन्यवाद. अनि अरूको साथीले कमेन्ट गर्नु भएको छ भोजपुर घर भई हाल काठमाडौँबाट प्रोग्राम सुन्दैछु र विनिङ नाइट विशेषमा मेरो प्यारो मान्छे दिपाली शर्मिलाको लागि गेट विल्सन भन्छु. अनि त्यसै गरी मामु अञ्जन यात्री प्यारी साम्पाङ बाबा विनोद साम्पाङ अनि सम्पूर्ण फ्रेन्डहरूको लागि गुड नाइट भन्नुभएको छ. कल्पना साम्पाङजीलाई पनि धेरै धेरै धन्यवाद छ सुमिठो कमेन्टको लागि. अनि लेख्नु भएको छ हेलो रात्रिकालीन फ्याफुल्ला, म सुरज किङ भोजपुर घर भई हाल भने मलेसियाबाट शुभरात्रि सन्देश राख्नु पर्दा भन्नुभएको छ. र नाइट विशेषमा साथीहरूको नाम लिनु भएको छ उहाँले तीर्थ राई योगेन इमेहाङ लिम्बु अनि रोमाण मुक्तान अनु शेर्पा अनि अस्मी सोथाङ सानुमाया शेर्पा राइनी राजकला अनि शेर्पा साया अनि त्यसै गरी कमला लिम्बुनी अनि त्यसै गरी अनिसाको लागि प्रतिमा स्पर्शी ईश्वरी राई अनि सुमिनाले सुनी भुजेल अनिता नखोग अनि जनक रजाली मगर अनि स्वर्णिम शेर्पा सुस्मिता बस्नेत लिम्बु विजय अनि भूमिका राई आशिका तामाङ अनि आकाश लगायत सम्पूर्ण साथीहरूको लागि गुड नाइट भन्नुभएको छ. सुरजजीलाई धेरै धेरै धन्यवाद अनि शुभरात्रि व्यक्त गर्न चाहन्छु अनि गुड नाइट सबैजनाको लागि भन्नुभएको छ. कतिवटा इभान जलिना हुनुहुन्छ, सो उहाँलाई पनि धेरै धेरै धन्यवाद अनि मिठो निधरीको कामना व्यक्त गर्दछु. र यसै गरी अर्को साथी पनि हाम्रो यति बेला लाइनमा जोडिनु भएको छ, म उहाँसँग कुराकानी गर्न चाहन्छु. हजुर नमस्ते. साथीको कल कटेको छ, सो केही छैन, सो फेरि पनि कल लगाउन सक्नुहुनेछ. यो प्रोग्राममा तपाईँहरू कार्यक्रममा कल गर्न चाहनुहुन्छ भने 98 60 55 25 को माध्यमदेखि कार्यक्रममा कल गर्दै रात्रिकालीन सन्देश राख्नको लागि तपाईँहरू पनि जोडिन पाउनुहुनेछ. तपाईँ जहाँबाट प्रोग्राम सुन्दै हुनुहुन्छ सोही ठाउँबाट पनि कल गर्न सक्नुहुनेछ है त. यो रातिको समय हेलम्बा FM 89.6 MHz कार्यक्रम शुभरात्रि रेडियो सिन्धुपाल्चोक जिल्लाको चौताराबाट प्रसारण भइरहेको प्रोग्रामलाई यति बेला देश विदेशका विभिन्न स्थानबाट हामीलाई रेडियोको फ्रिक्वेन्सी अनि सामाजिक सञ्जालहरूबाट पनि एकैसाथ प्रोग्राम मजाले सुनिराख्नु भएको छ र पनि सुन्दै आइराख्नु भएको छ र यो विषयमा हामी तपाईँहरूको रात्रिकालीन सन्देश लिँदैछौं र यसैको क्रममा कोही साथी लाइनमा जोडिनु भएको छ। म उहाँसँग कुराकानी गर्न चाहन्छु। हजुर नमस्कार। हजुर नमस्ते। हजुर नमस्ते। रात्रिकालीन अभिवादन। शुभ नाम पनि सुनिदिहालौँ न है। हजुर मलेसियाबाट सुरज राईजी बोल्दै हुनुहुन्छ है। हजुर सुरजजी के गर्दै हुनुहुन्छ यति बेलाको समयमा? हजुर ड्युटीतिर हुनुहुन्छ अनि खानपिन त गरिसक्नु भयो होला? हजुर हजुर ए हजुर हजुर ल अनि सन्चै हुनुहुन्छ नि है। हजुर हामी पनि एकदमै ठिकै छ, सन्चै आरामै छ भन्नुपर्छ। अनि के छ खबर सुनाउनुहोस्, कामहरू के कस्तो हुँदैछ तपाईँको? हजुर समग्रमा ठिकै छ, राम्रो नै छ है। हजुर ल हुन्छ, कार्यक्रममा यो ड्युटीको समयमा पनि हामीलाई सम्झिनु भएको छ, एकदमै खुसी लाग्यो। र रात्रिकालीन सन्देश पनि राख्न सक्नुहुनेछ है तपाईँले। हजुर धन्यवाद। तपाईँले पनि शुभरात्रि।
2: ईश्वरी मेवाली कल्पना तामाङ अनिता नफोक मिडिया प्रेमी राई अनिता सुमिना लिम्बुनी भुजेल नाना भूमिका राई प्रदीप शेर्पा हुनुहुन्छ भने आज मात्र नयाँ साथी बनिनु भएको छ कसो त पोखेल प्रोग्राम सुन्दै हुनुहुन्छ होला मिडिया प्रेमी कुमार तामाङ कोपी तामाङ घरमा सुमिका मेवाली
0: ओके बाई बाई। साथी हुनुहुन्थ्यो सुरज राई तुम्छा हुनुहुन्थ्यो, हामीलाई फोन गर्नुभएकोमा धेरै धेरै धन्यवाद अनि शुभरात्री भन्न चाहन्छु है। यति बेला मलेसियाबाट हामीलाई कल गर्नुभएको थियो अनि शुभरात्री गर्दछु उहाँले पनि। र यसै गरी तपाईँहरू पनि आउन सक्नुहुनेछ यो व्यवसायमा रात्रिकालीन सन्देश राख्नको लागि 9860552525 सोही नम्बर हुँदै कार्यक्रममा कल गर्न सक्नुहुनेछ। र यति बेला कमेन्ट गर्नुभएको छ गुड नाइट टु अल फ्रेन्ड भन्नुभएको छ। सुशीला विश्वकर्मा हुनुहुन्छ, सो सुशीलाजीलाई पनि धन्यवाद अनि शुभरात्री गर्दछु। र अर्को साथीले कमेन्ट गर्नुभएको छ, शुभरात्री नेपाली नमस्कार हजुर, म पनि प्रोग्राम सुन्दैछु उदयपुर 8 बेलटार राई चोकबाट, फेसबुक लाइभदेखि अडियो लाइभ सुन्दैछु हेलम्बा एफएम 89.6 MHz भन्नुभएको छ। टेक बहादुर पुमाजी हुनुहुन्छ, सो उहाँलाई पनि धेरै धेरै धन्यवाद छ। र यसै गरी कोही साथी लाइनमा जोडिनु भएको छ, म उहाँसँग पनि कुराकानी गर्न चाहन्छु। हजुर नमस्कार। हेलो नमस्ते। हजुर नमस्ते नमस्कार। रात्रिकालीन अभिवादन, मखमलीजी बोल्दै हुनुहुन्छ है। हजुर अनि खाना खानुभयो तपाईँले? हजुर एकदमै, मेरो खाना भएर नै कार्यक्रममा जोडेका छौँ। अनि तपाईँले लिनुभयो त, तपाईँले लिनुभयो त खाना? ए ल अनि बलिफीतिरको नयाँ नौलो खबर के छ सुनाइदिनुहोस् न। हजुर भनेपछि अब आज भोलि धमाधम कोदोको कामहरू चलिरहेको छ, कोदो रोप्ने सिजन छ है। हजुर ल ठिकै छ, गाउँघरमा मेलापात गर्नै परिहाल्यो, अब सिजन अनुसार अगाडि बढ्नु नै परिहाल्यो जसरी भए पनि है। हजुर ल हुन्छ हजुर हजुर, यो अलिकति यो प्राविधिक समस्या पनि हुनसक्छ, यो भित्री रूपमा हाम्रो केही सामग्रीहरूले अलिकति अपुष्ट भएको कारणले गर्दाखेरि चाहिँ अलिकति आवाज सुन्न अलिकति गाह्रो भएको हो कि जस्तो चाहिँ हामीलाई लागिरहेको छ है। हजुर हजुर हजुर ठिक छ, हामी यो कुरालाई पनि एकदमै मिलाएर चाहिँ अब अगाडि बढाउनेछौँ। पक्कै पनि यो प्राविधिक कुराहरूले गर्दाखेरि पनि प्रोग्राममा धेरै समस्या भएको छ, र पनि हामी यो कुरालाई ग्रहण गरेर अगाडि बढाउनेछौँ आगामी दिनमा है त। हजुर ल हुन्छ, कार्यक्रममा जोडिनु भयो एकदमै खुसी लाग्यो, र रात्रिकालीन सन्देश पनि राख्न सक्नुहुनेछ तपाईँले है। हजुर धन्यवाद, तपाईँले पनि शुभरात्रि।
3: भन्न चाहन्छु अनि त्यसरी रिना बहिनीको लागि पनि, अनि त्यसै गरी अब मेरो बाबा श्रीजन भला बाबाको लागि, अनि साथीहरू भन्नुपर्दा धेरै धेरैभन्दा धेरै हुनुहुन्छ उहाँहरू सम्पूर्णको लागि, अनि त्यसै गरी अब उता उदयपुरमा हुने रञ्जना बहिनीको लागि पनि, अनि त्यसै गरी अब मेरो बहिनी शर्मिलाको लागि, अनि सुशीला परमिला कोकिला मेरो बहिनीहरू सबैको लागि भन्न चाहन्छु, अनि जाइँ छोरी अब सम्पूर्ण मेरो छोरो सिरिजामको लागि, छोरी सिरिजाको लागि, मेरो हस्बेन्ड पनि राम्रो भएको छ हस्बेन्डको लागि भन्न चाहन्छु, अन्त त्यसरी मेरो घर फ्यामिलीको लागि, र मभन्दा अगाडि पछाडि कल्याण साथीहरू सम्पूर्णको लागि पनि, अनि जति पनि रातिको समय छ रेडियो सुनेर कति साथी बुबामुमा अब रेडियो खाना खाएर रेडियो सुनेर बस्नु भएको उहाँहरू सम्पूर्णलाई चिन्ता छ
0: हामीलाई फोन गर्नु भएकोमा सो धेरै धेरै धन्यवाद व्यक्त गर्न चाहन्छु, अनि शुभरात्रि गर्न चाहन्छु है उहाँले पनि, र यति बेला कल गर्नु भएको थियो मखमलीजीले, र यसै क्रममा कोही साथी लाइनमा हुनुहुन्छ, म उहाँलाई स्वागत गर्न चाहन्छु। हजुर नमस्कार।
4: हजुर

0: हजुर नमस्ते नमस्ते रात्रिकालीन अभिवादन सो मिठो गीत गुनगुनाउँदै कहाँबाट को बोल्दै हुनुहुन्छ है हजुर काभ्रेबाट मायाजी बोल्दै हुनुहुन्छ हजुर अनि मायाजी खाना खानु भयो त तपाईँले ए ल ठिकै छ अनि के छ मौसमको अवस्था सुनाइदिनुहोस् न
1: मौसम त हिजो बेलुकादेखि दादा पानीहरू के छैन परेको परेकै परेको परेकै छ भन्नुपर्छ है दादा अनि चौतारतिर कस्तो छ
0: हजुर यति बेला हाम्रो चौतारातिर पनि एकदमै सिमसिम पानी पर्न थालिसकेको छ दिउँसोभरि मौसम एकदमै राम्रो नै भयो यति बेला भने पानी पर्न थालेको छ भनौँ न है हजुर हजुर एकदमै आज चाहिँ काभ्रेतिर मजाले पानी परेको छ भन्ने कुरा सुनेको थियो र आलो फालो पनि होला नि जिल्ला जिल्ला वाइज गरेर पनि है हजुर हजुर ल अब सुरक्षित तरिकाले बस्नु होला मनमा त्रास डर भने कहिले पनि नराख्नु होला नि आफू सुरक्षित चाहिँ बस्नु होला नि है हजुर हो नि अब दिनभरि अब बिहानदेखि बेलुकासम्म पानी पर्दाखेरि त अनि त्यो त मनमा डर त लागिहाल्छ नि जुनसुकै बेला भए पनि है हजुर ल हुन्छ कार्यक्रममा जोडिनु भएको छ रात्रिकालीन सन्देश पनि राख्न सक्नुहुनेछ हजुर धन्यवाद तपाईँले पनि शुभरात्रि
1: अनि टेक्निसियन रहनुहुने आराको दादाको लागि पनि शुभरात्रि शुभकामना साथीको साइट भन्ने साथी अनि साथीहरूमा सिङ्गिङको लागि अनि टेक्निसियनको लागि टेक्नोलोजीको लागि अनि सुन्दै हुनुहुन्छ होला रमजान फ्यामिलीको लागि सबैको फ्यामिलीको लागि अनि एउटा सुन्दै हुनुहुन्छ होला अगाडि पछाडि कलेज मेट गर्ने सम्पूर्ण साथीहरूको लागि पनि सुन्ने शुभकामना अनि
0: ओके बाई बाई साथी हुनुहुन्थ्यो हामीलाई फोन गर्नु भएकोमा मायाजीलाई धेरै धेरै धन्यवाद छ अनि शुभरात्रि व्यक्त गर्न चाहन्छु र यसै गरी फालो तपाईँहरूको नै हो कार्यक्रममा कल गर्दै रात्रिकालीन सन्देश राख्नको लागि भने जोडिन पाउनुहुनेछ र हामीसँग धेरैजना श्रोता साथीहरूको कमेन्टहरू बाँकी छ कमेन्ट गर्नु भएको छ हेलो गुड इभिनिङ हजुर मिस यु टु अल फ्रेन्ड हेभ अ सी ड्रिम भन्नुभएको छ मिना चामलिङ हुनुहुन्छ धन्यवाद छ मिनाजी है अनि लेख्नु भएको छ नमस्ते निलासो फ्याफल हजुर म आशिका तामाङ उदयपुरबाट प्रोग्राम सुन्दैछु 92.6 अनिता राई अनि त्यसै गरी पूर्णिमा सुनवार कमला लुङ्गेली मगर ज्योज्यू आश्रोक तामाङ आले अभियान तामाङ त्यसै गरी अन्जु सुनवार सुमिना आले तबिना मगर अनि देवेन्द्र श्रेष्ठ बाँकी सबैजनाको लागि शुभरात्रि भन्नुभएको छ आशिका तामाङजीलाई पनि धेरै धेरै धन्यवाद अनि शुभरात्रि व्यक्त गर्न चाहन्छु अनि अर्को साथीले कमेन्ट गर्नु भएको छ गुड नाइट अल माई फ्रेन्ड इट्स मी झापाली हिरो राज कालीकोटे हो कि भन्नुभएको छ वीरतमोड झापबाट सुमिठो कमेन्टको लागि राजजीलाई पनि धेरै धेरै धन्यवाद अनि शुभरात्रि मिठो निन्द्रको कामना व्यक्त गर्दछु है त र अर्को साथीको कमेन्ट छ गुड नाइट अल माई फ्रेन्ड गर्नु भएको छ भावना मगरजी हुनुहुन्छ सो उहाँलाई पनि धेरै धेरै धन्यवाद है र अर्को साथीले कमेन्ट गर्नु भएको छ हामीलाई हेलो हजुर नमस्कार म पनि प्रोग्राम सुन्दैछु बैतडी घर भई हाल इन्डियाको हिमाञ्चलबाट है त भन्नुभएको छ सो यति मिठो कमेन्ट गरिदिनु भएकोमा सारिका छेत्रीजीलाई पनि धेरै धेरै धन्यवाद अनि शुभरात्रि व्यक्त गर्दछु र अर्को साथीले कमेन्ट गर्नु भएको छ सो बाँकी कमेन्टले म लिन्छु हेलो नमस्ते हजुर सर नमस्कार म पनि प्रोग्राम सुन्दैछु काठमाडौँबाट सन्दीप कर्णेल भन्नुभएको छ रात्रिकालीन सन्देश राख्नु पर्दा रेडियो परिवारको लागि मिठो निधरीको कामना प्लस मिठो सम्झना अनि मिठो सपना अनि त्यसै गरी जनाउन चाहन्छु अनि मेरो घर फ्यामिलीको लागि पनि गुड नाइट मिस यु भन्छु लगायत सम्पूर्ण रेडियो प्रेमी साथ साथीहरूमा मिठो माया सम्झना अनि मिठो निद्रीको कामना गर्दै उज्जवल पढ्न चाहन्छु। भाइ भाइ नमस्ते भन्नुभएको छ। सन्दीपजीलाई धेरै धेरै धन्यवाद छ यति मिठो कमेन्ट गरिदिनु भएकोमा। र अर्को साथीले कमेन्ट गर्नु भएको छ, नमस्ते गुड इभिनिङ एण्ड हाउ आर यु सर, वाट ब्युटिफुल वर्क एण्ड इट्स मी प्रिया लामा फ्रम काभ्रे नगरकोट एण्ड नाइट विशेष अल फ्रेन्ड यु सी यु अगेन लेटर टेक केयर बाई बाई भन्नुभएको छ। धन्यवाद छ प्रियाजी तपाईँले पनि यो मिठो कमेन्ट गरिदिनु भएकोमा है। अनि दर्शन नमस्कार हजुर, म पनि प्रोग्राम सुन्दैछु नि धनकुटाबाट, सम्पूर्णमा मिठो सम्झना छ है भन्नुभएको छ है। मुना राईजी हुनुहुन्छ, सो मुनाजीलाई पनि धेरै धेरै धन्यवाद है त। अनि माया लामा हुनुहुन्छ, नमस्ते गर्नुभएको छ। मायाजीलाई पनि धेरै धेरै धन्यवाद अनि शुभरात्री, मिठो निन्द्रको कामना सँगसँगै शुभ रात्री व्यक्त गर्दछु सुमिठो कमेन्टको लागि, धन्यवाद है त। र अहिलेको लागि भने हामी मिठो गीत राख्ने बेला भएको छ तपाईँको माझमा। गीतपछि फेरि पनि आउनेछौ तपाईँहरू भने हेलम्बु एफएम सुन्दै गर्नुहोला।

0: हजुर, एकदमै मिठो अनि रमाइलो गीत पछि फेरि पनि स्वागत गर्न चाहन्छु है। हामीले एकदमै मिठो गीत राखेको थियो, स्वर्गीय गायक हुनुहुन्थ्यो प्रशान्त तामाङ र उहाँको सम्झना, अब उहाँ यति बेला स्वर्गमा हुनुहुन्छ र पनि हामीले उहाँको सम्झना, उहाँले सर्वत्र गर्नुभएका विभिन्न गीत संगीत बजाउँदै एकदमै रमाइलो गऱ्यौं र पक्कै पनि यो गीत मन पराउनु भयो होला भन्ने हामीले आशा गरेको छ। र रात्रिकालीन सन्देश राख्नका लागि, कार्यक्रममा कल गर्नका लागि नम्बर एकदमै खुल्ला तपाईँहरूको लागि, 9860552525 को माध्यमबाट यति बेला कोही साथी लाइनमा जोडिनु भएको छ, म उहाँसँग कुराकानी गर्न चाहन्छु। हजुर नमस्कार, हेलो, नमस्ते। हजुर साथी हुनुहुन्थ्यो, उहाँको कल भने यति बेला कटेको छ, सो फेरि पनि कल लगाउँदै आउन सक्नुहुनेछ। हामीले तपाईँहरूको लागि नम्बर एकदमै खुल्ला गरिएको छ, 9860552525 कल गर्नुहोला साथीहरू है, तपाईँहरूको कल पनि हामी लिनेछौ। र यति बेला कमेन्ट गर्नु भएको छ, हेलो हजुर नमस्ते, अनि रात्रिकालीन फ्याफुला, म भोजपुरी झिन्जी घर भइहाल सात समुद्र पारीको देशबाट प्रोग्राम सुन्दैछु भन्नुभएको छ। र रात्रिकालीन सन्देश राख्नु पर्दा, भोजपुरमा हुनुहुने मेरो घर परिवारमा धेरै सम्झना अनि साथीहरूमा मन्त्री यखा राई, आकाश, सूरज अनि राज विराही, काइला, एक्सन विराज, हिमाल, युनिसा, सपना, भूमिका सानु अनि यम कला, सरस्वती राईनी, राज कला अनि रञ्जना बाहिङ राई अनि सम्पूर्णको लागि है भन्नुभएको छ। सो धेरै धेरै धन्यवाद छ यति मिठो कमेन्ट गरिदिनु भएकोमा है, रोमन मुक्तानजीलाई। र यति बेला कोही साथी लाइनमा हुनुहुन्छ, म उहाँसँग कुराकानी गर्न चाहन्छु। हजुर नमस्ते, हजुर नमस्कार, कहाँबाट को बोल्दै हुनुहुन्छ? इर्खुबाट सुदीक्षा श्रेष्ठ। हजुर सुदीक्षा जी, के गर्दै हुनुहुन्छ तपाईँ यति बेला? ल, अनि खाना खानु भयो त तपाईँले? हजुर एकदमै, मेरो पनि खाना भइसक्यो भन्नुपर्छ, खाना भएर नै कार्यक्रममा जोडेका छौँ। अनि सुनाउनुहोस्, इर्खुतिरको नयाँ नौलो खबर के छ? हजुर, चौतारातिर पनि यति बेला मजाले पानी परिरहेको छ है, मजाले झमझमी पानी परिरहेको छ है यति बेला चाहिँ। हजुर ल, अनि आजको दिन कस्तो भयो तपाईँको? हजुर स्कुलमा जानुभयो, अध्ययन गर्नुभयो है? ओके ल, हुन्छ, कार्यक्रममा जोडिनु भएको छ, रात्रिकालीन सन्देश राख्न सक्नुहुनेछ। हजुर हजुर,
1: अनि सानिता दिदीको लागि, सानिसा दिदीको लागि, सरा दिदीको लागि,
0: ओके बाई बाई साथी हुनुहुन्थ्यो हामीलाई फोन गर्नु भएकोमा सुदीक्षाजीलाई धेरै धेरै धन्यवाद अनि शुभरात्रि व्यक्त गर्दछु। र यति बेला कमेन्ट गर्नु भएको छ, हेलो दादा नमस्ते, म पनि प्रोग्राम सुन्दैछु है त स्याउलेबाट, सरिता कोइरालाको लागि गुड नाइट अनि मिस यु भन्न चाहन्छु है त दादा, बाई बाई भन्नुभएको छ। सरिताजीलाई पनि धेरै धेरै धन्यवाद है यति बेला स्याउलेबाट मिठो कमेन्टको लागि। अनि नमस्ते गर्नु भएको छ, मगर निकान्छी हुनुहुन्छ, सो तपाईँले पनि धन्यवाद। अनि नमस्ते हजुर, म पनि प्रोग्राम सुन्दैछु रामेछाप घर भई हाल जापानबाट, मिस यु सबैजनालाई भन्नुभएको छ। सन्देश सेवाजीलाई पनि शुभरात्रि व्यक्त गर्दछु। र अर्को साथीको कमेन्ट छ, सो लेख्नु भएको छ, हेलो दाई नमस्ते, लासुफिया फुल्ला के छ हजुरको खबर, सन्चै हुनुहुन्छ, खाना खानुभयो, म पनि प्रोग्राम सुन्दैछु है भन्नुभएको छ। सो मिठो कमेन्टको लागि धेरै धेरै धन्यवाद अनि सम्पूर्णलाई शुभरात्रि भन्नुभएको छ। रेजिना मुक्तानजीलाई पनि धेरै धेरै धन्यवाद है काठमाडौँबाट सो मिठो कमेन्ट गरिदिनु भयो। र यति बेला कोही साथी लाइनमा हुनुहुन्छ, म उहाँसँग कुराकानी गर्न चाहन्छु। हजुर नमस्कार,
1: तिमी भन्दै सिरानी चेपेछु, बेसी गाउँ छेडी दोको मायालाई छैन भन्छौ रे, मायाले त्यसो नभना

0: मायाले त्यसो नभन लाखो मायालाई छैन भन्थ्यौ रे मायाले त्यसो नभन।
1: हेलो दादा दर्शन नमस्ते नमस्कार हजुर नमस्ते रात्रिकालीन अभिवादन मिठो गीत गुनगुनाउँदै आउनु भएको छ कृष्णजी खाना खानु भयो तपाईँले
0: खाना भयो भन्नुपर्छ है दादा
1: हजुर एकदमै मेरो पनि खाना भइसक्यो भन्नुपर्छ खाना भएर कार्यक्रममा जोडेका छौ अनि सन्चै हुनुहुन्छ नि है हजुर मलाई पनि एकदमै ठिकै छ सन्चै आरामै छु भन्नुपर्छ अनि आजको दिन कस्तो भयो तपाईँको हजुर घर घर आइसी काम गरेर आजको दिनलाई बिताउनु भयो है ओके ल हुन्छ कार्यक्रममा जोडिनु भएको छ रात्रिकालीन सन्देश राख्न सक्नुहुनेछ तपाईँले
0: रात्रिकालीन सन्देश भन्नुपर्दा फर्स्टमा दादाहरूको लागि शिवरात्रिको गुड नाइट मिठो निन्द्रको कामना भन्न चाहन्छु अनि टेलिभिजनमा रहने राघव भाइको लागि पनि शिवरात्रि गुड नाइट मिठो निन्द्रको कामना भन्न चाहन्छु अनि वर्धनजीको लागि पनि शिवरात्रि गुड नाइट मिठो निन्द्रको कामना भन्न चाहन्छु अनि साथीहरू भन्नुपर्दा उता सुन्दै हुनुहुन्छ होला निर्जला दिदी उहाँको लागि पनि शिवरात्रि गुड नाइट मिठो निन्द्र बिर्सेको कामना दिदी बिर्सेको छैन भनेर भन्न चाहन्छु अनि उता सुन्दै हुन्छ होला काभ्रे रोजगारमा रहने जीवन साथी दादा उहाँको लागि पनि शिवरात्रि गुड नाइट मिठो निन्द्र कामना भन्न चाहन्छु उता सुन्दै हुनुहुन्छ होला पिक्चरमा रहने सरिता बहिनी उहाँको लागि पनि शिवरात्रि गुड नाइट मिठो निन्द्रको कामना भन्न चाहन्छु उता सुन्दै हुन्छ होला माया घिसिङ बहिनी उहाँको लागि पनि शिवरात्रि गुड नाइट मिठो निन्द्रको कामना भन्न चाहन्छु उता सुन्दै हुन्छ होला विजय उहाँको लागि पनि शिवरात्रि गुड नाइट मिठो निन्द्रको कामना भन्न चाहन्छु उता सुन्दै हुनुहुन्छ होला रमजना उहाँको लागि पनि शिवरात्रि गुड नाइट मिठो निन्द्रको कामना भन्न चाहन्छु अनि मभन्दा अगाडि पछाडि कलेज मेट गर्ने साथीहरूको लागि पनि शिवरात्रि गुड नाइट मिठो निन्द्रको कामना भन्न चाहन्छु मलाई जो जसले कृष्ण भनेर चिन्नुहुन्छ चिन्नुहुन्न माया घिडे गर्नुहुन्छ उहाँहरूको लागि पनि शिवरात्रि गुड नाइट मिठो निन्द्रको कामना भन्दै सुरु दादा ओके बाई
1: ओके बाई भाई साथी हुनुहुन्थ्यो हामीलाई फोन गर्नुभएको थियो कृष्णजी हुनुहुन्थ्यो सो उहाँलाई धेरै धेरै धन्यवाद अनि शुभरात्रि व्यक्त गर्दछु र यति बेला कमेन्टतर्फ लाग्छौ कमेन्ट गर्नुभएको छ रात्रिकालीन अभिवादन झोरले सर हजुर प्रोग्राम सुन्दैछु उदयपुर घर भई हाल भारतबाट भन्नुभएको छ मित्र राज विराही काइलालाई शीघ्र स्वास्थ्य लाभको कामना अनि शुभरात्रि भन्छु अनि साथीहरूमा विवस कुलुङ अनि बुन अमिना सुनवार शमशेर लिम्बू इतराम चौधरी अनि दीपक राई पीके राई अनि आशिष नयन बस्नेत सरिना गुरूङ अनि रञ्जना लक्ष्मण राम सरस्वता लगायत सम्पूर्णको लागि गुड नाइट भन्नुभएको छ राज घलेजीलाई पनि धेरै धेरै धन्यवाद अनि शुभरात्रि मिठो निन्द्रको कामना व्यक्त गर्न चाहन्छु र यति बेला कोही साथी लाइनमा हुनुहुन्छ म उहाँसँग कुराकानी गर्न चाहन्छु हजुर नमस्कार हजुर नमस्ते हजुर दर्शन नमस्कार कहाँबाट को बोल्दै हुनुहुन्छ
2: हजुर म मोरङ केराबारी घर भई हाल अहिले प्रवास मलेसियाबाट राई पीके राई भन्नुपर्छ भाइ हजुर
1: हजुर हजुर मलेसियाबाट पीके राई भन्नुभयो
2: हजुर हजुर मोरङ केराबारी घर भई अहिले हाल प्रवास मलेसियाबाट राई पीके राई भन्नुपर्छ है त
1: ए हजुर हजुर हजुर अनि के गर्दै हुनुहुन्छ तपाईँ यति बेलाको समयमा
2: यति बेलाको समयमा ड्युटी सकेर आएर खाना खाएर फेसबुक लाइभमा हजुरको प्रोग्राम सुन्दै बसिरहेको भन्नुपर्छ लगायत अनि हाम्रो हेलम्बु इन्टरटेनको खबर के छ खाना बसेको हजुरहरूको
1: हजुर हजुर एकदमै समग्रमा खबर एकदमै ठिकै छ र यति बेला यो रातिको समय मजाले पानी परिरहेको छ र हामी हेलम्बा एफएम हो लिने टिम नै सिङ्गो टिम नै एकदमै सन्चै आरामै छौ भनौ न है
2: हुन्छ ठिकै छ खुसी लाग्यो सधैँभरि आराम कुसक गर्नु होला यस्तै खबर सुन्न पाइएछ है त
1: हजुर ला एकदमै पक्कै पनि अनि सुनाउनुहोस् न के छ नयाँ नौलो खबरहरू कामहरू के कस्तो हुँदैछ तपाईँको
2: कामहरू ठिकै छ अब म भर्खर भर्खरै भयो भन्दा पनि दुई साल पुरा भएर टिममा रनिङ हुँदैछ ड्युटी छ चलिरहेको छ दुःख सुख
1: हजुर हजुर
2: यताको मौसमको कुरा गर्नु पर्दा चाहिँ यता पनि अहिले पानी ठुलो परिरहेको थियो अहिले भर्खरै
1: हजुर भनेपछि तपाईँ हुने ठाउँतिर पनि पानी परिरहेको छ
2: हजुर अहिले भर्खरै पानी ठुलो परिरहेको
1: छ ए ल हुन्छ अनि आज पहिलोचोटि कार्यक्रममा कल गर्नुभयो कि है
2: कार्यक्रममा हजुर
1: हजुरलाई एकदमै खुसी लाग्यो। सो अब परदेशमा हुनुहुन्छ र पनि हेलम्बा एफएमलाई अत्यन्तै मायाका साथमा कार्यक्रममा कल गर्न पनि सफल हुनुभयो। आफूलाई केयर गर्दै काम गर्नुहोला, समय सन्दर्भ अनुसार समय मिल्यो भने प्रोग्रामहरू पनि सुन्ने गर्दै गर्नुहोला नि है।
2: म प्रोग्राम त प्राय सुनिरहन्छु, अब टाइम मिल्छ सुनिने रहन्छु। कोही बेला अब फोन लाग्छ रिसिभ हुँदैन, त्यस्तै हो, रिसिभ हुन्छ कोही बेला रिसिभ हुँदैन, र पनि अब सुनेर चाहिँ एकदम साथ दिन्छु भन्नुपर्छ। म चाहिँ प्रोग्राम चाहिँ धेरै मनपर्छ।
1: हजुर हजुर हुन्छ, एकदमै खुसी लाग्यो यो व्यवसायमा कार्यक्रममा जोडिनु भएको छ। र रात्रिकालीन सन्देश पनि राख्न सक्नुहुनेछ तपाईँले।
2: हुन्छ, अब रात्रिकालीन सन्देश राख्नु पर्दा फर्स्ट अफ अल यति मिठो भएको एलम्बो एफएम प्रोग्राम चलाउनु हुने यति मिठो भएको हजुरलाई शुभरात्रि, शुभ सपना पनि शुभकामना भन्न चाहन्छु।
1: हजुर धन्यवाद।

0: साथीहरू सम्झिन पर्दाखेरि पशुपुर के हुनुहुन्छ मिडिया प्रेमी राई अनिसा बनु उहाँलाई पनि त्यसो कसो भनेको कामना त्यस्तो गरेर मरौँ केराबारीतिर हुनुहुन्छ दिलु सानो याम्फु दिलु याम्फु राई अनि सोनी राई अनि मोरङ काने पोखरीतिर हुनुहुन्छ सिम्पल सरिना गुरुङ त्यस्तै गरेर अहिले जति पनि हिलम्बु एफएम प्रोग्राम रात्रिकालीन शुभ सन्देश सुनेर बस्नुहुने सम्पूर्ण इष्ट मित्र चिर परित साथीहरूलाई शुभ सपनाको मिठो कामना भन्दै फेरि भेट्ने बाचासहित बिदा हुन चाहन्छु। हस् त टेक केयर बाई बाई।
1: ओके बाई बाई। साथीहरू थियो हामीलाई यति बेला फोन गर्नु भएको थियो है सुपिकेजी हुनुहुन्थ्यो धेरै धेरै धन्यवाद छ उहाँले पनि शुभरात्रि गर्दछु र यति बेला कमेन्ट गर्नु भएको छ गुड इभिनिङ दादा विथ मी अमिना सुनवार फ्रम दोलखा भन्नुभएको छ साथीहरूलाई सम्झिनु भएको छ नाइट विशेषमा सुशीला विश्वकर्मा राज घले म गर्वी बस्छ गुलुङ तिलक विष्ट रत्न बहादुर थापा टेको छेत्री अभिमान सुनवार कुमार प्रजा अनि माया निरुता लगायत सबैजनाको लागि भन्नुभएको छ धन्यवाद छ अमिनाजीलाई पनि। अनि हेलो नमस्ते हजुर गुड इभिनिङ खाना खानुभयो के छ हजुरको खबर म पनि प्रोग्राम सुन्दैछु सिन्धुपाल चोकबाट अर फ्रेन्डको लागि गुड नाइट भन्दैछु टिन्छु लभ यु टु बाई भन्नुभएको छ क्रिस्टिया श्रेष्ठ अञ्जली हुनुहुन्छ अञ्जलीजीलाई धेरै धेरै धन्यवाद अनि शुभरात्रि अनि लेख्नु भएको छ गुड नाइट भन्नुभएको छ अनिता नखोक हुनुहुन्छ धन्यवाद है अनि नमस्ते दाई सन्चै हुनुहुन्छ खाना खानुभयो प्रोग्राम एकदमै राम्रो चलाउनु भएको छ है कार्यक्रम महेन्द्रमा बसेर सुनिरहेको छु है त भन्नुभएको छ विष्णु माझीको तीज सङ बजाइदिनु होला है मिल्यो भने जसरी भए पनि भन्नुभएको छ समय मिल्यो भने हामी राख्नेछौ जीवनजीलाई धन्यवाद अनि लेख्नु भएको छ हेलो दादा नमस्कार के छ हजुरको खबर रामेछापबाट क्षेत्रीय आयुष प्रोग्राम सुन्दैछु मिस यु बाई भन्नुभएको छ आयुषजीलाई पनि धन्यवाद अनि लेख्नु भएको छ हेलो नमस्ते दाई गुड इभिनिङ सन्चै हुनुहुन्छ नि भन्नुभएको छ एकदम सन्चै आरम्भ छु तपाईँ पनि सन्चै नै हुनुहुन्छ होला इट्स मी सामलिङ अम्बिका राई फ्रम उदयपुर राइट नाउ युएबाट प्रोग्राम सुन्दैछु फेसबुक लाइभबाट भन्नुभएको छ साथीहरूमा सम्झिनु पर्दा डियर रमेश मगर अङ्कल अञ्जना अञ्जान थुलुङ भूमिका राई रिता किरा ती अञ्जना अनि दिल्सा प्रमोद अनि लक्ष्मी सजु अनि अनन्त अशोक बान्तवालाई अनि विमला अस्मी भगवान काले लगायत सबैजनालाई भन्नुभएको छ अम्बिकाजीलाई पनि धन्यवाद अनि सेवा र हजुर सन्चै हुनुहुन्छ इट्स मी प्याकुली गीता फ्रम इलाम है भन्नुभएको छ गीताजीलाई पनि धन्यवाद है अनि नमस्ते अनि गुड नाइट भन्नुभएको छ अन्जान मिनाजीलाई पनि धन्यवाद अनि हेलो हजुर नमस्कार प्रोग्राम सुन्दैछु है रात्रिकालीन विवादन पाँच थर सात हिलेहाङबाट डब्लुसुकदेखि शुक्रराज रसाइली भन्नुभएको छ र साथीहरूमा प्रेमकला आचार्य कमला रसाइली डिकेन्द्र मनिषा गोपाल सन्चमाया अरुणा सुमी गगन अनि कविता सरस्वता लगायत सम्पूर्णका लागि गुड नाइट भन्नुभएको छ शुक्रराजजीलाई पनि धन्यवाद अनि शुभरात्रि गर्दछु र लेख्नु भएको छ अर्को साथीको कमेन्टमा गुड इभिनिङ नमस्ते नमस्कार हजुर प्रोग्राम सुन्दैछु नि है इट्स मी अनिता चामलिङ फ्रम खोटाङ मंगलचार हाल चाहिँ धरानबाट सुन्दैछु फेसबुक लाइभ मार्फत भन्नुभएको छ प्रोग्राम मार्फत सम्झिनु पर्दा फर्स्ट अफ अल हजुरको लागि शुभ सपनी अनि मिठो सम्झना साथीहरूमा मिस गर्नु पर्दा आशिका प्रमिसा अनि आदित्य दाई जनक रजाली मगर मेनुका अनि आरती झल्केमान प्रमिसा लगायत सम्पूर्णलाई भन्नुभएको छ धन्यवाद छ तपाईँले पनि अनि लेख्नु भएको छ गुड नाइट भन्नुभएको छ सुमिला शेर्पा अनि राई पिके अनि सुनिता सुनवार लगायत सबैजनालाई धन्यवाद है त अनि सेवा र हजुर के छ प्रोग्राम सुन्दैछु है म पनि भन्नुभएको छ सोनाजीले नाइट विशेषमा अप्सरा सबिना सुनिता सोस्थानी अप्सरा अन्जिता सृजना सम्झना अनि त्यसै गरी कल्पना विनिता सरिता अन्जु उर्मिला श्रीराज टीकाराम लीला क्रिस समीर केशव भरत मनिषा सरस्वता सरस्वती एलिसा राधिका मीना विनिता अनि लेखक बान्तुवा रतन शमशेर लगायत सम्पूर्णलाई भन्नुभएको छ सो धन्यवाद व्यक्त गर्न चाहन्छु सोनाजीलाई पनि अनि लेख्नु भएको छ हेलो हजुर नमस्कार के छ हजुरको खबर खाना खानुभयो म पनि प्रोग्राम सुन्दैछु काठमाडौँबाट रश्मि तामाङ गुड नाइट टु अल स्वी ड्रीम टेक केयर बाई भन्नुभएको छ सो रश्मिजीलाई पनि धेरै धेरै धन्यवाद अनि शुभरात्रि व्यक्त गर्न चाहन्छु र अब भने हामी तपाईँहरूको फोन कल लिन सक्दैनौ श्रोता समय सकिएको छ आज जति पनि साथीहरूले कार्यक्रममा कल गर्नुभयो सम्पूर्ण श्रोता महानुभावहरूलाई धेरै धेरै धन्यवाद अनि शुभरात्रि व्यक्त गर्दछु र यतिन्जेलसम्म तपाईँहरूले हामीलाई मिठा मिठा अनि रमाइलो कमेन्ट गर्नुहुने हाम्रो सम्पूर्ण देशवासी सम्पूर्ण रेडियो प्रेमी

आत्मीय मनहरूप्रति पनि हार्दिक आभार साथै शुभरात्री व्यक्त गर्दछु र यो समयमा हामीलाई एक घण्टाको अवधिभर प्रोग्राम सुनेर साथ दिनुहुने सम्पूर्ण रेडियो प्रेमी आमा बाबु दाजुभाइ तथा दिदी बहिनीहरूलाई पनि शुभरात्री व्यक्त गर्न चाहन्छु र प्राविधिक कक्षबाट साथ दिनुहुने प्राविधिक मित्र राघव तामाङलाई पनि विशेष धन्यवाद व्यक्त गर्दै आजको बसाईबाट भने म कार्यक्रम

0: उच्च हिम श्रृंखलाको काखदेखि भोटेकोसीको किनारसम्म प्रत्येक दूर दराजका बस्तीहरूमा अब हेलम्बु एफएम 89.6 मेगाहर्ज।
1: हेलम्बु एफएम 89.6 मेगाहर्जमा अब तपाईँ सुन्न सक्नुहुन्छ हेलम्बु खबर।

नमस्कार। हेलम्बु एफएम र रेडियो जुगलबाट एकैसाथ प्रसारण भइरहेको साझा खबरमा स्वागत छ। म ङ्यामलिङ लामा। आज विक्रम सम्बत 2083 साल श्रावण 19 गते मंगलबार, श्रावण कृष्ण पक्ष षष्ठी तिथि, ईस्वी सन् 2026 अगस्त 4 तारीक, नेपाल सम्बत 1146 दिल्लागा। आज बिहान सूर्योदय 5:29 समयमा भएको छ भने सूर्यास्त भरे साँझ ठिक 6:49 समयमा हुनेछ। शुरूमा साझा खबरका मुख्य शीर्षकहरू। सुनकोशी नदीमा बेपत्ता 3 जनाको पहिचान खुल्यो, गोताखोरको सहयोगले खोजी तीव्र। नेपाल भारत सीमा क्षेत्रमा उच्च सतर्कता, दुवैतर्फ सुरक्षा व्यवस्था कड़ा। गण्डकीमा गाँजा खेती सम्बन्धी विधेयक प्रमाणीकरण। प्रदेश मधेशमा जलस्रोत संकट बढ़दै 60% हाते पम्पमा पानी सुकेको, संसदीय दल समितिको ठहर। इरानी सेनाद्वारा डार्फर अदालतमा ड्रोन आक्रमण, 35 जनाको मृत्यु। र नेपाली क्रिकेट टोलीको एक दिवसीय अन्तर्राष्ट्रिय मान्यता फेरि जोखिममा। साझा खबरको शुरूमा स्थानीय खबर। भक्तपुर अस्पतालमा तोड़फोड़ गरेको आरोपमा काभ्रेको नमबुद्ध नगरपालिका 5 का 34 वर्षीय जानकी तामाङलाई पक्राउ गरेको छ। यही साउन 13 गते भक्तपुर अस्पतालको इमर्जेन्सी तथा आईसीयू कक्षमा भएको घटना सम्बन्धमा अनुसन्धान गर्न तामाङलाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ। हिन्दुपाल्चोकको मेलम्ची नगरपालिकाद्वारा आयोजित 2 दिने कृत्रिम अबुद्धिमत्ता आर्टिफिसियल इन्टेलिजेन्स एआई सम्बन्धी तालिम सम्पन्न भएको छ। नगर प्रमुख आयतमान तामाङको अध्यक्षतामा आयोजित समापन कार्यक्रममा उपप्रमुख उमा प्रधान, प्रमुख प्रशासकीय अधिकृत निमेश मिश्र लगायतको उपस्थित रहेको थियो। 2 दिनसम्म सञ्चालन भएको उक्त तालिममा मेलम्ची नगरपालिकाका कर्मचारी, वड़ा सचिव, वड़ा प्राविधिक तथा अन्य सम्बन्धित कर्मचारीहरूको सक्रिय सहभागिता रहेको थियो। तालिममा एआई को परिचय, यसको व्यवहारिक प्रयोग, सरकारी सेवामा एआई को उपयोग तथा डिजिटल प्रविधि मार्फत सेवा प्रवाहलाई प्रभावकारी बनाउने विषयमा प्रशिक्षण प्रदान गरिएको थियो। साझा खबरमा राष्ट्रिय खबर। सिन्धुलीको फिक्कलमा बसको ठक्करबाट कार सहित सुनकोशी नदीमा बेपत्ता भएका 3 जनाको पहिचान खुलेको छ। सड़क किनारमा रोकिराखेको कारलाई बसले ठक्कर दिँदा कार सहित बेपत्ता भएकाहरूमा सिन्धुपाल्चोकको जुगल गाउँपालिका 7 का पूर्व वडाध्यक्ष एवं ठेकेदार दिल कुमार लामा, एक्सकाभेटर चालक सिन्धुलीको गोलान्जोर गाउँपालिका 1 डुड भन्ज्याङका गणेश थापा र सिन्धुलीकै 3 पाटन गाउँपालिका 9 डाँडाखर्काका 17 वर्षीय सुजन बलमपाकी मगर रहेका छन्। दुर्घटनामा परेको कार ठेकेदार लामाको भएको र उहाँ आफैले चलाएको बताइएको छ। फिक्कल गाउँपालिका 2 स्थित नवलपुरमा हिजो बिहान करिब 10:30 सड़क किनारामा रोकिराखेको कारलाई काठमाडौँबाट ओखलढुङ्गातर्फ जाँदै गरेको बागमती प्रदेश 08001-0144 नम्बरको बसले ठक्कर दिएर यस्तो घटना भएको हो। इलाका प्रहरी कारलाई खुरकोट र सशस्त्र प्रहरी बलको विपद व्यवस्थापनको गोताखोर टोलीले नदीमा खसेर बेपत्ता भएका कार कारमा रहेकाहरूको खोजी कार्य आज पनि बिहानैबाट थालिने जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक विजय श्रेष्ठले हेलम्बु एफएमलाई बताउनु भएको छ। कारलाई ठक्कर दिने बस र बस चालक सिन्धुलीको फिक्कल गाउँपालिका 6 बस्ने वर्ष 26 को हेम बहादुर तामाङलाई प्रहरीले नियन्त्रणमा लिएको छ। तराईका सुनसरी, सिराहा लगायतका जिल्लामा भएका घटनाका कारण नेपाल भारत सीमा नाकामा उच्च सतर्कता अपनाउँदै सुरक्षा व्यवस्था अत्यन्तै कड़ा पारिएको छ। सीमाना वारी र पारीका दुवै क्षेत्रमा शान्ति र सद्भाव खलबलिने गतिविधि तथा क्रियाकलाप हुन नदिन बाँकेको नेपाल भारत सीमामा उच्च सतर्कता अपनाउनका साथै सुरक्षा व्यवस्था कड़ा पारिएको दुवै देशका सुरक्षा अधिकारीहरूले जनाएका छन्। सोही क्रममा सीमा नाकाको सुरक्षा व्यवस्था बलियो र सुदृढ बनाउन दुवै देशका सुरक्षा अधिकारीहरूले नाकामा संयुक्त सुरक्षा गस्ती शुरू गरेको भारत रूपैडिहा थानाका प्रमुख प्रहरी निरीक्षक हरेन्द्र कुमार मिश्रले बताउनु भएको छ। शान्ति सुरक्षा खलबलिने गतिविधि हुन नदिन एसएसबी प्रहरी र नेपाल प्रहरी तथा सशस्त्र प्रहरीद्वारा तालिम प्राप्त कुकुर सहितको संयुक्त गस्ती
भइरहेको उहाँले बताउनु भएको छ। यसै गरी बाँकेका प्रमुख जिल्ला अधिकारी दिलीप कुमार तामाङले पछिल्लो समयमा सीमा नाकाको सुरक्षा व्यवस्था अत्यन्तै कड़ा पारिएको र यसका लागि संयुक्त गश्ती भइरहेको बताउनु भएको छ। सीमा पारी भारततर्फ एसएसबीले पनि परिचय पत्रलाई अनिवार्य गरेर चेक जाँच कड़ा पारेको रूपैडिहा प्रहरी थानाले जनाएको छ। नाकामा कड़ाई गरिएपछि अनावश्यक रूपमा आउने जानेहरूको संख्यामा कमी आएको नागरिक सरोकार मंच माकेका संयोजक कृष्ण प्रसाद श्रेष्ठले बताउनु भएको छ। पाँच थरको फाल्गुनन्दा गाउँपालिकामा भुसिया कुकुरले टोकेर बिरामी परेका चौपाया धमाधम मर्न थालेका छन्। गाई गोरु राँगा र बाख्रा धमाधम मर्न थालेपछि स्थानीय किसान त्रासमा परेका छन्। तीन दिन यता फाल्गुनन्दा गाउँपालिका छमा भुसिया कुकुरले टोकेर बिरामी परेका 15 राँगा गोरु भैंसी र बाख्रा मरेका छन्। त्यसअघि फाल्गुनन्दा 2 इम्बुङमा 2 गोरु 2 भैंसी र एउटा गाई मरेको गाउँपालिकाका पशु सेवा शाखाले जनाएको छ। दुई साता यता पाँथरको फाल्गुनन्दासँगै हिलिहाङ गाउँपालिका र फिदिम नगरपालिकामा पनि कुकुरको आतंक बढ़ेको छ। फाल्गुनन्दा गाउँपालिका 1, 2, 5, 6 र 7 कुकुरले टोकेका 56 पशु चौपायामा रेबिजको लक्षण देखिएको छ भने मरेका अधिकांशको परीक्षण गर्दा संक्रमण पुष्टि भइसकेको छ। सदरमुकाम फिदिम बजारमा शनिबार साँझ 1 घण्टामै एउटा भुसिया कुकुरले 1 बालिका 40 अन्य कुकुर र एउटा भैंसीलाई टोकेको थियो। उक्त मरेका कुकुरमा पनि समेत रेबिज संक्रमित भएको पुष्टि भएको छ। गण्डकी प्रदेशका प्रमुख दिल्ली राज भट्टले औषधिजन्य तथा औद्योगिक प्रयोजनका लागि गाँजा खेतीलाई नियमन र उपयोग गर्न सम्बन्धमा गर्ने सम्बन्धमा बनेको विधेयक प्रमाणीकरण गर्नुभएको छ। प्रदेश प्रमुख भट्टले गत साउन 8 गते सन्देशसहित पुनर्विचारका लागि फिर्ता गर्नुभएको विधेयक प्रदेशसभाले गत शुक्रबार हुबहु पारित गरेपछि हिजो सोमबार प्रमाणीकरण भएको हो। प्रदेश प्रमुखको कार्यालयका प्रवक्ता प्रवीण पौडेलले नेपालको संविधानको धारा 201 उपधारा 4 बमोजिम विधेयक प्रमाणीकरण भएको जानकारी दिनुभएको छ। यसअघि विधेयक संघीय कानूनसँग बाजिएको उल्लेख गर्दै उहाँले 3 सन्देशसहित फिर्ता गर्नुभएको थियो। यसअघि यो विधेयक 2083 असार 25 गते संसदबाट पारित भएको थियो। प्रदेश प्रमुखबाट विधेयक प्रमाणीकरण भएसँगै अब गण्डकी प्रदेशभित्र औषधिजन्य तथा औद्योगिक प्रयोजनका लागि गरिने गाँजा खेतीले कानूनी मान्यता पाउने भएको छ। मधेस प्रदेशमा खाने पानीको संकट झन भयावह बन्दै गएको छ। 60% भन्दा बढ़ी हाते पम्प सुकिसकेको राष्ट्रिय सभाको एक समितिले निष्कर्ष निकालेको छ। विकास आर्थिक मामिला तथा सुशासन समितिको हिजोको बैठकमा पेश भएको मधेस प्रदेशमा खानेपानी सरसफाई तथा जलस्रोत व्यवस्थापन सम्बन्धी अध्ययन प्रतिवेदन 2083 अनुसार मधेसमा पानीको संकट गहिरिएको पाइएको हो। समितिका सभापति कृष्ण प्रसाद पौडेलका अनुसार भूमिगत जलस्तर 2-3 मिटरसम्म घटेका कारण मधेसका 8 जिल्लामा हातेपम्प इनार